0: स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार डिजिटल पार्लियामेन्ट्री अवधारणा संसदमा सांसदहरूले उठाएका जनसरोकारको विषयको कार्यान्वयन अवस्था अनुगमन गर्न सकिने डिजिटल प्रणाली हो। उनका अनुसार यसले मुख्यत सातवटा विषय सम्बोधन गर्नेछ। वेबसाइटलाई चुस्त दुरुस्त बनाउनेछ, डिजिटल गेट पासको औपचारिक कार्यान्वयन हुनेछ, सांसदहरूको विद्युतीय हाजिरी हुनेछ, संसदमा विद्युतीय मतदानको अवस्था व्यवस्था गरिनेछ, यसले संसदको समय बचत हुनेछ। साथै डिजिटल प्रणाली लागू भएपछि सांसदहरूले सदनमा उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति गर्यो र कहिले सम्बोधन भयो भन्ने विषय विवरण ट्र्याक गर्न सकिनेछ। यसका लागि सांसदका अभिव्यक्ति तथा उठाइएका विषयलाई सम्बन्धित मन्त्रालय र निकायसँग जोडेर कार्यान्वयनको अवस्था अभिलेख गरिनेछ। सरकारमाथि संसदको डिजिटल लगाम शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रिय वनमा राष्ट्रिय गौरवका आयोजना उद्योग निर्माण गर्दा उपयोग हुने जग्गा बापत जग्गा नै सुद भर्ना दिनुपर्ने बाध्यता अन्त्य गर्ने गरी सरकारले वन सम्बन्धी विधेयक तयार गरेको छ। वन ऐन 2076 विभिन्न प्रावधान थप र संशोधन गर्दै तयार गरिएको विधेयकमा आयोजना र उद्योगहरूको जग्गाको सट्टा रकम दिए पुग्ने व्यवस्था गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जग्गा व्यवस्थापन, वृक्षारोपण र वन विकास कोषमा रकम गर्नुपर्ने प्रक्रियालाई सहज बनाउन प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक अनुसार अब उल्लेखित कामका लागि सम्बन्धित निकायले तोके अनुसारको राजस्व खातामा रकम तिरे पुग्नेछ। वन सम्बन्धी विधेयक वन क्षेत्र प्रयोग बापत जग्गा नै दिनुपर्ने बाध्यता हट्दै शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।
0: किन लाग्छ विद्युतीय गाडीमा आगो? गोर्खापत्र खबर लेख्छ, केही दिन अघि सड़कमा गुडिरहेको विद्युतीय कारमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चितवनको भरतपुर महानगरपालिका 9 स्थित वसन्त चोकमा भदौ 26 गते बिहान भएको यस घटनामा कार धनी अमर पराजुलीको मृत्यु भयो। यसअघि पनि विद्युतीय गाडीमा आग लागेका घटना भइसकेका छन्। यसरी गुडिरहेको विद्युतीय कारमा किन आगो लागिरहेको छ? यो प्रश्न विद्युतीय सवारी चालकलाई मात्रै होइन आम उपभोक्तालाई सोच्न र खोज्न बाध्य बनाइरहेको छ। भदौ 26 गते चितवनमा र साउन 5 गते किर्तिपुरमा दुईवटा कारमा आगो लाग्दा दुईजनाको ज्यान गएपछि समस्याको खोजी त हुन थालेको छ, तर के कारणले आगो लाग्यो भन्ने कुरा तथ्य सहित आइसकेको छैन। गुडिरहेको गाडीमा आगलागी हुनु एक अत्यन्तै जोखिमपूर्ण र आपतकालीन अवस्था मानिन्छ। विद्युतीय कारमा मुख्यतः ब्याट्री, मोटर र प्लगका कारणले आगो लाग्न सक्छ। साझा यातायातका प्राविधिक प्रमुख जनक रिसालले भन्नुभयो, मुख्य कुरा ब्याट्री र 90% साना गाडीमा एसी मोटर हुन्छ। ब्याट्री, मोटर र प्लग तात्ने हुँदा तापक्रम सन्तुलनका लागि लिक्विड कुलर हुन्छ। चिसो बनाउने मेसिनले काम गरेन भने तापक्रम बढेर आगो लाग्छ। हरेक गाडीमा आपतकालीन व्यवस्था हुन्छ, तर त्यसको प्रयोग सही ढंगले गर्न नजान्दा मान्छेको ज्यान जाने खतरा पनि हुन्छ। किन लाग्छ विद्युतीय गाडीमा आगो? गोर्खापत्रले छापेको खबर हो यो।
1: मुख्य पर्यटकीय सिजन शुरू हुँदै गर्दा लेहेन्दे खोलाबाट शुरू भई भुटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढीपछि नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल कलिङ अभियान अघि बढाइएको छ। रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रका तस्विर र विवरण अन्तर्राष्ट्रिय रूपमा फैलिएको सिंगो नेपाल नै प्रभावित भएको बुझाइ बनेकाले त्यसलाई चिर्दै प्रभावित क्षेत्र बाहेकका प्रमुख पर्यटकीय गन्तव्यमा घुमफेर, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सामान्य रहेको सन्देश दिन नेपाल पर्यटन बोर्डले सेप्टेम्बर 1 अभियान शुरू गरेको हो। चालू सिजनका थप बुकिङ रद्द हुन नदिन र आगामी सिजनको बुकिङमा पर्ने असर कम गर्न निजी क्षेत्रका टुर तथा ट्राभल कम्पनीहरूले पनि यो अभियानलाई साथ दिन थालेका छन्। बाढी प्रभावित सीमित क्षेत्र बाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कूटनीतिक नियोग मार्फत पहल शुरू गरिएको छ, जसमा निजी टुर तथा ट्राभल व्यवसायीको पनि साथ रहेको छ। मुख्य पर्यटकीय सिजन जोगाउन नेपाल कलिङ अभियान शीर्षकमा यो खबर छापिएको छ।

0: Asus. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. संघीय निजामती सेवा ऐनको मस्यौदामा प्रस्तावित 55-30 व्यवस्था पास हुने नहुने अन्यल रहेका बेला लोकसेवा आयोगले बुधबारदेखि निजामती सेवामा आवेदन खुलाउने निर्णय गरेको छ. आयोग प्रवक्ता पुरूषोत्तम शर्माले आयोगले बुधबारदेखि आवेदन खुलाउने निर्णय गरेको बताउँदै बुधबार राजपत्रांकित प्रथम श्रेणी सहसचिवको विज्ञापन खुलाउने बताउनुभयो.
3: सरकारले विद्यालय तह कक्षा 1-12 पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाएको छ. 2076 सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो. त्यसलाई परिमार्जन गर्न विभिन्न तहमा काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ.
2: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 दोस्रो संशोधन गर्दै जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार बन्न 15,00,000 रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ. नयाँ व्यवस्था अनुसार जेन्जी आन्दोलनमा शहीद भएका व्यक्तिका पति पत्नी छोरा छोरी बाबु वा आमाले शहीद परिवारका रूपमा त्यस्तो कर्जा प्राप्त गर्न सक्नेछन्.
3: उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालो बजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ. बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक बढेपछि निगरानी बढाउन थालिएको हो.
2: गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ. सिंहदरबारमा मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणेन्द्र देवकोटा बीच भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो.
3: पृथ्वी राजमार्गको कृष्णभीरबाट मंगलबार 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्. कृष्णभीरमा भदौ 14 गते यो राजमार्ग भाँचिएपछि यातायात अवरुद्ध भएको थियो. नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारी साधन भने मंगलबार पहिलो पटक छाडिएको हो.
2: नेपालमा घर जग्गा कारोबार 1 वर्षभित्र दोब्बरले बढेको छ. नेपाल राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ.
3: भदौ 10 गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत कर्मचारी समेतको तर्फबाट 1,01,11,111 सहयोग गरेको छ.
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ. कार्यालय समयका अतिरिक्त थप 1 घण्टाका लागि सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याइएको ब्याङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ.
3: लाभांश सिजन शुरू भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन्. हालसम्म 20 कम्पनीले लाभांश वितरण प्रस्ताव सार्वजनिक गरेका छन्.

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: NBL सर्व सुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि मेल इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्कालीन कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ।
8: अब खेल खबर। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि मंगलबार 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। जापानको आइची नागोयामा विश्व एसियाडका केही खेल बुधबारै शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुनेछ।
7: अब विचार विश्लेषणको पालो, विपदपछिको कूटनीतिक अवसर शीर्षकमा शरद अधिकारीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रधानमन्त्रीले विश्वका सरकारहरूलाई मात्र होइन विश्वका शीर्ष 100 धनी व्यक्ति, विश्वका ठूला परोपकारी संस्था, बहुराष्ट्रिय कम्पनी, प्रविधि कम्पनी, विश्वविद्यालय र अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई समेत रसुवा पुनर्वास र पुनर्निर्माण अभियानमा सहभागी हुन आह्वान गर्नुपर्छ। यो केवल चन्दा माग्ने अभियान हुनुहुँदैन, नयाँ नेपाल निर्माणको अभियान हुनुपर्दछ।
8: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: So this time check. Yes, sir. It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 31 गते बुधबार, सन् 2026 सेप्टेम्बर 16 तारिक भदौ शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुर्खेतको जागरण एफएम 90.8 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढीमा आफन्त विपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
0: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाडी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिन्डर र ट्याङ्कर पार।
1: भोटे कोशी बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
4: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन्, मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि, त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरे छैन।
0: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्लुटिओको चेतावनी, निर्यात 17.9% बढ्न सक्ने प्रक्षेपण।
1: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्य नेपाली क्रिकेट टोली घोषणा।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं, यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
6: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
7: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
9: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9845512206।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
10: माडीवासीहरूका लागि खुसीको खबर,
11: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
12: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
13: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
14: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
15: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ, यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
14: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
16: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
17: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
16: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
18: पदम हार्डवेयर बसन्तपुर बजार माडी
19: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका
0: शिला भोटेकोसी बाढीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आश मारेका धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन् कतिपयले गर्दैछन् तर विद्यमान कानूनका कारण स्थानीय तह अर्थात् पालिकाले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन् मुलुकी देवानी संहिता 2074 को दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समय अवधि तोकिएको छ कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ दफा 40(1) भनिएको छ यो व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन यो प्रावधानका कारण बाढी पीडित परिवारले काज क्रिया खर्च राहत पेन्सन पट्टा बिमा रकम लगायतमा दाबी लिन पनि अप्ठ्यारो परेको छ नामसारी लगायत काम पनि रोकिएको छ रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताको हकमा कानुनी प्रावधानकै कारण पालिकाले कुनै निर्णय गर्न नसकिरहेका बताउनु भएको छ बाधा अडचन फुकाउन भोटेकोसी बाढी पीडित क्षेत्रका स्थानीय तहबाट सामूहिक निर्णय गरेर गृह मन्त्रालयलाई पत्र लेखेका थियौं उहाँले भन्नुभयो अस्ति सोमबार प्रधानमन्त्री गृहमन्त्री र अन्य मन्त्री सहितलाई पनि यो समस्या सुनाएका छौँ राहत नामसारी पेन्सन पट्टा बिमा रकम लगायतमा समस्या भएपछि बाढीग्रस्त पालिकाका पदाधिकारी प्रमुख जिल्ला अधिकारी विपद व्यवस्थापन समितिले कानुनी अडचन फुकाउन आग्रहसहित सङ्घ सरकारलाई अनुरोध गरेका छन् बाढीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानुनको तगारो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
1: यसै गरी भोटे कोसीमा आएको भीषण बाढी र पहिरो पछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 विभिन्न 13 देश तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन् प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि अत्याधुनिक स्वास्थ्य उपकरण खाद्यान्न त्रिपाल कम्बल सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधि युक्त उपकरणहरू समावेश छन् विपद पछिको परिस्थितिमा छिमेकी देश भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ भोटेकोसी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ
0: पृथ्वी राजमार्गको कृष्णवीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिन्डर बोकेका ट्रक पार भएका छन् कृष्णवीरमा गएको भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरुद्ध हुँदै आएको छ नयाँ सडक खोलेर 2 अघि अत्यावश्यक गाडी परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक गाडी भने हिजो पहिलो पटक छोडिएको हो भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाडौँ आइपुग्न नसक्दा काठमाडौँमा ग्यास अभाव छ जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा बेलुका 4 बुलेट ग्यासका सिलिन्डर भरिएका 25 ट्रक 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्णवीर पार गरेका जानकारी दिनुभयो पृथ्वी राजमार्ग भोलि बिहिबारदेखि नियमित सञ्चालनमा ल्याउने गरी सडक विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ कृष्णवीरबाट ग्यास बुलेट काठमाडौँ आउन लागेसँगै काठमाडौँमा देखिएको ग्यासको अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन् कृष्णवीरमा आजसम्ममा ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ भने भोलिदेखि दुईतर्फी यातायात सञ्चालन हुने गरी तयारी भइरहेको छ भदौ 10 बिहान आएको हिमबाढीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको थियो त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 अध्ययन गरेको थियो विज्ञहरूको सुझाव अनुसार 35 मिटर उचाइ र 20 मिटर भित्रसम्म पहाड खनेर ट्र्याक निर्माण गरिएको हो यसमा प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घण्टासम्म काम गरिरहेका छन्। काम सुरु भएको 10औं दिन अर्थात् भदौ 28 गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेट सहित केही गाडी सञ्चालन भइसकेको छ। त्यस यता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ।
1: जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका 2000 भन्दा बढी जनप्रतिनिधि भेला भएका छन्। जिल्लाको घरपजोङ गाउँपालिकाको आयोजनामा देशभरका 431 पालिका र 41 जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मञ्चमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनु भएको छ।
0: कहाया कैरनमा भोटेको सी बाढीबाट सिक्नुपर्ने पाठ बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
17: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
16: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
18: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
12: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98553698 र 98555542। दुबईमा रोजगारीको सुवर्ण अवसर।
9: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
12: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
9: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
12: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
9: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
12: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
20: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओहिरो, कृष्णवीरमा भोलिसम्ममा दुई तर्फिनै गाडी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिन्डर र ट्याङ्कर पार, जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। भोटेकोसी बाढीले पुर्याएको भौतिक क्षति मध्ये गम्भीर प्रभावित भएको एउटा क्षेत्र जलविद्युत हो। राष्ट्रिय विद्युत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रको कुल क्षति 1,51,04,00,00,000 रुपियाँ भन्दा धेरै छ। यो बाढीले पुर्याएको कुल भौतिक र आर्थिक क्षतिको झण्डै 37% हो। यस्तै कुल विद्युत उत्पादन क्षमताको झण्डै 10% अर्थात् 431 मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ। यो उच्च क्षतिका बीचमा पनि उठ्ने एउटा मुख्य सवाल हो, अरबौं लगानी गरेका ती आयोजनाहरूले आफ्नो सम्पत्ति, जनशक्तिको जीवन र त्यहाँका स्थानीय बासिन्दाको जीवन जोगाउन गर्नुपर्ने काम गरेका छन् कि छैनन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
2: जलविद्युत या जुनसुकै संरचनाको सुरुङ सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन्, त्यसैले त्यस्ता सुरुङमा कोही काम गर्न जाँदैछ भने उसको विवरण राखेर कहाँ कसरी काम गर्ने भन्ने जानकारी अध्यावधिको हुनुपर्छ। तर भोटेकोशी र त्रिशुलीको बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूले त्यस्तो विवरण घटनाको हप्तौंसम्म पनि सार्वजनिक गरेका छैनन्। राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा यो विषय निकै संवेदनशील रहेको बताउनुहुन्छ।
4: सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ, मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन।
2: भोटेकोशी बाढी प्रलयकारी थियो जसले जलविद्युतका धेरै संरचना ध्वस्त हुँदा विवरणहरू पनि नष्ट भएका हुन सक्छन्। तर शर्मा यो कुरा मान्नुहुन्न।
4: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त। मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छैन। र अर्को, त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लङ्घन हो।
2: आयोजनाले आफ्नो जनशक्तिको सुरक्षा मात्र होइन, पूर्व चेतावनी प्रणालीको जडान र सञ्चालनबाट त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रकोप बारेमा पूर्व जानकारी दिनुपर्ने उनीहरूको कर्तव्य हो।
4: त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि। उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो, पर्दैन थियो? त्यत्र हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैन थिए?
2: खोलाको किनारमा गरेको व्यवसायमा सुरक्षाका धेरै कुरा ख्याल गर्नुपर्छ। यस्तै जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व पनि तोकिएको छ। त्यस्ता उत्तरदायित्व पुरा गराउन स्थानीय पालिकाहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। तर जलविद्युतको हब बनेको भोटेकोशी र त्रिशुली करिडोरमा त्यस्तो देखिएन।
4: त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि, त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउन पर्थ्यो हाइड्रो पावरबाट। अर्को, रिमोट सेन्सिङ गराउनु पर्थ्यो। तेस्रो कुरा, हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि, त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथे, हामीमाथि के के आपत्ति आउन सक्छ भन्थ्यो। फ्लडभन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरू प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या मिलेका थिएनन् होला, त्यो लोकल सरकार हो नि। त्यो जुन डिग्रीमा नागरिकहरूप्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि, त्यो सचेतता चाहिँ पालिकाहरूमा छँदै थिएन।
2: अहिले जलविद्युत आयोजना निर्माण भएका धेरै जसो नदी तथा खोलाहरू हिमालतर्फ मुहान भएका वा त्यस्ता जलाधारमा छन्। त्यसैले सबै आयोजनाहरूले प्रकोपको पूर्वानुमान एवं पूर्व चेतावनी प्रणालीको व्यवस्थापन सहित सुरक्षाका मापदण्डहरू पूरा गर्नुपर्छ। यसको नियमनको काम सरकारले गर्ने हो। सरकारले मापदण्ड बनाएको छ तर कार्यान्वयन भने कमजोर छ।
4: हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पुरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि, अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्। त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ। त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो।
0: राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग भोटेकोशी बाढीबाट सिक्नुपर्ने पाठ बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मौसम बारेको एउटा खबर। गएराति देशका धेरैजसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थप्रेकमा 157 मिलिमिटर, स्याङ्जाको डन्डसवारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। कास्की, लमजुङ, गोरखामा पनि 60 मिलिमिटर भन्दा धेरै पानी परेको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र आसपासमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
20: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
21: हेलो आयन, के छ?
22: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
21: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
22: भिडियो अन गर न यार।
21: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
22: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
20: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
23: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
24: डेङ्गु ज्वरो बारे सार्वजनिक जानकारी।
20: डेङ्गु ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको
0: भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 का अर्जुन चन्द्रवंशी 62 वर्ष पुग्नुभयो। जन्मेदेखि नै उहाँ श्रीलङ्का टापुमा बस्दै आउनु भएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तौँदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तिर्सिएको छ। यस वर्ष कोशीको कटान हेर्दै बस्यौँ चन्द्रवंशीले भन्नुभयो। बराह क्षेत्र 6 र 9 पर्ने श्रीलङ्का टापुतर्फ असारदेखि सुरु भएको कोशीको कटान अझै रोकिएको छैन। सप्तकोशीको कटानबाट जीवछी कुमारी महतोको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमिन बगाएपछि उहाँ अहिले अर्काको जग्गामा बसिरहनु भएको छ। अर्जुन र जीवछी मात्र होइनन्, अरू धेरैजना त्यहाँबाट बसाइ सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलङ्का टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाइ नै सरिसकेका छन्। श्रीलङ्का टापुका 10,000 जोखिममा शीर्षकको खबर नागरिकमा छ।
0: अब विदेशको खबर। विश्व व्यापार संगठन डब्लुटिओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्रास्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्लुटिओको सार्वजनिक विश्व व्यापार प्रतिवेदन सन् 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोडमा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य समेत प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ्न सक्ने अनुमान गरिएको छ। त्यसै गरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनैतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा मा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने समेत प्रतिवेदनमा उल्लेख छ।
1: अब खेल खबर। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, इन्दन नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टिम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानको दावी छ। खेल आउँदो असोज 3 देखि 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ।
0: अब केही खबर संक्षेपमा। इन्डियन आयल कर्पोरेसन IOCबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम सञ्चालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्यपूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढाव हुने गरेको छ।
1: आर्थिक वर्ष 2082-83 घर जग्गाको कारोबार बढेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेकोमा आर्थिक वर्ष 2082-83 4.74% बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढेको थियो।
0: र वर्तमान विश्व समाजलाई यति बेला दुई कुराले अत्यन्तै प्रभावित पारेको देखिन्छ, एआई र जलवायु परिवर्तन। यी दुईवटा कुराले अहिलेको विश्व समाजमा ठूलो परिवर्तन निम्त्याएको छ। जलवायु परिवर्तनको कारण विश्वभर बाढी, पहिरो, खडेरी, हिमनदी पग्लिने र स्वास्थ्य संकट बढिरहेका बेला यसको जोखिम न्यूनीकरणका लागि एआईको प्रयोग बढ्दैछ। भू उपग्रहका तस्विर, मौसमका तथ्याङ्क र विशाल डाटालाई क्षणभरमै विश्लेषण गरेर बाढी पहिरोको पूर्व सूचना, हिमालको हिउँ पग्लिने दर, वन विनाश तथा कार्बन उत्सर्जनको निगरानी गर्न एआई प्रभावकारी देखिएको छ। तर नेपालमा भने ठूलो मात्रामा डाटा, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जलवायु तथा विपद व्यवस्थापनमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै सीमित छ। विश्वले फड्को मार्दा नेपालको छैन सुरसार, जलवायु संकटसँग जुझ्न एआईको सहारा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: नरुचेको गाँस नबज्ने मुरली।
0: उखानसँगै हामी काया कहिरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: भोटेकोसी बाढीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
0: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाडी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिन्डर र ट्याङ्कर पार।
1: भोटेकोसी बाढीले क्षति पुर्याएका जलविद्युत योजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
0: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने WTOको चेतावनी, निर्यात 17.9% बढ्न सक्ने प्रक्षेपण।
1: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
0: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। यो कार्टुन ग्यास अभाव र उद्योग मन्त्रीले हालै दिएको राजीनामासँग सम्बन्धित छ। यहाँ एकजना उपभोक्ता ग्यासको खाली सिलिन्डर बोकेर ग्यास लिनका लागि हिँड्दैछन्। उनलाई देखेपछि श्रीमतीले रोक्दै भन्दैछन्, नयाँ ग्यास आएन क्या, नयाँ मन्त्री मात्रै आहो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
5: 93.2 स्वदेश FM। आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. ताना तानमा कंग्रेसमा नेता कार्यकर्ताहरू यतिखेर नेता कार्यकर्ताहरूलाई निकै ठूलो रस्साकस्सी परेको छ. निर्वाचन निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार अपील जारी गर्दै असोज 3 गतेबाट हुने महाधिवेशनमा सहभागी नहुन भनेका छन्. देउवाको अपील आएको केही समयपछि सभापति गगन कुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई 15 महाधिवेशनमा उत्साहपूर्ण रूपमा सहभागी हुन आह्वान गरेका छन् र नेपाली कंग्रेसभित्र अब कार्यकर्ताहरू तितरभितर बन्ने परिस्थिति सिर्जना भएको छ. तर नेता कार्यकर्ताहरूले संस्थापन पक्षलाई नै रोज्नेतर्फ बढी केन्द्रित भएको र ध्यान दिएको स्पष्ट रूपमा देखिएको छ. धेरै नेताहरू संस्थापन पक्षमा आउन थालिसकेका छन् र संस्थापन पक्ष अलिकति लचक पनि बनेको छ. कसरी देउवा पक्षबाट नेता कार्यकर्ताहरूलाई संस्थापनमा फर्काउन सकिन्छ भन्ने ढङ्गले पनि विश्लेषण यतिखेर भइ नै रहेका छन्. मुलुकै पुरानो दल नेपाली कंग्रेस औपचारिक रूपमा विभाजनको संहारमा पुगेकै बेला पार्टीका दुवै पक्षका नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन्. गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि वैधता दिएपछि संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटेको छ. आदरणीय श्रोता, उक्त पक्षले असोज 4 देखि वडा अधिवेशन सुरु गरेर 16 गतेबाट काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ. तर इतर पक्षले मङ्सिरमा महाधिवेशन गर्ने तयारी थालेको छ. इतर पक्षले सोही अनुसार विभिन्न समिति गठनलाई समेत तीव्रता दिएको छ. अब के हुन्छ त कङ्ग्रेसको भविष्य अझै अनिर्णित जस्तो देखिएको छ. तर कङ्ग्रेस मोटामोटी विभाजनको डिलमा त पुगेको होइन. यस विषयमा पनि आजको नेपाली बहसमा हामी छलफल गर्दैछौँ. बाढीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानुनी त गाह्रो परेको छ. राहत, नामसारी, पेन्सन पट्टा, बिमा रकम लगायतका समस्या भएपछि बाढीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानुनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध समेत गरेका छन्. आदरणीय श्रोता, यो विपदको घडीमा कानुन एउटा पाटो हो, तर कसरी कानुनलाई परिमार्जित गरेर चाहिँ विपदमा मलम बन्न सकिन्छ, यस विषयमा पनि सरकारले उदारताका साथ आफ्नो काम गर्नुपर्दछ, मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्दछ भन्ने बहसलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौँ. बाढी प्रभावितलाई लाग्दैन निद्रा, मनोसामाजिक परामर्शको खाँचो छ. बाढीले घर जग्गा र सम्पत्तिसँगै सयौँका आफन्तहरू खोसेको छ. कसैलाई रातभर निद्रा लागेको छैन. कसैलाई अस्पतालबाट निस्किएपछि कहाँ जाने भन्ने चिन्ता छ. प्रभावितलाई राहतसँगै मनोसामाजिक सहाराको समेत खाँचो रहेका विषयहरू पनि सँगसँगै आएका छन्. आदरणीय श्रोता, सरकारमाथि संसदको डिजिटल लगाम, सांसदले उठाएका मुद्दा सिधै सम्बन्धित निकायमा जाने खालका विषयहरू पनि आएका छन्. सांसदहरूले शून्य समयमा, आकस्मिक समय र विशेष समयमा उठाएका विषयप्रति सम्बन्धित मन्त्रालय तथा निकाय जवाबदेही नभएको भनेर प्रश्न उठिरहेकै बेला डिजिटल संसदको अवधारणा अगाडि बढाएका विषयहरू पनि आएका छन्. अहिलेको पछिल्लो परिस्थितिमा नेपालको राजनीति चाहिँ अब कुन मोडमा, कुन मोडालिटीमा अगाडि बढ्छ भन्ने खालका विषयहरू छन्। पुराना राजनीतिक दलहरूभित्र आपसी रूपमा निकै ठुलो मतभेद र किचलो छ. नेकपा एमालेभित्रको स्थिति पनि आज त्यही अवस्थामा पुगेको छ. भोटेकोसी विपदमा अन्तर्राष्ट्रिय सहायताको होइरो आएको छ. ड्रोनदेखि डिएनए परीक्षणका किटसम्म आएका छन् र भोटेकोसी बाढीमा अन्तर्राष्ट्रिय समुदायले देखाएको यो लचकता, यो तदारुकता, यो भावनाको चाहिँ सदैव नेपालीले कदर गर्नै पर्दछ. कदर गरेका पनि छन्. आपद विपदमा छिमेकी र विदेशी निकायहरूले देखाउने यो आत्मीयताले गर्दाखेरि अझ नेपाल बलियो भएर उभिनका निम्ति सहयोग पुगेको छ. आदरणीय श्रोता, एआई मान्छेकै नियन्त्रण बाहिर गयो भने के हुन्छ? विश्वमा एउटा नयाँ बहस समेत चर्चामा आएको छ. मानिसबाटै दुरुपयोगको खतरा पनि हुन सक्छ, नियन्त्रण गुमाउने डर पनि छ. विकास रोक्ने कि सुरक्षा थप्ने, यस विषयमा पनि छलफल भएको छ. सुपर इन्टेलिजेन्सको दौड आणविक हतियारसँग समेत यसलाई तुलना गर्ने गरिएको छ. यसको नियन्त्रण बाहिर जाँदाखेरि फेरि एउटा नकारात्मक समस्या पनि निम्तन सक्छ है भन्ने खालको विषयलाई पनि चर्चा र परिचर्चाका रूपमा यसलाई अगाडि बढाएको छ. शेयर बजारमा सकारात्मक संकेत देखिएको छ. नीतिगत व्यवस्थापछि लगानीकर्ताहरूमा उत्साह त सहाएको छ, तर केही अझै पनि समस्याहरू छन्। केही समयका लागि शेयर बजारलाई चाहिँ सन्तुलित हिसाबले अगाडि बढाउनका निम्ति पनि लगानीकर्ताहरू अगाडि बढेको भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। आजको बसमा यस विषयमा पनि कुराकानी गर्छौँ. र सामाजिक अभियन्ता, मेडिकल व्यवसाय, दुर्गा प्रसाई, पटक पटक धरपकडमा पर्ने, छुट्ने र एयरपोर्टमा पनि केही दिन अघि भएको धरपकडको विषयलाई लिएर पनि निकै ठुलो चर्चा परिचर्चा पनि भएको छ. यस विषयमा पनि आज हामी चर्चा गर्दैछौँ. छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
6: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना.
7: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
8: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
10: 24 घण्टा वरिष्ठ

0: घुम्दा घुम्दै 2 पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: के तपाईँलाई आफ्नो घर वातावरण मैत्री बनाउने मन छ? नगर क्षेत्रका वातावरण मैत्री घरका आधारभूत सूचकहरू हो। घर परिसरमा कम्तीमा 2 बहुवर्षीय रुख रोप्नु पर्छ। घर आँगनमा थरी थरीका फुल बिरुवा रोप्नु पर्छ। सुधारिएको चुलो धुवा रहित प्रयोग गरौ। कुहिने र नकुहिने फोहोर छुट्याउने गरौ। कुहिने फोहोरबाट मल उत्पादन गरौ। खाना खानु अगाडि साबुन पानीले हात धुने बानी बसालौ। पानी शुद्धिकरण गर्ने व्यवस्था मिलाऊ। चर्पीको प्रयोग गरौ, धारा सँगै साबुन पनि राखौ। कुकुरलाई सडक वा सार्वजनिक स्थानमा दिशा पिसाब नगराऊ। सदैव CFL LED चिमको प्रयोग गर्ने गरौ।
5: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
6: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्खा दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोला।

आयोजना गर्यो र देशैभरिका स्थानीय सरकारका प्रमुखहरूको त्यहाँ उपस्थिति छ, विज्ञहरूको उपस्थिति छ, सङ्घ सरकार प्रदेश सरकारको पनि उपस्थिति भएर यो निकै गहकिलो र निकै महत्त्व बोकेको सम्मेलनको रूपमा यो सम्मेलनलाई लिएको छ।

0: अब त्यहाँ चाहिँ के के विषयमा कुराकानी भएको छ? यो अन्तर्राष्ट्रिय समुदायमा पनि जलवायु सम्मेलन सम्बन्धी वा चाहिँ सरकारको ध्यानाकर्षण वा संघ सरकारको ध्यानाकर्षणका विषयहरूलाई चाहिँ कसरी जोड दिनुभएको थियो? किनभने प्रधानमन्त्री पनि संयुक्त राष्ट्र संघको महासभामा जाँदै हुनुहुन्छ, भाग लिनका निम्ति असोज 6 गते जस्तो लाग्छ मलाई, होइन? त्यहाँसम्म ध्यानाकर्षण पुर्याउने काम भयो कि भएन?
1: एकदमै भएको छ, सबैले यो विषय उठाउनु भएको छ। संघीय मन्त्री को प्रमुख आतिथ्यता छ, कृषि वन तथा वातावरण मन्त्रीको चाहिँ प्रमुख आतिथ्यतामा यो सम्मेलनको उद्घाटन भएको छ र त्यहाँ निकै जोरदारका साथ अहिले भएका परिस्थितिहरू, अहिलेको यो यो हिमताल फुट्ने, हिम पहिरो जानेदेखि लिएर मधेसमा पानीका मुहानहरू सुक्नेदेखि हिमाल पहाड तराईका प्रकृतिहरू बिग्रिएका कुरादेखि हामी सुस्ताएर बस्न हुँदैन भन्ने विषयमा यो निकै जोरदारका साथ उठेको छ। साथै भोटे कोशीको अहिलेको महाविपत्तिको विषय पनि उठेको छ र अब बाँकी दिनहरूमा यस्तो विपत्ति आइलाग्छ कि भन्ने कुरामा चाहिँ हामी सबै सचेत हुनुपर्छ, सबैले यसलाई चाहिँ ध्यान दिनुपर्छ र यो चुनौतीको सामना गर्न नेपालसँग यसको शिकार हुन सक्दैन। ठुला देशको बिचमा भएका औद्योगिक विकासले उकालो चढेका देशहरूसँगको यो चाहिँ प्रदूषण नेपालले बेहोरिरहन सक्दैन। नेपाल यसमा चाहिँ सधैँभरि दयाको पात्र बनेर पनि पस्न सक्दैन, यसमा चाहिँ यो चुनौतीलाई फेस गर्ने, यसमा चाहिँ निर्यता प्रकट गरेर बस्न हुँदैन। अब अहिलेको युएनको महासभामा प्रधानमन्त्रीले यो चाहिँ नेपालमा सधैँ सङ्कटहरू आइलाग्छन्, यसलाई चाहिँ विचाराको रूपमा लिने कुरा हामीलाई सह्य हुँदैन भन्ने विषय पनि उठेको छ। त्यस कारण यो कुरालाई चाहिँ जोरदारका साथ नेपाल सरकारमा पुर्याउने र सबै मिलेर तिनै तहको सरकार मिलेर अब चाहिँ यसको सामना गर्न तयार हुनुपर्छ भन्ने कुराहरूको पनि यहाँ निकै जोरदारका साथ उठेको छ र त्यहाँ विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको छ, प्यानल डिस्कसन भएको छ र सबै सुसूचित छन् र त्यहाँका मुस्ताङवासीहरूले यो काली नदीको किनारमा जुन किसिमको हिमालको काखमा भएको यो भेग फेरि पनि अर्को भोटेकोसीको रूप लिन्छ कि भन्ने सन्त्रासका कुराहरू पनि त्यहाँ उठेका छन् र त्यसको व्यवस्थापनको लागि अब सरकार साँच्चै नै यो यो यो स्थिति सिर्जना हुन नदिनको लागि अन्तर्राष्ट्रिय रूपमा यी कुराहरू उठाउनुपर्छ भन्ने विषय जोडका साथ उठेको छ।
0: प्रधानमन्त्रीज्यूले कुरा सुन्नुभएको छ, प्रधानमन्त्रीज्यूबाट त्यहाँ शुभकामना,
1: प्रधानमन्त्रीज्यूले त्यहाँ एउटा शुभकामना सन्देश पनि पठाउनु भएको छ, म त्यहाँ उपस्थित नभए पनि मेरो ध्यानाकर्षण भएको छ र यो कार्यक्रमको सफलताको शुभकामना भनेर उहाँले नि पठाउनु भएको छ र सङ्घीय मन्त्री मार्फत यो सन्देश पुर्याउनलाई सबैको आवाज एउटै किसिमको आवाज थियो र यो यति ठुलो कार्यक्रम, यति ठुलो सम्मेलन न हिजो भएको थियो, न सङ्घले गरेको थियो, न प्रदेशले गरेको थियो र न स्थानीय तहहरूले आँट गरेका थिए। यो भुतो न भविष्यको कार्यक्रम, यति ठुलो कार्यक्रम आयोजना गर्ने जुन हिम्मत गर्नु गर्यो घरबजन गाउँपालिकाले, यो सबैको लागि एउटा शुभ सन्देश पनि हो र यहाँ सबैजना एकाकार भएर काम गर्नुपर्छ भन्ने कुराहरू उठेको छ र त्यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीका स्थानीय सरकारका प्रमुखहरू अत्यन्त सशक्तताका साथ त्यहाँ उपस्थिति जनाउनु भएको छ कि सबैतिरको यो चाहिँ अहिलेको यो विषय नै अति महत्त्वपूर्ण विषय भएको हुनाले पनि यो कुराहरूको लागि सबै तनाखो भएर त्यहाँ उपस्थित भएको छ। एक हिसाबले जोमसोम राष्ट्रिय क्षेत्र बनेको छ र त्यहाँ उठेका विषयहरू धेरै महत्त्वपूर्ण विषयहरू पनि उठेका छन्। यो समाधानको लागि राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा यो जलवायु सङ्कटको सामना गर्ने शक्ति अब नेपालले प्राप्त गर्नुपर्छ भन्ने कुराहरू उठेको।
0: अब एउटा कुरा लक्ष्मीदेव पाण्डेजी, अब तपाईँकै आफ्नै गाउँपालिका नवलपुरको हुसेकोट गाउँपालिका 6 पेलेगा स्थित होइन यो धामी भीर जस्तो लाग्छ मलाई, त्यहाँबाट निरन्तर घागी भीरबाट होइन निरन्तर बारुदको जस्तो गन्दा हुने धुवा निस्किरहेको, तपाईँ पनि त्यहाँ अनुगमनका लागि गएको विषय, त्यस पछाडि हामीले पनि यसलाई निरन्तर रूपमा त्यहाँको समाचार सञ्चार माध्यममा पनि प्रसारण गरिरहेका छौँ र सुनि पनि रहेका छौँ, त्यो स्थिति के हो त्यहाँ? त्यहाँ किन चाहिँ यो कहिलेदेखि धुवा आयो? योभन्दा अगाडि कहिले आएको थियो? फेरि यो कहिले चाहिँ फेरि सुरुवात भयो? होइन यो कस्तो खालको धुवा आइरहेको छ? त्यसले कस्तो खालको असर पुर्याइरहेको छ?
1: यो त्यो क्षेत्रमा भनौँ न 16-17 वर्ष अगाडि भनौँ न 20 वर्षको हाराहारीमा पनि त्यसरी त्यहाँका पाका पुराना मान्छेहरूले यहाँ धुवाँ पुत्तायो, धुवाँ निस्कियो, जमिन मुनिबाट धुवाँ निस्कियो भन्ने कुराहरू र त्यहाँ त्यहाँ यो यो चाहिँ अलिकति यसको सङ्केत के हो भन्ने कुराहरूको चर्चा चलेको थियो। त्यो बिस्तारै त्यो ठाउँ छोडेर फेरि केही समय त्यहाँ धुवाँ पुत्ताउन छोड्यो, तर त्यहाँको जमिन एकदमै त्यो आगो बोलेर कोइला जस्तो हुँदै त्यो भेग नै त्यसरी कोइला जस्तो कालो बगिरहेको छ र पहिरोहरू धेरै झरेको छ, त्यहाँका रुखहरू सुकेका छन्। यो यो परिवर्तन चाहिँ यसरी भइरहेको थियो, तर यो वर्ष निकै लामो समय भइसक्यो। सुरुवातमा भनौँ न माघ फागुनतिर पनि यहाँ चाहिँ सङ्केतहरू अलिकति धुवाँ पुत्ताएको सङ्केत देखिएको थियो, तर यो जब बर्खा लायो, बर्खा लागिसकेपछि निकै बेजोडका साथ पानी पर्दाखेरि यो धुवाको मुस्लोले त्यो त्यो भेग नै त्यो डाँडै ढाकेर धुवाँ पुत्ताउने र त्यो जमिन वरिपरि एकदमै तातो हुने, पानी पर्दा बढ्ने गर्दा गर्दा अहिले त आगोको ज्वाला नै निस्किएको छ। अस्ति हामी केही दिन अगाडि हामी जिल्लाबाट सुरक्षा प्रमुखहरू सहित हामी पनि गयौँ त्यहाँ। नागरिकहरू यो धेरै आत्तिएका कारणले पनि यसको विषयमा चाहिँ अलिकति आवाज उठाउनुपर्छ भन्ने कुराहरू हामीले असारको सभामा नै हामीले यो निर्णय गरेर हामी मन्त्रालयमा खानी तथा भूगर्भ विभागमा हामीले पठाएका छौँ। जिल्ला विपदमा पनि हामीले यो विषय बेजोडका साथ उठाएर निर्णय गरेर पठाएका छौँ र यो मिडियाहरूले निकै नै यसलाई चाहिँ कभर गरिदिनु पनि भएको छ र केही दिन अगाडि हामी त्यहाँ पुगेर हेर्दाखेरि त्यो धुवाको मात्रा एकदमै ठुलो भइसकेको र गाउँहरूमा वारिपारी ठुला ठुला गाउँहरू छन्, त्यो गाउँमा धुवाले चाहिँ असर गरेको र त्यहाँका नागरिकहरूले चाहिँ यो यसले हामीलाई चाहिँ पक्कै पनि भोलि ठुलो क्षति हुन्छ या पहिरो आएर लैजान्छ या यो धुवाको कारणले हामीहरूलाई चाहिँ अरू सङ्कट सिर्जना हुन्छ भन्ने कुराको निकै त्रास। रात परेपछि हामी सुत्न सक्दैनौँ, पहिरोले लैजान्छ कि
0: के भन्नुहुन्छ त्यहाँ चाहिँ, अर्थात् यो खानी भूगर्भविदहरूसँग चाहिँ तपाईँको कन्सर्न रहेको के हुन सक्छ? त्यो
1: पाका पुरानाहरूको भनाइ के छ भने त्यहाँ निकै 80 वर्ष पुगेको बुढाहरूसँग पनि हामीले राय लिएका छौँ। त्यो ठाउँमा फलाम निस्कन्थ्यो, त्यो फलामबाट हामीले हतियारहरू आफूलाई चाहिने कुटो कोदालो खुर्पा खुकुरीहरू निर्माण गरेको र मेरो घरमा चाहिँ अहिले पनि त्यही यहीँबाट निकालेको फलामबाट बनाएको खुकुरी छ भनेर उहाँले बोल्नु पनि भएको छ र त्योभन्दा त्यो अहिले धुवाँ पुत्ताएको भन्दा केही परपट्टि पूर्वपट्टिको भागमा यसरी चाहिँ फलामहरू निस्किएको भन्ने कुराहरू पनि हामीलाई सुनाउनु भएको छ र हुप्सेकोट गाउँपालिका वडा नम्बर 5 धौगाडी फलाम खानी आफैमा देशकै सबैभन्दा ठुलो फलाम खानीको रूपमा छ र त्यहाँ एउटा खानी गाउँ भन्ने नै छ। त्यो त्यो हिसाबले खानी प्रचुर मात्रामा खानी भएको तर त्यसको अनुसन्धान यसको अलिकति यसको चाहिँ वास्तविकता हेर्ने कुरामा चाहिँ ढिला सुस्ती भएकै कारणले एक त बस्तीको जोखिम, अर्को कुरा चाहिँ त्यहाँ पानीका मुहान सुक्ने पहिरो जाने कारणले पनि बस्तीलाई जोखिम भएको कुराले चाहिँ निकै पिरलेको छ। बाहिर सुन्दाखेरि एकदमै ठुलो खानीको क्षेत्र भनेर पनि भनिन्छ तर त्यहाँका नागरिकहरूले यसको वास्तविकता थाहा नपाउँदा त्यसको आइएआइए भएर यसको एउटा यु हो भन्ने निर्कल त्यहाँको अनुसन्धान भूगर्भविदहरूले हेरिदिएर यसलाई चाहिँ डिक्लेयर गरिदियो भने नागरिकलाई एउटा एक किसिमको सन्त्रासबाट मुक्त पनि हुन्थे र अलिकति यसबाट साँच्चै नै खानी हो भने उपयोग गर्न सकिने वातावरण हो भने देशको त्यो सम्पत्तिको रूपमा लिन पनि सकिन्छ। त्यो कुरा पनि लुकेको हुनाले चाहिँ सबैलाई चाहिँ यसले चाहिँ सशङ्कित बनाएको छ र त्यो अलिकति भय सिर्जना भइरहेको कारणले पनि हामीले यसको छिटो खोजी गर्नु पर्यो भनेपछि हिजो मात्रै नेपाल सरकारले भूगर्भविदहरू पठाएको जानकारी मैले प्राप्त गरेको छु। हामी यहाँ मुस्ताङमा छौँ, हामी फर्किँदै पनि छौँ र त्यहाँको उहाँहरूले जसले विज्ञले हेरिसकेपछि त्यसका अनुसन्धानकर्ताहरूले हेरिसकेपछि बल्ल त्यहाँ यो चिज हो भन्ने कुरा भएपछि त्यो निर्कुल भयो भने बल्ल त्यहाँका गाउँवासीहरूलाई चाहिँ यसले असर गाउँमा असर गर्दैन या गर्छ भने बस्तीको अर्को स्थानान्तरणको उपायहरू पनि खोज्नु पर्यो। हाम्रो लागि सबैभन्दा ठुलो नागरिक हो, नागरिकको सुरक्षा, नागरिकको जीवन रक्षा गर्ने कुरो हाम्रो पहिलो प्राथमिकता हुन्छ। त्यो त्यस हिसाबले पनि यी कुराहरूको जानकारी भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा नै हामीले यसको हार गुहार गरेका छौँ। यसको चाहिँ छिटो अनुसन्धान भइदियोस् भन्ने कुरा पनि हामीले राखिरहेका छौँ र आज मात्रै उहाँहरू नवलपुरमा हुनुहुन्छ, आज त्यो खानी क्षेत्रमा जाने तयारी भएको छ र त्यसपछि यसको अनुसन्धान यसको चाहिँ त्यहाँको वास्तविकता पहिचान भएपछि त्यसले अर्को रूप लिएला भन्ने आशा चाहिँ हामी गरेका छौँ।
0: हस् लक्ष्मी पाण्डेजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धन्यवाद, नमस्कार। गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास
3: रोड बेसमा नेपाली कंग्रेसको आन्तरिक मामिला जानकार विश्लेषक शंकर तिवारी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। शंकर जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार, गुड मर्निङ श्यामजी।
3: अब नेपाली कङ्ग्रेसको अवस्था अहिलेको ठ्याक्कै हेर्दाखेरि यो के भइरहेको छ? संस्थापन पक्ष, संस्थापन इतर पक्ष तितर बितर भइरहेको जस्तो पो देखियो त माहौल हेर्दा।
4: नेपाली कङ्ग्रेस विशेष महाधिवेशनपछि एउटा प्रगतिशील लोकतान्त्रिक र गणतान्त्रिक ट्र्याकमा आएको छ। त्यो कुरालाई सर्वोच्च अदालतले, निर्वाचन आयोगले सदर गरेको छ र त्यसैको निरन्तरता स्वरूप र विशेष महाधिवेशनमा कमिटमेन्ट गरे अनुरूप र संवैधानिक प्रावधान अनुरूप 5 वर्षभित्रमा महाधिवेशन गर्नुपर्नेमा यही असोजको 16 गतेबाट कङ्ग्रेसको महाधिवेशन 15 मार्चमा सुरु हुँदैछ। कङ्ग्रेस ठिकठाक दिशामा अगाडि बढेको छ,
3: तर कता जाने नेता कार्यकर्ताहरू निकै नबुल्न पर्नु भएको छ। इतर पक्षबाट चाहिँ नेपाली कङ्ग्रेसको संस्थापन पक्षतिर आउनेको वहिरो लागेको भन्ने खालका खबरहरू पनि सार्वजनिक भएका छन्। कङ्ग्रेसलाई बलियो बनाउँदैछ कि कमजोर बनाउँदैछ अहिलेको पछिल्लो अवस्थाले, समानान्तर गतिविधि र महाधिवेशन तोकिएको मितिका कारणले गर्दाखेरि?
4: नेपाली कङ्ग्रेसलाई फुटाउन चाहने, इतिहासको गर्तमा बिलाउन चाहने तत्त्वले विशेष महाधिवेशनमा भाग लिएको थिएन, तर पनि विशेष महाधिवेशनबाट आएको निर्वाचित गगन थापा नेतृत्व कार्य समितिले निर्वाचनमा सबै पक्षलाई मिलाएर टिकट वितरण गरेको थियो। तर तिनै नेताहरू जो गगन थापाको नेतृत्व स्वीकार गरेर आम निर्वाचनमा सहभागी हुनुभयो, तर आम निर्वाचन परिणामपछि फेरि उहाँले आफ्नो कुरा फेर्नुभयो, भाषा फेर्नुभयो, पार्टी एकताभन्दा विग्रहतिर लाग्नुभयो, पार्टीलाई घात गरेको कुरा सगर्व उहाँले बोल्दै हिँड्नुभयो। त्यो सबै कुरालाई अवधान दिएर, त्यो सबै कुरालाई माफी र विस्मृतिको गर्तमा राखेर माफी दिएर अथवा पार्टीका साथीहरू जहाँ भए पनि हिजो एकै ठाउँमा काम गरेको साथीहरू मिलेर जानुपर्छ भनेर गगन थापाले, उहाँहरूले जुन हामीले अहिले इतर पक्षमा तपाईँहरूले भन्ने गर्नुभएको छ, त्यो पक्षलाई पनि उहाँहरूको मुख्य डिमान्ड पुसमै यो 82 पुससम्म रिन्यू गरिएका, नवीकरण गरिएका क्रियाशील सदस्यहरूले भाग लिन पाउनुपर्छ र 14 महाधिवेशनबाट निर्वाचित 79 सालमा निर्वाचित 14 महाधिवेशन केन्द्रीय सदस्यहरूलाई पनि केन्द्रीय सदस्य कायम गर्नुपर्छ। उहाँहरूको 2 डिमान्ड थियो, त्यो डिमान्डलाई गगन थापाले पुरा गर्नुभएको छ।
3: तर अब
4: किनकि गगन थापाको कोर्टमा बल छ, उहाँले उदारतापूर्वक असन्तुष्ट पक्षका नेताहरूलाई साथीहरूलाई समेट्नुपर्छ भन्ने भुइँतहको पनि आवाज थियो, देशभरिका कार्यकर्ताको आवाज थियो र निर्वाचित नेतृत्वले त्यो मूल लहरमा नआएका साथीहरूलाई उदारतापूर्वक मूल भङ्गालोमा समाविष्ट गर्नुपर्छ आवाज थियो। त्यही आवाजलाई हृदयङ्गम गर्दै एक पाइला पछाडि सरेर भए पनि उहाँले त्यो आह्वान गर्नुभएको छ र अत्यन्त उत्साहपूर्वक हिजो शेरबहादुरको पछि लागेका, शेखर कोइरालाको पछि लागेका र पुनबहादुर खड्काको पछि लागेका नेता साथीहरू अहिले ठुलो लहरका सहित हुल बाँधेर नेपाली काङ्ग्रेसको मूल भङ्गालोमा चानेपातिर आइराख्नु भएको छ।
3: तर अब आइ त राख्नु भएको छ, तर सबैलाई समेट्ने प्रयास चाहिँ यथा त्यति राम्रो चाहिँ सक्सेस हुन सकेन। कङ्ग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन सक्ने प्रयत्नहरू चाहिँ व्यर्थै नै रहे होइन यो बिचमा?
4: त्यो प्रयत्नको अपार सफलता मिलेको छ र त्यो सफलताबाट काङ्ग्रेसलाई इतिहासको सानो शक्ति बनाउने, काङ्ग्रेसको विलय गराउन चाहने तत्त्व अत्यन्त हतोत्साही भएको अवस्था, किनकि शेरबहादुर देउवाको नेतृत्वमा 14 महाधिवेशनबाट निर्वाचित भएका बहुमत पदाधिकारीहरू अहिले गगन थापाको भङ्गालोमा उहाँ नेतृत्व स्वीकार गरेर 15 महाधिवेशनमा भाग लिनको लागि आइसक्नु भएको छ। केन्द्रीय सदस्य पनि अब एकाध दर्जन मात्रै शेरबहादुर देउवाको पक्षमा रहेको देखिन्छ। त्यही भएर हामीले अहिले नेपाली काङ्ग्रेसका जुन यो भुलभुलैयामा लागेर, लहलैमा लागेर शेरबहादुर देउवाले सिङ्गापुरबाट सबै मिलाएर आउनुभएको छ भन्ने लागेका साथीहरू पनि, सबै साथीहरू काङ्ग्रेसको मूल भङ्गालो के हो काङ्ग्रेसलाई यथास्थितिमा राख्ने हो कि यो फाइट गगन थापा र शेरबहादुर देवालीको फाइट होइन, द्वन्द होइन, यो काङ्ग्रेसलाई यथास्थितिमा राख्ने कि काङ्ग्रेसलाई जेएनजी उथुल पछि गणतन्त्र नेपालको सही अर्थको नेतृत्व प्रदान गर्न सक्ने शक्ति बनाउने कि नबनाउने भन्ने दुई तत्त्व दुई वैचारिक लाइन बिचको लडाईँ हो। त्यो लडाईँमा त्यो कङ्ग्रेसलाई सामयिक बनाउनुपर्छ, नवीकरण गर्नुपर्छ र कङ्ग्रेसले जसरी नेपालका सबै क्रान्तिको लिड गर्यो त जेएनजी उथुल पुथुल पछि देशले सही दिशा र ट्र्याक लिन सकेको छैन। पन्ध्रौँ महाधिवेशनबाट उत्साहपूर्ण र एकतापूर्ण रूपमा भाग लिएर देशलाई सही ट्र्याक दिनुपर्छ। कङ्ग्रेसको देशका प्रति दायित्व छ, कङ्ग्रेसका नेता र कार्यकर्ताहरूको देशका प्रति दायित्व छ। नेपाली कङ्ग्रेस यो देशको लागि बनेको पार्टी हो र देशको लागि बनेको पार्टीमा कङ्ग्रेसका कार्यकर्ता साथीहरूले लाग्नुपर्छ। त्यो मूल आह्वान समाविष्ट भएर काङ्ग्रेस पार्टीलाई रिन्यू गरेर सिङ्गो देशलाई रिन्यू गर्नुपर्छ, गति दिनुपर्छ, दिशा दिनुपर्छ भनेर सबैजना एकताबद्ध भएर आइराख्नु भएको
5: छ। देउबा पक्षले त आश्विन असोज तीन गतेको नेपाली कङ्ग्रेसको महाधिवेशनमा सहभागी नहुन भनेर बताइरहेछ नि त, होइन?
4: मलाई दुःख यो कुरामा लाग्छ कि देउवा पक्ष भनिएको पक्षलाई नेपालको निर्वाचन आयोगले चिन्दैन, सर्वोच्चले चिन्दैन, नेपालको संविधानले चिन्दैन। दोस्रो कुरा, उहाँहरू जुन आह्वान गर्नुभएको छ, शेरबहादुर देउवा जो दुई दुई पटक पार्टीको सभापति बन्नुभयो, पाँच पटक प्रधानमन्त्री बन्नुभयो, शशाङ्क कोइराला जो बिपी कोइरालाको कनिष्ठ सुपुत्र हुनुहुन्छ, उहाँहरूलाई कसैले अदालतमा मुद्दा हाल्यो भने मानहानिको मुद्दा लाग्छ। मानहानिको मुद्दा किन लाग्छ भन्दाखेरि त्यो उहाँहरूलाई पार्टीको वैधानिकता कसैले दिएको छैन, त्यो एउटा हुल हो, त्यो एउटा समूह मात्रै हो। त त्यो हुल र समूहले काङ्ग्रेसको वैधानिक लोगो दिएको तत्त्वलाई बाहेक गरेर अधिवेशन आह्वान गर्न सक्दैन। म त्यो खतरा दिँदैछु कि उहाँहरूलाई चाहिँ त्यो के भन्दाखेरि उहाँहरूलाई अदालतको मानहानिको मुद्दा नलागोस् भन्ने म त्यतातर्फ म उहाँहरूलाई सचेत गराउन चाहन्छु।
5: ए भनेपछि अब देउबा पक्षले जति पनि कार्यक्रमका आयोजनाहरू गरिएको छन्, समानान्तर महाधिवेशनको पनि कार्यतालिका प्रस्तुत भएको छ, कङ्ग्रेस फुटको अन्तिम दिशामा चाहिँ छ भन्ने कुरा क्लियर भयो होइन? त्यसो भए
4: हामीले तपाईँले फुटको कुरा गर्ने हो भने जुन मितिमा विशेष महाधिवेशन आह्वान भयो, यो नेपाली काङ्ग्रेसका 56% कार्यकर्ताले हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि आह्वान गरे र त्यसलाई आह्वान गर्नु हुँदैन, भाग लिनु हुँदैन जब बहिष्कार गरियो, त्यति बेला नै यो काङ्ग्रेस पार्टीलाई त्यो फुटको बीजारोपण गर्नुभएको थियो शेरबहादुर देउवाले, र उहाँले आफ्नो व्यक्तिगत दायित्व कङ्ग्रेसका प्रति राष्ट्रिय दायित्व उहाँले फागुन 21 निर्वाचनमा भाग लिन छाडेर उहाँ जब पलायन हुनुभयो, त्यसबाट उहाँ काङ्ग्रेसको नेता हुँ भन्न, यो देशको लोकतान्त्रिक नेता हुँ भन्ने हैसियत उहाँले गुमाउनु भएको हो। त्यो कुरा पनि उहाँले विचार गर्नुपर्छ, मनन गर्नुपर्छ।
5: तर फेरि फर्किनु भयो नि त देशमा, स्वागत राम्रै भयो पार्टीमा।
4: तपाईँ सबभन्दा महत्त्वपूर्ण कार्यमा, काङ्ग्रेसको जीवनको सबभन्दा सङ्कटपूर्ण निर्वाचनमा देशबाट भागेर आफ्ना वरिपरिका कार्यकर्ताहरूलाई मतदान नगर भनेर छाडेर हिँड्ने, अनि फेरि अहिले चाहिँ अलिकति सजिलो मौका आयो भनेर फेरि गुटबन्दी कुरा गर्ने, काङ्ग्रेसको पूर्व सभापति भइसकेको नेतालाई त्यो कुरा भन्न सुहाउँछ? जो व्यक्ति काङ्ग्रेसबाट सबभन्दा धेरै लाभान्वित भयो, बिपी कोइराला भन्दा लाभको पद लिने कुरामा, अनि त्यो व्यक्तिले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिन सुहाउँछ? सुहाउँदैन त। हाम्रो उहाँका प्रति सम्मान छ, यति मात्रै उहाँ अझै पनि 16 गते खुला मञ्चमा सुरु हुने काङ्ग्रेसको 15 महाधिवेशनमा उहाँलाई स्वागत छ। उहाँका बहुसङ्ख्यक कार्यकर्ताहरू साथीहरू सबै आइसक्नु भएको छ, उहाँ पनि स्वर्गसम्म आउनुहुन्छ भन्ने कुरा म विश्वस्त छु।
5: आजको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। शङ्कर तिवारीजी नमस्कार।
4: धन्यवाद।
5: पाउनुहुन्थ्यो नेपाली कङ्ग्रेसको आन्तरिक मामिला जानकार विश्लेषक शङ्कर तिवारी आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98 5570 7061 र 98 5570 7053।
7: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98 5570 2640।
8: It's 7 o'clock, अहिले 7 बजेको छ। It's 7 o'clock, अहिले 7 बजेको छ।
9: सधैं निष्पक्ष। स्वदेश एफएम 93.2 मेगाहर्ज
10: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
11: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
12: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। रसुवाको भुटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका छ स्थित राधाकृष्ण सक्रिय आमा समूह र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले संयुक्त रूपमा 16,900 रुपियाँ सहयोग गरेका छन्। दुवै संस्थाले संयुक्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाइएको हो। चेली नेपालले माडी नगरपालिकाभित्रका 4 विद्यालयका 17 छात्रलाई साइकल वितरण गरेको छ। विद्यालय आवजावतमा लाग्ने समय बचत गरी छात्राहरूको नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउने उद्देश्यले साइकल वितरण गरिएको हो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको थियो। चेली नेपालले माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयका 5-5 राष्ट्रिय आधारभूत विद्यालय रत्नी धुवाहाका 4 तथा जनजीवन माध्यमिक विद्यालयका 3 छात्रलाई साइकल उपलब्ध गराएको हो। कार्यक्रममा माडी छका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, विद्यालयका प्रधान अध्यापकहरू, छात्रा तथा अभिभावकहरूको सहभागिता रहेको थियो। चेली नेपालले माडीमा शिक्षा विकास र सी विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक परिचालक मीरा महतोले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गरिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि सञ्चालन गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार 11

दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। नेपालीका अनुसूचित दलले 15 महाधिवेशन अन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका 98 वडा कार्य समितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ। जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्णय, परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार आगामी असोज 3 र 4 गते वडा कार्य समितिको अधिवेशन सम्पन्न हुने जानकारी गराइएको हो। भरतपुरमा आयोन वाई विद्युतीय कारमा भएको आगलागीको घटना र यस सम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानकर्षण भएको सिजी मोटर्स प्रहरीले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष प्राविधिक तथा वैकल्पिक वैज्ञानिक अनुसन्धानमा पूरा सहयोग गर्ने प्रतिबद्धता पनि सिजी मोटर्सले जनाएको छ। नेपाल प्रिमियर लिग एनपिएल सिजन 3 का लागि हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडले चितवन राइनोसको स्पोन्सरका रूपमा निरन्तरता दिएको छ। चितवन राइनोसले मंगलबार उक्त साझेदारीलाई निरन्तरता दिएको औपचारिक घोषणा गर्दै यसले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्धन प्रतिको साझा प्रतिबद्धतालाई सब सुदृढ बनाउने जनाएको छ। दुई महिनाभन्दा बढी समयदेखि सवारी चालक अनुमति पत्रको सफाई कार्य ठप्प हुँदा देशभरका हजारौँ सेवाग्राही चरम मर्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिने तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नपाउँदा ठूलो समस्यामा परेका छन्। सङ्घीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र सफाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्यल सिर्जना भएको हो। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा नेपालमा लोड सेडिङ हुन नदिन आवश्यक तयारी थालेको छ। प्राधिकरणले भदौ 10 गते भुटेकोसीमा आएको बाढीले 13 जलविद्युत आयोजनामा ठूलो क्षति गरेसँगै सुखायाममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ। बाढीले नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुर्याएकाले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढाउने देखिएको छ। वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुखायाममा पनि आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाको आगामी मङ्सिर 11-15 तय गरिएको एकता महाधिवेशन अन्तत स्थगित हुने देखिएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। महाधिवेशन कार्यतालिका अनुसार कार्य प्रगति हुन नसकेपछि निर्धारित समयमा महाधिवेशन नहुने सम्भावना बढेर गएको हो। पार्टीका एक उच्चस्तरीय नेताले साबिक नेकपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र देखिएको वैचारिक, सैद्धान्तिक र साङ्गठनिक भद्रगोल अन्त्य नभएसम्म महाधिवेशन हुन नसक्ने जिकिर गर्नुभयो। परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वभएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै सर्वभएका कर्मचारीलाई सम्बन्धित निकायमा हाजिर गराउन निर्देशन दिएको हो। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदै हुँदा संस्थापन पक्षले एकपक्षीय निर्णय गरी महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिनुभएको छ। मंगलबार 7 अपील जारी गर्दै देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्ताले आग्रह समेत गर्नुभयो। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज 9 र 10 गते पर्साको वीरगन्जमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सिटमा समावेशी ढङ्गबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा तथा महिलाको सहभागिता एक तिहाई पुर्याउने बताइएको छ।
इन्द्र सरोवर गाउँपालिका दुईमा लक्ष्मी खोला नजिकै एबी गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश 03001-0720 नम्बरको एबी मंगलबार दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार एबीमा 8 सवार थिए, उनीहरूमध्ये 6 पुरुष र 2 महिला रहेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 मध्ये 3 उपचारका लागि काठमाडौँ र 1 हेटौँडा लगिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब परीक्षक माधव काफलेका अनुसार घटनास्थलमा प्रहरी ट्राफिक टोली परिचालन गरिएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न भने बाँकी रहेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: नेपाली बसमा चर्चा परिचर्चा गरिरहेका छौँ। देशको राजनीतिक सामाजिक आर्थिक कूटनीतिक क्षेत्रका विषयमा परिचर्चा पनि गरिरहेका छौँ। आदरणीय श्रोता, नेपाली बसमा विशेष गरी नेपाली कङ्ग्रेसको विषय यतिखेर जोडतोडका साथ उठेको छ। नेपाली कङ्ग्रेसमा संस्थापन र इतर भनेर तानातानमा परेका छन् कङ्ग्रेसका नेता कार्यकर्ताहरू। संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन देउवाले अपिल गर्दै गर्दाखेरि संस्थापन पक्षले असोज 3 गतेबाट महाधिवेशनको प्रक्रियालाई आरम्भ गर्ने बताइसकेको छ। यतिखेर यसै विषयमा कुराकानी गर्नका निम्ति नेपाली कङ्ग्रेसका रामरी खतिवडा हामीसँग हुनुहुन्छ। रामरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धेरै धेरै धन्यवाद सम्पूर्ण नेपाली तपाईँ श्रोता प्रति पनि मेरो एकदम शुभ बिहानी।
2: अब जे भए पनि कङ्ग्रेस वारपारको परिस्थितिमा आइपुग्यो। विभाजन हुने वा चाहिँ संस्थापन छोडेर हिँड्ने र वा संस्थापनमा भित्रिने प्रक्रिया चाहिँ केही दिनबाट एक सातादेखिबाट सुरुवात भयो होइन। अब यो नजिकै आउँदै गर्दाखेरि महाधिवेशनको मिति,
3: हामी चाहन्थ्यौँ महाधिवेशन एकताको महाधिवेशन होस्। हाम्रो धेरै ठुलो प्रयास र प्रयत्न रह्यो एकताको महाधिवेशन गरौँ, सबै साथीहरू समेटियौँ, नेपाली काङ्ग्रेसको हिजोको विरासतलाई नेपाली जनताको बिचमा लिएर जाउँ, पुरानालाई सम्मान गरौँ, नयाँलाई आकर्षित गरौँ, सबैको काङ्ग्रेस बनाऊ, सबै अट्ने काङ्ग्रेस हुन्छ यहाँ। काङ्ग्रेसले लिएका नीतिहरू आस्तै जनताका पक्षमा छन्। यहाँ जेएनजी पुस्तादेखि प्रजातन्त्र सेनानी सङ्घसम्म अट्ने गरी अहिले विधानमा हामीले सबै कुराहरू उल्लेख गरेका छौँ। कोही पनि छुट्दैन, कसैको पनि अपमान हुँदैन। झन् नेपाली जनतालाई लोकतान्त्रिक पद्धतिमा विश्वास गराउने संविधान जारी गर्ने र नेपालको परिप्रेक्ष्यमा सबै पार्टीलाई सबै हिजो कुनै व्यवस्था नमान्ने थिए, कुनै संविधान नमान्ने थिए, कुनै अवस्था नमान्ने थिए, सबैलाई एक ठाउँ ल्याउने भूमिका खेलेको पार्टीले पार्टीभित्र आन्तरिक रूपमा विवादित र विभाजित भएर दुईटा अधिवेशन नगरौँ भन्ने हाम्रो धेरै ठुलो प्रयास र प्रयत्न रह्यो। अन्तिम समयसम्म पनि हामी यो रक्तो नभनिकन अहिले जुन नेपाली काङ्ग्रेस गगन थापाको नेतृत्वमा भएको कङ्ग्रेसले एकताको अधिवेशन गरौँ, सबैलाई समेटेर जाउँ भन्ने प्रयास र प्रयत्न भयो। अर्को अधिवेशन नगरौँ भन्ने हाम्रो चाहना थियो। अब हिजो पूर्व सभापतिको तर्फबाट एउटा वक्तव्य पनि आएको छ, तर हामी आग्रह गर्न चाहन्छौँ काङ्ग्रेसलाई अब विभाजित र विवादित बनाउने बेला छैन। एकताको अधिवेशन एकताबद्ध बनाएर नेपाली जनताका अहिलेका ठुला समस्याहरू जुन छन्, अहिले राष्ट्रियतामाथि भएको प्रहार, लोकतन्त्रमाथि भएको प्रहार, कानुनी राज्यमाथि देखिएका अडचनहरू, त्यसपछि प्रजातान्त्रिक संस्कृत संस्कारमाथि देखिएका अप्ठ्यारा बादलहरू, यी समाप्त पार्न केवल काङ्ग्रेसको एकता छ, सबै एक भएर जानुपर्छ भन्ने हाम्रो आग्रह हो। त्यसैले सबैलाई समेट्ने खालको
2: क्लियर लाइन भनेको चार तारे झन्डा र रुखमुनि सबै हटाउनु पर्छ भन्ने लाइन भयो। रामरी खतिवडाजी त्यहाँ चाहिँ पुगिसक्नु भयो, गइसक्नु भयो सानेपामा होइन?
3: पहिलेदेखिकै लाइन त्यही हो नि, पुगो भन्ने कुरै भएन नि। हामी नेपाली
2: सानेपा जान छोड्नु भएको थियो नि त, केही समय मिलाउनु पर्छ भन्ने लाइन
3: मिलाउने त कोसिस गर्नुपर्छ नि सबै पार्टीका साथीहरूलाई, पार्टीका साथी मात्र होइन अन्य प्रजातन्त्रवादीलाई पनि ल्याएर काङ्ग्रेस सबै पार्टीको मेरो पार्टीका रूपमा स्थापित गर्नुपर्छ। कहिलेकाहीँ मान्छेहरू सानातिना कुराबाट जिकार पनि हुन्छन्, वाक्क पनि हुन्छन्, बाहिर पनि जान्छन्, तर ती साथीहरूलाई पनि एक ठाउँमा ल्याएर नेपालको प्रजातान्त्रिक पार्टी पहिलो फेरि र प्रिय जनताको बनाउन हामी लाग्नुपर्छ।
2: अब कति जति यताबाट संस्थापन इतर पक्षबाट के कति नेता कार्यकर्ताहरू कसको नेतृत्वमा कसरी चाहिँ संस्थापनतर्फ जाँदै हुनुहुन्छ इतर पक्षबाट?
3: होइन, त्यो यो पार्टी प्रवेशको कुरै होइन नि। धेरै साथीहरू पहिलेदेखि थिए, यसरी जाउँ भन्दाखेरि अब पार्टीका केही कुराहरू चाहिँ अझ सबैलाई यो चाहिँ हाम्रो क्रियाशील सदस्यता रिन्यू गर्ने कुरा थियो, अध्यावधिक भन्ने कुरा थियो, रिन्यू गर्ने ज जसले पुसमा 2082 साल पुसमै रिन्यू गर्नुभएको छ सबैलाई नै रिन्यू गरिदिइसकेपछि त्यो अध्यावधिक पनि विस्तारित गर्दै जानु भने सबै काङ्ग्रेसहरू ती खुलेर अट्ने अवस्था सिर्जना भइहाल्यो नि एउटा। दोस्रो के थियो भने 15 महाधिवेशन 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यहरू स्वत तपाईँको हिजोकैलाई समावेश गर्ने जुन निर्णय गर्ने भन्ने थियो त्यो पनि भइसकेपछि त कोही यताउति भन्ने कुरै भएन नि।
2: तर अब अहिले चाहिँ निवर्तमान सभापति शेरबहादुर देउवाललाई एक्लै छोडिदिनु भयो होइन तपाईँहरूले सबै मिलेर?
3: सबै मिलेपछि त एक्लै छोडिदै छोडिदिन्थ्यो नि हामी सब पूर्व प्रधानमन्त्री नेपाली काङ्ग्रेसको पूर्व सभापतिज्यूलाई कमजोर बनेको देख्न पनि चाहदैनौँ. प्रजातन्त्रको उहाँ पनि मियो हो, नेपालको लोकतान्त्रिक आन्दोलनमा ठुलो योगदान गर्नुभएको छ. उहाँको अपमान गर्ने पनि हाम्रो चाहना छैन र म कसैलाई गाली गर्न पनि चाहन्न. अहिले फेरि हाम्रो एउटा संस्कार के छ भने एक ठाउँमा बस्ने अर्कोलाई गाली गर्ने, अर्कोमा बस्ने अर्कोलाई गाली गर्ने, यो पद्धति अन्त्य गर्नुपर्दछ. र पार्टीका साथीहरूको अपमान गरेर कसैको पनि इज्जत बढ्दैन, पार्टीको इज्जत बढ्दैन. एउटा साथी अरू कुरा केही गर्दैन, आफ्नै पार्टीका साथीलाई बिहानदेखि गालेर तारे हात लाएर सडाप्छ. यो गलत प्रवृत्ति हो. राजनीतिमा यी कामहरू हामी सबैले अन्त्य गर्नुपर्छ. हामीले अर्काको सम्मान गर्न सिकेनौँ भने तपाईँलाई फेरि तपाईँको सम्मान अरूले गर्दैन. त्यसैले म कसैलाई पनि अहिले हेर्नुहोस् धारे हात लाएर सराप्ने तथा नाम गाली गर्ने, हिजो सँगै प्रजातान्त्रिक आन्दोलनमा सँगै काम गर्दाखेरि सबभन्दा राम्रो हुने, अहिले एकछिन बाहिर बस्दाखेरि चाहिँ यो चाहिँ एकदम बेकुप हुने भन्ने प्रवृत्ति गलत हो.
2: तर अब कङ्ग्रेसलाई चाहिँ जे भए पनि मिलाउन त सकिएन नि त. अब विभाजनको डिलमै त कङ्ग्रेस गयो नि त. एउटा पक्ष एउटा किता त अब फरक पार्टी बनाएर अगाडि जाने भयो नि त.
3: कोसिस गरिराखेको हो. हेर्नुहोस् अब हेर्नुहोस् अन्तिमसम्म पनि हाम्रो प्रयत्न र आफूले गाली खाएर भए पनि यो चाहिँ काम पार्टीमा चाहिँ एकताको सन्देश दिउँ भन्ने हामीलाई इच्छा थियो. यस्ता कुरा गर्दा धेरै साथीहरूले गाली पनि गरे, फलानु दिशा नै यहाँ जाने त्यहाँ जाने आदि इत्यादि. यी सबैको चाहना के थियो भने पार्टीलाई एकताको पार्टी बनाउने. अबका हेर्नुहोस् यो 21औँ शताब्दीको, अहिले यो 22औँ शताब्दी अब आउँदै लाग्दैछ. अबको सबै च्यालेन्जलाई मेकअप गर्ने खालको लिडरसिप पनि त हुनु पर्यो नि. सबैले लिएर हिँड्न सक्ने क्षमता पनि हुनु पर्यो. अब हामी फेरि मैले कसैलाई अपमान गर्न सकेको होइन. उही पञ्चायतले मलाई कुटो खुट्टामा घाउ छ भोट नदिए पाप लाग्छ भनेर मात्र हुँदैन. अब तपाईँका कुरा जनताका बिचमा लान सक्नुपर्छ, जनताका कुरा आफूले सुन्न सक्नुपर्छ, सुनेका कुराहरू प्रस्तुति राम्रो गर्न सक्नुपर्छ. यी सबै कुरा क्षमता भएका साथीहरूलाई अगाडि बढाएर जाने हो.
2: अब देउबा पक्ष कमजोर हुँदै जाँदापछि गएपछि मात्रै उहाँहरूका विश्वास पात्रहरू गगनतिर लागेका हुन् कि यो राजनीतिक निष्ठा मान्ने कि अवसरवाद मान्ने भन्ने खालको पनि त विश्लेषण छ नि त अहिले बजार.
3: होइन, यो तपाईँहरूले पनि गर्ने विश्लेषण तपाईँहरूको विश्लेषण हो. हामी सबै नेपाली काङ्ग्रेसका विश्वासीलाई पात्र हौ. नेपाली काङ्ग्रेस कमजोर हुँदाखेरि विश्वासीलाई पात्रहरू डरा हुन्छन् भनेर कसैका पनि. काङ्ग्रेसलाई डरो बनाउन हामी लाग्ने हो, व्यक्तिलाई डरो बनाउन होइन.
2: अब अहिले चाहिँ अब नेपाली कङ्ग्रेस डरो बन्ने, बलियो बन्ने, कङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्ने, कङ्ग्रेस चाहिँ राम्रो पार्टी बन्ने, लोकतान्त्रिक उन्नत पार्टी, सुदृढ पार्टी बन्ने कुरालाई अब कसरी चाहिँ कतिपयले के भन्नुभएको छ भने हिजो मिन विश्वकर्माजीहरूले पनि अब यता संस्थापन पक्षतिर नै आफ्ना गतिविधिहरू अगाडि बढाउने भन्नुभएको छ. अदालतको सर्वोच्च अदालतको निस्साको जुन त्यहाँ मुद्दा कायम छ त्यो मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म चार तारे झन्डा र रुखको छारीमा बस्ने र त्यस पछाडि के हुन्छ त्यसपछि अर्को स्वविवेकको निर्णय गर्ने भन्ने खालले पनि कतिपय नेता कार्यकर्ताहरू अर्को पट्टि पनि लागेको छ भन्ने कुरा छ.
3: एउटा कुरा त्यता पनि नजानु, सधैँ अदालत अदालत अदालत भनेर पनि भएन. राजनीतिक दललाई सधैँ अदालतमा लगेर झुन्ड्याइरहनु पनि हुँदैन. एउटा त्यसको पनि समय हुन्छ. अब अधिवेशन सम्पन्न भइसकेपछि अदालतहरू के निर्णय आउँछ भनेर अब सधैँ हुन्छ. पार्टीको अधिवेशन गर भनेर कानुनमा हामीले उल्लेख गरेका छौँ, संविधानमा उल्लेख गरेका छौँ, प्रत्येक 5 वर्ष र 6 महिना भनेर संविधानमा उल्लेख गरेका छौँ. अब अधिवेशन गरिसकेपछि पनि अदालतले यसो गर्ला र फेरि यता होला भन्ने कल्पनातिर जानु हुँदैन. विचाराधीन हुन्छ, आउँदै गर्छ, पार्टी अगाडि बढ्दै जान्छ.
2: भनेपछि अब पार्टी अगाडि बढ्यो, कङ्ग्रेस अगाडि बढ्यो गगन थापाको नेतृत्व.
3: हजुर,
2: होइन शेरबहादुरजीलाई अब के भन्नुहुन्छ त्यसो भए?
3: फेरि तपाईँ फेरि अब यो को बहादुरजी को कुमारजी
2: होइन, तपाईँका पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्री एकदम विश्वास मात्र
3: उहाँलाई सम्मान गर्छौँ. नेपालको राजनीति उहाँको पनि ठुलो योगदान छ. हाम्रो आग्रह सबैलाई छ, गगन थापा अहिले सभापति हुनुभएको छ, उहाँलाई पनि पार्टी फुटेको पार्टी उहाँलाई पनि रहर छैन. विशेष महाधिवेशनले मात्रै पनि भएन, सबै साथीलाई समय जाने उहाँसम्म पनि च्यालेन्ज छ. 80 वर्षको उमेरमा फेरि पार्टी फुट्यो भने त्यसको कलङ्क मान्ने शेरबहादुर लिनुहुन्न भन्ने हामीलाई विश्वास छ र पार्टी फुटाउने लाइनमा उहाँ पनि जानुहुन्न भन्ने अन्तिम समयमा पार्टी एकताबद्ध बनाउन उहाँको पल रहनेछ भन्ने विश्वास लिएका छौँ.
2: पार्टी विभाजन हुने सम्भावना हो वा चाहिँ असन्तुष्टहरू चाहिँ बाहिरिने सम्भावना हो अहिलेको पछिल्लो गणित हेर्दाखेरि चाहिँ?
3: म त्यतातिर पनि भन्न, सबै साथी हामीलाई चाहिन्छ. अहिले कसैसँग तिक्तताको राजनीति गर्न चाहन्न. काहीँ न काहीँ हामीले भन्ने गरेका छौँ, जत्रो सुकै ठुलो झगडा पनि हाम्रो कत्रो सानो मुलुक यति सानो छ, काहीँ न काहीँ हाम्रो भेट भइरहन्छ। हामीले गरेका वचन, हामीले गरेका व्यवहार, हामीले गरेका कामले एउटाले अर्कोलाई सिधा रूपमा हेर्न नसक्ने अवस्था सिर्जना नहोस् कसैलाई पनि। त्यसैले म कसैको बारेमा पनि यो तितो टिप्पणी गर्न चाहन्न, चोइतेर गएको अथवा फलानु गएको यस्तो गएको पनि भन्न चाहन्न। सबैको चाहना काङ्ग्रेस दलो बनाउने लाग्नुपर्छ भन्ने मात्र हो।
2: होइन, नेता कार्यकर्ताहरू त रणभुल्ल पर्नु भएको छ नि त, अहिले पनि के गर्ने
3: फेरि सुन्नु न सुन्नु सबैलाई थाहा छ। हिजो हामी चुनावमा गयौँ, चुनाव बेला हामीले सबै साथीहरूले प्रयत्न र प्रयास गऱ्यौँ, काहीँ थोरै भोटले हारो होला, काहीँ धेरै भोटले हारो होला, त्यो फरक विषय थियो। तर नेपाली काङ्ग्रेसका साथीहरू सब एकताबद्ध भएर लागे थिए। आज पनि रुख र चार तारे अहिले नेपाली काङ्ग्रेसले गरेको अधिवेशनमा सब एकताबद्ध भएर लाग्नुपर्छ।
2: तर अहिले पूर्णबहादुर खड्का लगायतका नेताहरू पनि संस्थापनतर्फै फर्किनु भएको छ, होइन त्यसो भए?
3: तपाईँलाई एउटा कुरा, फेरि तपाईँ व्यक्ति व्यक्तिको नाउँ लिएर
2: यी
3: कुराहरू भयो होला, तर उहाँले पनि के भन्नु भने म पार्टी फुटाउने लाइनमा जान्न, मेरो जसरी रुख र चार तारा भने त्यही ठाउँमा म रहन्छु, म अन्त जान्न भनेर बडबार खड्काले पनि भन्नु।
2: समस्या पर्यो नि त डाक्टर शशाङ्क कोइरालालाई देउवाले अगाडि सारिसके पछाडि त के गर्ने उहाँको त, अनि यता आउनै पर्यो नि त, होइन?
3: व्यक्ति व्यक्तिका कुरातिर नजानुस् न, अब फेरि त्यो फेरि घाउलाई नै कोट्याइरहने चलाइरहनेतिर नजानुस्। पार्टी एकता तपाईँहरूले पनि पहल गर्नुहोस्, नेपालको ठुलो प्रजातान्त्रिक पार्टी यसलाई एक बनाएर जनताका पक्षमा लिएर जानुहोस्, जनताका कुराहरू गर्न सक्ने पार्टीका रूपमा निर्माण गरौँ। सधैँ झगडाको बाटोमा तपाईँ पनि नलाग्नुहोस् न, बेला बेला कोट्याइ सोट्याइ झगडा गराउने काम नगर्नु होला।
2: होइन, हतारमा महाधिवेशन गर्नु पनि नियम विपरीत हो भन्नु भएको छ क्या देउवाजीले हिजो मात्रै, होइन? होइन,
3: हतार हतार भनेको त टाइम तोकेको छ, हतार त कार्य समितिले धेरै पहिलादेखि सदस्यता, यो त एक वर्ष अगाडि नै पुसमै गरेको थियो नि, नवीकरण गरेका तिनै सदस्य साथीहरूलाई भोटर्स बनाएर जनताका बिचमा गएर कार्यकर्ताका बिचमा गएर 6,753 वडामा पुगेर 753 पालिकामा गएर 77 जिल्लाबाट प्रतिनिधिहरू 165 निर्वाचन क्षेत्र 330 प्रदेशबाटै सबैबाट निर्वाचित भएर आउँछन् नि। र अझ राम्रो हेर्नुहोस्, यति राम्रो हाम्रो विधान छ, हामीले पुराना पुस्ताहरूलाई सम्झिन सेनानी हाम्रा प्रजातन्त्र सेनानी सङ्घहरूलाई प्रत्येक वडाबाट नै प्रतिनिधित्व गराउने गरी विधानमा उल्लेख गरेका छौँ। नयाँ पुस्ताहरूलाई आकर्षित गर्न जे 30-35 वर्षका मुनिलाई प्रत्येक वडाबाट नै ल्याउने गरेका छौँ। दलित ल्याउँछौँ, महिला ल्याउँछौँ, जनजाति ल्याउँछौँ, पिछाडिएको वर्ग ल्याउँछौँ, अपाङ्ग ल्याउँछौँ। यति राम्रो विधान हामीले निर्माण गरेका छौँ। सबै अट्ने त छ त, पुराना पुस्तालाई पनि सम्मान हुन्छ, नयाँ पनि आकर्षित हुन्छन्। यसलाई अझ व्यवस्थित गरेर समेट जान सक्यौँ भने भोलि हाम्रो भविष्य अझ सुन्दर हुन्छ। मैले आज के पाएँ पाइनँ भन्ने त्यो नलाग्नुहोस्, सबैलाई यो वातावरण सिर्जना गर्ने काङ्ग्रेस बनौ, यो खुसीको कुरा हो भनेर लाग्नुहोस् न।
2: होइन, तपाईँलाई यहाँ चाहिँ धेरै अडियन्सहरूले, धेरै शुभेच्छुकहरूले, काङ्ग्रेसकै नेता कार्यकर्ताहरूले हेरिरहनु भएको छ, भन्नु भएको छ दाई तपाईँ हिजो जुन ढङ्गले तपाईँले लिड गर्नुभयो, नेतृत्व गर्नुभयो, हामी त रणभुल्लमा पर्यौँ, अब के गर्ने, कता जाने, अब यो त अलिक के भयो अहिले?
3: तपाईँले कहाँ भन्नुभयो, एउटा कुरा भनौँ, जुन दिन निर्वाचन आयोगमा गएका थियौँ त्यस दिन पनि मेरो वचन त्यही छ। मैले ओखलढुङ्गामा यसचोटि चुनाव लडिन नलड्दै गर्दाखेरि त्यहाँका साथीहरूले तपाईँको रोल के हुन्छ भन्दा पनि त्यस दिन पनि मैले भनेको छु, अब यत्रो राजनीति जीवन गरिसक्यो, सबै रुख र चार तार जहाँ हुन्छ त्यही सहयोग गर्नुहोस् भनेर, त्यहाँ पनि भनेको छ रुखलाई नै गर्नुहोस् भनेर। नेपाली काङ्ग्रेसमा केही कुराहरू सबैलाई एकताबद्ध बनाउन कोसिस गरियो, कोसिस सफल नभएपछि अन्त पार्टी फुटाएर जान सकिँदैन। नेपाली काङ्ग्रेस रुख र चार तारा भएको, अहिले गगन थापा सभापति भएको काङ्ग्रेसकै नेतृत्वको अधिवेशनमा हामी जान्छौँ।
2: अब यो फेरि उहाँहरूलाई चाहिँ एकीकृत गर्न सक्ने सम्भावना केही त्यस्तो देख्नु भएको छ, क्रियाशील सदस्यतादेखि लिएर अन्य प्रक्रियाहरूमा?
3: अब हामीले धेरै ठुलो प्रयास र प्रयत्न सभापतिजीले पनि गर्नुभयो, हिजो पनि वक्तव्य निकाल्नु भएको छ, सबैको प्रयास जारी छ। धेरै साथीहरू अब हेर्नुहोस् रणभुन्न पर बस्नै भएको, पार्टी यस्तो अवस्था नहोस् भन्ने सबैको चाहना नै थियो। त्यसैले म सुरुदेखि मेरो त धारणा अलिक फरक भएको, भनेको विशेष महाधिवेशन त्यो समयमा नगरेको भए हुन्थ्यो भन्ने मेरो धारणा थियो, त्यो पनि अब त्यो समाप्त भइसक्यो। विशेष महाधिवेशनले मात्रै पनि हुँदो रहेछ भनेर सभापतिजीले नै प्रयत्न गरेर सबैलाई समेटेर लाने जुन प्रयास गर्नुभएको छ यो सकारात्मक छ. सबैलाई समेटेर लगेको परिणाम भोलि पनि आओस् र काङ्ग्रेस पहिलो र प्रिय भएर रहन सकोस्. अहिले राष्ट्रिय मुद्दाहरू अन्तर्राष्ट्रिय परिस्थितिहरू सामना गर्न अरू पार्टीहरूले सक्लान् जस्तो अवस्था अहिले पनि देखिएको छैन. त्यसका लागि फेरि काङ्ग्रेसकै नेतृत्व आवश्यक छ. त्यसमा पनि यिनै साथीहरू समेटेर गएको नेतृत्वले सम्भव छ भन्ने हामीले लागेको छ.
2: तर कतिपय हिसाबले नेपाली कङ्ग्रेसलाई चाहेर पनि विभाजन गर्न नचाहेका तपाईँ नेता कार्यकर्ताहरू अर्को पक्षले वा कसै तेस्रो पक्षले पनि त्यसमा रोल प्ले गरिदिइरहेको छ र यसलाई पार्टीलाई विभाजन गराउनका निम्ति केही तत्त्वहरू सक्रिय छन् भन्ने खालको आरोप पनि थियो. त्यो आरोप कतिको साँचो
3: हो? म हेर्नुहोस् कुनै त्यस्ता सङ्घ संस्था र सम्बन्धित व्यक्ति होइन. हाम्रो चाहना पार्टीलाई नै एकीकृत बनाउने र पहिलो बनाउने र प्रिय बनाउने हो. हामी कहाँबाट के थियो भन्ने कुरा हामीलाई थाहा छैन, कुन शक्ति लाग्यो भन्ने पनि जानकारी छैन. तर हामी चाहन्छौँ अहिले पनि सबैले यत्रो वर्ष राजनीति गरेका नेताहरू हुनुहुन्छ, हामीभन्दा हाम्रो उमेरभन्दा बढी राजनीति गरेको नेतृत्ववर्ग हुनुहुन्छ, उहाँहरूले अहिलेको यो च्यालेन्जिङ परिस्थितिमा काङ्ग्रेसलाई एक बनाएर जानका लागि आफैले अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्ने विश्वास लिएको छु मैले चाहिँ. हेर्नुहोस् अझै पनि अन्तिम समयमा मलाई विश्वास छ 3 गते हो र 4 गते वडा अधिवेशन हुन्छ, त्यो बेलासम्म सबै साथीहरू यो वडा अधिवेशनमा संलग्न भएर जाने विश्वास मैले चाहिँ लिएको छु.
2: भनेपछि क्रियाशीलता, सदस्यता नवीकरणदेखि लिएर सबै प्रक्रियाहरू यथावत छ अहिले जतिखेर पनि सम्भावना छ त्यसको त होइन?
3: होइन, सबै गरिदिइसक्यो त केन्द्रीय कार्यालयले गरिसक्यो भनेर. यो हामीले क्रियाशील पुसमा जुन हाम्रो कुरा थियो पुसमा रिन्यु गरेका सबैलाई गरिपाउँ भनेर त्यो सब अटोमेटिक हुने व्यवस्था भइसक्यो त. नयाँ लिन चाहनेलाई पनि दिएकै छ. अब निर्वाचनको कार्यतालिका आएर सबै निर्वाचन अधिकृतहरू गाउँमा पुगेपछि आजदेखि त नाउँ थप्न पाइएन होला नि त.
2: अब त्यसो भए को को आउनुहुने भयो यतापट्टि के भन्न सकिन्छ ट्याक्कै अलिकति राम्रो हाई लेभलको जस्तो रामरी खतिवडाजी लगायतका अन्य नेताहरू होइन अब संस्थापनतिर चाहिँ को को अटाउनु हुने भयो सबैतिरबाट यता इतर पक्षबाट
3: पार्टीलाई डरो बनाउन भएर एक भएर लाग्छौँ यति ढुक्क हुनुहोस्.
2: होइन के त्यस्तो सङ्ख्या किन होइन हिजो अब मिलाउन लागेको एउटा तपाईँहरूको टिम जो छ त्यो टिम सबै चाहिँ संस्थापनतर्फ र यो महाधिवेशनलाई सफल पार्नतिर उद्धत हुनुहुन्छ होइन?
3: हजुर हजुर, सबै साथीहरू लाग्नुहुन्छ भन्ने विश्वास छ.
2: र अब जाँदा जाँदै कङ्ग्रेसमा अबको लोकतान्त्रिक पार्टी जसले पार्टीभित्रै विवाद समाधान गर्न सक्नुपर्ने थियो अदालतको सहारा लियो. हुन त अब यो कुरालाई अब तपाईँले भनिसक्नुभयो विगत नै भयो, अब यसलाई चाहिँ म धेरै कुट्याउन त चाहदैन होइन. तर एउटा कुरा, कङ्ग्रेसको पुरानो पुस्तालाई अझ भनौँ पूर्व प्रधानमन्त्रीज्यूहरूलाई पनि सकिएसम्म चाहिँ मिलाउन हरदम प्रयत्न, अझ त्यसमा युवा पुस्ताहरू पनि त छन् नि त अझै पनि.
3: अन्तिम अन्तिम समयसम्म रहन्छ हाम्रो आग्रह र अनुरोध पनि छ. हामी सबैलाई सम्मान गर्छौँ, इज्जत गर्छौँ, प्रतिष्ठा गर्छौँ, गाली गर्दैनौँ, अपमान गर्दैनौँ कसैको पनि, तुच्छ वचन बोल्ने पनि हुँदैन. हामीले हिजोको इतिहासलाई पनि सम्झिन्छौँ, तर सबैले त्यही सम्झेर पार्टी एकताबद्ध भएर अगाडि बढ्न आग्रह र अनुरोध पनि गर्न चाहन्छु म. भोलि हेर्नुहोस् पार्टीमा लागेका साथीहरू पार्टीलाई डरो नबनाइकन तपाईँको आवाज डरो हुँदैन, तपाईँको भावनाहरू डरा हुँदैनन्, तपाईँको बलिवचन डरो हुँदैन. त्यसैले पहिलो काम हामी पार्टीलाई डरो बनाउन लागौँ भनेर सबैलाई अनुरोध पनि गर्न
2: चाहन्छु. हामी कहाँ एउटा लिस्ट आएको छ क्या 5060 जना जति चाहिँ यतापट्टि फर्किनु भयो भनेर.
3: अब तपाईँका लिस्ट कति आयो? सम्पूर्ण नेपाली काङ्ग्रेस जति एकै ठाउँ हुनुपर्छ है.
2: र तपाईँको अन्तिममा नेता कार्यकर्तालाई के छ भनाइ, शुभेच्छा शुभकामना?
3: मैले अघि नै भने अब यो पार्टीका विवादका कुरा कोट्याएर नबसौँ, सब एकताबद्ध भएर महाधिवेशनमा जाउँ.
2: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावलाई धेरै धेरै धन्यवाद. अमरिकलाई नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता अमरिकति एउटा आदरणीय श्रोता. नेपाली बहसमा छोटो विश्राम छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
1: स्वदेश FM 93.2 MHz.
4: नमस्कार, म बिभू श्रेष्ठ. आजको संवादमा मेरो पाहुना हुनुहुन्छ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी.
5: स्वागत छ.
6: नमस्ते, धन्यवाद.
5: अब सबैभन्दा सुरुमा संयुक्त राष्ट्र संघको महासभा, एक्कासी महासभाको विषयमा कुराकानी गरौँ. अब केही समय अघि मात्रै भोटे कोशी नदी हुँदै आएको बाढी, महाप्रलयकारी बाढीले नेपालमा विध्वंस समस्या आयो. 1300 भन्दा बढीको मृत्यु भयो भने अहिले पनि 5000 हाराहारीमा बेपत्ताको सूची छ. यो चाहिँ जलवायु परिवर्तनको कारणले आएको भन्ने नेपालको दलिल छ. र यी लगायत यस्तै विषयहरू र कार्बन उत्सर्जनमा नेपालको जति भाग हो त्योभन्दा बढी क्षति नेपाललाई पुगिरहेको छ। यसको चाहिँ अब अन्तर्राष्ट्रिय मञ्चबाटै के अरे क्षतिपूर्ति पाउनुपर्छ भन्ने नेपालको दाबी हो। र यसपटक महासभा किन पनि महत्त्वपूर्ण छ भन्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाहले पद सम्हाले यता पहिलो विदेश भ्रमणको रूपमा महासभा भाग लिन जाँदैछन्। नेपालले चाहिँ अब महासभामा विश्व मञ्चसँग नेपालले भोगिरहेको क्षतिपूर्ति माग्ने भन्ने कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नुभएछ तपाईँले?
6: अब एउटा कुरा के हो भने नेपालले किनभने अघि तपाईँले सही भन्नुभयो जुन ग्लोबल चाहिँ कार्बनको एमिसन छ त्यसमा नेपालको कन्ट्रिब्युसन भनेको 0.1% 0.1% मात्रै छ, तर यसको चाहिँ डिसप्रोपोर्सनेट एफेक्ट त्यसको चाहिँ असमानुपातिक हानि चाहिँ नेपाललाई पुगेको छ र यो त्यस कारण यो एउटा चाहिँ जस्टिफाइड मुद्दा हो। यो चाहिँ अन्तर्राष्ट्रिय कानुनले पनि क्लाइमेट जस्टिसको इस्युलाई मान्यता दिएको छ। जस्तो भन्नुहोस् न केटो प्रोटोकल भयो, त्यो केटो प्रोटोकलले के भन्यो भने हरेक राष्ट्रको इक्वल बट डिफ्रेन्सिएटेड रेस्पोन्सिबिलिटी छ, अर्थात् चाहिँ के छ भने सबैको क्लाइमेट चेन्जलाई यो रोक्नका लागि सबैले ड्यू डिलिजेन्ट पर्याप्त चाहिँ प्रयास गर्नुपर्छ, यसलाई यसको फाइनेन्सिङको लागि, रोक्नको लागि, रोकथामको लागि, एडेप्टेसनको लागि, रेजिलियन्सको लागि सबै देशको चाहिँ बराबर तर फरक भूमिका छ, किनभने हरेक देशको चाहिँ आर्थिक टेक्नोलोजिकल क्यापेसिटी इक्वल छैन, त फरक छ, त्यस कारण इक्वल बट डिफरेन्सिएटेड,
5: फरक दायित्व सबैको बराबर
6: छ तर फरक योगदान गर्नुपर्ने
5: फरक कसरी गर्ने
6: एक्ज्याक्टली। त्यसपछि प्लेटो यो पेरिस एग्रिमेन्ट छ त्यसले पनि एउटा फ्रेमवर्क दियो र सबभन्दा ठुलो यसको लिगल बेसिस के हो भने 2025 इन्टरनेसनल कोर्ट अफ जस्टिसले एउटा चाहिँ एडभाइजरी ओपिनियन दिएको छ, त्यो एडभाइजरी ओपिनियनमा क्याटेगोरिकली यो चाहिँ अन्तर्राष्ट्रिय समुदायको यो दायित्व हो कि क्लाइमेटको जुन चेन्ज आएको छ, यो ग्रिन हाउस इफेक्ट छ, यो कार्बनको जुन उत्सर्जन छ, इमिसन छ, इमिटर्सहरूले त्यसका चाहिँ उत्सर्जनकर्ताहरूले चाहिँ यसको रेस्पोन्सिबिलिटी हुन्छ, त्यस कारण यो एउटा लिगल इस्यु हो। तर अब यसलाई चाहिँ हामीले एकदमै केयरफुली रेज गर्न सकेनौँ भने फेरि मैले यहाँ बुझाइ कस्तो देखिरहेको छु भने मानव यो चाहिँ ठ्याक्कै चाहिँ एउटा इन्सुरेन्सको क्लेम जस्तो गएर ठ्याक्कै महासभामा जाने, त्यहाँ चाहिँ हाम्रो यति बिलियन डलर हाम्रो खर्च हुँदैछ, यति लस भयो, ठ्याक्कै चाहिँ युएन जनरल एसेम्ब्लीले चेक काटेर ठ्याक्कै दिने भन्ने खालको हाम्रो बुझाइ छ, त त्यो चाहिँ एकदमै मूर्खतापूर्ण बुझाइ हुनेछ, त्यति सजिलो छैन। यो चाहिँ कस्तो छ भने यसको लागि धेरै होमवर्क प्लानिङ चाहिन्छ र युएन जनरल एसेम्ब्ली चाहिँ एउटा पोलिटिकल फोरम मात्रै हो, त्यहाँ यो चाहिँ एउटा ग्लोबल कम्युनिटीलाई आफ्नो भोइस चाहिँ एउटा सुनाउने, मुखरित गर्ने, एजेन्डा प्रस्तुत गर्ने एउटा सेन्सिटाइजेसनको लागि सम्मत त्यो हो। तर यसको चाहिँ के हुन्छ भने ठ्याक्कै यो यो त्यो एप्रोप्रिएट फोरम त्यो होइन, त्यसको लागि फेरि लामो चाहिँ कि त नेपालले अब अहिले फेरि एउटा कस्तो कुरा गर्यो भने कम्पन्सेसन भन्यो, कम्पन्सेसन भनेको राइट वर्ड होइन मेरो विचारमा, नेपालले एउटा त्यसलाई ब्रोडर कन्टेस्टमा पेस गर्नुपर्छ, यसलाई के भन्नुपर्छ भने क्लाइमेट जस्टिसको इस्यु उठाउनुपर्छ, कम्पन्स र पेरिस एग्रिमेन्टमा के छ एउटा ठ्याक्कै एउटा आर्टिकल 8 के छ भने लस एन्ड ड्यामेजको कुरा छ कि नेपाललाई यो लस भयो, यसको यो ड्यामेज भयो, यसको चाहिँ के छ भने यो क्लाइमेट जस्टिसको पर्सपेक्टिभमा इन्टरनेसनल कम्युनिटीको यो दायित्व हो। फेरि हामीले अहिले इभेन्टमा गएर या इन्टरनेसनल फोरममा गएर धेरै हामीले गेम ब्लेम गेम गऱ्यो भने दोषारोपण त्यसलाई एक्युजिसनको एउटा फोरमको रूपमा पनि हामीले प्रस्तुत नगरेर हामीले के चाहिँ के छ भने यो हिमालयन रिजनकै कुरा उठाउनुपर्छ, किनभने यो हिमालय भनेको यो यसको जुन भनरेबिलिटी छ, क्लाइमेट चेन्ज जुन छ त्यसले नेपाललाई मात्रै असर गर्दैन, यसले चाहिँ करिब करिब 1.5 अरब जनसङ्ख्यालाई इन्टायर यो डाउन स्ट्रिममा यो भएका चाहिँ जुन जनसङ्ख्या छ त्यो सबैले एफेक्ट गर्छ, नेपालले मात्र गर्दैन, भारतलाई गर्छ, भुटानलाई गर्छ, बङ्गलादेशलाई गर्छ, जति पनि डाउन स्ट्रिममा रहेको भारतै यत्रो ठुलो कन्ट्री छ, यत्रो ठुलो जनसङ्ख्या छ, त्यस कारण यसलाई एउटा चाहिँ कमन एउटा मुद्दाको रूपमा नेपालले यो चाहिँ एउटा लिडरको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ, नेपाल एउटा एक्लो हामी यसको चाहिँ शिकार भयो, रसुवाको चाहिँ यति लस भयो, ठ्याक्कै यति हाम्रो बिल भयो, यति

0: त्यो पार्टिसिपेट गरेको थियो. त्यसबाट एउटा के देख्यो भने नेपाल चाहिँ एउटा इन्टरनेसनल फोरममा नेपालको एउटा चाहिँ आवाज कमजोर किन हुँदैछ भने त्यो चाहिँ हाम्रो एउटा चाहिँ जुन मल्टिपोलर वर्ल्ड छ, चेन्जिङ ग्लोबल सिनारियो छ, त्यसमा नेपालले आफ्नो एजेन्डालाई ग्लोबल कम्युनिटीमा आफ्नो इन्ट्रेस्टलाई कसरी आर्टिकुलेट गर्ने, कसरी प्रस्तुत गर्ने, कसरी एडभान्स गर्ने, त्यसमा चाहिँ नेपाल चाहिँ गम्भीर रूपमा चाहिँ चुकेको देखियो. नेपालको त कुनै से नै देखिएन. खास गरेर यो ब्रिक्सले त नेपाललाई ग्लोबल एउटा आइसोलेसन पार्यो, किनभने यो एउटा राम्रो फोरम थियो कि नेपालले एउटा वर्ल्डका पावरफुल झन्डै झन्डै 49.5% पपुलेसनलाई रिप्रेजेन्ट गर्ने कन्ट्रीहरू थिए. त्यहाँ वर्ल्डको ग्लोबल ट्रेडको झन्डै झन्डै 40% त्यहाँ कन्डक्ट हुने कन्ट्रीहरू पर्छन् त्यहाँ. भनेपछि ग्लोबल इकोनोमीको एउटा धेरै ठुलो हिस्सा, ट्रेड को धेरै ठुलो हिस्सा ओगट्ने पावरफुल नेसनहरूको फोरममा कमसेकम नेपालले, त्यसमा पनि यत्रो नेपालमा चाहिँ यो हिमालयनको यो जुन डिजास्टर छ त्यसलाई नेपालले एउटा कमन एजेन्डाको रूपमा एउटा ग्लोबल कम्युनिटीमा एउटा आर्टिकुलेट गर्ने, प्रस्तुत गर्न सक्ने. फेरि एकदम हामीले यसलाई धेरै आइसोलेटेड रूपमा नेपालको रसुवाको मात्रै न्यारो डाउन गर्यो भने हामीले धेरै एचिभ गर्दैनौँ. यसलाई चाहिँ हामीले ग्लोबल फोरममा सेभ द हिमालय, यो हिमालयलाई बचाऊ अनि बल्ल यो रिजनको चाहिँ भविष्य छ, अदरवाइज चाहिँ के छ भने यो होल रिजन नै कोलाप्स हुन्छ, किनभने यसले सी लेभल राइज गर्छ, यहाँको डाउन स्ट्रिम.
1: हिमालय बचाएन भने ग्लोबल पर्सपेक्टिभबाट पनि त्यति ठिक हुँदैन
0: त्यो कुरालाई नेपालले प्रपरली अब चाहिँ के छ भने अब इन्टरनेसनल ल को पर्सपेक्टिभमा अब प्रधानमन्त्री जाँदै हुनुहुन्छ, अब उहाँको एडभाइजरी टिम धेरै पुवर छ, उहाँले चाहिँ के छ भने अब एकदमै आफ्नो उहाँको अब असि भर्खरै हामीले सुन्यौँ उहाँकै पार्टीको एकजनाले सदस्यले
1: पहिला हामी यो संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सहभागिता कस्तो हुनुपर्छ भन्ने तपाईँको सुझावबाट सुरु गर्छौँ. बालेन्द्र शाह जुन तरिकाले जान खोज्दैछन् यसमा गृह कार्य पुगेको छ जस्तो लाग्छ तपाईँलाई?
0: मलाई चाहिँ यसमा गृह कार्य भएको राम्रोसँग भएको छैन
1: र सँगसँगै हामीले जे एजेन्डा लिएर जाने
0: लेभलको तयारी, जुन लेभलको कन्सल्टेसन जुन हुनुपर्ने हो, जुन लेभलको उहाँको जस्तो हेर्नुहोस् यो इन्टरनेसनल ल बुझेको, यो क्लाइमेट जस्टिस बुझेको र यो इन्टरनेसनल फोरमहरूमा कसरी नेगोसिएट हुन्छ, यो क्लाइमेट चेन्जको इस्युजहरू, जस्टिसको इस्युहरू इन्टरनेसनल फोरमहरूमा कसरी नेगोसिएट गरिन्छ, नेगोसिएटिङ एउटा क्यापासिटी भएको त्यो लेभलको पर्सनालिटीहरू जानुपर्छ. प्राइम मिनिस्टरले त के छ भने एउटा भाषण गरिदिने हो, तर साइड लाइन मिटिङहरू पनि हुन्छन् त्यहाँ. त्यो साइड लाइन मिटिङमा नेपालले कसरी आफूलाई प्रस्तुत गर्छ, या फर्मल स्पिचमा पनि त्यो प्राइम मिनिस्टरले त्यो एजेन्डालाई कति केयरफुली र यो यो सारा कुराको साइन्टिफिक प्रुफका साथ, किनभने यो त नेपालले एक किसिमको लिगल क्लेम जस्तो हो. यो युएन जेनरल एसेम्ब्लीमा पोलिटिकल एउटा स्पिच हुने हो, त्यसले एउटा एउटा चाहिँ पोलिटिकल सपोर्टसम्म जेनेरेट गर्ने हो, तर यसलाई चाहिँ के छ भने बलियोसँग एउटा हामीले इन्टरनेसनल लको पर्सपेक्टिभमा, क्लाइमेट जस्टिसको पर्सपेक्टिभमा हामीले धेरै यो इन्सुरेन्स बिल जस्तो एप्रोच गर्यो भने इट डजन्ट वर्क. फेरि के छ भने धेरै हामीले ब्लेम गेम, इन्डिया चाइना अमेरिकाले ठ्याक्कै हाम्रो यो तिर्नुपर्छ भन्यो भने पनि इट डजन्ट वर्क, किनभने के छ भने यो चाहिँ अब यो त ग्लोबल रेस्पोन्सिबिलिटीको कुरा हो, ग्लोबल अब्लिगेसन्सको कुरा छ. त्यस कारण चाहिँ के छ भने अब पेरिस एग्रिमेन्ट अनुसार जुन ग्लोबल फन्डहरू तयार गरेको छन् त्यतिले मात्र यो पुग्दैन, त्यसमा चाहिँ हामीले चाहिँ के छ भने यसलाई एउटा इन्टरनेसनल कोअपरेसन, खास गरेर यो हिमालयन रिजन को क्लाइमेट चेन्जको जुन इस्यु हो यो वर्ल्डकै लागि एउटा चाहिँ यो धेरै इम्पोर्टेन्ट इस्यु हो. यो वर्ल्डकै खालि यो नेपालले मात्रै एफेक्ट गर्दैन, यसले इन्टायर ग्लोबल इकोनमी, ग्लोबल क्लाइमेट चेन्ज, यो होल इम्ब्यालेन्स ल्याइदिन्छ. त्यस कारण यसलाई चाहिँ के छ भने त्यो एउटा लार्जर पर्सपेक्टिभमा नेपालले क्लियरली क्याटेगोरिकली पावरफुल तरिकाले यसलाई चाहिँ आर्टिकुलेट गर्न सक्नुपर्छ.
1: तर रासोपाका सांसदहरू प्रतिनिधि सभाको विभिन्न समयमा बोल्दै यसरी बोलिरहेका छन् कि तपाईँले भने जस्तै जाने टक्क ल हामीलाई यति घाटा भयो त्यो चाहिँ पैसा क्षतिपूर्ति गरिहाल है भनेर त्यति सजिलो हुन्छ जसरी भाषण गरिरहेका छन्, त्यसरी नै जनतालाई बुझाइरहेका छन्, जनताले त्यसरी बुझ्दा हुन्छ?
0: होइन, त्यसरी होइन, त्यसरी सजिलो छैन. यो त लङ नेगोसिएटिङ प्रोसेस हुन्छ. र फेरि एउटा कुरा के छ भने
1: फेरि पैसा महासभाले नेपाललाई कम्पेन्सेट गर्नलाई बस्ने होइन,
0: त्यो महासभाको त्यो रोलै होइन,
1: त्यो रोलै होइन.
0: महासभा त खालि एउटा ग्लोबल फोरम हो,
1: सुनिदिने
0: त्यहाँ विभिन्न किसिमको इस्युहरू रेज हुन्छ, त्यसले चाहिँ के छ एउटा एक किसिमको लङ टर्ममा एउटा सेन्सिटाइजेसनसम्मको रोल प्ले गर्छ।

0: त्यो कुनै महासभासँग त्यस्तो मेकानिजम छैन कि ठ्याक्कै नेपालको ड्यामेज लस यति भयो यसलाई क्वान्टिफाई गर ठ्याक्कै इन्सुरेन्सको बिल तिरा जस्तो ठ्याक्कै नेपालले 7 बिलियन भनेको छ त्यसरी हुँदैन त्यो त के छ नि अब ग्लोबल कम्युनिटीलाई कन्भिन्स गर्न सक्नु पर्यो र अहिले त्यसको एकदमै क्लियर कट मेकानिजम पनि बन्न सकेको छैन अब कि त नेपालले ग्लोबल फोरमहरूमा कहीँ एउटा लिगल क्लेमको रूपमा मुद्दाबाजीको रूपमा पेस गर्न सक्नु पर्यो मुद्दाको रूपमा अब त्यो पनि त्यति सजिलो छैन किनभने मुद्दा कसको विरुद्ध हाल्ने के हाल्ने त्यस कारण अहिले यो चाहिँ नेपालले ग्लोबल कम्युनिटीलाई पर्सुएट गर्न सक्नुपर्छ र नेपालले चाहिँ के छ भने एउटा भिक्टिम कन्ट्री मात्र नभएर यो चाहिँ एउटा लिडरको रूपमा खास गरेर यो हिमालयन रिजनको एउटा रिजनको रूप एउटा चाहिँ लिडरको रूपमा आफ्नो एजेन्डालाई आर्टिकुलेट गर्न सक्नुपर्छ त्यसको एउटा पैरोकारको रूपमा आफूले प्रस्तुत गर्नुपर्छ र यो क्लाइमेट जस्टिसको फिनेन्सिङको लागि इन्फ्रास्ट्रक्चरको लागि रेजिलियन्सको लागि एडप्टेसनको लागि क्लाइमेट चेन्ज ल्याउने जुन भयावह असर अब यस्तो छ कि यो असर अहिले पो नेपाललाई मात्रै परेको देखिन्छ तर हिमालयनमा हुने चाहिँ जुन असर हो त्यो नेपालसम्म मात्रै सीमित हुँदैन यो कुरा चाहिँ ग्लोबल कम्युनिटीलाई नेपालले बुझाउन सक्नुपर्छ यो नेपालमा मात्रै सीमित रहँदैन डाउन स्ट्रिम कन्ट्रीहरू तल्लो तटवर्ती राष्ट्रहरू छन्
1: यो बुझिसक्यो अघि
0: हो त्यस कारण त्यो कुरालाई चाहिँ प्रपरली त्यस कारण नेपालले अब कसरी एउटा अब इन्टरनेसनल एउटा नयाँ एग्रिमेन्टको लागि प्रयास गर्ने हो कि खास गरेर हिमालयन रिजनका कन्ट्रीहरूको एउटा चाहिँ साझा मञ्च तयार गर्ने हो कि यसबाट एफेक्टेड कन्ट्रीहरूको एउटा साझा मञ्च तयार गरेर अनि त्यसबाट यो ग्लोबल कम्युनिटीमा यस किसिमको भोइस लैजाने कोसिस गर्ने हो कि किनभने यो चाहिँ अहिले ल नेपाललाई $5 बिलियन $2 मिलियन $6 मिलियन दिएर पनि यो समस्या हल हुनेवाला छैन किनभने हामी चाहिँ के छ भने एउटा लङ टर्म इस्युको एकदमै सर्ट टर्म सोल्युसन
1: खोजेको योजना बनाएर विश्व मञ्चमा राख्न सक्नुपर्छ अनि मात्र यसले दीर्घकालीन एउटा उपाय पाउँछ ठीक छ अब ब्रिक्समा जाउँ ब्रिक्समा पछिल्लो समय सामाजिक सञ्जालहरूमा उठेका प्रश्नको विषयमा तपाईँसँग म जवाफ खोज्नेछु अधिकांश जनताहरूको बुझाइ चाइना र जापान जस्तो छिमेकी मुलुक जसले चाहिँ नेपालको हितैषी हो भनेर भन्छन् उनीहरूले नेपाललाई यति नजिकै भएको यो सम्मेलनमा पनि बोलाएन भनेर भन्छन् त्यो हो कि नेपालले आफ्नो हैसियत गुमाउँदै गएको
0: हो एक्ज्याक्टली म के भन्छु भने यो इन्टरनेसनल एरिनामा कुनै चाहिँ फ्री लन्च भन्ने हुँदैन कसै यो रुथलेस गेम हो कसैलाई कसैलाई धेरै माया दया भन्ने यहाँ हुँदैन यहाँ चाहिँ तपाईँले
1: शक्ति प्रदर्शनको जमानामा
0: एक्ज्याक्टली त्यसमा चाहिँ नेपालको कम्पिटेटिभ एडभान्टेज के हो र नेपालले चाहिँ के अफर गर्न सक्छ त्यस कारण नेपालले चाहिँ के हो भने अहिले हामी स्मल स्टेट्स मेन्टालिटीमा छौँ नेपाल सानो देश हो हाम्रो धेरै रोल हुँदैन हामी चाहिँ एउटा ल्यान्ड आउट कन्ट्री हो हाम्रो त अफिसियल दस्तावेजमै नेपालले बफर जोन भनियो बफर स्टेट भनियो त्यो नै एउटा स्टुपिड कन्सेप्ट हो नेपालले आफूलाई हामी चाहिँ एउटा ब्रिज कन्ट्री हो हामी ल्यान्ड लिङ्क्ड कन्ट्री हो नेपालसँग चाहिँ के छ भने ट्रेडको इन्भेस्टमेन्टको ट्रेमेन्डस क्यापासिटी पनि छ हामी चाहिँ के छ भने यो ग्लोबल पावरहरूको बिचमा एउटा लिङ्केजेसको काम पनि हामी गर्न सक्छौँ हामी एउटा कनेक्टिभिटीलाई बढाउन सक्छौँ हो यस्ता कुराहरूमा चाहिँ नेपालको चाहिँ कुनै इफेक्टिभ डिप्लोमेसी छैन यसलाई म के भन्छु नि नेपालको डिप्लोमेसीको यो फेलर हो नेपालको नेपाल हेर्नुहोस् के हुन्छ भने एउटा चाहिँ जस्तो सिङ्गापुर भन्नुहोस् न सिटी स्टेट हो नि तर वर्ल्ड कम्युनिटीमा सिङ्गापुर म्याटर गर्छ यसको चाहिँ के छ भने उसको ट्रेड भोल्युम हेर्नुहोस् साइज हेर्नुहोस् कति मिडल साइज कन्ट्री भन्दा सिङ्गापुरको ट्रेड भोल्युम इज बिगर होइन जबकि यो चाहिँ के छ भने जम्मा एउटा सिटी स्टेट हो त्यस कारण नेपालले आफ्नो स्ट्रेन्थलाई जस्तो भन्नुहोस् न नेपालले त अब ब्रिक्समा त नेपाल योभन्दा अगाडि बोलाइएकै थियो नि प्रचण्डको पालामा त अहिले आएर त्योभन्दा पनि नेपालको पोजिसन कसरी खस्यो त किन हामीले चाहिँ एउटा हामीले चाहिँ के छ भने एकदमै मूर्खता एकदमै अपरिपक्वता देखायौँ
1: भारतले पनि व्यवस्था गराइ छ नि
0: हामीले पनि के छ भने त्यो आफ्नो एजेन्डालाई इस्युलाई आर्टिकुलेट गर्न सकेनौँ लबी गर्न सकेनौँ रिच आउट गर्न सकेनौँ एउटा चाहिँ कस्तो हुन्छ भने एउटा एक्टिभ फरेन पोलिसी चाहिन्छ, इकोनोमिक डिप्लोमेसीको एरा हो यो, आफ्नो एजेन्डालाई प्रस्तुत गर्न सक्ने चाहिन्छ। हामी कहाँ हेर्नुहोस्, नेपालको एउटा इन्डियाको चाहिँ नेपाल पोलिसी छ, चाइनाको नेपाल पोलिसी छ, बिग पावर हुन् तर नेपालको बारेमा उनीहरूको फरेन पोलिसीमा एउटा युनानिमिटी छ। नेपाल चाहिँ बिङ अ भेरी स्मल कन्ट्री, हाम्रो इन्डिया पोलिसी के हो क्लियर छैन, चाइना पोलिसी के हो क्लियर छैन, अब सार्क भन्ने कुरा चाहिँ डेड भइसक्यो,
1: मुखले क्लियर भए पनि व्यवहारले क्लियर छैन,
0: क्लियर छैन, होइन हामी आर्टिकुलेटै गर्न सक्दैनौँ। हाम्रो फरेन मिनिस्ट्री हेर्नुहोस् बेकाममा छ, त्यसले कुनै कामै गर्न सक्दैन, त्यसले कुनै आफ्नो एजेन्डा नै प्रस्तुत गर्न सक्दैन, कुनै होमवर्कै छैन।
1: यहाँ चाहिँ खनालले राम्रोसँग मन्त्रालयगत काम गर्न सकेका छैनन्। त्यसो भए
0: होइन, म इन्डिभिजुअललाई ब्लेम दिन चाहन्न, म इन्डिभिजुअललाई ब्लेम दिन चाहन्न, तर जसरी यो त आखिर यो त एउटा फेलर त हो नि,
1: आखिर ब्रिक्समा सहभागी हुन नपाउनु नेपालको फेलियर हो,
0: होइन एकदम फेलियर हो, फरेन पोलिसीको लागि यो डिजास्टर हो। यसले चाहिँ के छ भने नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा, नेपालको जुन इन्फ्लुएन्स हो, ग्लोबल इन्फ्लुएन्स हो, र त्यसमा पनि यत्रो चाहिँ यहाँ हिमालयन, यहाँ चाहिँ यत्रो रसुवामा, यत्रो ठुलो हिमालयमा यत्रो ठुलो डिजास्टर भएको छ, त्यो बेला पनि नेपाललाई नसम्झिनु, त्यो नेपालले आफ्नो केसलाई, अब हामी इभनमा जाने कुरा गर्दैछौँ, अरे बाबा पहिला त दिल्लीमा यत्रो ठुलो त्यहाँ चाहिँ कन्फ्रेन्स भयो, ब्रिक्स भयो, त्यहाँ त हामी नेपालले गएर, त्यो त राम्रो फोरम थियो नि, त्यो त्यो त इट वाज भेरी इम्पोर्टेन्ट फोरम, र वास्तवमा ब्रिक्सको त के छ भने एउटा ग्लोबल साउथको भोइसलाई रेज गर्ने त्यो एउटा ठुलो फोरम हो, त्यो चाहिँ एउटा वेस्टर्न डोमिनेटेड जुन ग्लोबल अर्डर थियो त्यसलाई ब्रिक्सले एउटा चाहिँ के छ भने
1: अल्टरनेटिभ बनाएको हो नि,
0: अब त्यसलाई ठ्याक्कै त्यो पनि नभनिहालौँ, तर यसले एउटा चाहिँ अल्टरनेटिभ एउटा चाहिँ फोरम डेभलप हुँदैछ, जसमा चाहिँ के छ भने ग्लोबल, किन नर्थले धेरै डोमिनेट गरिरहेको थियो, अब इन्टरनेसनल एउटा इकोनोमीको जनसङ्ख्याको सारा चाहिँ अब सेन्टर चाहिँ साउथ हुँदैछ, तर इन्टरनेसनल जस्तो भन्नु वर्ल्ड ब्याङ्क भन्नुहोस्, जति पनि इन्टरनेसनल आइएमएफ भन्नुहोस्, युएन भन्नुहोस्, युएनमा 5 पर्मानेन्ट मेम्बर छन् भारत जस्तो यत्रो ठुलो इकोनमी र यत्रो ठुलो जनसङ्ख्याको त्यहाँ कुनै उनी छैन, त्यसमा सिटै छैन, त त्यस कारण चाहिँ के छ जुन ग्लोबल अर्डर, वेस्टर्न डोमिनेटेड जुन ग्लोबल अर्डर छ त्यो अलिक अनडेमोक्रेटिक पनि छ, त्यसलाई कसरी एउटा चाहिँ डेमोक्रेटाइज गर्ने, त्यसमा चाहिँ के छ भने विश्वको यत्रो ठुलो जनसङ्ख्या, तकरिबन 50% पपुलेसन त ग्लोबल साउथमै छ नि, ग्लोबल साउथ भन्दा पनि यसमै छ, यो ब्रिकमा जुन अस्ति भाग लिए नि जति कन्ट्रीले, इन्डोनेसिया, इन्डिया, चाइना,
1: करिब 50%
0: 49.5% पपुलेसन छ यहाँ, त भनेपछि यो त एउटा धेरै ठुलो फोरम थियो नि त, तर नेपालले त्यहाँ आफू नेपालको अनुपस्थिति भनेको चाहिँ इट इज अ, हामीले मुलुकमा जतिसुकै ताली पिटाएर हामी बडो पपुलर छौँ यो छौँ भनेर हल्ला गरे पनि आखिर इन्टरनेसनल कम्युनिटीले त हामीले कहीं
1: विश्व मञ्चमा त केही पनि
0: छैन,
1: व्यवस्था रहेछ,
0: हामी हाम्रो कुनै उपस्थिति नै छैन,
1: हामी देश भित्रै सामाजिक सञ्जालमा आत्मरतिमा रमाउने
0: बाहेक अरू केही पनि छैन, दुई तिहाई छ, सरकार पनि त आखिर इन टर्म्स अफ नम्बर पनि त सरकार त पावरफुल सरकार हो नि त,
1: नरेन्द्र मोदीले पनि यो सरकारलाई कुन दृष्टिकोणले हेर्छ भन्ने कुरा छर्लङ्ग भयो, टेलिफोनै गर्यो भने पनि जेसुकै गरेको भनेको भए तापनि यो ब्रिक्समा नबोलाउनु आयोजक राष्ट्र
0: नेपाललाई पोलिटिकली, अब ठिक छ डिजास्टरमा भारत आयो त्यो अर्कै कुरा हो, त्यो त्यसको एउटा पार्ट छ, ह्युमेनिटेरियन पार्ट हो, तर पोलिटिकली अब नेपालको सिग्निफिकेन्स छैन भन्ने मेसेज दिएको हो नि त, तिम्रो एजेन्डा, तिम्रो पोलिटिकल म्याटर, तिम्रो हैसियत केही पनि छैन, तिम्रो सरकार दुई तिहाई ल्याऊ, पाँच तिहाई ल्याऊ, त्यहीँ हल्ला गर, त्यही सामाजिक सञ्जालमा हल्ला गर, हामीले त्यसलाई कुनै ठुलो उसका रूपमा लिएको छैनौँ, जबकि प्रचण्डजीको त्यत्रो अल्पमतको सरकार त्यसलाई बढी इम्पोर्टेन्स दियो, होइन भनेपछि त हाम्रो हैसियत के रहेछ भन्ने कुरा त
1: ब्रिक्समा
0: एक्ज्याक्टली यो सरकारले छातीमा हात राखेर त्यो त एनालिसिस गर्नु पर्यो नि।
1: ल अब दिनेश सर, केही दिन अगाडि मात्रै, करिब 5-6 दिन अगाडि मात्रै एउटा अमेरिकी खोजमूलक समाचार संस्था द ग्रे जोनले एउटा रिपोर्ट सार्वजनिक गर्यो, त्यो रिपोर्ट सार्वजनिक भएपछि नेपालमा एउटा तरङ्ग मचिएको छ। रासोपाका सभापति, अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, सांसद सागर ढकाल, यी सबै अमेरिकी फन्डेड पात्र हुन् नेपालका लागि, अमेरिकाबाट चलायमान हुनको लागि भन्ने खालको एउटा रिपोर्ट सार्वजनिक भयो। यसमा कति सत्य छ कति तथ्य छ तपाईँको बुझाइ के छ तपाईँको एनालाइसिस के हो यसमा
0: यसमा कुन रूपमा हामीले लिनुपर्छ भने अब यसलाई यो के हो भने जुन यो नेपालको जुन यो बालिङको इमर्जेन्स रवि लामिछानेको जुन इमर्जेन्स यो चाहिँ मैले पहिले पनि भन्दै थिएँ यो चाहिँ अर्ग्यानिक होइन यो नेचुरल होइन यो अननेचुरल छ यो चाहिँ एउटा हुन्छ नि ग्रिन हाउस एफेक्टबाट बेमौसी बेमौसमी पनि तरकारी फलाइदिन्छ नि त ग्रिन हाउस क्रिएट गरेर हिउँदमा फल्ने कुरालाई गर्मी महिनामा पनि फलाइदिन्छ
1: त्यस
0: कारण अब यो चाहिँ के हो भने यो यो चाहिँ अर्ग्यानिक ग्रोथ होइन यो चाहिँ कहीँ न कहीँ एउटा चाहिँ के देखियो भने अब यसलाई ठ्याक्कै एकदम वासिङटन इन्जिनियर्ड एकदमै त्यसको इच एन्ड एभ्री स्टेपलाई त्यसले चाहिँ प्लानिङ गरेर ठ्याक्कै गरायो गराएन त्यो थप विश्लेषण थप चाहिँ एउटा चाहिँ इन्भेस्टिगेसनको विषय होला तर एउटा कुरा हामीले यति त बुझ्न सक्छौँ कि यो ग्रोथ चाहिँ अर्ग्यानिक होइन नेचुरल होइन कहीँ न कहीँ एउटा चाहिँ इको सिस्टम क्रिएट गरिएको छ कहीँ न कहीँ एउटा फरेन फन्डिङको आधारमा वासिङटन बेस्ड फन्डिङको आधारमा डिप स्टेटले अब म यो भन्दिनँ कि एकदम ठ्याक्कै अमेरिकी विदेश मन्त्रालयले स्टेट डिपार्टमेन्टले क्रिएट गर्यो गरेन तर एउटा डिप स्टेट भन्छ के त्यो डिप स्टेटको भूमिका त देखियो यसलाई कम्प्लिटली यो चाहिँ होम ग्रोन हो कम्प्लिट यो अर्ग्यानिक हो कम्प्लिट यी चाहिँ नेपाली माटो धरतीका पात्र हुन् भनेर भन्न सक्ने स्थिति देखिएन किनभने यी पात्रहरू जसरी चाहिँ अचानक चाहिँ के छ भने त्यो फिल्मी शैलीमा यिनीहरूलाई चाहिँ ग्रोथ गराइयो जुन किसिमको न्यारेसन बिल्डअप गरियो जुन किसिमको मिडिया मेनिपुलेसन भयो जुन किसिमको एल्गोरिजम क्रिएट गरियो एआईको प्रयोग गरियो रिसोर्सेसहरूको फ्लो भयो त्यो सबै कुरा चाहिँ के छ भने त्यो नेचुरल छैन त्यो त्यो चाहिँ के छ भने नेपाल मात्र होइन संसारमा धेरै ठाउँमा चाहिँ रेजिम चेन्जहरू यसरी नै गराइएका छन् र हाम्रो छिमेकीमा पनि हामीले हेऱ्यौँ त्यहाँ बङ्गलादेश होस् श्रीलङ्का होस् आखिर त्यो पनि त स्वाभाविक त छैन नि त्यो त्यो रेजिम चेन्जको पछाडि जसरी यो ड्रामेटिक देखिन्छ तर यो चाहिँ इन्जिनियर्ड हो भन्ने कुरा पनि देखिन्छ विदेशी राजधानीहरूमा कहीँ न कहीँ यसको प्लानिङ भएको छ त्यहाँबाट इन्जिनियर्ड भएको छ र एउटा इको सिस्टम क्रिएट गरिएको छ फन्डिङ प्रोभाइड गरिएको छ अल्गोरिजम क्रिएट गरिएको छ मिडियाको मेनिपुलेसन भएको छ र यसले एउटा के छ भने फेभरेबल एउटा इको सिस्टम क्रिएट गरियो या ग्रिन हाउस इफेक्ट क्रिएट गरियो हिउँदमा पनि चाहिँ के छ भने यो गर्मी महिनामा फल्ने तरकारी पनि फलाइएको छ गर्मीमा पनि चाहिँ के छ भने त्यो ग्रिन हाउस त्यो प्लास्टिक ढाकेर अनेक कुराहरू गरिएको छ त्यस कारण यो चाहिँ एउटा कुरा हामीले के बुझ्नु पर्यो भने अब देयर इज नो फ्री लन्च इन्टरनेसनल उसमा जहाँ जसले यत्रो ठुलो इको सिस्टम क्रिएट गरेको छ अल्गोरिजम क्रिएट गरेको छ बिलियन बिलियन डलर चाहिँ के छ भने खर्च गरेको छ अब यो त यसै सित्तैमा त गरेको छैन त्यसको केही नै उसको पनि एजेन्डा छ
1: अब दिनेश सर संसारले माने पनि नमाने पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अब बालेन्द्र किता र रविको किता फरक हो भन्ने कुरा त स्पष्ट छ पार्टीभित्र मानुस नमानुस
0: एक्ज्याक्टली त्यो एकदम क्वाइट अबभियस
1: त्यो प्रतिनिधि सभाको बैठकहरूमा सांसदहरूले सरकार विरुद्ध उठाउने प्रश्नले पनि प्रष्ट पार्छ त्यति खुसी छैनन् भन्ने कुरा अब ती सांसदहरू जो चाहिँ सरकार विरुद्ध यसरी जोडतोडको साथमा बोल्न थालेछन् अब यो ग्रे जोनको रिपोर्ट जुन सार्वजनिक भयो यसले चाहिँ पार्टीमाथि पनि प्रश्न उठायो नि त
0: होइन पार्टी
1: यो संसदमा उठाउनु पर्ने विषय हो किन स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले
0: होइन यो
1: चुप लागेर बस्नु
0: होइन यसमा त यो यो राष्ट्रिय हितको विषय हो यो नेसनल सेक्युरिटीको विषय हो राष्ट्रका ठुला ठुला इन्ट्रेस्टहरू कम्प्रोमाइज हुन सक्छन् सौदाबाजी हुनसक्छ लेनदेन हुनसक्छ त्यस कारण यो चाहिँ गम्भीर मामिला हो यो मुलुकको खालि यो डेमोक्रेसी रहने नरहने भन्दा पनि यो त मुलुकै रहने नरहने भन्ने स्टेजमा हामी पुगिसक्यौँ अहिलेसम्म हाम्रो चिन्ता खालि के हुन्थ्यो भने लोकतन्त्र रहँदैन कि संविधान रहँदैन कि तर अब हाम्रो क्राइसिस चाहिँ कहाँ पुगिसक्यो भने यो मुलुकको सोभरिन्टी नै रहन्छ कि रहँदैन भन्ने स्टेजमा हामी पुगेका छौँ भनेपछि यसमा त संसदमा मात्र होइन इच एन्ड एभ्री नुक एन्ड कर्नरमा सिभिक फोरमहरूमा पोलिटिकल पार्टिजहरूमा उनीहरूको बैठकमा यसलाई एउटा यो एउटा मेजर एजेन्डा हुनुपर्छ किनभने अब यसका थप प्रमाणहरू पनि खोजिनुपर्छ र यसमा थप चाहिँ बहस हुनु जरुरी छ यसले त ग्रे जोनको रिपोर्टले त एउटा इन्डिकेसन दियो होइन तर अब चाहिँ के छ भने किनभने केही रिपोर्टहरू लिक भएको आधारमा उसले एउटा स्टोरी बनायो तर अब यसमा त के छ भने डिटेल प्लानिङहरू कसरी भएको छ त्यो डिटेल प्लानिङ पनि भएको होला कसको खातामा पैसाहरू आएको पनि हुनसक्छ त्यो खातामा नआए पनि या पैसाको फ्लो कहीँ न कहीँ भएको होला खातैमा त पैसा हाल्दैन होला किनभने त्यति लाटो त उनीहरू पनि छैनन् होइन त्यो त ट्र्याक भइहाल्छ तर पैसाको कहीँ न कहीँ फ्लो भएको होला एउटा एउटा पात्रलाई चाहिँ के छ भने माथि लगानी भएको होला यत्रो चाहिँ के छ भने हामीले
1: रवि बालेन सुदन गुरुङमाथि पनि लगानी भएको हुनसक्छ
0: अब त्यो कुरा त आयो नि त उनीहरूलाई त क्याटलिस्ट लिडर सिभिल लिडर भनेर उनीहरूलाई त एकदमै पिन पोइन्ट गरेरै यो तीन चार क्याटलिस्टै चार पाँचवटा पात्रलाई त एकदम न्यारो डाउनै गरेर ट्याक्कै उनीहरूलाई नै किन भन्यो ब्राकेटभित्रै हालेर उनीहरूलाई नै भन्यो भनेपछि यिनीहरूलाई त अब सिरियस एउटा इन्भेस्टिगेसनको एउटा विषय हुनुपर्छ यिनीहरू यिनीहरूको हरेक गतिविधि वाच गरिनुपर्छ यिनीहरूको योभन्दा अगाडिका गतिविधिहरू पनि वाच गर्नुपर्छ अब अहिले सोदन गुरुङको यत्रो ठुलो उनको सेयरमा किनेको यत्रो ठाउँ ठाउँमा जग्गाहरू किनेको
1: मात्रै कहाँ हो र अन्तरिम सरकारमा यही जेएनजीहरूले बनाएको मन्त्री पात्रहरूले अहिले यो सरकारमाथि त बोल्न थालिसके त
0: एक्ज्याक्टली हो अब चाहिँ के छ भने यो चाहिँ अब चाहिँ किता छुटिन्छ किनभने कस्तो छ भने अब राजसपा त कुनै अर्ग्यानिक पार्टी होइन यो त विभिन्न पार्टीका रिजेक्टेड मालहरू यसमा आएर रिजेक्टेड मालहरू झन्डै 60% त बाहिरका रिजेक्टेड मालहरू छन् यसको कोर ग्रुप 40% होला अब उनीहरूको किता पनि छुट्छ होला जस्तो अब अमरेशले अब उसले झन्डा उठाइसक्यो होइन किनभने ऊ त सुरुदेखिको त्यहाँको त्यो त्यो डिजाइनको पात्र होइन होला पछि जोडिएका पात्रहरू हुन् होइन या भित्र पहिलेदेखि भएका पनि त डिफरेन्सेस सुरु हुन्छ फेरि के छ भने अब केही व्यक्तिहरू चाहिँ असमानुपातिक ढङ्गले लाभान्वित भए अब जस्तो अब केही पात्रहरूले केही पनि कहीँ पनि उनीहरूले भूमिका पाएनन् त राजनीतिमा सबैले आफ्नो भूमिकालाई मेक्सिमाइज गर्न खोजिरहेको हुन्छ आफूलाई प्रस्तुत गर्न खोजिरहेको हुन्छ फोरम पाइरहेको हुँदैन त त्यस कारण त्यो एउटा अन्तर सङ्घर्ष चाहिँ बढ्ने छ रवि र बालिनको बिचमा मात्र होइन त्यहाँ अरू पनि स्वार्थ समूहहरू धेरै छन्
1: जो अब आउने दिनमा
0: देखिँदै जानेछ
1: हस् आइदिनु आफ्नो विचार राख्नु धन्यवाद
0: थ्याङ्क यू सो मच
1: नमस्कार

0: नमस्कार, म ऋषि थपलिया। एकातिर ग्यासको हाहाकार, बजारको महँगी, अर्कातिर पैसाको अभावमा गर्भवती महिलाले सडकमै बच्चा जन्माउनु पर्ने बाध्यात्मक अवस्था। गरिबको चमेली बोल्दिने कोही छैन भन्ने गीतलाई ऱ्याप बनाएर गाउने ऱ्यापर जो अहिले हाम्रो देशको प्रधानमन्त्री समेत छन्, उनको मौनतामाथि ठुलो प्रश्न चिन्ह ठडिएको छ। वाक्कलामा माहिर रवि लामिछाने र बालेन्द्र शाह लगायत रासोपा नेताहरूले चुनावका बेला जनताको मनमा आशाको दियो बाल्ने चिल्ला चिप्ला अनि चर्का भाषण त गरे, तर सत्तामा पुगेपछि जनताको मुहारमा उज्यालो भने ल्याउन सकेका छैनन्। त्यसैले आज प्रश्न भाषणको होइन, परिणामको हो। जनताले चुनावमा दिएको मतको हिसाब खोजिरहेका छन्। आशा देखाएर सत्तामा त पुगियो, तर जनताको जीवनमा त्यो आशाको उज्यालो खोइ? यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ जेनजी अभियन्ता माजिद अन्सारी। आउनुहोस्, सुरु गरौँ माजिद अन्सारीसँग जनता जान्न चाहन्छन्। माजिद अन्सारीजी, जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: रासोपाको रामराज्य छ, जेनजी आन्दोलन पछि त्यसैको जगमा बनेको सरकार
1: छ,
0: तर माजिद अन्सारीहरू चाहिँ आजित हुनुहुन्छ नि, किन?
1: छैन आजित, हामी त सरकारसँग धेरै सौहार्दपूर्ण वातावरणमा एकदमै माया प्रेम सद्भावको साथमा उहाँहरूले राम्रो काम गरिरहनु भएको छ भने हामीले प्रेस गरिरहेछौँ। जहाँ जहाँ नराम्रो काम गरिरहनु भएको छ, उहाँ जहाँ लाग्छ कि यो सरकार कहीँ चुकिरहेछ, त्यहाँनिर हामीले खबरदारी गरिरहेछौँ, आलोचना गरिरहेछौँ, प्रश्न गरिरहेछौँ।
0: रासोपाले राम्रो काम गरिरहेछ भनेर खुसी छन् नि जनता, होइन?
1: हुनुपर्छ,
0: जनता आलोचना गर्ने पक्षमा छैन नि।
1: होइन, जनता खुसी हुनुपर्छ त। कुनै देशको जनता खुसी नभइकन त्यो देश अगाडि कसरी बढ्न सक्छ? जतिसुकै क्रूर शासक भए पनि, विश्वमा हामीले आन्दोलनको इतिहास हेर्ने हो भने जनतामा पोजिटिभ होप नभइकन आन्दोलनहरू कहिले पनि हुँदैन। जनता खुसी नभइकन, किन भन्दा कुनै पनि आन्दोलन हुनका लागि एउटा सर्टेन लेभल अफ अप्टिमिस्टिक थट हुनुपर्छ, त्यो छ भने खुसीको कुरा हो। 2074 सालमा केपी ओलीजीको सरकार आइसकेपछि जनता बुरुक बुरुक उफ्रियो, दुई तिहाईको सरकार, आज होइन भोलिलाई, 10 वर्ष ओलीलाई, होइन? 2065 सालमा प्रचण्ड कमरेड सुप्रिमो, यसो लगभग बहुमत लिएर आएर प्रधानमन्त्री बनेपछि त, त्यसपछि त मैले निश्चित रूपमा सिङ्गापुर बनाउने नै हो कमरेड भन्दा, त्यति बेला पनि जनता खुसी नै भएको। नेपाली जनताको इतिहासमै हरेक परिवर्तनपछि खुसी हुने एउटा राम्रो स्वभाव छ, त्यो स्वभाव नेपाली जनताले क्यारी अन गरिरहेको छ, त्यो राम्रो कुरा हो।
0: तपाईँहरू चाहिँ खुसी हुनुहुन्छ कि दुःखी?
1: म हेर्दा तपाईँलाई दुःखी देखिरहेको छु, म त एकदम मुस्किराइरहेको छु, मलाई प्रहरीले कुर्दा पनि मुस्कुराइ नै रहेको थिएँ। त्यही भएर दुःखी हुने कारणै छैन नि, हाम्रै आन्दोलनको बलमा, हाम्रै साथीहरूको शहादतको बलमा, हाम्रै घाइते साथीहरूको पीडाको बलमा, त्यो पीडाको सिरी टेकेर सत्तामा पुगिसकेपछि र त्यो सत्तामा पुगिसकेपछि हाम्रै आन्दोलन पछिको उपज यो सरकार हो भनिसकेपछि हामी दुःखी हुनुपर्ने कारणै छैन। हामी दुःखी हुनुपर्ने कारण भएको भए ओलीजी एन्ड कम्पनीले चाहिँ यो हामी चुनाव हुनै दिन्नौँ, र त्यति बेला हाम्रो दाई सुदन दाईले पनि ओलीजीको टुनमा टुन मिलाएर हामी त चुनाव हुनै दिन्नौँ, होइन भन्नुहुन्थ्यो। ल, केपीजीसँग पनि कुरा भइसकेको छ, अब हामी संसद पुनर्स्थापनातिर जान्छौँ, अब चाहिँ हामी यसो संविधान संशोधनतिर जाने हो जेनजीलाई पनि लिएर भनिरहँदाखेरि हामीले होइन, देशमा चुनाव हुनुपर्छ। कुन परिस्थितिमा भनिरहेको छौँ? जुन परिस्थितिमा हामीले चुनाव लडिरहेको थिएनौँ, होइन? त्यही भएर दुःखी हुनुपर्ने आवश्यकता कुनै पनि छैन।
0: जेनजी आन्दोलनको जगमा बनेको सरकार
1: छ,
0: बालेन सरकार
1: छ,
0: तपाईँहरू चाहिँ
1: नेपाल सरकार
0: आलोचना गरिरहनुहुन्छ,
1: अनि के यो देशमा लोकतन्त्र सकियो?
0: सडक कताउनुहुन्छ?
1: लोकतन्त्र सकिएको यो देशमा आलोचना गर्न नपाइने भनेर? यदि 74 सालमा दुई तिहाईको सरकार, केपी ओलीजीको नयाँ संविधान पछि बनेको सरकारमा त आलोचना गर्ने भनेर चुप लागेर बस्या भए, 2082 सालमा केपी ओलीलाई फालिन्थ्यो, ल जनताले म्यान्डेट दिएको छ अब त चुप लागेर बस, केपी आज होइन भोलिलाई, 10 वर्ष केपी ओलीलाई भनेर चुप लागेर बस्यो भए 77 सालमा संसद पुनर्स्थापना भएर प्रधानमन्त्रीबाट केपी ओलीजीलाई हटाउन सम्भव थियो, थिएन नि?
0: अहिले आम अपेक्षा चाहिँ बालेन्द्र शाह नेतृत्वको सरकारलाई सबै मिलेर सहयोग गर्ने,
1: कसले गरे
0: रचनात्मक काम गर्ने,
1: कसले गरे
0: रचनात्मक भूमिका खेल्ने,
1: कसले सहयोग गरेछ
0: अनि परिणाम निकाल्ने,
1: कसले सहयोग गरेका छैन? तपाईँ मलाई भन्नुहोस् न, जति बेला बाढी आयो, बाढीको विषयमा सरकार स्लो हुँदा हुँदै पनि कसैले तपाईँले आलोचना गरेको देख्नुभयो? सबै राहत जुटाउनमा लाग्नुभयो। रक्षा बमजीको कुरा गर्नुहुन्छ भने नर्वेमा गएर उहाँले नेपालको क्लाइमेट कम्पन्सेसन, क्लाइमेट जस्टिसको कुरा उठाउनु भयो। हाम्रो थुप्रै साथीहरू अहिले पनि राहतको काममा हुनुहुन्छ, अहिले पनि कति साथीहरू, शान्तनु ढकाल भाइ ऊ आफै घाइते छ, उसले गएर चाहिँ सरकारलाई सहयोग गरेर चाहिँ उद्धारमा खटिरहेको छ।
0: अहिले तपाईँहरूले राजनीति गर्नुभयो, विपत्तिमा जेएनजीको राजनीति
1: कहाँ गर्यो?
0: पुरानो दलको त छँदै
1: कसरी कसरी
0: आलोचना
1: नै कसरी
0: विरोध
1: कसरी
0: गाली
1: गाली
0: प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रामक अनि सुदन गुरुङ विरुद्ध फायर खोल्ने आगो खोल्ने
1: यसैलाई ठ्याक्कै। अब म तपाईँलाई आज यदि यो कुरा गलत हो भने हिजो पनि गलत हुन्छ हो, तपाईँ मान्नुहुन्छ नि? आज यदि यो गर्नु गलत हो भने हिजो पनि यो कुरा गलत हुन्थ्यो। 2020 अर्थात् 2077-78 सालतिर COVID-19 महामारी फैलिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली इनफ इज इनफ नो मिन्स नो आन्दोलन किन चलाएको सुदन गुरुङले? त्यति बेला त्यो सरकारलाई असहयोग गरे होइन, त्यति बेला त्यो सरकारलाई विरोध गरेर सरकारलाई असफल बनाउन खोजेको होइन। भनेपछि आज यदि सरकारको आलोचना गर्ने मान्छेले सरकारलाई असफल बनाउन खोजे हो भने सुदन गुरुङज्यू लगायतको टिमले नो मिन्स नो र इनफ इज इनफ आन्दोलन त्यो पनि कोभिडको बिचमा गरेर त्यति बेलाको सरकारलाई सघाउन खोज्नु भएको थियो उहाँले। आज यदि तिमीहरूले राहत एकद्वारको नाउँमा अहिलेसम्म पीडितहरूसम्म राहत पुगिरहेको छैन, अहिलेसम्म डेड बडीहरू रिकभर भइरहेछ, चिलिमेको एक्सपर्ट कुलमान घिसिङले यो देशमा हेलिकप्टर पाउनुहुन्न, नेपाल प्रहरीको आइजिपीले भनिरहनु भएको छ अन क्यामरा इन्टरभ्यूमा नेपाल प्रहरीले हेलिकप्टर पाएन, तर कुनै एउटा एनजिओ जुन एनजिओ अहिलेको गृहमन्त्रीज्यू संरक्षक हुनुहुन्छ वा संस्थापक हुनुहुन्छ त्यो एनजिओले यत्तिकै हेलिकप्टर पाइरहेको छ? यहाँ प्रश्न गर्नु पर्दैन? प्रहरीले हेलिकप्टर नपाउने, चिलिमेको एक्सपर्ट कुलमान घिसिङले हेलिकप्टर नपाउने, अनि एउटा एनजिओले चाहिँ हेलिकप्टर पाएर चाहिँ पुरै मजाले उडाइरहने, एउटा सांसद जो सांसद यो देशको चाहिँ न मन्त्रीज्यू हुनुहुन्छ उहाँ, न त विपदसँग सम्बन्धित कुनै एउटा समितिको उहाँ मेम्बर हो, उहाँ हेलिकप्टरमा घुमिरहनु भएको छ, प्रहरी यत्तिकै गइरहेछ। तपाईँलाई थाहा छ त्यो
0: राष्ट्रपतिका सांसद गएको कुरा गर्नुभयो, सागर ढकाल श्रीराम ने भनेको
1: लेदो तान्ने मेसिन थियो, त्यो लेदो तान्ने मेसिन तिन दिनसम्म अड्केर बस्यो टायर पङ्चर भएको कारणले, खै आएको हेलिकप्टर?
0: उहाँहरू त इन्जिनियर हो नि त, विषय विज्ञ हो नि त सांसदहरू।
1: सांसद भनेको पोलिसी मेकर भन्छौँ नि हामीले हो, देश कसरी चल्छ भने एउटा संसद हुन्छ, त्यसले पोलिसी बनाउँछ र त्यो पोलिसी बनाइसकेपछि उच्च पदस्थ कर्मचारीहरूले त्यो पोलिसीलाई एक्जिक्युट गर्नका लागि नियम बनाउँछ, सामान्य निर्देशन बनाउँछ र त्यो निर्देशन बनाइसकेपछि तलको एक्जिक्युट गर्ने कर्मचारीहरू हुन्छन् तिनीहरूले गर्ने हो। यो देशको गृहमन्त्रीको काम भनेको त्यहाँ गएर बेल्चा हान्ने होइन सर, यो बोल्नुपर्छ। आज देशको गृहमन्त्री भइसकेपछि 1.5 लाख सुरक्षा कर्मीलाई खटाएर 1.5 लाख बेल्चा चलाउन लगाउने काम गृहमन्त्रीको हो। गृहमन्त्रीको काम भनेको एउटा सिलिन्डर बोकेर गएर क्यामेरा अगाडि ल राम्ररी ल्याऊ राम्ररी ल्याऊ भन्ने हो, ठिक छ, उहाँको मानवीय संवेदना छ, त्यसको सम्मान गर्छौँ हामी, तर
0: अहिले गृहमन्त्री जनतासँगै भनेर वाहवाही भइरहेछ।
1: ठिक छ, मैले तपाईँलाई भनिरहेको छु त उहाँले मानवीय संवेदना देखाइरहनु भएको छ, गृहमन्त्री हुँदा हुँदै पनि उहाँभित्रको पुरानो सुदन गुरुङको एक्टिभिस्ट मर्या छैन, त्यो राम्रो कुरा हो। मानवीय भावना कसैले फिल गर्छ, कसैमा इम्प्याथी छ भने त्यो राम्रो कुरा हो, तर गृहमन्त्रीबाट इम्प्याथी भन्दा पनि ठुलो एक्सपेक्टेसन हुन्छ जनताको। तपाईँ हरेक समय इम्प्याथेटिक मात्रै बनेर बस्नुहुन्छ भने गृहमन्त्रीको अर्डिनरी कोर्स अफ बिजनेस तपाईँले कति बेला गर्नुहुन्छ? एउटा गृहमन्त्रीको काम भनेको हामीले तपाईँले पढ्नुभयो भने त्यो गभर्नेन्सको सब्जेक्ट हुन्छ, त्यसमा के हुन्छ भने मन्त्री परिषदको काम भनेको संविधानले पनि भन्छ सामान्य निर्देशन गर्ने हो, त्यो सामान्य निर्देशन गरिसकेपछि कर्मचारी तन्त्रले त्यो कुरालाई एक्जिक्युट गर्ने हो। तर कर्मचारी तन्त्रको हालत के छ हेरिरहनु भएको छ, पासपोर्ट विभागको काण्ड के थियो हामीले हेर्यौँ,
0: कर्मचारीहरूले काम गरेनन् भनेर मन्त्रीहरू आगो खोल्न बाध्य भए त, कोल खोल्नलाई बाध्य भए त,
1: कर्मचारीहरूले काम गरेन तपाईँको निर्देशन मानेन भने कि त तपाईँले दिएको निर्देशनमा समस्या छ एउटा कुरा, कि त तपाईँले कमान्ड गर्न सकिरहनु भएको छैन, दिएको निर्देशनमा समस्या छ भने कि त त्यो एउटा समस्या चाहिँ के भयो भने त्यो कानुन विपरीत तपाईँले दिइरहनु भएको छ, कानुनमा तपाईँलाई चित्त बुझाएको छैन भने संसदमा दुई तिहाई बहुमत तपाईँको छ, राष्ट्रिय सभाले अहिलेसम्म कुनै ऐन रोकेको छैन। म सबभन्दा धेरै डिसअपोइन्ट भएको मेरो फिल्डको मन्त्रीजी, म कानुन मन्त्रीबाट धेरै डिसअपोइन्ट भएको,
0: सुविता गौतमजीबाट
1: सुविता गौतम म एकदमै अड्योर गर्ने हो कि सुविता गौतमजीलाई उहाँले जुन किसिमको राष्ट्रपतिको स्थापना कालदेखि लिएर एउटा एकदमै सन्तुलित बाटो लिएर राष्ट्रपतिमा चाहिँ हिँडिरहनु भएको थियो उहाँले राष्ट्रिय सभामा नभएको कारणले काम गर्न सकेनौँ भन्नु राष्ट्रिय सभाले कुन चाहिँ ऐन रोक्यो एउटा पनि ऐन रोकेका छैन अहिलेसम्म यही राष्ट्रपा हो काङ्ग्रेस एमाले माओवादीकै राष्ट्रपा हो काङ्ग्रेस एमाले माओवादीकै सरकार हुँदाहुँदै नागरिकता सम्बन्धी विधेयकमा फिर्ता पठाइदिएको हो नि त अनि राष्ट्रिय सभा भनेको त सङ्घीय इकाइहरूको प्रतिनिधि हो उसले स्थानीय तहको इन्ट्रेस्टलाई प्रदेशको इन्ट्रेस्टलाई प्रोटेक्ट गर्ने हो सङ्घीय लेभलमा त्यही भएर तपाईँले ऐन संशोधन गर्नुहोस् राष्ट्रिय सभाले रोक्यो भने पनि फेरि प्रतिनिधि सभाले जस्ताको त्यस्तै पारित गरेर पठायो भने राष्ट्रपतिले सिग्नेचर गरेर त्यो ऐन बन्छ क्या त्यो त्यो नाटक सिकाउनु पर्दैन यो सरकारलाई यो लेभलको कम्फर्टेबल मेजोरिटी छ कि यो सरकारले ऐनमा जे जे गर्न चाहन्छ गर्न सक्छ होइन त्यो गर्नुपर्छ र जुन एउटा मन्त्रीको काम हुन्छ जेनरल एडमिनिस्ट्रेसन चलाउने जेनरल एडमिनिस्ट्रेसन चलाउने भनेको कानुन बमोजिम आफ्नो कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त तरिकाले काम गराउने आज हामीले देख्यौँ विपदमा गएर गृहमन्त्री नै ओर्लिनु परेको छ अरू विकसित देशका गृहमन्त्रीहरू किन ओर्लिनु पर्दैन भने किनकि उनीहरूसँग मेकानिजम छ तपाईँलाई थाहा छ
0: नेपालमा माटो र मौसम सुहाउँदो गृहमन्त्री होइन र सुदन गुरुङ त
1: इन्डियाको उत्तराखण्ड
0: जनताले त त्यस्तै अपेक्षा गर्छन् नि त अघि तपाईँले जोड्नुभयो नि COVID-19 आलोचना किन गरेको होइन त्यसपछिको विपदमा किन आलोचना गरेको भनेर त्यही आलोचना गरेको भएर त्यही राजनीतिक संस्कार तोड्नको लागि तपाईँहरूले गत वर्ष भदौ 23 र 24 गते जेएनजी आन्दोलन गर्नुभयो होइन नवयुवाहरूले रगत बगाएको होइन
1: मैले यसमा किन भनेर
0: अनि 24 गते देश जलेको होइन
1: जल्यो त जल्नेलाई कारवाही गर्नुपर्छ गोली हान्नेलाई कारवाही गर्नुपर्छ हामीले भने
0: अनि विगतकै ट्रेन्डलाई फलो गरिरहने त अहिलेको सरकारले पनि
1: जस्तै
0: तपाईँले अघि जोड्नुभयो नि त्यति बेला आलोचना गर्न पाउने विरोध गर्न पाउने अनि अहिले चाहिँ बोल्नै नपाउने भन्नुभयो नि
1: ल अनि अहिले चाहिँ अहिले अहिले तपाईँले के भन्नुभयो अहिले चाहिँ विरोध गर्न पाउनु हुँदैन अहिले चाहिँ आलोचना गर्न पाउनु हुँदैन यदि मैले भनिरहेको छु त यदि हिजोको दिनमा केपी ओलीज्यूले दुईटीआईको बहुमत पाइसकेपछि हामी त चुप लागेर घरमा थन्केर बस्नु पर्थ्यो किन आयो त सडकमा किन फालियो त काङ्ग्रेस र एमाले सहितको मिलेको दुई तिहाईको सरकार त्यो दुई तिहाईको सरकारमा बोलको विरुद्धमा बोल्दै नहुने हो भने सुदन गुरुङजी पानी बाँड्दै किन हिँड्नु भएको थियो त हिँड्नु हुँदैन थियो मेरो केटा हो मेरो केटाहरू अनि यहाँ संसदको सायद पछाडितिरको गल्ली हो धुवा चारैतिर उडिरहेछ गृहमन्त्रीज्यूले सेलिब्रेट गर्दै आइरहनु भएको थियो किन गर्नु पर्थ्यो त्यो त्यही भएर विगतमा जे जे भयो त्यो कुराको नराम्रो पाटोलाई छोड्ने हो लोकतन्त्रमा आलोचना विरोध प्रदर्शन आन्दोलन स्वाभाविक हो
0: उहाँले एक एक हिसाब राखेको छु भन्नुभएको छ हामीहरूलाई राजनीति सिकाउनु पर्दैन हामी राजनीति सिकाउन आएका हौ
1: ठिक छ
0: हामी देखाइदिन्छौ
1: ठिक छ
0: नोटिसमा राख्नु भएको छ धेरै व्यक्तिहरूलाई
1: नोटिसमा ए बाबा मैले भनिरहेको छु यो देशमा केपी ओलीको नभएको सत्ता नि यो देशमा अरू कसैको पनि हुँदैन केपी ओलीले त पुरै जकडेर राखेको भनिएको थियो नि जनता ओर्लिएपछि त एकैछिनमा गयो त्यही भएर कसैले घमण्ड नदेखाए हुन्छ होइन म उहाँको सदाशयताप्रति पूर्ण रूपमा चाहिँ उहाँलाई सम्मान गर्छु उहाँ व्यक्तिगत रूपमा एकदमै इम्प्याथेटिक मान्छे हो एकदमै कारुणिक मान्छे हो उहाँ भावुक मान्छे हो तर भावुक भएर मात्रै देश चल्दैन देश चलाउनका लागि चाहिँ धेरैवटा काम कर्तव्यहरू गर्नुपर्छ र उहाँले जुन किसिमले अस्ति 3-4 पत्रकारलाई नोटिसमा राखेको भन्नुभएको छ नि एकदमै विनम्रतापूर्वक यो देशमा सबैभन्दा धेरै एक्सेप्टेन्स भएको लगभग आजसम्मको इतिहासमा राजा ज्ञानेन्द्रले पनि कुनै समयमा पत्रकारहरूमाथि अङ्कुश लगाउन खोज्नु भएको थियो पत्रकारको स्टुडियोमा उहाँले शाही सेना पठाउनु भएको थियो के भयो उहाँको एक वर्षभित्र उहाँको हालत के भयो त्यही भएर यो देशको पत्रकार हामीले यो जेएनजी जनआन्दोलनको प्रतिनिधि र नेपाल सरकार बिचमा भएको यो जुन 10 बुँदे छ नि यसको प्रणेता मध्येको यसो सबै कुरा कोअर्डिनेट गर्ने भनेको सुदन दाई हो होइन त्यही भएर यो सुदन दाईको पनि डकुमेन्ट हो उहाँले यो कुरा मान्नुपर्छ यहाँ यसको प्रस्तावनाको पेज नम्बर 3 हामीले अभिव्यक्ति तथा साङ्गठनिक स्वतन्त्रता भन्या छौँ यसमै पूर्ण प्रेस स्वतन्त्रता भन्या छौँ त्यसको अर्थ के हो सुदन गुरुङज्यूले साइन गर्दाखेरि बुझ्नु पर्दैन मैले यो जुन डकुमेन्ट साइन गरिरहेको छु यो दस बुधे सम्झौता, यो दस बुधे सम्झौताको प्रस्तावना नै 3.5 पेजको छ, यो के हो, यसको मतलब के हो भन्ने कुरा उहाँले बुझेर साइन गर्नुपर्छ नि त। र एकपटक साइन गरिसकेपछि प्रिन्सिपल अफ स्टपल भन्छ क्या, तपाईँले एकपटक लिखित रूपमा जुन कुरालाई स्वीकार गर्नुहुन्छ त्यो कुराप्रति तपाईँ अडिग रहनुहुन्छ, चेन्ज गर्न पाउनुहुन्छ। र तपाईँले यही अब इम्प्याथीकै कुरा गर्ने हो भने तपाईँले एउटा भिडियो भाइरल भएको हेर्नुभयो होला, ओ सन्धि हेर्नुभएको थियो गृहमन्त्रीज्यूलाई ओ सन्धि मेरो आँखा बिग्रेको भन्ने, त्यो मान्छेको रियालिटी थाहा छ। हामीले के गर्यौँ भने त्यो मान्छेको ओ सन्धिवाला कुरालाई मात्रै हाइलाइट गर्यौँ, तर त्यसपछि त्यो मान्छेले जे बोलेको छ त्यो कुरालाई हामीले हाइलाइट गरेन। उहाँले आफ्नो दुइटै आँखा गुमाउनु भएको छ आन्दोलनमा, अब उहाँले सन्धि किन भन्नुभयो मलाई थाहा छैन, तर उहाँले त्यसपछि मेरो आँखा बिग्रेको छ मेरो आँखा बनाइदेऊ भनेर जुन भनिरहनु भएको छ त्यो कुरालाई त हामीले कम्प्लिटली इग्नोर गऱ्यौँ नि त, गृहमन्त्रीज्यूले पनि कम्प्लिटली इग्नोर गर्नुभएको छ, हामीले सुनिरहेछौँ आँखा बिग्रेको भन्ने कुरा। र अहिले घाइतेहरूको स्थिति हेर्नुहोस्, यो दस बुधे सम्झौताको बुधा नम्बर 1 के लेखियो, शहीद र घाइतेको त्याग र बलिदानलाई सम्मान, न्याय र अर्थपूर्ण स्मृतिकरण सहितको परिपूरण, दुईटा कुरा स्मृति सहितको परिपूरण।
2: उहाँले त सबैलाई न्याय दिन्छु भन्नुभएको छ त,
1: सुन्नुहोस् न
2: जेन्जी दिवसकै दिन घोषणा गर्नुभएको,
1: हाम्रो एउटा जेन्जी योद्धा साथी हुनुहुन्छ लिजा अधिकारी, उहाँलाई टिचिङले रिफर गर्यो इन्डियामा गएर उपचार गरा भन्नका लागि, सरकारले के भन्यो भने कानुनमा समस्या छ, सरकारले रिकमेन्डेसन दिँदैन, जसको कारणले उहाँ बाध्य भएर क्युआर कोड मार्फतबाट फन्ड रेज गरेर इन्डियामा गएर उपचार गराएर आउनुभयो। र सरकारलाई प्रधान न्यायाधीशको नियुक्तिको लागि सिफारिस गर्नका लागि कानुनमा समस्या थियो संवैधानिक परिषद सम्बन्धी, त संवैधानिक परिषद सम्बन्धी कानुनको बाधा फुकाउनका लागि अध्यादेश ल्याउन यो सरकारलाई कसैले पनि रोकेन, यो सरकारलाई कुनै पनि समस्या भएन। तर जुन जेन्जी आन्दोलनको बलमा बनेको सरकार हो त्यो जेन्जी जनआन्दोलनको घाइतेहरूको उपचार गर्नका लागि यो सरकारलाई कानुनमा समस्या देखिन्छ, कोहीले रोक्न सक्छ, अध्यादेश ल्यायो कसैले विरोध गर्न सक्छ, संसद मार्फतबाट ऐन ल्याएर यदि आर्थिक ऐनमा संशोधन गर्नुपर्ने हो केमा संशोधन गर्नुपर्ने हो, जेन्जी आन्दोलनका घाइतेहरूको उपचार गर्नका लागि विशेष कानुनी व्यवस्था भनेर ल्यायो भने कसैले विरोध गर्छ? तर हेर्नुहोस् अहिलेसम्म त्यतातर्फ इमान्दार प्रयास भएको देखिँदैन, जेन्जीहरूको शालिक बन्यो, हेर्नुभयो तपाईँले आफ्नै आमाले आफ्नै छोराको शालिक कुन हो भनेर चिन्न सक्ने अवस्था छैन। पछि गएर नेपाल प्रेसमा छापिएको एउटा आर्टिकलबाट बल्ल थाहा हुन्छ 1.5 महिना अझै लाग्ने रहेछ त्यो शालिक निर्माण हुनमा, तर सरकारलाई त केपी ओलीज्यूले धरहराको त्यो उद्घाटन गरे जस्तै शालिकको माल्यार्पण गर्नुपर्ने हतार थियो, जबरजस्ती शहीदको शालिकहरू पुरै कम्प्लिट नभइकन ल्याएर भिडियो खिचेर उद्घाटन गरियो। यसरी बुधा नम्बर 1 कार्यान्वयन हुन्छ यो दस बुधे, यो दस बुधे मध्येको पहिलो बुधामा शहीदहरूको परिवारलाई न्याय गर्नको लागि के गर्नु पर्थ्यो, हामी शहीदहरूको परिवारलाई न्याय गर्नका लागि जो जो इन्भल्भ छन् मार्नमा घाइते बनाउनमा, तपाईँ जानुहोस् बैशाखी टेकेर हिँडिरहनु भएको छ 1 वर्ष भइसक्यो, अहिले पनि कतिपय घाइतेहरू लगातार त्यहाँ घाइते भएर बसिरहनु भएको छ। एउटा मुद्दा त कस्तो छ भने 2 गोली लागेको मान्छेलाई मुद्दा चलाएर अहिले भित्र राखिएको छ, 2 गोली लागेको मान्छेलाई, ती गोली चलाएर मार्ने जो मरेका परिवारहरू हुन्छन् शहीद परिवारहरू हुन्छन् उनीहरूलाई चित्त बुझाउने एउटा बाटो के हुन्थ्यो भने मेरो बालबच्चा मर्यो मेरो सन्तान मर्यो अब उपरान्त यो देशमा अरू कसैको सन्तान मर्न नपरोस् भन्ने किसिमले प्रहरीलाई रिफर्म गर्ने पुलिस रिफर्म गर्ने। तर के भयो, यो सरकार बनेपछि सुनसरीमा रातको अँध्यारोमा ओम प्रकाश मेहता सहित थुप्रै 3 जना मान्छेलाई सडकमा ढालियो मारियो, यो सरकार बनेपछि 3 जनालाई रातको अँध्यारोमा मारिसकेपछि सिराहाको गोल बजारमा दिनको उज्यालोमा गणेश यादवलाई गोली चलाएर हत्या गरियो, यसकै लागि भएको थियो यो दस बुधे सम्झौता। अनि तपाईँले जुन भन्नुहुन्छ यो प्रहरीलाई रिफर्म गर्ने कुरामा, यो प्रहरीलाई रिफर्म गर्ने कुरामा प्रहरीलाई सेवा सुविधा थप नगर्ने, प्रहरीलाई प्रविधि थप नगर्ने, अनि गृहमन्त्रीले मञ्चबाट सार्वजनिक मञ्चबाट हिंसा फैलाउने किसिमको घृणा फैलाउने किसिमको र दमनकारी भाषा बोल्नुहुन्छ, गृहमन्त्रीले जति बेला बोल्नुहुन्छ नि जस्तो 1.5 लाख यो देशको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुनेर बसेको हुन्छ। यदि गृहमन्त्रीले दमनको भाषा बोल्यो भने त्यो दमनकारी व्यवहार प्रहरीमा देखिन्छ तलसम्मको, सचेत हुनु पर्दैन। अनि यही जेनजी आन्दोलनको शहीद प्रतिको न्याय।

0: बालेन्द्र शाहको सरकार बनिसकेपछि कारवाही गर्नुको सट्टामा बढुवा गरेर आइजिपी बनाइयो।
1: त्यहाँ त चेन अफ कमान्ड चल्छ नि त, वरियता नम्बर सिस्टम हेर्नुहुन्न तपाईँ।
0: अनि कार्की
1: आयोगलाई तोड्ने त,
0: अनि कार्की आयोगको प्रतिवेदन चाहिँ के हो त?
1: कार्की आयोगको प्रतिवेदनै भएन भनेर तपाईँहरूले विरोध गर्नुभयो होइन?
0: हामीले 24 गतेको हकमा विरोध गरे हो त, 24 गतेको कुरालाई तिमीले नसमेटेको कुरा भएन। त्यसरी 24 गतेको हकमा मौन हुनु उचित हुन्थेन। कार्की आयोगको प्रतिवेदनले के भन्यो? कार्की आयोगको प्रतिवेदनले भन्यो हामीले सकेनौँ, सरकारले नयाँ आयोग बनाएर छानबिन गरोस् भयो। अहिलेसम्म अहिलेसम्म 24 गतेको सम्बन्धमा छानबिन गर्नका लागि सरकारको तर्फबाट कुनै तपाईँले इमान्दार प्रयास देख्नुभयो? र यही सम्झौता सुदन गुरुङ समेत त्यसको पार्टी हो, मैले गरेको होइन भन्न मिल्दैन। यो सम्झौताको
1: यो 10 मध्ये सम्झौता सुदन गुरुङकै नेतृत्वमा भएको थियो, जेएनजीहरूको तर्फबाट
0: हामीले भनिरहेछौँ,
1: तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार,
0: हाम्रो दाई हो, सुदन दाई हो। त्यसको पेज नम्बर 6 बुदान नम्बर भन्नुहुन्छ भने 2 घ, त्यसले के भन्छ भने ज्यान मार्ने कसुर वा सुनियोजित सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा सञ्चालित भएको हुन सक्ने गम्भीर अपराधमा संलग्न नदेखिएमा छोड्ने कुरा भइरहेछ, कुकुरलाई छोड्ने पछि जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिस बमोजिम हुने गरी कम्प्लिट छोड्ने भने छैन। यसको सम्बन्धमा बाँकीको सम्बन्धमा यो ज्यान मार्नेलाई छोड्ने नै भएन, यो यसले के भन्नु ज्यान मार्नेलाई छोड्ने कुरै भएन, र सुनियोजित रूपमा गिरोह बनाएर प्लानिङ गरेर डिस्कर्डमा विभिन्न किसिमको प्लानिङ गरेर मोलोटभ हान्नुपर्छ भन्ने किसिमको प्लानिङ गरेर यदि कसैले जलाएको छ भने त्यो बाहेक अरूलाई छोड्ने, तर छोडिरहँदाखेरि पछि आयोगले जे सिफारिस गर्छ त्यो गर्ने। आयोगले के सिफारिस गर्यो? आयोगले के सिफारिस गर्यो भने फेरि अनुसन्धान गर भयो, यो 10 बुधे सम्झौता भयो कार्यान्वयन भएन,
1: जे भए पनि नछोड्ने भनिरहनु भएको छ। भ्रष्टाचारीहरूको त सातो पुतलो गइसक्यो, प्रधानमन्त्री बालेन्द्र शाह बनिसकेपछि, सुदन गुरुङ गृहमन्त्री बनिसकेपछि
0: जानुपर्छ,
1: भण्डाफोर गर्ने, पर्दाफास गर्ने,
0: यसको लागि नि
1: उहाँहरूको नीति नै पहिला थुन्ने अनि सुन्ने छ, हेर्नुहुन्न।
0: होइन, यसको लागि नि के हुनुपर्छ भने कुनै पनि देशमा यदि व्यक्तिलाई देखेर जनता डराइरहेछन् भने त्यो राम्रो सङ्केत होइन, त्यो अथोरिटेरियनिजमको एउटा सङ्केत हो। गृहमन्त्रीलाई देखेर भन्दा पनि गृहमन्त्रीको इनिसिएसनमा बनेको कानुनको डर यदि मान्छेमा छ भने वास्तविक अर्थमा त्यसलाई बल्ल हामीले दण्डहीनताको अन्त्य र सुशासनको प्रादुर्भाव भन्न मिल्छ। तर हेरौँ त, केपी ओलीजीलाई यसो उपचार गर्नका लागि उहाँले 25 दिन लानुभयो, होइन? केपी ओलीजीलाई त 25 दिन उहाँले उपचार गरेर राख्नुभयो। जति बेला उहाँले हठातमा केपी ओलीजीलाई समात्नुभयो हामीले त्यति बेलै भनेका थियौँ यो मजबुत दफा तपाईँले समाउनु भएको छैन, उहाँ मान्छे छुट्नुहुन्छ 25 दिनमा। के भनियो त्यति बेला? 25 दिनमा केपी ओलीजी छुट्नु भयो कि भएन? रमेश लेखकजी छुट्नु भयो कि भएन? के थप कारवाही अगाडि बढाइदियो? तपाईँले मजबुत दफा समाएर नजाने, मजबुत ऐन समाएर नजाने, मजबुत अभियोजन लिएर नजाने, सर्वोच्चले के भन्यो केपी ओलीको हकमा? सर्वोच्चले भन्यो कि केपी ओलीको विरुद्धमा केही छ भने तत्काल अभियोग लिएर जाऊ। अभियोग लिएर गयो नेपाल सरकार? सर्वोच्चले केपी ओलीलाई छोडे होइन, धेरै भ्रम छ। ए तरिका न्यायपालिकाको विरुद्धमा त यति सिस्टमेटिक न्यारेटिभ चलाउन खोजिँदैछ नि, केपी ओलीलाई छोड्न भने हो सर्वोच्चले के भन्यो? उसको
1: आधार र प्रमाण नपुगेको भनेर छोड्न भने होइन,
0: होइन, उसको
1: अदालतको आदेशमा रिहा हुनुभयो होइन केपी शर्मा ओली?
0: सर्वोच्च
1: अनि रमेशले
0: सर्वोच्चले के भने हो भने केपी ओलीको विरुद्धमा कुनै प्रमाण छ भने अभियोग लिएर जाऊ, अभियोग नलिकन तिमीले थुन्न पाउँदैनौ। अभियोग लग्यो त अहिलेसम्म? यो अलिक कानुनी भाषा हो होइन, यो कुरा यसो जनतालाई घुमाएर होइन सर्वोच्चले छोडिदियो हेर्न भन्यो भने त क्या जनता त मानिहाल्नुहुन्छ। तर सर्वोच्चले के भन्यो? प्रमाण छ भने अदालतमा अभियोग लिएर जाऊ, आरोप पत्र दायर गर, आरोप मान्छेलाई थुनेर राख्ने त्यो मात्रै हुन्छ? हामी त डेमोक्रेटिक कन्ट्रीमा छौँ नि त, अनि डेमोक्रेटिक कन्ट्रीमा डेमोक्रेटिक तरिकाबाट, रुल अफ लबाट अनि ड्यू प्रोसेस अफ लबाट अगाडि जानुपर्छ। केपी ओली रमेश लेखकको कुरालाई एकछिन थातिराखौँ। कार्की आयोगको प्रतिवेदनले तत्कालीन हाम्रो सिडिओ साहबलाई सिफारिस गर्यो कारवाहीको लागि। कहाँ हुनुहुन्छ अहिले सिडिओ साहब? थाहा छ तपाईँलाई? तपाईँलाई थाहा छ भने भन्नुहोस् कहाँ हुनुहुन्छ?
1: कहाँ हुनुहुन्छ भन्नुहोस् न तपाईँ।
0: गृह मन्त्रालयमा हुनुहुन्छ। कसको मातहतमा? जेन्जी शहीदहरूको बलमा गएको सुदन गुरुङको मातहतमा उहाँले अहिले काम गरिरहनु भएको छ। के कारवाही भयो उहाँको विरुद्धमा? जुन कार्की आयोगको प्रतिवेदनले शहीदहरूको रगतलाई न्याय गर्नका लागि तिमीले सशस्त्रको एआइजिपीलाई कारवाही गर्नुपर्छ भनेको छ, सुदन गुरुङज्यू गृहमन्त्री र बालेन शाह प्रधानमन्त्री बनिसकेपछि कारवाही गर्नुपर्ने व्यक्तिलाई बढुवा गरेर आइजिपी बनाइएको छ। कतिवटा प्रहरीलाई कारवाही भयो? कतिवटा गोली चलाउनेलाई कारवाही भयो? सुनसरी र सिराको गोल बजारमा जुनजी युवाहरूलाई दिनको र दिनको उज्यालो र रातको अँध्यारोमा किन गोली चलाएर मारियो? र यो सब कुरा सोध्दा
1: सुदन गुरुङले भन्नुभएको छ त गोली चल्दैन, यदि गोली चलाइन्छ भने मेरो टाउको माथिबाट चलाउनु
0: पर्छ। सुनसरी र सिरामा के भयो त? गोली चले होइन कि? गृहमन्त्रीजीलाई थाहै छैन मैले गएर अराजक गिरोहरूसँग सम्झौता पनि गरेर आएछु।
1: अनि उहाँ त अन द स्पट पुगेर त्यहाँ माहौल शान्त बनाएर आउनुभएको होइन र?
0: यो कुरा हाम्रो संविधानको धारा 17 अन्तर्गत रहेको जति पनि एक्सेप्सन्सहरू छ र जति पनि प्रोभाइजोहरू छ, जति पनि प्रतिबन्धात्मक वाक्यांशहरू छ, त्यो पढ्नुपर्छ गृहमन्त्रीले। त्यो कुरा छोडौँ कि, यहाँ गृहमन्त्रीजीले भदौ 23 गते भाषण दिइरहँदाखेरि भदौ 24 गतेको जति पनि देश जलाउने काम थियो त्यसलाई जस्टिफाई गरेर जानुभएको छ, जबकि संविधान र कानुन अनुसार सिंहदरबार सर्वोच्च अदालत जलाउनेलाई कारवाही गर्नका लागि काम कर्तव्य गर्नुपर्ने अन्तिम जिम्मेवारी, अनुसन्धानको अन्तिम जिम्मेवारी माननीय सुदन गुरुङको हो। कि त उहाँले भनिदिनु पर्यो मलाई संविधान थाहा छैन, मलाई कानुन थाहा छैन, मेरो गृहमन्त्रीको हैसियतले मेरो जिम्मेवारी के हो मलाई थाहा छैन, कि त उहाँले कानुनी सल्लाह आफ्नो सल्लाहकारहरू राम्रो राख्नु पऱ्यो। हुँदैन भने उहाँको मातहतको कानुन अधिकृतहरू रहन्छन्, कानुन सचिव रहन्छन्, उहाँलाई सोध्नु पऱ्यो मैले 24 गतेको सम्बन्धमा के बोल्ने बताउनुहोस् मलाई थाहा छैन। थाहा छैन भने त्यो कुराहरूबाट सिक्दा हुन्छ। यो उहाँले त गएर ल 24 गतेको जे थियो ठिक थियो भन्ने टाइपले भन्दा आइदिनु भयो भन्न मिल्छ? मलाई म तपाईँलाई यसको इफेक्ट बताइरहेको छु। चुनावको ताका सम्झिनुहोस्, चुनावभन्दा अगाडि माननीय सुदन गुरुङ, त्यति बेला अभियन्ता सुदन गुरुङ के भनिरहनु भएको थियो? 76 लासभन्दा ठुलो सिंहदरबारको भवन हुन सक्दैन भन्नुभयो उहाँले। तराई मधेसको घटना तपाईँलाई याद छ? त्यही भाषा शैली फेरि दोहोऱ्याइयो, 4 लासभन्दा ठुलो 100 घर हुन सक्दैन। सिरा र सप्तरीमा, सिरा र सुनसरीमा जुन घरहरू जलाइयो, त्यो घर जलाउने जलाइयो जसको घर, ती घर धनीहरूको के दोष थियो? तर गृहमन्त्रीले 6 अगाडि जुन भाषण बोल्नु भएको थियो त्यसको प्रभाव तराई मधेसमा देखियो।
1: 76
0: अब तपाईँले त्यस्तै कुरा गर्नुहुन्छ भने म यो पनि खुलाइदिन्छु, गृह मन्त्रालयले नेपाल सरकारले एउटा जारी गरेको छ घाइतेहरूको उपचार सम्बन्धी एउटा एकीकृत प्याकेज। त्यो प्याकेज 24 कि 26 बुदा छ, 3 पेजको छ। त्यसमा के लेखिएको छ भने गम्भीर कसुर बाहेक अन्य मुद्दामा, त्यो भनेको सिम्पल कुरा चाहिँ के हो भने जुन मुद्दामा 3 बढी सदाय हुन्छ त्यो मुद्दा फिर्ता हुँदैन, 3 कम सदाय हुने मुद्दा फिर्ता हुन्छ। र आगजनीको एउटा पनि मुद्दामा, यदि जुन गम्भीर किसिमले आगजनी भएको छ एउटा पनि मुद्दामा 3 कम कैदको सदाय हुँदैन। अनि उहाँले घाइतेलाई गएर जो भित्र जेलभित्र हुनुहुन्छ अहिले आन्दोलनमा गएकै भरमा, उहाँहरूमाथि कस्तो कस्तो दफा लगाइएको छ? 177 आगजनीको मुद्दा लगाइएको छ, आपराधिक उपद्रवको मुद्दा लगाइएको छ जसमा 7, 10, 20 जन्मकैद सदाय हुन्छ। आफ्नो पेपरमा उहाँले लेखिरहनु भएको छ गम्भीर कसुर बाहेक, तर ती परिवारहरूले गएर भन्दाखेरि छुटिहाल्छ है, म गृहमन्त्री छु नि किन चिन्ता लिन्छ? यसरी ढाट्न पाइन्छ
1: भनेपछि बालेन सरकार सही ट्र्याकमा छैन,
0: हुनुपर्छ, सही ट्र्याकमा हुनुपर्छ।
1: किन उहाँहरूमा यति धेरै विचलन आयो होला? सत्ता र शक्ति भन्ने कुरा यस्तो हुँदो रहेछ कि
0: मैले
1: के लाग्छ
0: होइन, यसको सम्बन्धमा चाहिँ हाम्रो एकजना जेन्जी अभियन्ता हुनुहुन्छ रिजन राणा मगर, उहाँले भनेको कुरालाई चाहिँ म ठ्याक्कै कोट गरेर भन्छु। यो सरकारको इन्टेन्टमाथि क्वेसन गरे होइन कि, यो सरकारको नियतमाथि क्वेसन गरे होइन, तर उहाँहरूको काम गराइमाथि क्वेसन हो। उहाँले नजानेको हुनसक्छ कि मैले एकदमै बदनियतको साथमै यो गर्यो त्यो गर्यो भने होइन, उहाँहरूको ढङ्ग मिलेको छैन, उहाँहरूलाई आउँदैन होला। आउँदैन भने आफ्नो सचिवलाई सोद्धा हुन्छ, आउँदैन भने रवि लामिछानेजी गृह मन्त्री मन्त्रालय चलाइसक्नु भएको छ, गृह मन्त्रालय चलाइसकेको रवि लामिछानेलाई बोलाएर सोध्नुपर्छ ल यसो यसो हो माननीयज्यू के छ, मलाई गृह मन्त्रालय कसरी चलाउनु पर्छ, मलाई तपाईँले एउटा मार्गनिर्देशन गर्नुहोस्। तपाईँ त हाम्रो लागि त राष्ट्रसभाको लागि त अर्जुन नै भनेर के
1: उद्योग मन्त्री नियुक्त गर्दाखेरि त राष्ट्रसभा सभापति रवि लामिछानेलाई सोधिएन भन्ने आइरहेछ।
0: खै अब त्यो आन्तरिक
1: एक घन्टा अगाडिसम्म गणेश पराजुलीको नाम सिफारिस भएको थियो
0: राष्ट्रसभाको,
1: पछि अर्कै व्यक्ति मन्त्री बन्नुभयो दीपक कुमार शाह।
0: पार्टीभित्रको आन्तरिक मामिला हो, म राष्ट्रसभाको मेम्बर नभएको कारणले त्यसभित्र मैले अलिक बोलिहाल्न उचित लागेन, किन भन्दा मलाई यो बारेमा धेरै भित्री कुरा थाहा छैन। जस्तै यो बाढी आयो नि, एकदमै ठुलो नेचुरल डिजास्टर आयो, मेरो विचारमा त्यति बेला बालेन्द्र शाहले केपी ओलीजीलाई बोलाउनु पर्थ्यो र सोध्नु पर्थ्यो, तपाईँले तपाईँसँग मेरो मतभेद यति धेरै छ, तपाईँलाई त मैले थुन्ने नै हो, थुन्ने नै हो, तपाईँलाई मैले जेलमा झाक्ने नै हो, तर त्योभन्दा अगाडि पनि तपाईँसँग राज्य चलाएको अनुभव छ, मलाई तपाईँसँग केही सिक्नु छ। र मैले किन भन्दा छु, रावण जति बेला अन्तिम सास लिइरहनु भएको थियो त्यति बेला रामजीले गएर रावणसँग शिक्षा दिनुभएको थियो, उहाँसँग सिक्नु भएको थियो, उहाँलाई गएर प्रणाम गर्नुभएको थियो होइन। केपी ओलीज्यूसँग 2072 सालको भूकम्पलाई एड्रेस गरेको, म्यानेज गरेको र विश्व समुदायलाई एक ठाउँमा ल्याएर राखेको अनुभव छ, त्यो अनुभवलाई अहिलेको प्रधानमन्त्रीज्यूले विश्व मञ्चमा गएर मैले कसरी कुरा राखेँ, त्यो कुरा सोध्नुपर्छ, सिक्नुपर्छ, सिक्दा फरक पर्दैन, सानो भइदैन। केपी ओलीज्यू र प्रचण्डज्यूले प्रधानमन्त्री हुँदा युएनको महासभामा गएर आवाज उठाउनु भएको छ क्लाइमेट जस्टिसको लागि, उहाँले सोध्नुपर्छ, इन्स्टिट्युसनल मेमोरी हो त्यो, र तपाईँले यसरी यसरी उठाउनु भएको थियो म कसरी उठाउँ भनेर सोध्नुपर्छ। पूर्व राजा ज्ञानेन्द्र शाह, उहाँसँग देशमा भएको गृह युद्धसँग कसरी लड्ने भन्ने कुराको अनुभव छ, पूर्व राजा ज्ञानेन्द्र शाहसँग त्यो कुरा अहिलेको नेताहरूले सिक्नुपर्छ, किनकि हामी त जटिलता नै जटिलताले भरिएको देश हो नि त। अनि त्यस्तो अवस्थामा त्यो पोलिटिकल इन्स्टिट्युसनल मेमोरीलाई हामीले क्यापिटलाइज गर्ने कि नगर्ने, त्यो गर्नुपर्छ मेरो विचारमा। र सिक्दैमा कोही सानो वा सिक्दैमा कोही ठुलो हुँदैन, जस्तै कारागार रिफर्म सम्बन्धमा हाम्रो योभन्दा अगाडिको गृहमन्त्री जो हुनुहुन्छ नारायण काजी श्रेष्ठ, उहाँसँग राम्रो अनुभव छ, उहाँसँग सिक्दा हुन्छ, उहाँलाई बोलाउँदा हुन्छ। त्यसै त्यसले मैले चाहिँ के भन्दा छु भने बाइकट, बहिष्कार, घृणा, तिरस्कार, अराजकता देशले जति देख्नु थियो देख्यो, अब योभन्दा धेरै सक्दैन क्या देशले।
1: माझी अन्सारजी,
0: हजुर,
1: बालेन सरकारले जेएनजीहरूको लागि के गर्यो के गरेन?
0: बालेन्द्र शाह नेतृत्वको सरकार बनिसकेपछि जुन सयवटा बुँदे कार्यसूची आएको थियो, त्यो सय बुँदे कार्यसूचीमा खास गरी सहरिया समस्याहरू जुन छ जेएनजीहरूको, म ग्रामीण समस्यातिर गइनँ किन भन्दा त्यसमा ग्रामीण समस्याको लागि समाधानको लागि ठोस कुराहरू छैन। सहरिया समस्याहरूलाई समाधान गर्नका लागि एउटा कुरा त उहाँले प्रतिबद्धता गर्नुभएको थियो वान डोर पोलिसीको, जुन हामीले लामो समयदेखि एडभोकेसी गर्दै आएका छौँ, वान डोर पोलिसी, यो रुमबाट त्यो रुम, त्यो रुमबाट त्यो रुम हामीलाई चाहिँदैन, सचिवजीहरूलाई, उपसचिवजीहरूलाई, अधिकृतजीहरूलाई स्क्वायर फिटमा अब लानुपर्छ, र यहाँबाट फाइल सुरु भएपछि त्यहाँ गएर मैले फाइल कम्प्लिट लिने गरी सरकारी कार्यालयमा व्यवस्था हुनुपर्छ, त्यो राम्रो सुरुवात थियो, त्यसलाई कन्टिन्युटी दिनुपर्छ एक। दोस्रो कुरा भनेको इन्टर एक्सचेन्जेबिलिटी अफ डेटाको कुरा गरिएको थियो, जस्तै मालपोत कार्यालयको कुनै डेटा नापी कार्यालयमा चाहिएको छ भने त्यो मालपोत कार्यालयबाट नापी कार्यालयले आफैले ल्याओस्, कुनै एउटा सर्टेन प्राइभेसीको कार्यविधि बनाएर त्यो भइदियो भने ल तपाईँलाई स्वीकृति लिन, जस्तै कम्पनी रजिस्ट्रारको कार्यालयमा म कम्पनी दर्ता गर्न गएको छु, त्यो कम्पनी दर्ता गर्नका लागि मलाई राष्ट्र ब्याङ्कबाट स्वीकृति लिनुपर्छ वा मलाई समाज कल्याण परिषदबाट स्वीकृति लिनुपर्छ भने म जानु नपरोस्, मैले सरकारलाई शुल्क बुझाउँछु, शुल्क बुझाइसकेपछि त्यो काम सरकारको डिजिटल इन्फ्रास्ट्रक्चरले गरोस्। तर यो गरिरहँदाखेरि नागरिकको डेटाको अनावश्यक र अनधिकृत एक्सेसलाई चाहिँ रोक्नुपर्छ, हामीले त्यो भन्दै आएका छौँ। र तेस्रो महत्त्वपूर्ण कुरा जुन त्यसमा देखिएको थियो त्यो भनेको टाइम बाउन्ड सर्भिस। त्यो टाइम बाउन्ड सर्भिस भनेको के हो भने, हुन त त्यो सुशासन ऐनमा पनि छ, तर सुशासन ऐनले मात्रै पुग्दैन, तपाईँले के भनिदिनुहोस् भने एउटा कुनै सरकारी कार्यालयमा काम छ भने त्यो काम गर्न एक घन्टा लाग्ने हो कि एक दिन लाग्ने हो कि एक हप्ता लाग्ने हो कि एक महिना लाग्ने हो कि एक वर्ष लाग्ने हो ऐनमै लेखौँ र ऐनमा लेखिसकेपछि त्यो ऐनमा लेखिएको कुरा कार्यान्वयन भइरहेछ कि छैन कर्मचारीले त्यो ऐनको स्पिरिट बमोजिम काम गरिरहेछ कि छैन एक दिनमा गर्नुपर्ने काम दुई तिन दिन लागिरहेछ कि छैन त्यसलाई जोडौँ कर्मचारीको सरुवा बढुवा र विभागीय कारबाहीसँग त्यो गरेको भए जुन त्यो सही बुद्धिमा लेखिएको छ त्यो गरे भए राम्रो हुन्थ्यो तर त्यतातर्फ प्रभावकारिता अहिलेसम्म हामीले देख्न
1: सकिरहेको
0: दस बुधेको एउटा बुधे कारबाही कार्यान्वयन भएको छ
1: र पारदर्शितादेखि भ्रष्टाचार नियन्त्रणदेखि सुशासन कायम गर्नेदेखि
0: पारदर्शितामा रोकिनुहोस् ठ्याक्कै रोकिनुहोस् बुधा नम्बर तपाईँले ल्याइहाल्नु भयो म पनि त्यहाँ आइ नै हाल्छु यो पारदर्शिता बुधा नम्बर सातमा पारदर्शिताको अर्थ के हुन्छ र पारदर्शिताको जस्ट माथि यहाँ पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व भनियो दुई तिनवटा इक्जाम्पल दिन्छु मैले तपाईँलाई सुशीला कार्की नेतृत्वको सरकारले अधिकार सम्पन्न बागमती सभ्यता विकास प्राधिकरण जुन छ त्यसको प्रमुखको लागि एउटा आवेदन खुलायो आवेदन खुलाइसकेपछि खुला प्रतिस्पर्धा भनेर मेरिटको आधारमा योग्यताको आधारमा आवेदन खुलायो आवेदन खुलाइसकेपछि खुला प्रतिस्पर्धा पनि भयो र सुशीला

0: अझै जोडौँ, प्रज्ञा प्रतिष्ठानको कुलपतिज्यूको नियुक्तिको सम्बन्धमा हामीले देख्यौँ, मन्त्रीजीसँग कफी खाँदै गरेको व्यक्ति उहाँको अनन्य मित्र प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त हुनुभएको छ।
1: कोही व्यक्तिसँग नजिक हुँदैमा त्यो व्यक्ति अयोग्य भन्ने त
0: हुँदैन। मैले त्यो पनि भने होइन, तर
1: उहाँहरू त मेरिटोक्रेसीलाई फलो गरिरहनु भएको छ होइन?
0: तपाईँले कसरी तपाईँको
1: त्यही राजनीतिक नियुक्तिहरू खारेज गरेको होइन
0: प्रभु?
1: बालेन सरकारले 1594 जना व्यक्तिहरूलाई फिर्ता बोलाएको होइन?
0: ओके, अनि त्यो फिर्ता बोलाइएको त्यो काठमाडौँ युनिभर्सिटीको बारेमा तपाईँले सुन्नुभयो? काठमाडौँ विश्वविद्यालयको बारेमा जुन व्यक्तिलाई फिर्ता बोलाइएको थियो त्यही व्यक्तिलाई पुनः नियुक्ति दिने कुरा गरिएको थियो, के हो त्यो?
1: त्यो त रिवार्ड एन्ड पनिसमेन्ट सिस्टम हो नि त होइन र? उचित व्यक्तिलाई उचित काम दिनुभएको छ,
0: हुन सक्छ
1: जो व्यक्ति भए पनि उहाँहरूले पाखा पाखा गर्नु भएको छैन।
0: ठिक छ, मैले तपाईँलाई के भन्दा छु, त्यो जुन कुलपति नियुक्त गरियो नि प्रज्ञा प्रतिष्ठानको, के आधारमा गरियो, कति नम्बर उहाँले अरूभन्दा बढी पाउनुभयो, त्यो तपाईँलाई थाहा छ, हामीलाई थाहा छ, आम जनतालाई थाहा छैन?
1: त्यो त सरकारले मूल्याङ्कन गरेरै गरेको होला नि।
0: गृहमन्त्रीमाथि अनियमितताको आरोप लाग्यो, माननीय गृहमन्त्रीज्यूमाथि छानबिनको लागि एउटा समिति गठन भयो, समितिको रिपोर्ट पनि आयो रे, त्यो रिपोर्ट तपाईँले पढ्न पाउनुभयो? पत्रकार ऋषि थपलियाज्यूले त्यो पढ्न पाउनु भएको छ? यही हो पारदर्शिता? अनि के अरे प्रज्ञा प्रतिष्ठानकै त्यो जुन सभा जुन हुन्छ त्यो खै के भनिन्छ ठ्याक्कै प्राज्ञिक खै के भनिन्छ त्यहाँ कस्तो मान्छेलाई, म उहाँसँग पूर्वाग्रह होइन तर कस्तोलाई नियुक्त दिइयो भने हेर तेरो देश जल्यो भनेको भन्ने मान्छेको सन्तानहरूलाई त्यहाँ गएर नियुक्ति दिइयो। र अर्कै कुरा गर्नुहुन्छ भने म धेरैतिर जान्न को कोलाई कता कता नियुक्त दिएको छ, किन भन्दा सबैको बारेमा भन्नु उचित पनि हुँदैन। मैले केही प्रतिनिधि घटनाहरूको बारेमा मात्रै जिकिर गरेको छु। के भन्यो यहाँ बुदा नम्बर 6 पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व, यसको मतलब के हो? यसको मतलब
1: अहिले सरकारमा त्यही अनुसारको
0: यसको मतलब के हो भने
1: समानुपातिक सहभागितामूलक प्रतिनिधित्व छ हैन?
0: यसको मतलब के हो भने तपाईँले 6 कुलपति उपकुलपति नियुक्त गरिरहनु भएको छ भने कम्तीमा 3 महिला हुन्छ हुनुपर्छ, 3 महिला हुनुपर्छ। तपाईँले सस्मित पोखरेलज्यूले त्यो उपकुलपतिहरूसँग खिचाएको फोटो हेर्नुहोस्, त्यसमा 1 महिला तपाईँले भेट्नुहुन्न, त्यसमा 1 थारू भेट्नुहुन्न, त्यसमा 1 पिछडिएको क्षेत्रको व्यक्ति भेट्नुहुन्न, 1 अपाङ्गता भएको व्यक्ति भेट्नुहुन्न, 1 अल्पसङ्ख्यक समुदायको व्यक्ति भेट्नुहुन्न, 1 दलित समुदायको व्यक्ति भेट्नुहुन्न। के हो यो, किन लेख्या त यसमा त? यहाँ के लेख्यो भने राज्यका संयन्त्रहरूमा अधिकतम परिपूरणीय अधिकारपूर्ण अर्थपूर्ण प्रतिनिधित्वको सिद्धान्तको आधारमा।
1: माझीजी, उहाँहरूले त काम गर्न नसक्नेलाई चार्ज लागेकाहरूलाई हटाउँदै अथवा राजीनामा दिन बाध्य बनाउँदै नयाँ व्यक्तिलाई नियुक्त गरिरहनु भएको छ होइन र?
0: जे भइरहेछ बहुत गलत भइरहेछ।
1: श्रम मन्त्री दीपक कुमार शाहलाई पहिला बर्खास्त गरियो,
0: प्रधानमन्त्री
1: ज्ञान उपलब्ध गराउन नसकेको, कर्मचारीसँग समन्वय गरेर काम गर्न नसकेको, अनि व्यवसायीहरूलाई तथानाम बोलेको भनेर उद्योग मन्त्री गौरी कुमारी यादव राजीनामा दिन बाध्य हुनुभयो।
0: ठिक छ, राजीनामा
1: पदबाट हात धुनुभयो।
0: अब
1: अर्को व्यक्ति
0: तत्कालै
1: उद्योग मन्त्री नियुक्त हुनुभयो।
0: तत्कालै ग्यासको आपूर्ति सम्भव हुन्छ कि हुँदैन त्यो महत्त्वपूर्ण प्रश्न हो। ठिक छ, उहाँले नैतिकता देखाउनु भयो भन्ने हामीले सुन्यौँ बाहिर, तर पछि आउँदाखेरि त बाध्य बनाइएको रहेछ भन्ने कुरा सुन्यौँ, सचिवालयमा लगेर धम्काइएको रहेछ भन्ने कुरा सुन्यौँ। देशमा के भइरहेछ भने नि सर, अहिले केही सीमित सल्लाहकार बिचौलियाहरूको शासन चलिरहेछ। तपाईँले विष्णु पौडेलमा, केपी ओलीज्यूको विष्णु पौडेलमा र अहिलेको सरकारको प्रमुख सल्लाहकारको बिचमा तपाईँले के अन्तर देखिरहनु भएको छ? के योग्यता छ त्यो मान्छेमा? गएर संवैधानिक निकायका पदाधिकारीलाई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई, जो पदाधिकारीले प्रधानमन्त्रीलाई समेत छानबिन गर्न पाउँछ संविधान?
1: काम गर्न नसक्नेलाई, काम नगर्नेलाई कठालो समात्ने भनेर प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा भन्नुभयो होइन?
0: बाटो के हो त्यसको? बाटो संविधान
1: 12 त के 5 थुन्न पर्यो नि, हामी थुन्छौँ भन्नुभयो होइन प्रधानमन्त्रीले?
0: आज उहाँलाई त्यो कुराको रियलाइजेसन हुँदैन। जुन दिन उहाँको सरकार ढल्छ त्यो दिन उहाँ अख्तियारको दुरुपयोगमा जब भित्र जानुहुन्छ नि त्यसपछि थाहा हुन्छ यो गलत सल्लाह दिनेहरूले जुन किसिमले मेरो प्रधानमन्त्रीलाई गुमराह गरिरहनु भएको छ। तपाईँलाई अख्तियारको पदाधिकारीसँग चित्त बुझेन भने तपाईँले महाभियोग लाउने हो, धारा 101 छ संविधानको, त्यसको लगेर तपाईँले थुन्न पाउने होइन। के हो यो, तिमीलाई लगेर म त्यहाँ के अरे शिवपुरीको त्यो ब्यारेकमा राख्छु के भने हो यो? यो देशमा पार्लियामेन्ट मरिसक्या हो, प्रतिनिधि सभा मरिसक्या हो। यदि अख्तियार प्रमुखलाई कारवाही गर्नुपर्ने हो भने त्यो भनेको जनताको सार्वभौम प्रतिनिधिको निकाय प्रतिनिधि सभाले हो।
1: उहाँहरूले एक्सन चाहिँ तत्काल लिइहाल्नुहुन्छ कि जस्तो सप्तरीको राजविराजमा

0: महेन्द्र नारायण निधि अस्पतालमा जसरी एउटा गर्भवती प्रकरण भयो नि, गर्भवती महिलाले त्यहाँ डेलिभरी गराउन पाउनु भएन पैसा अभावका कारणले, आज मन्त्रीले स्पष्ट पारिसक्नुभयो संसदबाट कारवाही गर्ने।
1: ठिक छ, त्यो राम्रो,
0: दोषीलाई
1: होइन, त्यो राम्रो कुरा हो, त्यो राम्रो कुरा हो, तर यसपछि त्यस्ता घटनाहरू नदोहोऱ्याउनका लागि सरकारले प्रयासहरू थाल्नुपर्छ। र सायद हामी अन्त्य अन्त्यतिर छौँ होइन, मैले तपाईँलाई एउटा कुरा सुनाएर चाहिँ यो कुराको अन्त्य गर्छु। पारदर्शिताकै बुदामा के लेखिएको छ भने, सार्वजनिक पदहरूमा हुने सबै नियुक्तिका लागि पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय छनौट प्रक्रिया सुनिश्चित गर्न, अवसरको समानता सुनिश्चित गर्न, नातावाद, कृपावाद र भेदभावको अन्त्य गर्न, जेन्जी लगायतको सरकारवालासँग परामर्श गरी आवश्यक उपायहरू अवलम्बन
0: गर्नु। गृहमन्त्री सोधन गुरुङ,
1: तपाईँले बादल राईजीको कुरा सुन्नु भएन, घाइते जेन्जी नेपालको संयोजकको, तपाईँले प्रकाशजीको इन्टरभ्यू हेर्नु भएन, यही प्राइम टाइम्सको बिहानको त्यो इन्टरभ्यू के बोल्नु भएको छ भने, त्यो व्यवस्था देख्नु भएको छ तपाईँले, तपाईँले लिजा अधिकारीको त्यो भिडियो हेर्नु भएको छ, क्याम्पेन त्यो घाइतेहरूको उपचारको लागि के भइरहेछ,
0: तपाईँहरू बिच कुरा चाहिँ किन मिलिरहेको छैन,
1: को बिच कुरा मिलेन,
0: जेन्जीहरू बिच
1: किन मिल्यो,
0: जेन्जी अगुवाहरू बिच
1: किन मिल्यो,
0: हिजोका दिनमा सँगै सडकमा सङ्घर्ष गर्नु भएन,
1: मिलाएको छ के हो भने,
0: तपाईँहरू पनि अस्थिरताको बीजारोपण गर्न चाहनुहुन्छ, जसरी विगतमा एकले अर्कालाई स्वीकार्दैनथ्यो नि, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, एकले पल्टाउने अर्कोले सत्ता हत्याउने, अहिले पनि त्यस्तै गर्न चाहनुहुन्छ,
1: यो दस बुधे सम्झौता जुन छ नि, यो दस बुधे सम्झौता हामीले 3 महिना लगाएर गरेका हौँ,
0: र यो सम्झौता ट्रेन्ड एन्ड टेन्डेन्सी फलो गर्नु भएको,
1: यो सम्झौता गरिरहँदाखेरि हामीले राजावादीसँग पनि छलफल गरेका छौँ, गणतन्त्रवादीसँग पनि छलफल गरेका छौँ, अब मूल रूपमा भन्नु हो भने रक्षा बम नेतृत्वको जेन्जी फ्रन्ट पनि यो सम्झौताको हकदार हो, हैसियतकार हो, जेन्जी मुभमेन्ट अलायन्स पनि यसको एक्टिभ ड्राफ्टर,
0: फेरि आन्दोलन गर्नुहुन्छ माग पुरा भएन भने,
1: हामीले गर्नै पर्दैन, नेपालमा अहिले आन्दोलन भइरहेको
0: छैन,
1: नेपालमा अहिले
0: आन्दोलन बोल्नु भएको छैन,
1: होइन बोल्छन् नि,
0: तपाईँहरूको मात्रै सिन्डिकेट छ भन्छन्,
1: किन सिन्डिकेट छ,
0: माजिद अन्सारी, रक्षा बम
1: छैन,
0: मिराज ढुङ्गानाहरू मात्रै फ्रन्टमा हुनुहुन्छ,
1: त्यो गलत आरोप,
0: तपाईँहरूलाई चाहिँ कसैले परिचालन गरिरहेछ भन्ने आरोप छ,
1: तपाईँले परिचालन गरे हामीलाई,
0: एनजिओ आइएनजिओले प्रभावित गरेर,
1: कुन हामी
0: परिचालन गरेर,
1: कुन एनजिओ, हामी नेपाल भन्ने एनजिओ
0: डलर दिन्छ रे तपाईँहरूलाई,
1: कुन एनजिओ, हामी नेपाल भन्ने एनजिओले, कुन कुन एनजिओले, बारबारा फाउन्डेसन भन्ने एनजिओले कुनले गर्यो त्यो कुरा गृहमन्त्रीजीले अनुसन्धान गरेर भनिदिनु पर्यो हामीलाई,
0: तपाईँहरू कोहीबाट गाइडेड हुनुहुन्न,
1: हामी यो संविधानबाट गाइडेड छौँ, यो दस बुझे सम्झौताबाट गाइडेड छौँ, हामी गाइडेड छौँ,
0: कि पुराना दलहरूसँग मोर्चाबन्दी गर्नुभएको छ,
1: ल अनि प्रकाश जुन हुनुहुन्छ हाम्रो प्रकाश बहादुर बोहराजी, उहाँ जेन्जीहरूको घाइतेको त्यो जुन जुत्ता हेर्नुहुन्छ नि, त्यो जुत्ता उहाँको, उहाँ त राष्ट्रसभाको केन्द्रीय सदस्यमा लड्नु भएको छ, के भन्ने त्यो त्यो कुरालाई, हामी सबै पार्टीसँग, नेपालको सबै जनतासँग र नेपालको सबै राजनीतिक शक्तिसँग संवाद गर्छौँ, केपी ओलीज्यूहरू चुनावको लागि नमानिरहँदा, शङ्कर पोखरेलज्यूहरू चुनावको लागि नमानिरहँदा, गगन थापाज्यूहरूले चुनावको लागि नमानिरहँदा, सुदन गुरुङले चुनावको लागि नमानिरहँदा, यही जेन्जी मुभमेन्ट अलायन्सका मान्छेहरूले गएर व्यक्तिगत रूपमा कुरा गरेर चुनावको माहौल बनाएको के कुरा गर्नुभयो तपाईँले,
0: माजिद अन्सारीजी, अहिले जसरी प्रहरी सङ्गठनमाथि अट्याक भइरहेछ नि,
1: छ,
0: प्रधानमन्त्री पनि मौन हुनुहुन्छ, गृहमन्त्री पनि बोल्नु भएको छैन, आज मात्रै राष्ट्रपा सांसद खगेन्द्र सुनारले फेरि फाइल खोल्नुभयो, आक्रोशित हुनुभयो, कारवाही गर्नुपर्छ भनिरहनु भएको छ प्रहरी प्रमुखमाथि,
1: अब यस्तो
0: यसमा तपाईँहरूको चाहिँ भनाइ के आउँछ,
1: होइन यसमा गृहमन्त्रीज्यूले स्पष्ट कुरा स्पष्ट पार्नुपर्छ, प्रहरी प्रमुखज्यूमाथि आरोप लागेको छ भने त्यसलाई संसदको राज्य व्यवस्था समितिमा छलफल गर्ने, राज्य व्यवस्था समितिले छलफल गरोस्, हुँदैन भने कुनै एउटा समिति बनाओस् पार्लियामेन्टभित्रैमा, तर यसरी केवल र केवल आरोप लगाएर र त्यो त्यो एउटाले आरोप लाउने अर्को मौन बसिदिने हो भने प्रहरी सङ्गठनप्रति अविश्वास बढ्दै जान्छ, गल्ती गरे हो भने तुरन्त सकेसम्म छिटोभन्दा छिटो छानबिन गरेर बाहिर निकाल, होइन भने अनावश्यक लान्छना लगाउन बन्द गर्नु,
0: आइजिपी दानबहादुर कार्की विरुद्ध श्रृङ्खलाबद्ध आक्रमणलाई चाहिँ तपाईँको बुझाइ के हो, कसरी प्रश्न,
1: होइन मेरो विचारमा तपाईँसँग प्रमाण छ भने तपाईँले गृह मन्त्रालयमा गएर तत्कालै त्यो कुरा बुझाउनुपर्छ, गृहमन्त्रीलाई भन्नुपर्छ, युवा आइजिपीको विरुद्धमा यो प्रमाण छ, तपाईँले कारवाही गर्नुहोस् भनेर भन्नुपर्छ। तर यसरी लामो समयसम्म आरोप प्रत्यारोप गरिरहनु र त्यसमा सरकारले डेलिब्रेट साइलेन्ट बनाइराख्नु, त्यो लोकतन्त्रको लागि, भोलिको प्रहरीको भविष्यको लागि राम्रो कुरा होइन। र अन्तिममा म के भन्छु भने, यो देशमा प्रहरी धेरै पीडित छ। प्रहरीलाई तपाईँले दङ्गा नियन्त्रण गर्न पठाउनुहुन्छ, अनुसन्धान गर्न पठाउनुहुन्छ, शान्ति सुरक्षामा पठाउनुहुन्छ, तपाईँले विपदमा पठाउनुहुन्छ, केमा पठाउनुहुन्न। तर त्यो प्रहरीहरूले 30,000-40,000 भरमा काम गरिरहनु परेको छ। काठमाडौँमा 20,000 एउटा 1 BHK फ्ल्याट आउँदैन, 40,000 तपाईँले काम गराइरहनु भएको छ। त्यो प्रहरीको छोराछोरीको भविष्यको जिम्मा कसले लिने? त्यो प्रहरीको परिवारको भविष्यको जिम्मा कसले लिने? त्यही भएर प्रहरीहरूको सेवा सुविधा बढाउनुपर्छ, प्रहरीहरूलाई टेक्नोलोजीमा पर्याप्त दिनुपर्छ। अहिले अस्ति दानबहादुर कार्कीज्यूले, आइजिपीज्यूले जुन हामीले हेलिकप्टर पाएनौँ भनेर दुःख पोखिरहनु भएको थियो, प्रहरीलाई हेलिकप्टर टेक्नोलोजी प्रविधिसँग एकदमै क्षमता वृद्धि गर्दै जानुपर्छ। र यी सबै क्षमता वृद्धि गरिसकेपछि अन्तिममा क्षमता वृद्धि गर्ने, तलब बढाउने, स्यालेरी बढाउने, के बढाउने, यो बढाम ट्रेनिङ बढाम प्रविधि बढाम, र त्यसपछि प्रहरीले अब उपरान्त यो देशमा कहिले पनि मेटलको बुलेट फायर गर्न पाउनु हुँदैन, आफ्नो नागरिकलाई मार्न पाउनु।
0: समय र समाजको लागि धन्यवाद।
1: हस् धन्यवाद।
0: हस् नमस्कार।
2: सारा नेपालीको

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853
9: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-7053, 98550-77061 र 98550-77053।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-4440, 98550-76440।
10: It's 9 o'clock. अहिले 9 बजेको छ।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाडी चल्ने। भोटेकोसीको बाढीपछि अझै 5,189 जना सम्पर्कविहीन, अहिलेसम्म 1,399 शव भेटिए, आज 22 दिन पनि खोज तथा उद्धार चल्दै। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै सङ्घ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड। जलवायु निगरानीका लागि ESAद्वारा 2 भू उपग्रह प्रक्षेपण, एक उपग्रहले वनस्पतिमा पर्ने असर बारे तथ्याङ्क संकलन गर्ने। र साफ च्याम्पियनसिपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। भोटेकोसीको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको नागढुङ्गा मोगलिङ सडक खण्डमा पर्ने धादिङ कृष्णवीरमा ट्र्याक खोल्ने काम सकिएको छ। परीक्षणसँगै ग्यास बुलेट सिलिन्डर र ट्याङ्कर पार भएका छन्। हिजो 4 ग्यास बुलेट भरिएका सिलिन्डर बोकेका 25 ट्रक र 40 पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पनि पार भएका हुन्। अब भोलि असोज 1 गतेदेखि दुईतर्फी नै गाडी चलाउन मिल्ने गरी अन्तिम तयारी भइरहेको छ। सडक विभागका अनुसार आज बेलुकासम्म ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ। बाढीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 त्रिशुली नदीको कटानले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिन सडक खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण चरौँदी क्षेत्रको सडक खण्डमा क्षति पुगेको थियो। त्यसले गत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी NGSको सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। इन्जिनियर पौडेलका अनुसार प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घन्टासम्म काम गरिरहेका छन्। नयाँ ट्र्याक सञ्चालनमा आएपछि माथिबाट पहिरो हिलो लेदो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ। माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। कृष्णवीरको जोखिमलाई मध्यनजर गरी यो सडक खण्डको वैकल्पिक मार्गका रूपमा भेनिघाट फिस्लिङसम्मको झण्डै 20 किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम पनि अघि बढेको छ। यो सडकमा यात्रुवाहक गाडी वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 22 दिन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन छन्। चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुँ 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,742 जनाको भने उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यसै गरी विभिन्न 19 अस्पतालमा 343 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्था स्थापनका काम भइरहेका छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा हिजोदेखि सुरु भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ। सम्मेलन कर्पजोङ
घोषणा पत्र जारी गरी आज समापन गर्ने तयारी भइरहेको आयोजक घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपजोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका 430 भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन्। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल ठोकिँदा दुईजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। कविलासी नगरपालिका साथ सिर्सियाको मलङ्गवा नवलपुर सडक खण्डमा मधेस प्रदेश 03033P7824 नम्बरको मोटरसाइकल र BR30AP1224 नम्बरको भारतीय मोटरसाइकल हिजो बेलुका ठोकिएका हुन्। दुर्घटनामा 7824 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको गोडैता नगरपालिका 6 30 वर्षीय सुमित यादव र 1224 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको कविलासी 8 26 वर्षीय पप्पू पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। दुर्घटनापछि गम्भीर घाइते यादव र पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका सुरेन्द्र पासवान र बब्लु कुमार पासवानको भने प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्च प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको तासी गाउँमा भन्दा धेरै वर्षा मापन भएको छ। अबका केही दिन कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:51 4.5 म्याग्निच्युडको भूकम्प गएको हो। यसै गरी आज बिहान 4:28 4.2 म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ। 3 घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुस गरिए पनि त्यसबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन। इन्डियन आयल कर्पोरेसन IOCबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण सृजना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम सञ्चालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्यपूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढाव हुने गरेको छ। IOCबाट प्राप्त पछिल्लो खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रुपियाँ र डिजेलमा प्रति लिटर 4.68 रुपियाँ बढेर आएको छ। तर पेट्रोल डिजेल तथा मर्तितेलको खुद्रा बिक्री मूल्य साबिकै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रुपियाँ, दोस्रो वर्गमा 199 रुपियाँ र तेस्रो वर्गमा 200 रुपियाँ नै कायम छ। पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढी र वीरगंज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्छन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिन्डर 2060 रुपियाँ यथावत राखिएको निगमले जनाएको छ। अब विदेशको खबर। युरोपेली अन्तरिक्ष निकाय ESAले जलवायु परिवर्तनको प्रभावलाई नजिकबाट अध्ययन गर्न 2 उपग्रहलाई कक्षमा पठाएको छ। फ्रान्सेली गुयानाको कौरो अन्तरिक्ष केन्द्रबाट वेगा सी रकेट मार्फत फ्लेक्स र सेन्टिनेल 3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको झन्डै 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालीन कक्षमा स्थापित गरिएको AFPले जनाएको छ। तीमध्ये एउटाले विशेष गरी वनस्पति जीवनमा ध्यान केन्द्रित गर्नेछ। फ्लेक्स उपग्रहले उष्ण लहर लगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क सङ्कलन गर्नेछ। यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तन बीचको सम्बन्ध अध्ययन गर्नेछ। युरोपेली संघ EUको कोपरनिकस पृथ्वी अवलोकन कार्यक्रम अन्तर्गतको सेन्टिनेल 3C ले समुद्रको तापक्रम, छालको उचाइ र समुद्री धाराका साथै जमिनको प्रयोग तथा भू आवरण सम्बन्धी तथ्याङ्क समेत संकलन गर्नेछ। प्राप्त तथ्याङ्कले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ESA को पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार उपग्रहबाट प्राप्त तथ्याङ्कले पृथ्वीमा भइरहेको वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्त्वपूर्ण सहयोग पुर्याउनेछ। अब खेल खबर। फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 सुरु हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बङ्गलादेश र भुटान खेल्नेछन्। 6 सहभागी प्रतियोगिताको समूह चरणमा 3 हुनेछन्। हरेक दिन 2 खेल हुने भएका छन्। समूह एमा आयोजक बङ्गलादेश, भुटान र श्रीलङ्का तथा समूह बीमा भारत, पाकिस्तान र मालदिप्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 तारिकभित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। चार भन्चाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णभीरबाट ग्यास बुलेट र ट्याङ्कर पार। आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाडी चल्ने। भोटे कोसीको बाढीपछि अझै 5,179 जना सम्पर्क विहीन। अहिलेसम्म 1,379 शव भेटिए। आज 22 दिन पनि खोज तथा उद्धार चल्दै। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड। जलवायु निगरानीका लागि ESA द्वारा 2 उपग्रह प्रक्षेपण। एक उपग्रहले वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क संकलन गर्ने। र साफ च्याम्पियनसिपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
5: खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुस् है मम्मी भन्छ। आफू पनि खाना खानु अघि दिसा धोएपछि, फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छ। त्यसैले त ऊ अत्यन्तै स्वस्थ छ। अनि बुबाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइकन त चियाको गिलास समात्नै दिएन।
6: छोराछोरी ज्ञानी भइदिए भने बाबु आमालाई कस्तो गर्व हुन्छ है। अनि छोराछोरी पनि स्वस्थ, बाबु आमा पनि स्वस्थ।
7: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहोर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्दछ।
8: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
9: जापानिज इन्सेफलाइटिस बारे सार्वजनिक स्वास्थ्य सन्देश।
10: जापानिज इन्सेफलाइटिस क्युलेख जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर, बङ्गुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ, मानिसबाट मानिसमा सर्दैन। जापानिज इन्सेफलाइटिसका लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, वान्ता हुनु, शरीर काप्नु, घाँटी अररो हुनु र बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
11: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू:
10: लामखुट्टेको टोकाइबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बङ्गुर, हाँस जस्ता घरपालुवा।
3: प्रसारण भइरहेको चार भन्चाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको माइतीगर मण्डलामा महिनौदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ। टेन्ट टागेर बसेकाहरूलाई असुरक्षा र स्वास्थ्यमा समस्या आउने भन्दै सुरक्षाकर्मीले त्यहाँबाट टेन्ट हटाएका हुन्। रातमा टेन्ट टागेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको भनाइ छ। माइतीघर मण्डलामा रातिमा बस्न रोक लगाए पनि दिउँसोमा गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने कुनै रोक नलगाएको सम्बन्धित निकायले जनाएको छ। इन्द्रजात्रा अर्थात् यन्याका लागि भक्तपुरबाट योशी अर्थात् लिङ्गोका लागि रुख काटेर काठमाडौँको भोटाहिटी ल्याइएको छ। गएको भदौ 28 गते आइतबार मानन्दर समुदायका अगुवाहरू गुठी संस्थान लगायतको टोलीले वन यात्रामा गएर विशेष पूजा गरी योशीका लागि रुख काटेका थिए। उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्राका लागि भक्तपुर वा काभ्रेको जङ्गलबाट विधिपूर्वक काटेर ल्याइने काठको लिङ्गोलाई योशी भनिन्छ। यो लिङ्गोलाई काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा रहेको काल भैरव र कागेश्वर महादेव मन्दिर अगाडि विशेष साइतमा ठडेन्छ। आउँदो असोज 7 गते लिङ्गो ठड्याएपछि मात्र काठमाडौँमा औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको मानिन्छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपदका सामग्री राहत सामग्री हस्तान्तरण गरेको छ। उद्धार तथा खोजलाई प्रभावकारी बनाउन जिल्लाका सुरक्षा निकायलाई सामग्री हस्तान्तरण गरिएको हो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सेफ्टी बेल्ट, फायर बल, इलेक्ट्रिकल कटर, आल्मुनियम भर्याङ, पेट्रोल कटर, मेगाफोन, फोल्डिङ स्ट्रेचर र सर्च लाइट लगायतका सामग्री उपलब्ध गराउनु भएको हो। प्रमुख जिल्ला अधिकारी खड्काले गृह मन्त्रालयबाट प्राप्त 9,00,000 रुपियाँ बाट सामग्री खरिद गरिएको जानकारी दिनुभयो। र काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने लागू औषध तथा यौनजन्य गतिविधिका लागि दुरुसान गर्ने र बिचौलियाका रूपमा काम गर्ने 35 विरुद्ध मुद्दा दर्ता गरिएको छ। ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई लागू औषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी तथा कारवाही गरेको थियो। प्रहरी वृत्त लैन चौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएका मध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा 13 पुरुष र 22 महिलाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्स्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णभीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाडी चल्ने। काठमाडौँको माइतीघर मण्डलामा राखिएका टेन्टहरू हटाइयो, दिउँसोमा गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने रोक नलगाएको प्रहरीको भनाइ र इन्द्र जात्राका लागि लिङ्गो काटेर काठमाडौँको भोटाइटी ल्याइयो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: कुम्भकर्णले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहेर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98-550-63-938 र 98-550-65-542।
11: स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। आज मन्त्री परिषद बैठक बस्दैछ। प्रधानमन्त्री वीरेन्द्र शाहले दिउँसोका लागि बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपरान्ह 4 बजे बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाउनु भएको छ। बुधबार बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेतालाई सहभागी हुन आग्रह गरिएको छ। राजसभा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान 11 बजे राजसभा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने समेत बताइएको छ। यसअघि लामिछानेले भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। भदौ 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सरकारले सुत्केरी विदाको अवधि बढ़ाउन लागेको छ। हाल आमालाई 90 दिन रहेको विदालाई बढ़ाएर 6 महिना पुर्याउन लागि हो। हाल बाबुलाई 15 दिन रहेको विदा बढ़ाएर 42 दिन पुर्याउन प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयक तयार भएको छ। अब मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारीमा मन्त्रालय छ। उनका अनुसार विधेयकमा आमालाई कम्तीमा 6 महिना तलब सहितको प्रसुति विदा र बुबालाई 42 दिनसम्म तलब सहितको विदा प्रस्ताव गरिएको छ। सुरक्षित मातृत्व र अभिभावकत्वको सन्दर्भमा यो महत्वपूर्ण नीतिगत परिवर्तन भएको हो। मन्त्री गौतमले भन्नुभएको छ, व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको सन्दर्भमा यस्तो प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ। बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएर साझा दायित्व भएको समेत उनले बताएकी छन्। काठमाडौँको माइतीघर परिसरमा महिनौदेखि टेन्ट टागेर बसेकाहरूलाई प्रहरीले आज बिहानै हटाएको छ। रातको समयमा माइतीघरमा टेन्ट टागेर नबस्न प्रहरीले आग्रह गरेको नमान्नेहरू आज बिहानै हटाइएका हुन्। आज बिहानै माइतीघर मण्डलामा महिनौदेखि रोकिएका टेन्टहरू प्रहरीले हटाउँदै राति टेन्ट टागेर बस्दा सुरक्षा हुने तथा अवस्था स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले हटाइएको बताइएको छ। तर दिउँसो माइतीघरमा हुने कार्यक्रम तथा प्रदर्शनमा भने रोक नलगाइएको प्रहरीले जनाएको छ। माइतीघर परिसरमा धरना बसेकाहरूले अघिल्लो महिना राति एकजनाले आफैले आगो लगाएर आत्मदाहको प्रयास गरेको र अर्को एकजनाले पनि त्यस्तै गर्न खोजेको भन्दै राति माइतीघर परिसरमा उनीहरूलाई नबस्न भनिएको हो। हिजो प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ गरेको थियो। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान 2 पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 1:51 बजे 4.5 म्याग्नेच्युडको पहिलो भूकम्प गएको हो। त्यस्तै आज बिहानै 4:28 मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर 4.2 म्याग्नेच्युडको दोस्रो भूकम्प समेत महसुस गरिएको छ। यसअघि गत 26 गते जाजरकोट जिल्लाको कालचिनी वरपर केन्द्रबिन्दु भई बिहान 9:08 बजे 4.1 म्याग्नेच्युडको भूकम्प गएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल चीन सीमा सुरक्षा अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ। हुम्लाका प्रमुख जिल्लाधिकारी भोला नाथ अगुराईको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि सहितको टोली स्थलमार्ग हुँदै चीनको पुराङ काउन्टी स्थित ताक्लाकोट पुगेको हो। पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा सहभागी हुन टोली ताक्लाकोट पुगेको प्रमुख जिल्लाधिकारी गुराईले बताएका छन्। चिनिया टोलीसँग छलफल जारी रहेको छ। छलफलमा नेपाल चीन सीमा क्षेत्रमा हुन सक्ने अपराध तथा अवैध गतिविधि नियन्त्रण, सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था, व्यापार सहजीकरण र सीमावर्ती हुम्लाका नागरिकको आवत जावत लगायतका विषयमा छलफल हुने जनाइएको छ। त्यसै गरी हुम्लाका सीमावर्ती नागरिकले पनि कैलाश मान सरोवर यात्रालाई सहज बनाउने विषयमा पनि चिनी अधिकारीसँग छलफल हुने बताइएको छ। सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने तथा नियमित रूपमा सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने विषयमा समेत नेपाली पक्षले धारणा राख्नेछ। पुगेको टोलीमा प्रमुख जिल्लाधिकारी गुरागाई, सशस्त्र प्रहरी बल नेपाल चेम्बर 44 गुल्मका सशस्त्र प्रहरी नायब परीक्षक नन्दबहादुर साउत, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कडेल, नामखा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन्। टोली नामखा गाउँपालिकाको केन्द्र यालवाङ नारा लेख र हिल्सा हुँदै स्थलमार्गबाट ताक्लाकोट पुगेको हो। हिल्सा नाका र ताक्लाकोट बीच हुने नियमित आवत जावत तथा सीमावर्ती क्षेत्रमा देखिने सुरक्षा र प्रशासनिक विषयलाई छलफलले थप व्यवस्थित बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्ष सहित 10 जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 32 उपधार 910 तथा राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित पालिका तथा तहका निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको विवरण अनुसार मधेस प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको छ। मधेस प्रदेशमा धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर 5 वडाध्यक्ष तनुकलाल कुसियत, विद्या नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष जयराम मण्डल, कमल नगरपालिकाका वडा नम्बर 5 वडाध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका वडा नम्बर 2 वडाध्यक्ष बिहारी महतो कोइरीको पद समेत रिक्त भएको आयोगले जनाएको छ। अब काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी? माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359

0: मुंगुर बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
2: दुबईमा रोजगारीको सुवर्ण अवसर
3: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना स्यालेरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ
3: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन
2: सम्पर्क 9855 58369 9846243211 र 9142076704
5: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाई सराइ नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5880 र 98550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार आज दिउँसो 4 बजे मन्त्री परिषद बैठक आह्वान भएको छ बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हुने बताइएको छ बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णय हुने प्रधानमन्त्री वालिन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् देशमा उत्पन्न प्राकृतिक विपत्ति र यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार पुनर्स्थापना तथा विद्युत आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्व निर्धारित भ्रमण रद्द गरेका हुन् भुटेकोशी त्रिशुली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा अझै पनि ठूलो संख्यामा मानिस सम्पर्क विहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय हुनुपर्ने जिम्मेवारी मन्त्रालय सामु साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्स्थापना विद्युत आपूर्ति नियमित तथा व्यवस्थित गर्ने प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने विपदपछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय लिनुभएको हो मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर 15-17 आयोजना भएको ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स 2026 मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतको टोली सहभागी हुने गरी मन्त्री परिषदले साउन 13 गते भ्रमण स्वीकृत गरेको थियो कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले महिलालाई 6 महिनाको तलबसहितको सुत्केरी विदा दिने गरी कानून संशोधन तयारी भएको बताउनु भएको छ आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उहाँले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गरी तयारी गरिएको बताउनु भएको हो मन्त्री गौतमका अनुसार 6 महिनाको तलबी विदा आमालाई र बाबुलाई 42 दिनसम्मको सुत्केरी स्याहार विदा दिने गरी कानूनी संशोधनको तयारी गरिएको हो उहाँले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन मस्यौदा बनिसकेको छ अब मस्यौदा मन्त्री परिषद हुँदै संसदमा दर्ता तयारी गरिने समेत जानकारी दिनुभएको छ मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 सालमा बनेको ऐन हो यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी 98 दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने सुत्केरी स्याहारको लागि 15 दिनसम्मको विदा बाबुले पाउने व्यवस्था ऐनमा गरिएको छ नेपाली कम्युनिस्ट पार्टी नेकपाकी नेत्री रञ्जिता श्रेष्ठले पति रेशम चौधरी विरूद्ध कानूनी बाटो रोजेको बताएकी छन् सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा अधिकार र आत्मसम्मानका लागि कानूनी प्रक्रियामा अघि बढेको स्पष्ट पारेकी हुन् लामो समय मौन बसे पनि अब आफूले कानूनी बाटो रोजेको उनले बताएकी छन् लामो समयको मौनतापछि मैले कानूनी बाटो रोजेको छु यो प्रतिशोध होइन कसैलाई अपमान गर्ने अभियान पनि होइन उनले सामाजिक सञ्जालमा लेखेकी छन् आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकाय समक्ष राख्न आफ्नो अधिकार भएको उनको भनाइ छ सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै रञ्जिताले सम्बन्धको मर्यादा परिवारको सम्मान र आफ्नै संस्कारका कारण धेरै वर्ष मौनता रोजेको बताएकी छन् विशेष गरी आफ्नो छोराले बुवाको माया साथ समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई पीड़ा भएको उनले उल्लेख गरेकी छन् आइतबार राति जाजरकोटको नलगाट नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा आएको बाढीले भूकम्प पीड़ितका 8 भन्दा बढी अस्थायी टहरा बगायो पशु चौपायदेखि अस्थायी टहरामा रहेका पसलका सामान पनि बगाएर लग्यो मानवीय क्षति नभए पनि भूकम्पबाट पीड़ामा रहेका नागरिकलाई बाढीले झन पीड़ा थप्यो भूकम्पले घर भत्काएको थियो बाढीले अस्थायी टहरा नै बगाइदियो गत 37 गते जाजरकोटकै भेरी नगरपालिका 2 रिसाङ बस्तीमा ठूलो पहिरो आयो 13 घर परिवार पूर्ण रूपमा प्रभावित भए 4 जनाले ज्यान गुमाए भने 10 जना घाइते भए यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् वर्ष साउनदेखि भदौ 30 गतेसम्म कर्णालीमा 157 विपदका घटना घटेका छन् जसमा धेरै जसो पहिरोका छन्। प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यी घटनामा परि 10 ज्यान गुमाएका छन् भने 26 घाइते 2 बेपत्ता र 121 पशु चौपाएको मृत्यु भएको छ। 224 घर तथा भौतिक संरचनामा क्षति हुँदा 51,46,900 रुपियाँ आर्थिक क्षतिको मूल्याङ्कन भएको छ। जाजरकोटको रिसाङ र बौला खोलाको बाढ़ीबाट भएको क्षतिको आर्थिक मूल्याङ्कन भएको छैन। कडाली विपद जोखिमको हिसाबले उच्च जोखिममा रहेको प्रदेश हो। 10 जिल्ला मध्ये कडाली सुर्खेत पाएका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढ़ीको जोखिम हुन्छ। यद्यपि कडाली भेरी नदी तथा दर्जनौ खोरानाला भएकाले अन्य जिल्लाहरूमा पनि बढ़ी जोखिम पनि उत्तिकै रहन्छ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कडालीमा पहिरो बाढ़ी चट्याङ जस्ता तीनवटै विपदको जोखिम उच्च छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अपचलन भएको र सामाजिक सुरक्षाको माग गर्दा शिक्षकहरूमाथि श्रम शोषण तथा गैर कानूनी निष्कासन गरिएको भन्दै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दर्ता भएको छ। प्रतिष्ठान अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रममा 2072 सालदेखि निरन्तर प्राध्यापन गर्दै आएका आलोक पौडेल, तेजप्रसाद तिमल सिन्हा, जय विष्णु प्रधान, लाल बहादुर कार्की, ध्रुवा पौडेल, नारायण घिमिरे, भरत घिमिरे, हरिहर चापागाई र प्रवीण कुमार यादव सहित 9 शिक्षकहरूले सामूहिक रूपमा समितिमा उक्त निवेदन दर्ता गराएका हुन्। उजुरीमा प्रतिष्ठान मार्फतका आँखा कार्यक्रम, अन्धोपन निवारण संघ, आई बैंक शैक्षिक कार्यक्रमबाट प्राप्त हुने सम्पूर्ण आमदानी तिलगंगा होल्डिङ नामक निजी कम्पनी खडा गरी सही कम्पनीमा सारेर वार्षिक करोड़ रूपियाँ अपचलन गरिएको आरोप लगाइएको छ। विदेशी दात्री निकाय, नेपाल सरकार र अन्य सरकारी निकायबाट प्राप्त सहयोग तथा गैर सरकारी संस्थाका नाफामूलक कारोबारलाई निजी कम्पनी मार्फत संचालक र उच्च व्यवस्थापन तहले दुरूपयोग गरेको दावी गरिएको छ। संस्थालाई तेज कोली फाउन्डेशन बेलायत भिजन तिब्बत क्योर अमेरिका कोल एन्ड रुइथ फाउन्डेशन नेपाल न्यू भिजन सिङ्गापुर अपरेसन लगायतले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विवरण निवेदनमा खुलाइएको छ। उजुरीकर्ताहरूले दावी गरे अनुसार तिलगंगा होल्डिङ आन्तरिक राजस्व कार्यालय 32 पुतलीमा र नेपाल आँखा कार्यक्रम ठूला करदाता कार्यालयमा दर्ता गरेको पाइएको छ। यस संस्थाको नेतृत्व डाक्टर सन्दुक रोहित र व्यवसायी सुहर्द घिमिरेले गर्दै आएका छन्। यसबाहेक तेस्रो मुलुकको सहयोग लिएर तिब्बत नेपाल चीन सीमा र संवेदनशील मानिएका क्षेत्रहरूमा आँखा शिविर चलाइएको, नेपालबाट टर्कीमा दुब्बत्ती निर्यात जस्ता व्यावसायिक गतिविधि गरिएको र समाज कल्याण परिषदबाट धेरै थोरै स्वीकृति लिएर धेरै गतिविधि चलाइएको विषयमा समेत उजुरी गरिएको छ। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको परिसर पूर्व 23 ठूला मसलाका रुख थिए। मूल गेटदेखि उत्तरतर्फ रहेका ती रुख जोखिममुक्त रहेको भन्दै निलाम बिक्री गरी कटान शुरू गरेपछि केही वातावरण अभियन्ता र विद्यार्थीहरूले विरोध गरेका छन्। यता क्याम्पस प्रशासन र काठ व्यवसायीले भने सबै कानूनी प्रक्रिया पूरा गरेर गरिएको कटानमा अवरोध पुर्याइएको भन्दै आपत्ति जनाएका छन्। विवादको शुरूआत 2082 चैत 25 गतेबाट भएको हो। क्याम्पस नजिकका स्थानीय बासिन्दाले हावाहुरीको याममा पुरानो र रुख ढालेर मानवीय तथा भौतिक क्षति पुग्न सक्ने जोखिम औल्याउँदै जिल्ला प्रशासन कार्यालय मोरङ र क्याम्पस प्रमुखलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले 2083 वैशाख 25 गते आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय मोरङलाई पत्र लेख्दै बुधार्थ क्याम्पसलाई पठाएको थियो। त्यसपछि क्याम्पस प्रमुखले प्राध्यापक संघ, कर्मचारी संघ र सबै पदाधिकारीसँग परामर्श गरी वैशाख 23 गते क्याम्पसले 5 सदस्य कार्यकारी समितिबाट रुख व्यवस्थापन गर्ने निर्णय गरेको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
0: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-494-74-95-10-61-356
2: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै Job Guarantee सहित 6 महिने Cook तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056-510-60
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
8: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: हेलो
4: हेलो बुढी के छ खबर
3: ठिकै छ चलेकै छ
4: ल भिडियो अन गर त तलाई हेरम
3: भिडियो अनै छ त देख्नु भएन र
4: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
3: माडीको नेट यस्तै त हो नि
4: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरूभन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइल्डलाई
8: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
8: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 9802421343 र 9814829230
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
10: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
9: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
11: पदम हार्डवेयर बसन्तपुर बजार माडी
12: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
8: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4 93 4 40 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिका सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी। बुबालाई पनि 42 दिन स्याहार विदाको प्रस्ताव गरिएको कानुन मन्त्री गौतमको भनाई। मनाङका इम्तालको जोखिममा मस्याङ्दी नदी करिडोर, भोटेकोसीको बाढीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड। एआई क्षेत्रको दबावले विश्व सेयर बजार प्रभावित, सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक सिंहदरबारमा बसिरहेको रासपाको संसदीय दलको कार्यालयमा बसेको छ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। लामिछानेको आह्वानमा बसेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 गते बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरिएको थियो। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानुन मन्त्री सविता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। मनाङका इम्तालमा देखिएको जोखिमले मस्याङ्दी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ। भोटेकोसीमा आएको बाढीले नेपालका हिमतालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ। मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मस्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रतिकारको तयारी आवश्यक देखिन्छ। मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुगा थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 67 मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेर गएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन्। नासो गाउँपालिका 2 वडाध्यक्ष रवि गुरुङ अनुसार डोना हिमतालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो। हिमतालबारेका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अहिलेको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न नसकिने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो। यस्तै हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो। मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहुँ पार गरी त्रिशुली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ। आज काठमाडौँ उपत्यकासहित 20 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताप्लेजुङ, सुनखुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपास जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दल त्याग गर्ने दुई उपाध्यक्षसहित 10 जनप्रतिनिधिको पद रिक्त, हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै सुत्केरीलाई 6 महिना र बुवालाई 42 दिन तलब सहितको प्रसूति विधाको प्रस्ताव लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने 2 उपाध्यक्ष सहित 10 जना पालिकाका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी 10 जना जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। आयोगले राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 32 उपनियम 2 बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढेको छ। सुन आज तोलामा 1,700 रुपियाँले बढेर तोलाको 3,01,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। तिजको दिन अस्ति सोमबार र हिजो मङ्गलबार सुन चाँदीको भाउ घटेको थियो, त्यस्तै आज पनि चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 85 रुपियाँले बढेर तोलाको 4,685 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चाँदी हिजो तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सिएसई, जर्मनीको डिएक्स र बेलायतको एफटिएस यी 0.8% घटेको छ। अमेरिकी सेयर बजारमा पनि गिरावटको सङ्केत देखिएको छ। ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको सेयर भने टोकियोमा 7.5% बढेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव ओपनएआईका प्रमुख कार्यकारी अधिकृत सिईओ साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढेको हो। उहाँले फर्च्युन पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रिममा सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताको ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अब खेल खबर। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल दिउँसो 4 बजे कोमाकी पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इन्डोनेसियासँग पनि खेल्नेछ। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विधा 6 महिना बनाउने सरकारको तयारी। बुवालाई पनि 42 दिन सिआर विधाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इम्तालको जोखिममा मस्याङ्गे नदी करिडोर। भोटेकोसी बाढीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड। एआई क्षेत्रको दबावले विश्व सेयर बजार प्रभावित। सेयर बिक्री गर्न अर्को वर्ष कुर्नुपर्ने ओपनएआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौँ। सम्भव भएसम्म भुइँमा नसुतौँ। झुल लगाएर सुत्ने बानी गरौँ।
2: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौँ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौँ। वरपर घाँसपात र झारपात काटेर सफा राखौँ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौँ। काट्ने, चुस्ने र बाँध्ने नगरौँ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौँ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: कृषि मन्त्र नार्कसँग।
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सडक र सवारी।
6: न पक्ष न विपक्ष, सधैं निष्पक्ष।
7: सुदेश FM 93.2 MHz।

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: ल कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
5: मुङ्गुर बाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा? अब
6: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: माडीवासीहरूका लागि खुसीको खबर,
9: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
2: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849-64-69-77 र 9820-35-212।
10: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
11: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
10: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
12: स्वदेश FM 93.2 MHz।

0: Strādāja īņķis Vokšā.
1: Sodies FM, Tirana Bitoplo, 2 MHz.

Swadesh FM 93.2 MHz.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोसी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैङ्कको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै पर्व बैङ्कमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढेपछि बैङ्कमा पैसा थुप्रिने क्रम बढ्दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1 लाख नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र 2027 आइपिएल अक्सन भारतमा हुने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद सचिवालयले संसदीय काम कारबाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु गरेको छ। आज आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभयो। संसदका काम कारबारलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन सुरु गरिएको यस प्रणाली मार्फत सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गर्नेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सर्वे दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने। यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य रहेका भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राखिने बताउनुभयो। राज्यका सबै निकाय र सेवा प्रवाहलाई नागरिकमुखी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। सङ्घीय संसद सचिवालयले यस प्रणालीबाट नागरिकको राज्य नेतृत्व र सञ्चार माध्यमप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा लिएको छ। आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राजसभा सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढीमा बेपत्ता भएकाहरूको बिमा लगायत सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलनिधि तथा अनुसन्धान विज्ञ देवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद डाक्टर नरेन्द्रमान शाक्य, ग्यासियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृङ्खलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। वाणिज्य बैङ्कहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैङ्कमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको छ। सञ्चालनमा रहेका 20 वाणिज्य बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दा निक्षेपको औसत अधिकतम ब्याजदर 0.404% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 बैङ्कले दर घटाएका छन्।
सफारी, नबिल एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ब्याज दर घटाएका हुन्। बाँकी 16 स्थिर छ। वाणिज्य बैङ्कमध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैङ्कले 4.55% ब्याज दिनेछ। सबैभन्दा कम कुमारी बैङ्कबाट 3.73% मात्रै ब्याज पाइन्छ। बैङ्कहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा 1% ब्याज दिने गर्छन्। लामो समयदेखि बैङ्कहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याज दर घटिरहेको छ। अहिले बैङ्कहरूसँग झन्डै 15 खर्ब रुपियाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैङ्कहरूले 3% र 2.50% ब्याज दरमा राष्ट्र बैङ्कमा लगेर पैसा राखिरहेका छन्। यसरी 13.61 खर्ब रुपियाँ राखेका छन्। अहिले मासिक 2 खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेकाले पनि बैङ्कहरूमा पैसा थुप्रिरहेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 3:00 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: अघि बाली टूर युरो पेन्ट घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछुरिङ राई विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछुरिङ राई विरुद्ध आज आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाइ बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रुपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैङ्क खाताको क्युआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिल्नेमतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रुपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलोपटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो सहरकी 114 वर्षीय किसिमातो फुयो र सबैभन्दा धेरै उमेरका पुरुष कुमा मोतोका 112 वर्षीय कातो हिकारुर हुनुहुन्छ। त्यहाँको स्वास्थ्य मन्त्री केनिचिरो एउनाले चिकित्सा र प्रविधिमा भएको प्रगति उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुसी भएको बताउनुभयो। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिन्छन्। त्यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन्। यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात् सन्तृप्त बोसो कम हुन्छ। वृद्धवृद्ध पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाडी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्। अब खेल खबर। सन् 2027 इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआईले आउँदो वर्षको आइपिएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आइपिएल गभर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो। सन् 2023 केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुबई, जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बिसिसिआई र आइपिएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र मिनी अक्सन हुनेछ। यस्तै सन् 2028 मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिनु वेबसाइट क्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आश्वासन अनुरूप नै छ। उनीहरूले मिनी अक्सनका लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा सञ्चालनगत चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु. नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई. विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय. भोटेकोसी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन. बैङ्कको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन. व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैङ्कमा 4.55% ब्याज पाइने. कर्जा लगानी नबढेपछि बैङ्कमा पैसा थुप्रिने क्रम बढ्दै. जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो. स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक. र सन् 2027 आइपिएल अक्सन भारतमा हुने.
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै.
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481. वेबसाइट झुले.com.np.
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा. सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा. कर्जा अवधि 5 वा 7 वर्ष सम्म. सरल प्रक्रिया तथा छिटो स्वीकृति. सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ. सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
11: कृषि मन्त्र नार्कसँग.
12: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ. प्रहरीले काठमाडौँको बबरमहलबाट थापातलीतर्फ जाने माइतीकर मण्डलाको सडक खुला गरेको छ. माइतीकर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएका थापातलीतर्फ जाने सडक प्रहरीले आज खुला गरेको हो. लामो समयदेखि धरनामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएको छ. सडकमा नै टेन्ट राखेर निरन्तर धरना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाएको प्रहरीले जनाएको छ. प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने तर रातको समयमा भने त्यहाँ नबस्न आग्रह गर्दै माइकिङ समेत गरेको छ. दिनरात नै आन्दोलनकारीको उपस्थितिका कारण यो सडक खण्ड अवरुद्ध हुँदै आएको थियो. हिमालयन इन्टरनेसनल भास्कुलर समिट अर्थात् हिमभासको दोस्रो संस्करण आउँदो 3-7 गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ. नेपालमा चिकित्सा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हिमभासका अध्यक्ष डाक्टर सन्दीप राज पाण्डेले जानकारी दिनुभयो. आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले सम्मेलनमा 100 भन्दा बढी देशका भास्कुलर विशेषज्ञ, चिकित्सक तथा वैज्ञानिकहरू सहभागी हुने जानकारी दिनुभयो. भास्कुलर भनेको मानव शरीरमा शिरदेखि पाउसम्म रहेका रक्तनलीको अध्ययन, रोग पहिचान र उपचारसँग सम्बन्धित चिकित्सा विधि हो. अध्यक्ष डाक्टर पाण्डेका अनुसार पहिलो संस्करणमा सहभागी 40 भन्दा बढी विदेशी विशेषज्ञहरू माउन्टेन फ्लाइट र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए. यसपटक पनि सम्मेलनपछि धेरैजसो विदेशी चिकित्सकहरूले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्. यसले नेपालको पर्यटन र चिकित्सा विधा दुवैको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ. काठमाडौँको तारकेश्वर नगरपालिका 6 गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ. बागमती प्रदेश 87P6864 नम्बरको मोटरसाइकलको ठक्करबाट तारकेश्वर नगरपालिका 6 घर भएका 55 वर्षीय मधु भट्टको ज्यान गएको प्रहरीले जनाएको छ. घटनामा गम्भीर घाइते भएका भट्टको ग्रान्डी अस्पताल टोखामा उपचारका क्रममा बिहान निधन भएको हो. र वैदेशी रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठग गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा 13 थुमका 35 वर्षीय नगेन्द्र भेटोवाल, बर्दियाका 44 वर्षीय समुद्र बहादुर थापा र 5 थरका 44 वर्षीय कुमार खतिवडा रहेका छन्। नगेन्द्रले जापान पठाइदिने भन्दै 1 जनाबाट 10 लाख, समुद्रले कम्बोडिया पठाइदिने भन्दै 1 जनाबाट 7 लाख र कुमारले युएई पठाइदिने भन्दै 1 जनाबाट 1 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयास रहेको सभामुख अरियालको भन्याइ। काठमाडौँको माइतीघरमा राति धरना बस्न रोक। बबरमलबाट थापातलतर्फ जाने माइतीघर मण्डलाको सडक खुल्ला। र हिमबासको दोस्रो संस्करण आउँदो चैतमा काठमाडौँमा आयोजना हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: दुबईमा रोजगारीको सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खाना बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704।
2: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
3: के डियर,
2: आजै गएर कहाँ बस्ने हो र?
3: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
4: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
5: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।
6: तपाईँ उत्कृष्ट, तपाईँको विचार, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
7: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
8: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
1: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।
9: हेलो
10: हेलो बुढी, के छ खबर?
9: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर् त, तलाई हेरौँ।
9: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
9: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452 0828, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 4 o'clock. अहिले 4 बजेको छ।
4: पहिलो संशोधन विधेयकको 2083 माथि आफ्ना केही महत्त्वपूर्ण धारणाहरू राख्न चाहन्छु। बाल बालिकाका हाम्रो समाज र राष्ट्रको भविष्य मात्र होइन, उनीहरूको आजकै अधिकार सम्पन्न नागरिक हुन्। त्यसैले बाल बालिकासँग सम्बन्धित कानुन बनाउँदा उनीहरूको सर्वोत्तम हित र सुरक्षा र संरक्षण र समान केन्द्रसँग राख्नुपर्छ। सामान्य सभामुख महोदय, बाल बालिका सम्बन्धी ऐन 2075 समय अनुकूल बनाउन संशोधन र आवश्यक भएको कुरालाई म यस विधेयकलाई समर्थन गर्दै, अहिले हाम्रो समाजमा बाल बालिकामाथि हुने हिंसा दुर्व्यवहार र बाल श्रम यौन शोषण र बेचबिखन तथा डिजिटल माध्यमबाट हुने जोखिम पनि नयाँ चुनौतीहरूको रूपमा देखिएको छ। त्यसैले यो संशोधनले केवल कानुनी शब्दावली र परिवर्तन गर्ने होइन, बाल बालिकाको वास्तविक जीवनमा परिवर्तन ल्याउने व्यवस्था गर्नुपर्छ। बाल बालिकाको संरक्षणका लागि स्थानीय तहलाई थप जिम्मेवारी र सक्षम बनाउन कानुनको जिम्मेवारी मात्र तोकेर हुँदैन, आवश्यक जनशक्ति र बजेट र सङ्घ संस्थालाई क्षमता पनि सुनिश्चित गर्नुपर्छ। सामान्य सभामुख महोदय, जोखिममा रहेको बाल बालिकाको उदार र संरक्षण र मनोसामाजिक सहयोग र पुनर्स्थापना र परिवार र समाजलाई पुनः एकीकृत गर्ने व्यवस्था प्रभावकारी रूपमा बनाउनु पर्छ। आजको डिजिटल युगमा बाल बालिकाको अनलाइन सुरक्षा र गोपनीयतालाई पनि बाल संरक्षणकै महत्त्वपूर्ण विषयमा लिनुपर्छ। सामान्य सभामुख महोदय, हामीले कानुन बनाउँदा एउटा कुरा विशेष ध्यान दिनुपर्छ, कानुन कागजमा राम्रो भएर मात्र पुग्दैन, त्यसको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्छ। त्यसैले म यो सरकारसँग र माननीय मन्त्रीज्यूसँग आग्रह गर्न चाहन्छु, बाल संरक्षणका लागि प्राप्त बजेट सुनिश्चित गरियोस् र स्थानीय तहका आवश्यक जनशक्ति व्यवस्था गरियोस्, बाल मैत्री न्याय र प्रणालीमा प्रभावकारी बनियोस् र बाल बालिकामाथि हुने हिंसा र शोषण घटनामा छिटो र प्रभावकारी न्यायको व्यवस्था गरियोस्। अन्त्यमा सामान्य सभामुख महोदय, यो विधेयकलाई बाल बालिकाको सर्वोत्तम हित र केन्द्रमा राखेर अझ प्रभावकारी र अधिकारमुखी र कार्यान्वयन योग्य बनाउन आवश्यक सुधार र सुझावहरू समिर्दै अगाडि बढ्नुपर्छ। र अर्को चाहिँ, हामीले आज बनाउने कानुनले भोलि पुस्ताको भविष्यको निर्धारण हो। बाल बालिकाको सुरक्षा भनेको राष्ट्रको भविष्यको सुरक्षा हो। धन्यवाद।
5: मान्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य गङ्गा छन्तियाल।
6: सम्मान्य सभामुख महोदय, सर्वप्रथम म विधेयकको मूल उद्देश्यप्रति समर्थन जनाउन चाहन्छु। यो विधेयकमा 3-4 सैद्धान्तिक कुरामा म मन्त्रीज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। पहिलो, बाल बालिका प्रथम अथवा चाइल्ड फर्स्ट भन्ने सिद्धान्तलाई चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने लाग्छ, जसमा प्रशासनिक संस्थागत अथवा यसका संरचना कस्तो बनाउने भन्ने कुरा गौण हो, तर मूल कुरा चाहिँ बाल अधिकारको कुरा हो, जसमा राइट टु लाइफ, राइट टु डेभलपमेन्ट, राइट टु पार्टिसिपेसन एन्ड राइट टु प्रोटेक्सन भन्ने जुन बाल अधिकारको सर्वमान्य सिद्धान्त छ, सर्वमान्य परिभाषा छ, त्यसलाई चाहिँ यो के विधेयकको मूल उद्देश्य बनाउनुपर्छ भन्ने लाग्छ, पहिलो। दोस्रो कुरा, सामाजिक न्याय र समानताको कुरालाई चाहिँ बढी जोड दिनुपर्छ, जसमा सबै बालबालिका चाहिँ समान त हुन् होइन, सबै बालबालिका समान परिवेशमा चाहिँ हुर्किँदैनन् होइन, कोही कोही चाहिने 1,00,000 रुपियाँ महिनाको चाहिने फी तिरेर ठुल्ठुला स्कुलहरूमा पढ्छन् र कोही कोही स्कुलको ढोका पनि देख्दैनन्। यस्तो सन्दर्भमा चाहिने हामीले समान व्यवहार मात्र होइन, असमान व्यवहार जसलाई हामीले सकारात्मक विभेद भन्छौँ, त्यो कुरा चाहिँ यो विधेयकले चाहिने इन्स्योर गर्नुपर्छ। तेस्रो कुरा चाहिँ संहिताको सिद्धान्तलाई चाहिँ यसले चाहिने सङ्घ प्रदेश र स्थानीय तहले बालबालिका र बालबालिकाका परिवारहरू, विशेष गरी बालबालिकाका परिवारहरूको आर्थिक सामाजिक र चाहिने सांस्कृतिक चाहिने सशक्तिकरणका लागि चाहिँ बजेट विनियोजन गरेर अगाडि बढ्नुपर्दछ र बालबालिकाको संरचनागत अथवा गरिबी भूमिहीनता बेरोजगारी वयस्करण असमानता यौन शोषण डिजिटल शोषण बेचबिखन यस्ता कुरालाई चाहिने बाट जोगाउनका लागि हामीले ध्यान दिनुपर्दछ। नेपालको संविधानको धारा 39 को मौलिक हक नेपालले जाहेर गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू र विशेष गरेर यो कसुर यो हाम्रो अघि पनि धेरै मान्यजीहरूले उठाउनु भएको छ कसुरजन्य कार्यको आरोप लागेर सुधारका लागि बाल सुधार गृहमा 18 वर्ष पुरा गरिसकेपछि पनि त्यो व्यक्तिलाई सुधार गर्नुपर्ने अवस्था आयो भने सुधार गृहको व्यवस्था फेरि पनि गर्नुपर्छ। अर्को आमाको नामबाट नागरिकताको प्रश्न छ यो केवल चाहिने बाटोमा भेटिएका बालबच्चाको मात्र प्रश्न भनियो संस्थागत रूपमा पहिचानका साथ विशेष गरेर नेपालका लाखौँ वादी समुदायका बाबुको ठेगान नभएका बच्चाहरूको चाहिने नागरिकताको चाहिँ ठुलो प्रश्न छ त्यस कारणले गर्दाखेरि उनीहरूले सहजै नागरिकता पाउने चाहिँ आमाको नामबाट नागरिकता पाउने चाहिने सिद्धान्तलाई यसमा कडाइका साथ लागू गर्नुपर्छ। बाबुको सिफारिस हुने कसको सिफारिस हुने होइन आमाले चाहिँ सिफारिस गरेपछि मान्ने खालको कुरालाई ध्यान दिनुपर्छ। अर्को कुरा बालबालिकाहरूलाई साइन्स एन्ड टेक्नोलोजी पढाउने अथवा उनीहरूलाई विभेदबाट मुक्त गर्ने उनीहरूले चाहिने यो चाहिने जुन परम्परा छ त्यो परम्पराबाट अथवा नराम्रो परम्पराबाट सिक्ने कुरालाई ध्यान दिनुपर्दछ। अन्तिममा चाहिने हामीलाई धेरै कानुन चाहिए होइन असल कानुन चाहिएको छ त्यसतर्फ अगाडि बढौँ। धन्यवाद
5: मान्य गङ्गा छन्त्याल त्यसपछि मान्य एलिजा गुरुङ।

0: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू, सरलो बालबालिका सम्बन्धी विधेयक 2083 को छलफलमा केही महत्त्वपूर्ण विषय राख्न चाहन्छु। बालबालिकाको अधिकार संरक्षण गर्नु भनेको उनीहरूको वर्तमान र भविष्य दुवै सुरक्षित गर्नु हो। त्यसैले बालबालिकाको संरक्षणसँगै उनीहरूको शिक्षा, स्वास्थ्य, विकास, सहभागिता र सम्मानजनक जीवनको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो। म विशेष गरी अपाङ्गता भएका बालबालिकाको अधिकारका विषयमा राज्यलाई गम्भीर रूपमा जिम्मेवारी लिनुपर्ने कुरा स्पष्ट रूपमा राख्न चाहन्छु। अपाङ्गता भएका बालबालिका एउटै प्रकारका हुँदैनन्। शारीरिक, दृष्टि, श्रवण, बौद्धिक, अटिजम, मनोसामाजिक तथा बहु अपाङ्गता भएका बालबालिकाका आवश्यकताहरू फरक फरक हुन्छन्। त्यसैले कानुन र राज्यको सेवाहरू पनि उनीहरूको आवश्यकता अनुसार पहुँचयुक्त र समावेशी हुनुपर्छ। विद्यालयमा पहुँचयुक्त भवन र शौचालय मात्र होइन, ब्रेल, साङ्गीतिक भाषा, सहायक सामग्री, सहायक प्रविधि र आवश्यक सहयोगी जनशक्तिको व्यवस्था पनि गर्नुपर्छ। अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउनु मात्र पर्याप्त हुँदैन, उनीहरूको सम्मान रूपमा सिक्न र सहभागी हुन पाउने वातावरण बनाउनुपर्छ। सम्माननीय सभामुख महोदय, अर्को महत्त्वपूर्ण विषय विपद पनि हो। बाढी, पहिरो र भूकम्प जस्ता विपदका समयमा अपाङ्गता भएका बालबालिका अझ बढी जोखिममा पर्न सक्छन्। त्यसैले उद्धार, राहत, अस्थायी आश्रय, उपचार र पुनर्स्थापनाका योजनामा उनीहरूको आवश्यकतालाई छुट्टै पहिचान गर्ने व्यवस्था गर्न आवश्यक छ। त्यस्तै आदिवासी, जनजाति तथा दुर्गम क्षेत्रका बालबालिकाको भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य र विकासमा समान पहुँच हुने व्यवस्था गरिनुपर्छ। सम्माननीय सभामुख महोदय, अन्त्यमा प्रभावकारी नीति निर्माणका लागि खण्डिकी तथ्याङ्क अत्यन्तै आवश्यक छ। बालबालिकाको तथ्याङ्क उमेरमा मात्र सीमित नराखी लिङ्ग, अपाङ्गता, जात जाति र भौगोलिक अवस्था अनुसार खण्डिकित तथ्याङ्क राख्न अति आवश्यक छ। त्यसैले म यस विधेयकको उद्देश्यप्रति सकारात्मक हुँदै आगामी छलफलमा अपाङ्गता भएका बालबालिका, आदिवासी, जनजाति तथा दुर्गम क्षेत्रका बालबालिकाका विषयलाई अझ प्राथमिकताका साथ समेट्न सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। साथै विपदको समयमा बालबालिकाको उद्धार, राहत, उपचार र पुनर्स्थापनामा उनीहरूको विशेष आवश्यकतालाई प्राथमिकतामा राखिनुपर्छ। कुनै पनि बालबालिका अपाङ्गता, गरिबी, भूगोल वा पहिचानका कारण पछाडि पर्नु हुँदैन। धन्यवाद।
1: माननीय एलिजा गुरुङ, त्यसपछि माननीय पुकार बम।

0: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यूले प्रस्ताव गर्नुभएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै बालबालिकाको अधिकार सुरक्षा र संरक्षणलाई थप प्रभावकारी बनाउने केही महत्त्वपूर्ण धारणाहरू राख्न चाहन्छु। बालबालिका हाम्रो भविष्य मात्र होइनन्, वर्तमानका अधिकार सम्पन्न नागरिक पनि हुन्। त्यसैले उनीहरूको सर्वोत्तम हित, सुरक्षा, शिक्षा, स्वास्थ्य र समग्र विकासलाई कानुनको केन्द्रमा राखिनुपर्छ। सम्माननीय सभामुख महोदय, भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले हामीलाई एउटा गम्भीर पाठ सिकाएको छ। विपदको समयमा बालबालिकाको संरक्षणलाई सामान्य राहत व्यवस्थाको विषय मात्र बनाएर पुग्दैन। परिवारबाट छुटिएका, विस्थापित भएका, अभिभावक गुमाएका वा विद्यालय जानबाट वञ्चित भएका, अपङ्गता भएका बालबालिकाका लागि विशेष कानुनी संरक्षण आवश्यक छ। त्यसैले यस विधेयकमा विपद तथा आपतकालीन अवस्थामा बालबालिकाको तत्काल उद्धार, सुरक्षित आवास, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, शिक्षाको निरन्तरता र पारिवारिक पुनर्मिलनको स्पष्ट व्यवस्था सुनिश्चित गरिनुपर्छ। सधैँ अनाथ, बेवारिसी र परिवारबाट छुटिएका बालबालिकाको स्पष्ट पहिचान तथा अभिलेख राख्ने व्यवस्था हुनुपर्छ। बालगृहमा राख्नु मात्र संरक्षण होइन, सम्भव भएसम्म परिवारमा आधारित हेरचाह, सुरक्षित पुनर्मिलन र सम्मान पूर्ण जीवनमा फर्काउनु राज्यको प्राथमिकता हुनुपर्छ। विपदका बेला बालबालिका हिंसा, मानव बेचबिखन, बालश्रम र बाल विवाहको जोखिममा पर्न सक्छन्। त्यसैले राहत तथा पुनस्थापनका सबै चरणमा बालमैत्री वातावरण, सुरक्षा र प्रभावकारी अनुगमन अनिवार्य गरिनुपर्छ। सम्माननीय सभामुख महोदय, म नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु, रसुवा भोटेकोसी जस्ता आकस्मिक विपदमा प्रभावित बालबालिकाहरूको तत्काल अवस्था पहिचान गरी उनीहरूको लागि शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग र दीर्घकालीन संरक्षणको विशेष योजना लागू गर्ने प्रबन्ध यस विधेयकले परिकल्पना गरोस्। अन्त्यमा यस विधेयकलाई आज बालमैत्री, अधिकारमुखी, समावेशी र विपद संवेदनशील बनाउन आवश्यक सुधारहरू समेट्दै अघि बढोस् भन्दै पुनः विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको पुनः समर्थन गर्न चाहन्छु। हस्त, धन्यवाद।
1: मान्य पुकार बम, त्यसपछि मान्य अम्बिका देवी सङ्ग्रौला।

0: सम्माननीय सभामुख महोदय, बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083 आफ्नो धारणा राख्न चाहन्छु। बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बाल संरक्षण र बाल न्याय प्रणालीलाई थप प्रभावकारी र बालमैत्री बनाउने विधेयकको मूल उद्देश्यप्रति मेरो समर्थन छ। विशेष गरी अनाथ बालबालिकाको परिभाषालाई फराकिलो बनाउनु, आमाको मृत्यु भएको अवस्थामा परिवारका सदस्य वा संरक्षकले जन्मदर्ता गराउन सक्ने व्यवस्था गर्नु तथा बालबालिकाको पहिचानको अधिकार सुनिश्चित गर्नु सकारात्मक विषय हुन्। त्यसै गरी अन्तर्लिङ्गी तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायका बालबालिकालाई बाल संरक्षणको दायरामा स्पष्ट रूपमा समेट्ने व्यवस्था पनि महत्त्वपूर्ण छ। तर सम्माननीय सभामुख महोदय, कानुनमा अधिकार लेखेर मात्र बालबालिकाको अधिकार सुनिश्चित हुँदैन, मुख्य प्रश्न यसको कार्यान्वयन हो। विधेयकले स्थानीय बाल अधिकार समितिको अध्यक्षतामा स्थानीय तहका प्रमुखले गर्ने र प्रत्येक वडामा बाल अधिकार समिति गठन गर्ने प्रस्ताव गरेको छ। बाल संरक्षणलाई नागरिकको घर दैलोसम्म पुर्याउने यो अवधारणामा सकारात्मक छ, तर समिति गठन गरेर मात्र पुग्दैन, त्यसलाई सक्रिय, जवाबदेही र परिणाममुखी बनाउन आवश्यक व्यवस्था गर्नुपर्छ। त्यसै गरी तत्काल उद्धार र संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले सुरक्षित बसोबाससहित अस्थायी संरक्षण सेवा उपलब्ध गराउने प्रस्ताव गरिएको छ। आवश्यक परेको क्षणमा त्यस्तो बालबालिका कहाँ जाने, सुरक्षित आवास कहाँ छ, प्रशिक्षित जनशक्ति र मन सामाजिक सहयोग कसरी उपलब्ध हुन्छ, त्यसैले कानुनसँगै यसको कार्यान्वयनका लागि स्पष्ट मापदण्ड, जिम्मेवारी र प्रभावकारी अनुगमन आवश्यक छ। विधेयकले बालबालिकालाई औपचारिक न्यायिक प्रक्रियाबाट अलग राख्ने दिशान्तर अर्थात् डाइभर्जनको दायरा फराकिलो बनाउन खोजेको छ। साथै सुनवाईका क्रममा मनोसामाजिक परामर्श सेवा पाउने व्यवस्था पनि थप गरिएको छ। बाल न्यायको उद्देश्य बालबालिकालाई केवल अपराधीका रूपमा हेर्नु होइन, उनीहरूको सुधार, संरक्षण र समाजमा पुनस्थापना गर्नु हो। त्यसैले दिशान्तर, मनोसामाजिक परामर्श, शिक्षा र पुनः एकीकरणलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्छ। विधेयकले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन, घरेलु कामदारको रूपमा राख्न तथा कमैया वा कमलरीका रूपमा राख्न निषेध गरेको छ। तर कानुनमा प्रतिबन्ध राखेर मात्र बालश्रम अन्त्य हुँदैन, निरन्तर अनुगमन, उद्धार, संरक्षण र पुनस्थापनाको व्यवस्था पनि उत्तिकै आवश्यक छ। सम्माननीय सभामुख महोदय, बालबालिको अधिकार कागजमा होइन व्यवहारमा देखिनुपर्छ। जन्मदातादेखि संरक्षणसम्म, संरक्षणदेखि न्यायसम्म र न्यायदेखि पुनस्थापनासम्म हरेक चरणमा बालबालिकाको सर्वोत्तम हित सुनिश्चित हुनुपर्छ। हामी आज केही कानुन दफा मात्र संशोधन गरिरहेका छैनौँ, हामी भोलिको पुस्ताले कस्तो राज्य र कस्तो समाज पाउने भन्ने आधार निर्माण गरिरहेका छौँ। त्यसैले विधेयकका सकारात्मक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सुनिश्चितसहित यसलाई अगाडि बढाउन आग्रह गर्दछु। धन्यवाद।
1: माननीय अम्बिका देवी सङ्ग्रौला, त्यसपछि माननीय प्रमिला कुलुजुङ।
2: सम्माननीय सभामुख महोदय, म यस सम्मानित सदनमा बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न अनुमति चाहन्छु। आजका बालबालिका भोलिका कर्णधार भन्दै हामी आएका छौँ, अब त्यसो भन्न पाइँदैन। आजका बालबालिका आजका लगानी हुन्, खर्च होइनन्। हामी सुशासन जहाँ छ त्यसलाई स्वीकार गर्छौँ। परिवारले अस्वीकार गरेको अवस्थामा वडा अध्यक्षले जन्म दर्ता गर्न सक्ने व्यवस्था गरी पहिचानको अधिकार सुनिश्चित गर्ने, अन्तर्लिङ्गी तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक बालबालिकालाई प्रगतिशील रूपमा मान्यता दिने व्यवस्था रहेको छ। हामीले पारित गर्ने कानुनहरूले अन्जानमै तिनै अधिकारहरूको हनन नगरून्, जसको संरक्षण गर्न ती ल्याएका हुन् भन्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो। म यस संशोधनमा रहेका तीनवटा विषयमा मेरो फरक मत राख्ने अनुमति चाहन्छु, जसले हाम्रो र अन्तर्राष्ट्रिय दायित्वहरूलाई कमजोर बनाउने जोखिम बोकेका छन्। न्यायिक क्षेत्रमा कार्यपालिकाको हस्तक्षेप, दफा 43(क)मा यस विधेयकले बाल सुधार गृहमा रहेको कुनै व्यक्ति 18 वर्ष भएमा र निजको आचरण खराब देखिएमा प्रमुख जिल्ला अधिकारीले निजलाई नियमित कारागारमा पठाउन स्वीकृति दिन सक्ने प्रस्ताव रहेको छ। यथार्थमा कुनै पनि व्यक्तिलाई वयस्क कारागारमा पठाउने विषय न्यायिक निर्णय हुनुपर्छ। एउटा प्रशासकीय अधिकृत सिडिओलाई अदालतको निर्णय परिवर्तन गर्न दिनुले बाल अदालतलाई पूर्ण रूपमा व्यवस्था गर्दछ। यो न्यायपालिकाको स्वतन्त्र स्वतन्त्रता र हाम्रो संविधान २० संविधानको धारा २० ले व्यवस्था गरेको न्याय सम्बन्धी हक माथिको ठाडो हस्तक्षेप हो। दोस्रोमा छ विश्वव्यापी मापदण्ड भन्दा पछाडी दफा 36 को 1 मा यस संशोधनले आपराधिक दायित्वको न्यूनतम उमेर 10 वर्ष बढाएर 12 मा 12 वर्ष पुर्याएको छ। यो सुधार भए तापनि संयुक्त राष्ट्र संघीय बाल अधिकार समितिले राष्ट्रहरूलाई यो उमेर कम्तीमा 14 वर्ष तोक्न दृढतापूर्वक आग्रह गर्दछ। 12 वर्षमा रोकिनाले हामीले हाम्रो बाल न्यायलाई न्याय प्रणालीलाई स्थापित गर्न अन्तर्राष्ट्रिय मापदण्डहरूसँग पूर्ण रूपमा ढाल्न सकिरहेका छैनौँ। बल प्रयोगका लागि अस्पष्ट मापदण्ड दफा 43(3) कमा यस संशोधनले बाल सुधार गृहमा सुरक्षा कायम गर्न सुरक्षाकर्मीलाई अन्तिम उपायको रूपमा न्यूनतम बल प्रयोग गर्न अनुमति दिएको छ। यथार्थमा सुरक्षा आवश्यक भए तापनि सँगसँगै कडा र स्वतन्त्र मानव अधिकार निगरानीको कानुनी व्यवस्था नगरी यो प्रावधान थप्दा संवेदनशील बाल बालिकामाथि सम्भावित दुर्व्यवहार हुन सक्ने खतरा देखिन्छ। अन्त्यमा सभामुख महोदय, हाम्रा कानुनहरू बाल मैत्री हुनु बनाउनु पर्छ। कानुनले प्रष्ट व्याख्या गरेको हुनुपर्छ। बाल मैत्री सेवा प्रवाह हुनु पर्छ।
1: मान्य प्रमिला कुलुजुङ, त्यसपछि माननीय जनक सिंह धामी।
3: सम्माननीय सभामुख महोदय, म आज यो संसदमा बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकका बारेमा केही कुरा राख्न चाहन्छु। सरकारले यो संशोधन विधेयक ल्याउनुको मूल उद्देश्य बाल बालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु हो। यस विधेयकले हाम्रो न्याय प्रणालीलाई अझ बाल मैत्री बनाउने र बाल बालिकाको पूर्णवास तथा संरक्षणमा सुधार ल्याउने आशा गरिएको छ। बाल बालिकाले गरेका कुनै पनि गल्तीलाई सुधारको अवसरको रूपमा लिनुपर्छ भन्ने हाम्रो साझा सोच हो। बाल बालिकाको उमेरमा गरिएका अपराधप्रति उनीहरूको परिपक्वता र समाजको अभाव लाई ध्यानमा राखेरै यो विधेयकले न्याय प्रणालीलाई सुधार गर्न खोजेको हो। आमाको मृत्यु भएमा परिवारका सदस्य वा संरक्षकले आमाको नाम सहित जन्म दर्ता गर्न सक्ने प्रस्ताव जस्ता व्यवस्था बाल बालिकाको नागरिक अधिकारको संरक्षणतर्फ सकारात्मक कदम हुन्। साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बाल बालिकाहरूलाई समेत समेट्ने गरी गरिएका संशोधनहरू निकै सान्दर्भिक र अन्तर्राष्ट्रिय सिद्धान्त अनुरूप रहेका छन्। यो विधेयकले हाम्रो न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ भन्ने प्रति मेरो पूर्ण विश्वास छ। तर बाल बालिकालाई सुधारको अवसर दिँदै उनीहरूमा अपराधिक मानसिकता नबढ्ने गरी संरचनागत सुधार गर्न पनि हामीले सुनिश्चित गर्नुपर्दछ। बाल अधिकार समिति नयाँ संरचनामा बनाउँदै गर्दा अहिले क्रियाशील रहेका अन्य बाल सञ्जालहरूको प्रभावकारिताप्रति पनि ध्यान दिनु आवश्यक छ। साथै केही थप नयाँ व्यवस्थाहरूले बाल बालिकाको विकासमै असर पुर्याउने त होइन भन्ने मनमा प्रश्न पनि उब्जेको छ। प्रशासनिक कामको भार थपिँदा बाल बालिकाहरूले प्राप्त गरेका अवसरहरू परिपूर्ति गर्न कठिनाई सिर्जना गरी अझै बाल बालिकाहरूलाई सकस पुग्न जान्छ। त्यसैले यस पक्षमा पनि अन्य वैकल्पिक बाटोतर्फ विशेष छलफल गरी विधेयकलाई अझै परिष्कृत गर्न आवश्यक देखिन्छ। धन्यवाद।
1: मान्य जनक सिंह धामी, त्यसपछि मान्य शोभा खनाल।
4: सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद। बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2063 माथि छलफल गर्न म सम्मानित सदनको रोस्टरमा उभिएर मेरा विचारहरू राख्न गइरहेको छु। सभामुख महोदय, आजका बालबालिका भनेका भोलिको समाजका कर्णाधार हुन्। समाज र सृष्टिको केन्द्रबिन्दुमा रहेको मानव जाति, त्यसमा पनि बालबालिकाहरूको स्वास्थ्य, पालन पोषण, हक अधिकार, शिक्षा, समान अवसर र उज्जवल भविष्यका लागि पहिलो प्राथमिकता हुनुपर्दछ। नेपालको संविधान भाग 4 धारा 51 पनि बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरिएको छ। प्रस्तुत विधेयक समय सापेक्ष हुने गरी आएको र विधेयकमा तफसिलका विशेषताहरू पाए अभ्यास र व्यवहारिकताको अनुभव र आवश्यकताले संशोधन गर्न लागिएको यो विधेयकमा बालगृहमा शान्ति क्षेत्र भनिए पनि त्यो क्षेत्रभित्र घट्ने विभिन्न घटना कानुनी रूपमा हेर्नुपर्ने भएकाले प्रहरीले पनि हेर्न पाउने व्यवस्था गरिएको देखिएको छ र 18 वर्ष मुनिका बालबालिकाले अपराध गरी फरार रहेका 18 वर्ष पुरा भएपछि अदालतमा उपस्थित भई सफाई लिने व्यवस्था भएकोमा 18 वर्ष उमेर पुगेपछि उपस्थित भए पनि कसुरको सजाय हुने व्यवस्था गरिएको छ। बालबालिकाले कसुर गरी क्षतिपूर्ति तिर्न नसकेका कारण बालगृहमै बस्नुपर्नेमा बाल कोषबाट क्षतिपूर्ति तिरिदिने व्यवस्था गरिएको छ भने संघीयताको मर्म अनुसार प्रदेश र पालिकामा सहित बाल अधिकार समिति रहने र पुनर्स्थापना केन्द्र स्थापना गर्ने व्यवस्था मिलाइएको छ। यस्तै परिषदको सट्टा बाल अदालत गठन गरी अन्यायमा परेका र कानुनको विवादमा परेका बालबालिकालाई पुनरुत्थान र न्याय दिने व्यवस्था, कसैले जन्म दर्ता नगरिदिए आमाको नामले जन्म दर्ता गर्न सक्ने र आमा बुवा थाहा नभएको बालबालिकाको जन्म दर्ता गर्ने सक्ने व्यवस्था पनि गरिएको छ। अर्को कुरा, स्वास्थ्य जोखिमका कारण उपचार आवश्यक भएकोमा बाहेक अन्तर्लिङ्गी बालबालिकाको लिङ्ग सुधार तथा निर्माण निर्धारण गर्न पाइने भन्ने लेखेकोमा कस्तो प्रकारको जोखिम भन्ने प्रश्न लेखिनुपर्ने पनि देखिन्छ। सभामुख महोदय, मानिस भावनात्मक प्राणी पनि भएकोले दयामाया स्वाभाविक रूपमा हुने कुरा नै हुन्। आधुनिक समाज र हाम्रो परम्परागत शैली बीचको खाडलले पनि विभिन्न समस्याहरू उत्पन्न हुन सक्दछन्। छोराछोरीलाई पिटेर मात्र तह लगाउन सकिन्छ भन्ने सोच र मनोवैज्ञानिक ढङ्गको व्यवहारमा फरक देखिन्छ। यसमा एकरूपता ल्याउनु जरुरी छ। कानुन मात्र बनाएर हुँदैन, प्रभावकारी रूपमा लागू पनि गर्नुपर्दछ। अन्तमा, बाल न्याय प्रणालीमा विवादमा रहेका बालबालिका संरक्षण प्रणाली सुदृढ गर्ने र बाल मैत्री बनाई बालबालिकाको सर्वोत्तम हितका लागि आएको यो विधेयकको समर्थन गर्दछौँ। धन्यवाद।
1: मान्य शोभा खनाल, त्यसपछि मान्य कुलभक्त साक्य।
5: सम्माननीय सभामुख महोदय, बालबालिका सम्बन्धी ऐन 2075 समय सापेक्ष बाल मैत्री र प्रभावकारी बनाउन प्रस्तुत गरिएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 म मूलत सकारात्मक र स्वागत योग्य संशोधनका रूपमा समर्थन गर्दछु। प्रस्तावित विधेयकमा अनाथ बालबालिकाको परिभाषालाई अझ स्पष्ट र बाल अधिकार मैत्री बनाउन आवश्यक देखिन्छ। अनाथ र व्यवहारिक बालबालिकाको अवस्था फरक हुने भएकाले यी दुवैलाई परिभाषामा स्पष्ट रूपमा छुट्याउनु पर्दछ। विशेष गरी बाबु वा आमा फेला नपरेको अवस्थालाई मात्र आधार बनाई बालबालिकालाई अनाथ भन्ने भन्दा अभिभावकीय संरक्षणको वास्तविक अवस्था पत्ता लगाई सोही बमोजिम छुट्याउँदा राम्रो हुन्छ। त्यसैले यस परिभाषालाई अझ स्पष्ट व्यवहारिक र बालबालिकाको सर्वोत्तम हित सुनिश्चित हुने गरी पुनर्लेखन गर्न म सुझाव दिन चाहन्छु। यस विधेयकमा बाल न्यायमा देशान्तरको दायरा विस्तार गर्नु सकारात्मक कदम हो। अनुसन्धान अधिकारी र सरकारी वकिलबाट निश्चित प्रकृतिका कसुरमा बालबालिकालाई औपचारिक न्यायिक प्रक्रियाबाट अलग गरी सुधारात्मक बाटोमा लैजान सकिने व्यवस्था स्वागत योग्य छ। तर यसैसँग बालबालिकाको स्वैच्छिक र सूचित सहमति, कानूनी सहायता, स्वतन्त्र निगरानी तथा सफल देशान्तरपछि आपराधिक अभिलेख नबन्ने व्यवस्था स्पष्ट हुन आवश्यक छ। सभामुख महोदय, यस विधेयकमा मेरो प्रमुख ध्यान आकर्षण फौजदारी दायित्वको न्यूनतम उमेर मिनिमम एज अफ क्रिमिनल रेस्पोन्सिबिलिटी तर्फ छ। विधेयकले फौजदारी दायित्वको उमेर 10 वर्षबाट बढाएर 12 वर्ष पुर्याएको छ, जुन सकारात्मक सुधार हो। तर संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार समिति जर्नल कमेन्ट नम्बर 24 न्यूनतम उमेर कम्तीमा 14 वर्ष कायम गर्न प्रोत्साहित गरेको छ। त्यसैले प्रश्न उठ्छ, जब 14 वर्ष भन्दा कम उमेरका बालबालिकालाई बाल न्याय प्रणाली मार्फत सुधार र संरक्षण गर्न सकिन्छ भने 14 वर्षलाई नै न्यूनतम फौजदारी दायित्वको उमेर किन नबनाउने? साथै बाल सुधार गृहमा शान्ति सुरक्षा कायम गर्न न्यूनतम बल प्रयोग गर्न सकिने भन्ने व्यवस्थाको सन्दर्भमा अन्य व्यक्ति तथा सम्पत्ति माथि गम्भीर क्षति रोक्न आवश्यक भएमा सबै गैर बल प्रयोगका उपाय असफल भएपछि र आत्महानि हुने जस्ता असाधारण अवस्थामा मात्र बालबालिकामाथि बल प्रयोग गरिने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ। विधेयकमा सोही व्यवस्था अनुरूप स्पष्ट सीमा तोकिनुपर्छ र बाल सुधार गृहलाई देशलाई कारागार मुखी नभई सुधार संरक्षण र पुनर्स्थापना मुखी संस्थाका रूपमा अघि बढाउन म सुझाव दिन चाहन्छु। सम्माननीय सभामुख महोदय, म यस विधेयकको मूल उद्देश्यलाई समर्थन गर्दै यसलाई अझ बाल मैत्री पुनर्स्थापना मुखी र अन्तर्राष्ट्रिय बाल अधिकार मापदण्ड अनुकूल बनाउन माननीय
1: कुल भक्त साक्य त्यसपछि माननीय गंगा देवी श्रेष्ठ
6: सम्माननीय सभामुख महोदय प्रस्तुत बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न भनेको विधेयक 2083 बाल बालिका सम्बन्धी ऐन 2075 भएको कतिपय शब्दावलीहरू बाल बालिकाको सर्वोत्तम हित कायम गर्नको लागि कानुनको विवादमा परेको बाल बालिकाको बाल संवेदनशीलता समेतलाई ध्यानमा राखी बाल न्याय प्रणालीलाई सहज सरल तथा बालमैत्री बनाउन प्रयास स्वरूप ल्याएको यो ऐन बाल बालिकाको अधिकार संरक्षण गर्नसँग सम्बन्धित छ। संविधानको मौलिक हक सम्बन्धी धारा 39 बाल बालिकाको हक स्थापित गर्न नेपालले जाहेर गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिमको लक्ष्यमा पुग्नको लागि पनि यो विधेयक संशोधन गर्न आवश्यक छ। यस संशोधन गर्न बनेको विधेयकमा कसुरजन्य कार्यको आरोप लागि सुधारको लागि बाल सुधार गृहमा रहेका 18 वर्ष पुरा गरेको व्यक्तिलाई थप सुधारको लागि छुट्टै सुधार गृहको व्यवस्था गर्न पनि आवश्यक रहेको छ। हालका दिनहरूमा व्यवहारमा सबै बाल सुधार गृहहरूमा बाल बालिकाको उमेर हदभन्दा बढी उमेरका युवाहरू पनि एकै ठाउँमा राखिएको अवस्था छ। बाल सुधार गृहमा सजाय भोगिरहेका बालबालिकाहरू धेरैलाई आफूहरूमा कानुनी ज्ञानको कमी भएकै कारण थाहा नभएर अपराध गर्न पुगेको हुँदा विद्यालयको पाठ्यक्रममा नै सामान्य कानुनको ज्ञान थाहा हुने गरी पठन पाठनको व्यवस्थाको लागि बाल सुधार गृहका बालबालिकाहरूको माग भएको हुँदा यो विधेयकमा सम्बोधन होस्। यो प्रस्तुत विधेयकमा नेपाल सरकारबाट प्रस्तावित व्यवस्थामा केही बाल हित हुने थप प्रस्तावहरू सहित परिमार्जन गर्नुपर्छ। धन्यवाद।
1: माननीय गंगा देवी श्रेष्ठ त्यसपछि माननीय यज्ञ मणि नेपानी।
7: सम्माननीय सभामुख महोदय, बालबालिका लैङ्गिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीद्वारा प्रस्तुत गरिएको बाल बालिका सम्बन्धी संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिइरहेका छौँ। यो संशोधन विधेयकको स्वागत गर्दछु। यो विधेयकले नेपालमा जन्मेर हुर्कँदै गरेको बालबालिकाहरूले कोही सुसम्पन्न र कोही गरिब बनेर जन्मन नपरोस्, यो राज्यले जो गरिब भएर जन्मन्छन् त्यसको सम्पन्न अभिभावकत्व ग्रहण गरोस्, यो बालबालिका जो बालबालिका लिङ्गको आधारमा अपहेलित हुन नपरोस्। हाम्रो समाजमा हाल पछिल्लो समयमा बालिका भएकै कारण अपहेलना र विभेदन मात्र होइन, छोरी भएर जन्म नै नपाउने भ्रूण हत्या गरिन्छ र जन्म नै दिइँदैन। जन्मपछि छोरी भएकै कारण बलात्कारपछि हत्या भएको घटनाले यी संविधान कानुन ऐनको खिल्ली मात्र उडाएको छैन, यो समाजको सभ्यता मानवता र संस्कार कहाँ हरायो र समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ। बालिका हत्या र बालिका बलात्कार र हत्याको पीडकलाई मृत्युदण्ड गर्नुपर्ने कानुन ल्याउनु पर्ने हो कि भन्ने ठाउँमा हामी पुगेका छौँ। तर तत्काल बालिकाको बलात्कारपछि भएको हत्या जो गरिमा शाहको दोषी छुटेको खबर सुन्दा हामीलाई यो विषयमा सरकार संवेदनशील किन भएन भन्ने अझ ठुलो प्रश्न खडा गरेको छ। अर्को विषय, नेपालमा कुनै महँगो चिज छ भने यो चाहिँ बालबालिका हुर्काउन बढाउन पढाउन भन्ने खालको भान भएको छ। आज छोरी पहिला जन्मियो भने हेरी हेरी भ्रूण हत्या गरी गरी दुईजना जन्माइन्छ र पहिल्यै छोरा जन्मियो भने त्यही एकजना मात्रै जन्माउने संस्कार बसेको छ। त्यसैले जनसङ्ख्या घटेको छ, राज्यले शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्था गरेर दुई अथवा तिनजना बच्चा जन्माउनेलाई बच्चालाई प्रोत्साहन गर्ने व्यवस्था भयो भने मात्रै जनसङ्ख्या वृद्धि गर्न सकिन्छ भन्ने खालको अहिलेको अवस्था छ। त्यसकारण यो विधेयकमा यी सबै विषयलाई समेटेर बालबालिकालाई यो राज्य अभिभावक छ भन्ने खालको यो विधेयक आओस् भन्ने खालको कुरा राख्दै मेरो भनाइ अन्त्य गर्छु। हस् धन्यवाद।
1: मान्य अज्ञ मणि नेउपानी, त्यसपछि मान्य गजला समीर मिकरानी।
6: सम्माननीय सभामुख महोदय, बालबालिका सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावको सन्दर्भमा सहमत हुँदै म मेरा केही कुराहरू राख्छु। म स्मरण गर्छु, पूर्व कानुन मन्त्री तथा सांसद लीलानाथ श्रेष्ठ 11 वर्षीय बालिका घरमा कामदारको रूपमा राखेको र डब्लु नाम गरेको कुकुरसँग रात बिताएर सुत्नु पर्ने पीडा भोगेको समाचार सार्वजनिक भएका थिए। थियो त कानुन, राज्यले कानुन कार्यान्वयन गरेन। ती बालिका कुकुरसँग सुत्नु पर्ने पीडा यत्र तत्र सर्वत्र भयो, सञ्चार माध्यममा आए, तर राज्य निर्य भयो, कानुन मन्त्रीका अगाडि राज्य झुक्यो, कारवाही गरेन। त्यसो भएकाले कानुन के व्यवस्था गरिन्छ मूल कुरा होइन, लेखेका कुरा कार्यान्वयन गर्न सक्ने किसिमको कानुन निर्माण गर्दैछौँ कि छैनौँ हामीले हेर्नुपर्छ। म दोस्रो पनि स्मरण गर्छु, सांसद रेखा कुमारी शर्मा ठुलै तहलका मचियो, अदालत लानेसम्मको कुरा भयो, तर अन्तत मुद्दा फिर्ता लियो। कहाँ छन् यी दुईटा मैले नाम उल्लेख गरेका बालिकाहरूको अस्तित्व आज राज्यले खोज्या छ कि छैन? त्यसैले म के चाहिँ निवेदन गर्छु भन्दा, हामी संशोधनको क्रममा रहँदाखेरि मूल ऐनको दफा 5(2) र 3 थप गरिएको विषय मैले देखेँ। बालबालिकाहरूलाई घरका आफ्ना बालबालिका जस्तै अघिल्लो बाउ अघिल्लो आमाका छोराछोरीलाई पनि गर्नुपर्ने र त्यसको द्याय 3 चाहिँ पालेको बच्चालाई पनि त्यही किसिमको संरक्षण गर्नुपर्ने। तर समाजमा के यो यही कानुनले सम्भव छ? छैन। घरका छोराछोरीले लाएर उध्रेको लुगा र अब सिलाउन बाँकी छैन भन्ने लुगा लाउनु पर्या छ, छोराछोरीले खाइसकेको जुठो खानु पर्या छ, र छोराछोरीहरू सरकारी स्कुलमा जान्छन्, तिनीहरू पढ्न गए भने त्यस पछाडि छोराछोरी बोर्डिङ स्कुल पठाइन्छ, सरकारी स्कुलमा जानु पर्या छ, छोराछोरी खाना खाइसकेर पढ्न बस्लान् या मोबाइल हेर्लान्, तर ती घरमा काम गर्ने बालबालिकाहरूले भाडा माझ्न बस्नु पर्या छ। यस्तो स्थिति भएकाले कानुनको सन्दर्भमा राज्यले उपयुक्त व्यवस्था गरोस् र यसका लागि मनिटरिङ कुन कुन ठाउँमा कस्ता कस्ता बालबालिकाहरू शोषित छन्, यो त सक्षम र योग्य परिवारले शोषित गर्ने कुराहरू हुन्छन्, त्यसैले यो विषय हामीले पास गर्दै गर्दा यसको कार्यान्वयनको सन्दर्भमा राज्यले ध्यान दियोस् भन्दै यसमा यसको पक्षमा रहेर मेरो आफ्नो विचार राख्दछु। धन्यवाद।
1: मान्य गजला समीर मिकरानी, त्यसपछि मान्य शारदा कुँवर छेत्री।
8: सम्माननीय सभामुख महोदय, नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हित कायम गर्ने गरी राज्यलाई निर्देशित गरेको छ। प्रस्तुत बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083 ठ्याक्क यही संवैधानिक मर्मलाई व्यवहारमा उतार्ने प्रयास गरेको छ। त्यसैले म यस विधेयकको मूल सैद्धान्तिक अवधारणा र उद्देश्यप्रति सकारात्मक धारणा राख्न चाहन्छु। सभामुख महोदय, बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण नै राज्यको सभ्यताको एउटा महत्त्वपूर्ण मापदण्ड हो। बालबालिका केवल संरक्षण आवश्यक पर्ने व्यक्ति मात्र होइन, उनीहरू अधिकार भएका नागरिक हुन्। त्यसैले बालबालिका सम्बन्धी कानूनको मूल सिद्धान्त बालबालिकाको सर्वोच्चतम हित हुनुपर्छ। नेपालको संविधानको धारा 39 बालबालिकालाई बाल अनुकूल न्याय तथा असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द पीडित, विस्थापित र जोखिममा रहेका बालबालिकालाई विशेष संरक्षणको मौलिक हक सुनिश्चित गरेको छ। सभामुख महोदय, बाल न्यायलाई द्वन्द्वमुखी भन्दा सुधारमुखी र पुनर्स्थापनामुखी बनाउने दृष्टि यस विधेयकको महत्त्वपूर्ण पक्ष हो। फौजदारी दायित्वको उमेर हद 10 वर्षबाट 12 वर्ष पुर्याउने व्यवस्था दफा 36 गरिएको छ। यसले साना बालबालिकालाई न्याय प्रणालीको कठोरताबाट जोगाउँदै उनीहरूको उमेर, मानसिक अवस्था र सुधारको सम्भावनालाई प्राथमिकता दिने आधार तयार गरेको छ। बालबालिकालाई मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था थपिनु अत्यन्त महत्त्वपूर्ण छ। जोखिमपूर्ण बाल श्रम, घरेलु कामदार तथा कमैया कमलरी प्रथाबाट बालबालिकालाई संरक्षण गर्ने र यसको कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्थापित गर्ने प्रयास गरिएको छ। यो बाल संरक्षणलाई सामाजिक न्यायसँग जोड्ने महत्त्वपूर्ण कदम हो। सभामुख महोदय, यति भन्दै गर्दा म केही सुझाव पनि राख्न चाहन्छु। पहिलो, प्रदेश तथा स्थानीय तहलाई दिइएका नयाँ जिम्मेवारी कार्यान्वयन गर्न पर्याप्त जनशक्ति, बजेट, तालिम र संस्थागत क्षमता सुनिश्चित गर्नुपर्छ, नत्र राम्रो कानुन पनि व्यवहारमा कमजोर हुन सक्छ। दोस्रो, 18 वर्ष उमेर पुगेपछि कारागारमा स्थानान्तरण हुने अवस्थाहरू, विशेष गरी दफा 43(क)मा बाल मनोविमर्श, जोखिम मूल्याङ्कन र पुनर्स्थापनाको योजना स्पष्ट गरिनु आवश्यक छ। समग्रमा यो विधेयक बालमैत्री, अधिकारमुखी, समावेशी र समय सापेक्ष छ। बालबालिकाको गल्तीलाई जीवनभरको कलङ्क होइन, सुधार, पुनर्स्थापना र जिम्मेवार नागरिक निर्माणको अवसरका रूपमा हेर्ने दृष्टिकोणलाई हामीले बलियो बनाउनुपर्छ। यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत, जनशक्ति र संस्थागत व्यवस्था सुनिश्चित गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराउँदैछु। धन्यवाद।
1: मान्य शारदा कुँवर छेत्री, त्यसपछि मान्य डोका भद्र हमाल।
9: माननीय सभामुख महोदय, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 आज हामी छलफलमा छौँ। बालबालिकाहरूले धेरै कुरा आफैले भन्न, सुनाउन र व्यक्त गर्न सक्नुहुन्न, त्यस कारणले उहाँहरूको विषयमा हामी अझै धेरै हक र अधिकारको विषयमा संवेदनशील र जिम्मेवार हुन आवश्यक छ। आज पनि धेरै बालबालिकाहरू सडकको पेचीमा कामदारको रूपमा घरेलु काम गरिराख्नु भएको छ र धेरै सुधार गृहमा पनि स्ट्रगल गरेर आफ्नो जीवनयापन गरिराख्नु भएको छ। साँच्चै भन्नुपर्दा नेपालमा बालमैत्री रूपमा र बालबालिकाहरूका लागि धेरै राम्रा कानुनहरू पनि छन्, मन्त्रीज्यू यही नै हुनुहुन्छ, तर त्यसलाई हामीले कार्यान्वयन गर्न नसकेर धेरै समस्याहरू आइ नै रहेका छन्। बुवा आमा नभएका, नभेटिएका बालबालिकाहरूलाई पनि समान रूपमा अधिकार पाउने र यही समाजमा स्वाभिमान रूपमा बाँच्न पाउने खालको वातावरण पनि हामीले क्रिएट गर्नुपर्छ र समयअनुसार कानुन पनि परिवर्तन गर्न आवश्यक देखिन्छ। यो विधेयकले केही नवीन कुराहरू पनि समेटेको देखिन्छ, जस्तै चिल्ड्रेन काउन्सिलरको प्रयोग गर्ने, माइनोरिटी कम्युनिटीका चिल्ड्रेनलाई प्रायोरिटीमा बढी राख्ने, यो एकदमै राम्रो कुरा छ। अर्को, सभामुख महोदय, विधेयकको बुधामा देखिएको कुराहरू, जस्तै राष्ट्रिय बाल परिषदको विषय पनि उल्लेख गरिएको छ, यसले मलाई अलिकति उत्साहित पनि बनाएको छ। यसमा एउटा बालबालिकालाई केन्द्रमा राखेर संस्थागत गर्ने कुरा हो, तर नेपालमा संस्थाहरू एकदमै कमजोर देखिएको छ। राजनीतिक हस्तक्षेपदेखि लिएर संस्थाको स्वतन्त्रता नभएको कारणले गर्दा यसलाई चाहिँ कार्यान्वयन गर्नको लागि पनि अलिकति हामी बढी जटिल ध्यान दिनुपर्ने पनि आवश्यक देखिएको छ। विधेयकले अर्को एउटा महत्त्वपूर्ण विषय उठाएको छ, यसले बालबालिकाको उमेर 12, 16, 18 गरेर फरक फरक क्याटेगोरीमा क्लासिफाई गरेको छ र बालबालिकालाई सजायभन्दा बढी सुधारको मौका दिने पनि प्रयोजन गरेको छ। तर सभामुख महोदय, एकतिर उमेरले मनोविज्ञान विकसित नभएको र गल्ती गरेको भनेर हामीले सुधार केन्द्रमा पठाउने अनि सजिलै त्यहाँबाट फिर्ता आउने कारणले गर्दाखेरि पनि समाजमा अलिकति यो विषयले त्रास पनि उत्पन्न भएको हो कि भन्ने कुरा छ र यसलाई चाहिँ हामीले अलि अपनत्व लिएर फरक तरिकाले यसलाई विशेष ध्यान दिन मैले देखेको छु। बालबालिकाको अधिकारको संरक्षणमा स्थानीय तह, वडा तह, टोलसम्मकै भूमिका बढी हुन्छ, किनकि उहाँहरूलाई दिन प्रतिदिन घटिरहेका घटना, घरदेखि लिएर हरेक कुराको कुराहरूमा उहाँ बढी जोडिनु भएको कारणले गर्दा त्यो कुरा विधेयकमा पनि जोडिएको छ र यी सबै कुरा समग्रमा हेर्दाखेरि एकदमै राम्रो छ, एकदमै संवेदनशील विषय छ। मन्त्रीज्यूलाई म धेरै शुभकामना गर्दै यस विधेयकलाई स्वागत गर्न चाहन्छु। धन्यवाद।
1: मान्य टुका भद्र हमाल, त्यसपछि मान्य ज्ञानु पौडेल।
10: सम्माननीय सभामुख महोदय, आज हामी बालबालिका सम्बन्धी 2075 पहिलो संशोधन विधेयक 2083 छलफल गरिरहेका छौँ। बालबालिका राष्ट्रका भविष्य हुन्, त्यसैले उनीहरूको अधिकारलाई विधेयकमा व्यवस्था गर्नुपर्छ। अझै पनि धेरै बालबालिकाहरू विद्यालय जानबाट वञ्चित छन्। कतिपय बालबालिका सडकमा छन्, कतिपय बालश्रममा छन्, कतिपय बेचबिखन र हिंसाको जोखिममा छन्। प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन यौन शोषण, साइबर हिंसा र बालबालिकामाथि हुने डिजिटल अपराध नयाँ चुनौतीहरूका रूपमा खडा भएका छन्। हामी कानुन बनाउँछौँ, कानुन बनेपछि बालबालिकाले न्याय पाएका छन् कि छैनन्। यो संशोधन विधेयक केवल दफा र उपदफामा मिलाउने विषय बन्नु हुँदैन। यसले बालबालिकाको जीवन, सुरक्षा, शिक्षा, स्वास्थ्य, शोषण, सम्मान र न्यायको अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ। विध्वंसकारी भोटेकोसी बाढीले कैयौँ बालबालिका अभिभावकविहीन भएका छन्। ती बालबालिका होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्। ती बालबालिकाहरूको वास्तविक अभिभावक नभएका कारण विद्यालय आउने जाने क्रममा अपहरित हुने खतरा बढ्ने अवस्था रहेको छ। त्यसकारण म सरकारसँग विशेष आग्रह गर्न चाहन्छु, बालबालिकामाथि अपहरण, हिंसा, यौन दुर्व्यवहार, बेचबिखन, शोषणमा संलग्न व्यक्तिले कुनै पनि बहानामा उन्मुक्ति पाउने अवस्था अन्त्य गरियोस्। अनुसन्धान र न्यायिक प्रक्रियालाई बालमैत्री र पीडित मैत्री बनाइयोस्। बालश्रम अन्त्य गर्ने प्रतिबद्धता कागजमा मात्र होइन, व्यवहारमा देखियोस्। गरिबीका कारण बालबालिका श्रममा जान बाध्य हुने अवस्थाको अन्त्य गर्नु, परिवारलाई

0: अपाङ्गता तथा भएका बालबालिका, दलित तथा सीमान्तकृत समुदायका बालबालिका, सडक बालबालिका र विपन्न परिवारका बालबालिकाहरूलाई विशेष संरक्षणको सुनिश्चित हुनुपर्छ। समानताको कुरा गरेर मात्र पुग्दैन, जसलाई बढी उसलाई राज्यले बढी संरक्षण।
1: मान्य ज्ञानु पौडेल, त्यसपछि मान्य निनु कुमारी कर्ण।
2: सम्मान्य सभामुख महोदय, आज हामी बालबालिकाको अधिकार संरक्षण र भविष्यसँग प्रत्यक्ष जोडिएको बालबालिका सम्बन्धी ऐन 2075 पहिलो संशोधन 2083 छलफल गरिराखेका छौँ र यसैमा म आफ्नो सैद्धान्तिक केही धारणा पनि राख्न चाहन्छु। र अहिले यो संशोधन विधेयकको एकदमै सकारात्मक पक्षहरू पनि छ, किनभने योभन्दा अगाडि ड्राफ्ट आउँदा पनि वेबसाइटमा माग्नेदेखि लिएर धेरै छलफल पनि भएको थियो। सकारात्मक पक्षमा बालमैत्री न्याय प्रणालीलाई सहज र सरल बनाउने प्रयास गरिएको छ, बाल अदालतको कन्सेप्टलाई क्लियर पारिएको छ, बालबालिकालाई हुने सजायमा सुधार गरिएको छ र बालबालिकाको सर्वोत्तम हितमा जोड गरिएको छ भने यसमा अझै परिभाषालाई फराकिलो सहित खास गरी नयाँ व्यवस्थाको थप चाहिँ कुनै पनि संस्था निकायले बालबालिकालाई अध्ययन, अवलोकन, खेलकुद, शैक्षिक भ्रमण लगायत देशबाट राष्ट्रबाट बाहिर लग्दाखेरि त्यसको अनुमति पनि लिने भनेर जुन प्रावधान गरिएको छ यो चाहिँ एकदमै सकारात्मक छ, किनभने धर्मपुत्र धर्मपुत्री पाल्ने नाममा पनि धेरै बालबालिकाहरू नेपालभन्दा बाहिर पुगेको, पहिलाको यो विकृति पनि एउटा प्रक्रिया नमिलाएर गएको यसलाई चाहिँ यो ऐनले सम्बोधन गरेको छ। र साथसाथै महिला मन्त्रालयको जुन नाम अनुसारको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक बालबालिकाको मैत्री ऐन बनाउनलाई चाहिँ यसमा धेरै छलफल गरिएको छ, छोराछोरी भन्दा यसले सन्तान भनेर धेरैलाई यसमा अलिकता त्यो कुराहरूलाई पनि थपेको छ। र अलि धेरै कुराहरू बालबालिकाको आयो, बालबालिका भनेका आजका वर्तमान र भोलिको भविष्य पनि हुन्, त्यसकारणले एउटा भनाइ छ बालबालिकामा लगानी गर्नु भनेको सुरुमा यदि हामी एक वर्षको लगानी प्रतिफल चाहन्छौँ भने अन्न रोप्नुहोस्, बिउ अथवा बाली उब्जाउनुहोस्, यदि हामी 10 वर्षको उपलब्धि खोज्छौँ भने रुख रोप्नुहोस्, यदि हामी 100 वर्षको लगानी र उपलब्धि खोज्छौँ भने बालबालिकामा लगानी गर्नुहोस् भनिन्छ। त्यसकारणले नेपालले पनि यसमा बालबालिकामा लगानी गर्न जरुरी छ। र अझ भन्नुपर्दा आज महिला मन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ, सीतापादीज्यू, यहाँ धेरै विपदको कुराहरू पनि आयो। अहिले यो नेपाल सरकारले गरेको सबभन्दा उत्कृष्ट कार्यमा अहिले यो स्याहार योजना कार्यान्वयन पनि विपद र बाढी पीडितका लागि संरक्षण आवश्यक आएको छ भने बाल सुधार गिरेको पनि जुन 31 करोड बजेट बाल सुधार गृहमा यो वर्ष छुट्टिएको छ, यहाँ धेरै छलफल भएको छैन किनभने नीतिमा भएन, कार्यक्रम भएन भन्नेमा हामी गाछौँ। र केही सुझावहरू पनि राख्न चाहन्छु। र यसमा धेरै जसो बाल सुधार गृहको जुन 18 भनौँ न वर्ष मुनिका बाल सुधारलाई एउटा हामीले पहिला पनि प्रतिवेदन दिएको छौँ, यसलाई आवासीय विद्यालय बनाउने गरी
1: मान्य निनु कुमारी कर्ण, त्यसपछि मान्य सुषमा स्वर्णकार।

सम्मान्य सभामुख महोदय, बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083 माथि सैद्धान्तिक छलफलमा केही महत्त्वपूर्ण विषय राख्न चाहन्छु। विद्यमान ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या समाधान गर्न, बदलिदो सामाजिक तथा प्रविधिको अवस्थालाई सम्बोधन गर्न संशोधन आवश्यक भएको देखिन्छ। तर मेरो प्रश्न के हो भने, हामीले कानुन संशोधन गरिरहेका छौँ, अब संशोधित कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार चाहिँ कति तयार गरेका छौँ? दिनहुँ जसो बालबालिकामाथि हुने हिंसा, यौन दुर्व्यवहार, बाल श्रम, बाल विवाह, बेचबिखन तथा विभिन्न प्रकारको शोषण भइरहेको सर्वविदितै छ। बालबालिकामाथि हिंसात्मक गतिविधिको तथ्याङ्क लाएर हेर्दा कहाली लाग्दैछ।

0: बालबालिका माथि हुने गरेको हिंसा वा दुर्व्यवहार भएको अवस्थामा पीडित बालबालिकाको उद्धार संरक्षण कानुनी सहायता दिनेमा सुनिश्चित कसरी गरिन्छ? अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा शोषण र गोपनीयता उल्लङ्घनलाई सम्बोधन गर्ने कानुनी व्यवस्था कतिको प्रभावकारी छ? बालबालिकाहरू लागू औषधको दुर्व्यसनमा दिनानुदिन लागे बढ्दो छ, जसको प्रभाव वर्तमान समाजमा हिंसात्मक गतिविधि फैलिरहेको छ। यसलाई यथाशीघ्र रोक्न कानुनी व्यवस्था र कार्यान्वयनमा सरकारका सम्बन्धित निकाय कहिले तत्पर हुने? संविधान र अन्तर्राष्ट्रिय स्तरमा बाल अधिकार सम्बन्धी व्यवस्थालाई पनि यो विधेयकमा विशेष महत्त्वको साथ सम्बोधन गर्नु पर्दछ। बालबालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण तथा अतिरिक्त क्रियाकलापको व्यवस्थापनको साथै शारीरिक मानसिक विकाससँग जोडिएका सबै पक्षको विशेष व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता देखिन्छ। गरिमा चौधरी जस्ता थुप्रै छोरीहरूको न्यायको निम्ति कानुन कहिले बोल्ने? विभिन्न धर्म शिक्षालयमा शिक्षाको नाममा ललाई फकाई छोरीहरू बेचबिखन हुँदैछन्, यसप्रति विधेयकमा सम्बोधन हुनुपर्छ कि पर्दैन? अन्त्यमा मूल ऐनमा नै बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्धन र परिपूर्ति तथा बालबालिकाको सर्वोत्तम हितमा व्यवस्थापन गरेको छ। त्यसैले कानुन कागजमा मात्रै सीमित हुने नगरी बनाऊ, कानुन कार्यान्वयनमा विशेष ध्यान पुर्याउन अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सुषमा स्वर्णकार, त्यसपछि मान्य मन्जु भूषाल।
2: सम्मान्य सहमुख महोदय, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट प्रस्तावित बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083 पूर्ण रूपमा सहमत गर्दै सरकारलाई धन्यवाद दिन चाहन्छु र आफ्ना केही विचारहरू प्रस्तुत गर्न चाहन्छु। भनाइ छ, आजका बालक भोलिका राष्ट्रिय चालक, बालबालिका राष्ट्रका भविष्य हुन्। त्यसैले सबै बालबालिकाले बालमैत्री वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्न राज्यले विशेष व्यवस्था गर्न आवश्यक छ। यसै सन्दर्भमा विपदको अवस्थामा बालबालिकाको संरक्षणलाई प्राथमिकता दिँदै माननीय मन्त्री सीताबादीज्यूको नेतृत्वमा मन्त्रालयले गरिरहेको काम सराहनीय छ। विपन्न र अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना अघि बढाएको छ भने प्रभावित बालबालिकाका लागि अस्थायी संरक्षण गृह समेत सञ्चालनमा ल्याइएको छ, त्यो सराहनीय छ। तर अब विपदपछिका यस्ता संरक्षणका प्रयासलाई दिगो बनाउन आवश्यक कानुनी व्यवस्था सही संशोधन मार्फत सुनिश्चित गर्नुपर्दछ। मूल एन दफा 48 उपदफा 1 खण्ड 6 विभिन्न दलित समुदायका बालबालिकालाई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको सूचीमा राखिएको छ। यो ठिक छ र आवश्यक पनि छ। राष्ट्रिय बाल अधिकार परिषदको गत वर्षको वार्षिक प्रतिवेदन अनुसार प्रारम्भिक बाल अधिकार बाल विकास केन्द्रमा दलित समुदायका बालबालिकाको भर्ना दर घट्दो क्रममा छ भने माध्यमिक तहमा उनीहरूको उपस्थिति 50% भन्दा कम रहेको देखिन्छ। यसले कानुनमा व्यवस्था गरेर मात्र पुग्दैन, त्यसको प्रभावकारी कानुन र अनुगमन पनि आवश्यक छ भन्ने देखाउँछ। व्यावहारिक रूपमा दलित समुदायका बालबालिकाले विद्यालयमा जाने उमेरमा विद्यालयमै आफ्नो बाल्यकाल बिताउनुपर्छ र विद्यालय जान नपाउने अवस्था आएमा उनीहरू बालश्रम, बाल विवाह, यौन हिंसा, शोषण तथा बेचबिखन जस्ता जोखिम पर्न सक्ने खतरा हुन्छ। त्यसकारण संसदले ऐन मार्फत स्पष्ट व्यवस्था गर्नुपर्ने विषयलाई तोकिए बमेजिम हुने नियमावली वा व्यवस्था गरिने गरी छोडिँदा कानुनको कार्यान्वयन फितलो हुने जोखिम रहन्छ। तसर्थ राज्यले विशेष संरक्षण गर्नुपर्ने सूचीमा रहेका दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई कसरी विशेष संरक्षण गर्ने भन्ने स्पष्ट व्यवस्था ऐनमै हुनुपर्छ र साथै स्थानीय सरकारले उनीहरूका अभिभावकको आर्थिक अवस्था सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि ऐनमै समेटिनुपर्छ। र अन्तमा गरिमा चौधरी जस्ता हाम्रा छोरी चेलीबेटीहरू सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने सुनिश्चितता गर्ने मर्म पनि यस ऐनले बोकेको हुनुपर्छ भन्ने धारणा राख्दै आफ्ना भनाइ टुङ्गाउन चाहन्छु। धन्यवाद।
1: मान्य मन्जु भूषाल, त्यसपछि मान्य हरिमोहन भण्डारी।
3: सम्मान्य सभामुख महोदय, बालबालिका भनेका आजका बच्चा मात्र होइनन्, भोलिको नेपालका कर्णधार र देशको भविष्य पनि हुन्। यही मान्यता सहित म बालबालिका सम्बन्धी पहिलो संशोधन 2083 विधेयकलाई पूर्ण समर्थन गर्न चाहन्छु। फौजदारी दायित्व लाग्ने उमेर 12 वर्ष पुर्याउने र बालबालिकालाई घरेलु कामदार तथा जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था दुवै समस्यापछि छन्। सभामुख महोदय, बालबालिकाको क्षेत्रमा काम गर्ने एनजिओ आइएनजिओहरूको जिम्मेवारी सम्बन्धी सुझाव राख्न चाहन्छु। यो विधेयककै व्यवस्था होइन, तर बालबालिकाको सुरक्षाका लागि उत्तिकै जरुरी छ। यस्ता संस्थाहरूको अनिवार्य दर्ता, नवीकरण र परियोजना स्वीकृतिको एकीकृत प्रणाली लागू गरियोस्। प्रत्येक संस्थाले आफ्नो कार्यक्रम, लक्षित समूह, बजेट खर्च र लाभग्राहीको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरियोस् र सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा नियमित अनुगमन तथा सामाजिक लेखा परीक्षण होस्। बालबालिकासँग प्रत्यक्ष काम गर्ने कर्मचारी तथा स्वयंसेवकको पृष्ठभूमि जाँच र आचार संहिता अनिवार्य गरियोस्। दुर्व्यवहारमा परेका गोपनीयता र छिटो उजुरी सुन्ने संयन्त्र स्वतन्त्र बनाइयोस् र मापदण्ड पुरा गर्ने संस्थालाई सहकार्य र प्रोत्साहन दियोस् भने बजेट दुरुपयोग गर्ने वा बालबालिकाको हित विपरीत काम गर्ने संस्थाको अनुमति निलम्बन वा खारेजी गरी वार्षिक प्रतिवेदन र तेस्रो पक्षबाट मूल्याङ्कनलाई अनिवार्य बनाइयोस्। सभामुख महोदय, कानुन बन्छ, भविष्य हामी निर्माण गर्न खोजिरहेका छौँ। यो भविष्य राखिने ठाउँ मात्रै असुरक्षित भएसम्म कानुनको मर्म पुरा हुँदैन। यो विधेयकले जुन बाल सुधार गृहमा बालबालिका पठाउने कुरा गर्छ, संसदकै उपसमितिले त्यसलाई अत्यन्त दयनीय र संवेदनशील छ भनी ठहर गरिसकेको छ। मोरङ, भैरवा लगायतका बालबालिका लगभग 46% डिप्रेसन छन् भनेर चाहिँ एउटा तथ्याङ्क पनि आएको छ, तर मनोपरामर्शदाता छैनन्। बाँकेको सुधार गृहमा भएको झडपमा घाइते हुने मध्ये एकजना मेरै गृह जिल्ला रूपन्देहीका युवा पनि थिए। यो डाटाको तथ्याङ्क होइन, हाम्रै छिमेकीको यथार्थ हो। सभामुख महोदय, बाल गृह क्षमताभन्दा बढिरहेका बाल बालिकाहरूको व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गराइयोस्। सरकारको भूमिका नियन्त्रण गर्ने मात्र होइन, राम्रो काम गर्ने संस्थालाई सहकार्य र नराम्रो गर्नेलाई जवाबदेही बनाउनु पनि हो। आज हामी बालबालिकाको ले लगानी गर्छौँ, त्यही भोलि राष्ट्रको निर्माणको सबैभन्दा ठुलो लगानी हुनेछ भन्दै यो विधेयकको पूर्ण समर्थन गर्छु। धन्यवाद।
1: मान्य हरिमोहन भण्डारी, त्यसपछि मान्य गुरुप्रसाद बराल।
4: धन्यवाद सभामुख महोदय। आज हामी बाल बालिका को बारेमा बोल्दैछौँ, जो फ्युचर, अब आजका बच्चाहरू भोलिका भविष्य हुन् भन्ने हामी सबैले बुझेका छौँ। अहिले जुन सोसाइटीमा इम्प्याक्ट परिरहेछ बच्चाहरूमा, त्यो किसिमले गर्दाखेरि हामी पछिको जनरेसनहरूमा पनि एउटा अनुशासन भन्ने कुराहरू हराउँदै गइरहेछ, त्यो परिस्थिति छ। त्यही भएर अब आउने चिल्ड्रेनहरूमा एक किसिमको अनुशासन र सबैभन्दा महत्त्वपूर्ण कुराहरू कल्चर, हाम्रो सोसाइटी के हो र हामीले के गर्नुपर्छ भन्ने कुरा गार्जियनबाट र स्कुलबाट पनि एक किसिमको लेसन हुनुपर्छ। र स्कुलले पनि चिल्ड्रेनको लागि टु स्टप चाइल्ड वर्कर, टु प्रोभाइड आइडेन्टिटी अफ कल्चर, टु गिभ फ्री एजुकेसन एन्ड फ्री हेल्थ सर्भिस, इट इज इम्पोर्टेन्ट सेक्टर फर चाइल्ड, होइन? त्यो धेरै इम्पोर्टेन्ट छ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवास्थित चिलीमे जलविद्युत आयोजनाको सुरुङभित्र 3 सफेला परेको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार खोजीको क्रममा आज दिउँसो 3 सब फेला परेका हुन्। फेला परेका सबमध्ये 2 सबको उद्धार गरी बाहिर निकालिएको छ भने एउटा सब बाहिर निकाल्ने कार्य जारी छ। गत 10 भदौमा आएको भोटेको सिबाडीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धार जारी छ। उक्त बाढीले त्यहाँका 11 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिले जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलमा सरकारलाई 11 सुझाव दिएको छ। समितिले जलवायु वित्तमा प्रत्यक्ष पहुँच, सरलीकृत स्वीकृति प्रक्रिया र द्रुत संयन्त्रका लागि विशेष व्यवस्था गर्न अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गर्न सुझाव दिएको छ। समितिले हिमाली जोखिम, कृषि क्षति र पूर्व सूचना प्रणालीका लागि नेपाल, चीन, भारत र भूटान बीच तथ्याङ्क साझेदारी र सहकार्य बढाउन भनेको छ। समितिका सभापति अशोक कुमार चौधरीका अनुसार जलवायु जन्य विपदका कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूल तथा जलवायु न्यायबारे विज्ञसँग राय लिइएको छ। समितिमा भएको छलफल र विज्ञबाट प्राप्त रायका आधारमा सरकारलाई सुझाव दिइएको हो। मन्त्रीपरिषद बैठक अहिले जारी छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बसिरहेको हो। अहिले बैठक बसिरहेको प्रधानमन्त्री बालन शाहको सचिवालयले जानकारी दिएको छ। सरकारले 1 असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सवारी साधन इभीलाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो। काठमाडौँ उपत्यका भित्रका हकमा भने स्कूल बस र सट्टा भर्ना गर्न चाहने सवारी साधनका हकमा मात्रै सार्वजनिक सवारी साधन दर्ता खुलेको छ। विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारी साधन दर्ता गर्न सूचित गरेको छ। सरकारले 7 जेठ 2083 लागू हुने गरी दर्ता रोकेको थियो। दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुला गरियो भन्नेमा स्वयं विभागका अधिकारी मौन रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विपदका समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताउनु भएको छ। आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो। कृत्रिम बुद्धिमत्ता एआई र भू उपग्रह प्रविधिमा आधारित पूर्व चेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। विपद सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने सिचुएसन रूम निर्माण गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभएको छ। यसका साथै नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको छ। विपद उद्धार र व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखेकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले काम अगाडि बढाएको छ। डेढ वर्षअघि जनकपुरको दुई होटलमा 19 दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरणका मुख्य अभियुक्त ताहिर रायनपुर पक्षका लागि कारागार चलान भएका छन्। घटना 20 लाखमा मिलाउन दबाव दिएको आरोप लागेका धनौजी गाउँपालिका 5 का वडाध्यक्ष याकुब कवारी भने 1 लाख रूपियाँ थरौटीमा छुटेका छन्। 23 वर्षीय रायनलाई 26 पदौमा धनुषा जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। गत आर्थिक वर्ष 82-83 संघीय सरकारले प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँड मार्फत 71,12,25,00,000 रूपियाँ हस्तान्तरण गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले 4,74,15,00,000,000 रूपियाँ संघीय विभागीय कोषमा जम्मा भएको र त्यसको बाँडफाँड सिफारिस गरेको हो। अवस्था अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564397738। मोबाइल 98558800002।
7: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184923।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98550-63938 र 98550-65542।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
3: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
0: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625-73099-98074-46182 र 98495-2125

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: नेपालीपनको आभास, नेपाली मनको आवाज।
5: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
4: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Zoodays FM 92.2 MHz.
1: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053.
2: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन. फोन 0556 4940 4993 580 र 98 5570 2640.
0: It's 6 o'clock. अहिले 6 बजे को छ.
3: यो समय किसान पाई प्रोडक्ट्स प्राली को हो.
4: राष्ट्र को शान किसान.
3: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा 5 सब फेला, खोजी चल्दै बाढी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
0: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु, नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई।
1: बैङ्कको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन, व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैङ्कमा 4.55% ब्याज पाइने, कर्जा लगानी नबढेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ्दै।
0: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 ज्यान गयो, भग्नावशेष मुनि 70-100 मानिस फसेका अनुमान।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
2: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 सब फेला परेका छन्। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 30 सब भेटिएका हुन्। फेला परेका सबको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ। भदौ 10 भोटे कोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार वार्ता गर्नु भएको छ। भेटमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण भोटेकोशी बाढी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड दिनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घडीमा राहत, पुनर्स्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: यसैबीच सर्वदलीय बैठकले भोटेकोशी बाढीबाट प्रभावितको पुनस्थापना र क्षतिको पुननिर्माणको अनुमान गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सत्तारूढ दल रासपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले 1 संसदीय विशेष समिति गठन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय भएको काङ्ग्रेस सभापति गगन थापाले बताउनुभयो। संसदको नियमावलीको व्यवस्था अनुसार विशेष समितिले काम गर्नेछ। बाढीपछिको खोज, उद्धार, राहत, पुनस्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि यस्तो समिति गठन गर्ने निर्णय भएको थापाले बताउनु भएको छ। यस्तै बैठकले राज्यसभा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ। यो संयन्त्रमा संसदभित्र र बाहिर रहेका प्रमुख दलहरू नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत र जसपा नेपाल समावेश हुनेछन्। दलहरूले भदौ 10 भोटेकोशी हुँदै आएको बाढीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्।
0: यसैबीच सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानसाक्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटेपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको मन्त्रालयले जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृङ्खलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ।
1: त्रिशुली नदीको बाढीले कटान गरेपछि भाँसिएको पृथ्वी राजमार्गको कृष्णभीरमा खोलेको नयाँ ट्र्याकमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी नै गाडी सञ्चालन हुने भएको छ। यही भदौ 14 गते सडक भाँसिएर पूर्ण रूपमा अवरुद्ध भएको राजमार्गमा नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक तयार पारिएको हो। नागढुङ्गा मुगलिन सडक आयोजनाका अनुसार आज बेलुकासम्म ग्राभेल र नाले निर्माणको काम सकिनेछ भने राति सहज रूपमा गाडी चलाउन बेनीघाट रोराङ गाउँपालिकाले फ्लड लाइट जडान गर्दैछ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले आज बेलुकासम्मको प्रगतिको समीक्षा गरी रोकिएका गाडीलाई आजै पार गराइने र भोलि बिहानदेखि दुवैतर्फ बाटो खुल्ला हुने जानकारी दिनुभयो। कृष्णवीरमा सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव देखिन थालेको थियो। अब सडक सञ्चालनसँगै नारायणगढ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाइनेछ।
0: सङ्घीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभएको हो। संसदका काम कार्यवाहीलाई थप छिटो, व्यवस्थित र प्रभावकारी बनाउन सुरु गरेको यस प्रणालीमा सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका श्रव्य दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक प्लेटफर्म पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राख्ने बताउनुभयो।
1: सरकारले सुत्केरी आमालाई कम्तीमा 6 महिना र सुत्केरीका श्रीमानलाई 42 दिनसम्मको तलबसहितको प्रसूति स्याहार बिदा दिने गरी नयाँ कानुन ल्याउने तयारी गरेको छ। कानुन मन्त्री सविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार 2075 संशोधन विधेयक तयार भइसकेको र मन्त्री परिषद हुँदै छिट्टै संसदमा लैजाने जानकारी दिनुभएको छ। बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको भन्दै उहाँले विशेष समयमा अभिभावकलाई शिशु स्याहार्न पर्याप्त समय दिनु राज्यको दायित्व भएको बताउनुभयो। पछिल्लो समय कामको चापले युवाहरूमा बच्चा जन्माउने आकर्षण घटेको र जनसङ्ख्या वृद्धिमा समेत कम हुँदै गएकाले सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुने भएका छन्। असोज 16 देखि 19 गतेसम्म सञ्चालन हुने महाधिवेशनबारे आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन समितिले यस्तो जानकारी गराएको हो। निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक देशभर काङ्ग्रेसका 8,70,000 क्रियाशील सदस्य पुगेका छन्। चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन ओडा तहसम्मै झण्डै 9,000 निर्वाचन अधिकृतहरू खटाएको काङ्ग्रेसले जनाएको छ। 3 जिल्ला बाहेक बाँकी 74 वटै जिल्लामा आजैदेखि निर्वाचनका सामग्री पठाउने र प्रक्रिया अघि बढाउने काम सुरु भइसकेको छ। यस महाधिवेशनले वडादेखि केन्द्रसम्म गरी देशभरबाट 3.5 लाख भन्दा बढी निर्वाचित नेतृत्व चयन गर्नेछ। जस अन्तर्गत वडा समितिमा मात्रै 2,96,000 भन्दा बढी प्रतिनिधि निर्वाचित हुनेछन्। यस पटकको महाधिवेशनलाई चुस्त, प्रविधि मैत्री र भव्य लोकतान्त्रिक अभ्यासको रूपमा सम्पन्न गर्ने काङ्ग्रेसले बताएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढीले धादिङमा पुर्याएको क्षति बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा पाँचवटा सब फेला थप खोजी चल्दै बाढी प्रभावितको पुनर्स्थापन र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन धादिङको कृष्णवीरको सडक भोलि बिहानदेखि दुईतर्फी चल्ने डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाइ लगायतका खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भदौ 10 गतेको भोटेकोशी बाढीले धादिङका चारवटा गाउँपालिकाहरूमा पनि ठूलो क्षति पुर्याएको छ। नदी किनारमा रहेका बस्ती सडक पुल र सार्वजनिक संरचनाहरू प्रभावित भएपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरू राहत उद्धार र क्षति मूल्याङ्कनमा खटिरहेका छन्। थप जानकारी सहित साथी महेश केवाली।
9: धादिङको गजुरी गाउँपालिकामा भोटेकोशी बाढीमा दुईजनाको ज्यान गएको छ, पाँचजना बेपत्ता छन्। गाउँपालिकाभरि 359 घरधुरी बाढीबाट प्रभावित भएका छन्। प्रभावितहरू 56 परिवार होल्डिङ सेन्टरमा छन्। अरू प्रभावितहरू आफ्नै घर अगाडि त्रिपाल टागेर बसिरहेका छन्। मलेखु र परेवाटार क्षेत्रमा कटान भई सडक अवरुद्ध बनेको थियो, जहाँ अहिले डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। त्रिशुली नदी र अन्य खोलामा रहेका तीनवटा पक्की पुलहरू पूर्ण रूपमा बगेका छन्। अहिलेको मुख्य चुनौती भनेको प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माण हो। गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख एकेन्द्र नेपाल।
10: मलेखुको यो धादिङको लाइफलाइन जोड्ने पुल चाहिँ भइदियो भन्ने छ बेनिफिट, त्यो नभइदिएर चाहिँ अहिले चुनौती भइरहेको छ। अहिलेसम्म डाटा अनुसार धादिङ जाने पुरै खोलाको पनि अब यो सडकको जग्गा हो, ओइलाइन होइन, त्यो अधिकांश यो हाइवेको ओइलाइन जग्गा होइन, टावर बनाएर बस्या हो। कुर्जावाला लगभग 11 घर पनि हुनुहुन्छ अरे होइन। कुर्जा बाहेकको घरहरूमा चाहिँ अब पुनर्वास र पुनर्निर्माण अनि गर्ने कि नगर्ने भन्ने नै हो चुनौती।
9: रसुवा बाढीका कारण गल्छी गाउँपालिकामा हालसम्म 10 बेपत्ता रहेकामा दुईजनाको ज्यान गएको पुष्टि भएको छ। 337 परिवार प्रभावित भएका छन्। 84 घर पूर्ण रूपमा क्षति भएका छन्। 2 विद्यालय 2 स्वास्थ्य संस्था प्रभावित भएका छन्। सडक पूर्वाधारमा झन्डै 700-800 मिटर बाटो क्षतिग्रस्त भएको छ। 11 झोलुङ्गे पुल र 4 पक्की पुल गरी 15 पुल भत्किएका छन्। कृषि क्षेत्रमा 145 किसानको 417 रोपनी जग्गा पुरिएको छ। हाल सबै विस्थापित परिवार आआफ्नो ठाउँमा फर्किसकेका छन्। बाढी आएको ठाउँमा दिगो बसोबास उपयुक्त नभए पनि मानिसहरू पुरानै ठाउँमा बसिरहेका छन्। अब पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाइने पालिकाको योजना छ। गल्छी गाउँपालिकाका विपद व्यवस्थापन प्रमुख रामप्रसाद गेवाली।
11: सबै आफ्नो ठाउँमा डेरा गरेर आफ्नो ठाउँमा फर्किसक्नु भयो। हाम्रो तयारी अब हाम्रो सहयोगी संस्थाहरू धेरै आउनु भएको छ, 75-80 जना संस्था हुनुहुन्छ। अब हामी क्लस्टरको हिसाबले उहाँहरूलाई कुन कुन सेक्टरमा कसले हेर्ने भनेर अब हामी त्यसको लागि हामी होमवर्क गर्दैछौँ। खानेपानीतिर हेर्नेले खानेपानी, स्वास्थ्यतिर हेर्नेले स्वास्थ्य, अनि बालबालिका, ज्येष्ठ नागरिक अनि अपाङ्ग
9: धादिङकै सिद्धलेख गाउँपालिकामा दुईजनाको ज्यान गएको छ, 3 बेपत्ता छन्। अभिभावक गुमाउने बालबालिका 2 छन्। 2 घर परिवार विस्थापित छन्। उनीहरू पालिकाले वितरण गरेको टेन्टमा बसिरहेका छन्। पालिकाको मुख्य राजमार्गसँगको सम्पर्क नै विच्छेद भएको छ। राजमार्गसँग जोडिने 3 पक्की पुल पूर्ण रूपमा बगेका छन् भने 9 झोलुङ्गे पुलहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका गरेका छन्। तत्कालको आवश्यकतामा खाने पानी नै प्रमुख समस्याको रूपमा देखिएको छ। सिद्ध लेक गाउँपालिकाका सूचना अधिकारी आशिष रिमाल,
12: खाने पानी पम्प भएको खोलाबाट पम्प गरेर हामीले डिस्ट्रिब्युट गर्छौँ, त्यो चाहिँ मोटर पम्प सबै बगाएको भन्ने, पुरेको बोरिङहरू थुन्नेको भन्ने छ, सबै प्राविधिकहरूले हेर गर्न।
9: बेनीघाट रोराङ गाउँपालिकामा पनि क्षति भएको छ, 11 जना बेपत्ता छन्। 6 वटा झोलुङ्गे पुल पूर्ण र 3 वटा आंशिक क्षतिग्रस्त भएका छन्। खाने पानी तथा सिंचाई क्षेत्रमा सामुदायिक तथा व्यक्तिगत गरी 33 वटा लिफ्ट खाने पानी योजना र 3 वटा लिफ्ट सिंचाई योजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 42 वटा पशु चौपाया बगेका छन्। साथै झन्डै 200 रोपनी कृषि बाली योग्य जग्गामा क्षति तथा कटान भएको छ। बेनीघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरे,
13: हामी कहाँ अलि बढी समस्या भनेको तटबन्ध नै हो, तल्लो लाइनका खानेपानी आयोजनाहरू सबै क्षति भएको छ। खानेपानीको लागि चाहिँ हामीले विभिन्न जात्री निकायहरूलाई डिमान्ड लगाएको छौँ, अनि अर्को चाहिँ हाम्रो पुलहरू गएको नि, सबै पुलहरूको कारणले गर्दाखेरि बालबालिकाको पढाइ चाहिँ प्रभावित भएको छ क्या धेरै, त्यो चाहिँ हाम्रो अर्को समस्या हो।
1: यसैबीच सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोसी नदीमा आएको बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरेका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
0: वाणिज्य बैङ्कहरूले निक्षेपकर्तालाई दिने औषध ब्याजदर असोजका लागि थप घटेको छ। बैङ्कमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको हो। सञ्चालनमा रहेका 20 वटा वाणिज्य बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औषध अधिकतम ब्याजदर 0.04% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औषध ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 वटा बैङ्कले दर घटाएका छन्। कुमारी, नबिल, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ब्याजदर घटाएको हुन्। बाँकी 16 वटाको स्थिर छ। लामो समयदेखि बैङ्कहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैङ्कहरूसँग झन्डै 15 खर्ब रुपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
1: राष्ट्र बैङ्क ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको अर्थ समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। अर्थ समितिले विधेयकमा गभर्नर लगायत सञ्चालकको कार्यकाल घटाउने, बैङ्क तथा वित्तीय संस्थामा 0.5% भन्दा बढी सेयर स्वामित्व रहेको व्यक्ति गभर्नर तथा सञ्चालक बन्न नपाउने, साउन 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गभर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पिरियड राखिने, सरकारले राष्ट्र बैङ्कलाई निर्देशन दिन सक्ने लगायत व्यवस्था गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ।
0: सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखेकाले केही समयको लागि बोलपत्रदाताले हुलाक मार्फत बोलपत्र दाखिला गर्न सक्ने जनाएको छ। कार्यालयले आज सार्वजनिक सूचना निकालेर विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म बोलपत्रदाता स्वयं उपस्थित भई प्रतिनिधि मार्फत वा हुलाक वा कुरियर मार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ 30 गतेको सचिव स्तरीय निर्णय अनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाक मार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकाले हुलाक मार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाक मार्फत कानुन बमोजिम तोकिएको समयसीमाभित्रै कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाएको सूचनामा भनिएको छ।
1: शेयर बजार 3 कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.19 अङ्कले घटेर 2612.42 बिन्दुमा झरेको छ। पुँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा भएपछि हिजो बढेको नेप्से आज घटेको हो। आज सबै समूहको उपसूचक घटेकामा जलविद्युत र जीवन बिमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 8.29 अर्ब कारोबार भएकामा आज 350 कम्पनीको 1.51 लाख हित्ता सेयर 5.38 करोड रुपियाँमा किनबेच भएको छ।
0: यसैबीच मन्त्री परिषद बैठकले सेयर कारोबारमा पुँजीगत लाभ कर घटाएको छ। आज बसेको मन्त्री परिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पुँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त भएका लाभ धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने बैठक निर्णय गरेको बैठकको निर्णयमा भनिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: कृषि मन्त्र नार्कसँग
15: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका वडा नम्बर 9 भिरबाट ट्र्याक्टर खस्दा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सडकबाट झण्डै 100 मिटर तल खस्दा माने भन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलामी र 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमै ज्यान गएको हो। ट्र्याक्टर चालक सहित 3 भने कुशल छ।
5: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाडीको निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको छ। विभागले भदौ 30 सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गरी असोज 1 लागू हुने गरी दर्ता खुल्ला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक गाडीलाई प्राथमिकता दिइने विभागको भनाइ छ। यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक गाडीको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोका गरेकोमा गएको साउन 18 एक सूचना जारी गर्दै मालवाहक गाडीको दर्ता खुल्ला गरेको थियो।
6: पाठ्यक्रम विकास केन्द्रले गरेको छलफलका क्रममा पाठ्यक्रममा नैतिक शिक्षा, एआई, कोडिङ, जलवायु परिवर्तन र उद्यमशीलताका विषय समेट्नुपर्ने सुझाव प्राप्त भएको छ। केन्द्रका अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट संकलित सुझावका आधारमा यस्तो माग आएको हो। केन्द्रले साथै प्रदेशका 28 जिल्ला र 46 केन्द्रमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा पालिका गरी 25,000 बढी सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो। सरकारवालाहरूले शिक्षालाई व्यावहारिक नदै बुक फ्री डे र ब्याग लेस डे जस्ता अभ्यासलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्नेमा जोड दिएका छन्। साथै शिक्षकको पेसागत विकास र मूल्याङ्कन प्रणालीमा सुधारको माग समेत गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार संकलित सुझाव विज्ञहरूले तयार पारेका 12 थेमेटिक पेपर र अनुसन्धानका निष्कर्षका आधारमा पाठ्यक्रम अध्यावधि गरिनेछ।
5: संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले पेश गर्नुभएको प्रतिवेदनमा विधेयकका 45 मध्ये 24 संशोधन गर्दै पशु स्वास्थ्य सुरक्षा र किसानको राहतलाई प्राथमिकता दिइएको छ। संशोधन विधेयक अनुसार अब बाध्यात्मक परिस्थिति नआएसम्म वा आवश्यक प्रक्रिया पूरा नगरी शङ्काकै आधारमा पशु मार्न पाइने छैन। रोग नियन्त्रणका क्रममा पशु वा पशुजन्य पदार्थ नष्ट गर्नु परेमा धनीलाई राहत र क्षतिपूर्ति दिन छुट्टै क्षतिपूर्ति तथा राहत कोषको व्यवस्था गरेको रोकाले बताउनुभयो। उहाँका अनुसार यस्तो राहत वितरणमा विपन्न, असहाय, एकल महिला र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइनेछ। विधेयकमा राष्ट्रिय कार्ययोजना निर्माण, वन्यजन्तुका महामारीको सघन निगरानी र तहगत समन्वयको प्रावधान राखिएको छ। साथै रोग नियन्त्रणका लागि बढीमा 11 भेटनरी द्रुत प्रतिकारी टोली गठन गर्ने र खटिने कर्मचारीको अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था समेत गरेको सभापति रोकाले बताउनुभयो।
6: सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राई विरुद्ध आज आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैङ्क खाताको क्युआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिलेमतमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 बिगो कायम गर्दै कैद र जरिवानाको माग दाबीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। गाजामा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ। गाजा सहरको ताल अल हावा क्षेत्रमा रहेको 6 तले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ। भवन असुरक्षित रहेको चेतावनीका बीच त्यहाँ झण्डै 10 परिवार बस्दै आएका थिए। नागरिक सुरक्षा निकायका निर्देशक राइद अल दहसानले भग्नावशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरू जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको बताउनु भएको छ। आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाइ छ। संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम युएनडिपीको गाजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो मार्सिकका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेष मुनि 70-100 जना मानिस फँसेका अनुमान छ। उहाँले गाजाभरि युद्धका कारण क्षतिग्रस्त भएका अरू झन्डै 400 भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ।
6: यस्तै जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसमा 88% महिला छन्। स्वास्थ्य मन्त्री केनी चिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुसी भएको बताउनु भएको छ। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे भने सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायत विभिन्न कारकहरूलाई दिन्छन्। वृद्धवृद्धाहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाडी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी सहरमा रहेको पार्क एरिनामा भएको आजको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इन्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 सुरु हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली रहेका छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: चिलीमा जलविद्युत आयोजनाको सुरुङमा 5 सब फेला, खोजी चल्दै बाढी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
5: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुरु, नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई।
6: बैङ्कको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन, व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैङ्कमा 4.5% ब्याज पाइने, कर्जा लगानी नबढेपछि बैङ्कमा पैसा थोप्ने क्रम बढ्दै।
5: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 जनाको ज्यान गयो। भग्नावशेष मुनि 70-100 जनासम्म मानिस फँसेका अनुमान।
6: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: नपक्ष खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी नगरपालिका छ मचट्याङ पर्दा टौवामा आग लागि फुटेको सिबाडी प्रभावितलाई होटल व्यवसाय संघ माडी इकाइले 76,175 रुपियाँ सहयोग। बिरामी ओसार पसार गर्ने गाडीको नयाँ भाडा दर निर्धारण। नारायणगढ हेडौडा खण्ड स्तर उन्नति हुँदै टिकौलीमा 2 किलोमिटरको फ्लाइओभर 42 महिनामा सक्ने लक्ष्य। चितवनमा भेटिएका 349 सब मध्ये 14 वटाको पहिचान, 81 जनाको डिएनए संकलन। चिलिमे जलविद्युतको सुरुङमा थप 3 वटा सब फेला। र मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको चेतावनी। नेपाली कांग्रेसको 15 महाधिवेशनमा 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवनको माडी नगरपालिका छमा चट्याङ पर्दा टौवामा आग लागि भएको छ। मंगलबार राति करिब 12:50 बजे स्थानीय मनोज पावेको टौवामा चट्याङ परेर आग लागि भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हो। आगलागीको सूचना प्राप्त हुनसाथ प्रहरी वरिष्ठ हवलदार राजेन्द्र कुमार चौधरीको कमाण्डमा 4 जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चट्याङ वा आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ। रसुवाको फुटेको सी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि होटल व्यवसाय संघ चितवन माडी इकाइले 76,175 रुपियाँ सहयोग गरेको छ। माडी क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायीहरूले आपसमा रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। संकलित रकम फुटेको सी बाढी पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको माडी इकाइ अध्यक्ष गोपाल श्रेष्ठले जनाउनुभयो। विपदको समयमा माडीका होटल व्यवसायीहरूले सामूहिक रूपमा गरेको सहयोगले सामाजिक उत्तर दायित्व तथा मानवीय सेवाप्रतिको प्रतिबद्धता देखाएको माडी इकाइका कोषाध्यक्ष घनश्याम लामिछानेले बताउनुभयो। इकाइले सम्पूर्ण सहयोगदाताहरूको नामोली समेत प्रकाशित गरी अभिलेख सुरक्षित गरेको उहाँले जनाउनुभयो। यसैबीच रसुवाको भुटेको सी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका 3 स्थित बगोडा उत्तर टोल विकास समितिले समेत संयुक्त रूपमा 40,130 रुपियाँ सहयोग प्रदान गरेको छ। चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष 2083-84 लागि एम्बुलेन्स तथा बिरामी ओसार पसार गर्ने गाडीको नयाँ भाडा दर निर्धारण गरेको छ। गत भदौ 9 गते बसेको समितिको बैठकको निर्णय अनुसार जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरूको सड़कको अवस्था, भौगोलिक भूभाग र एम्बुलेन्सको वर्गीकरण क वर्ग, ख वर्ग र पीटीभी अनुसार दुईतर्फी भाडादर तय गरिएको हो। नयाँ तोकिएको भाडादर अनुसार क वर्गको एम्बुलेन्सका लागि तराई भूभागमा पी सडकमा प्रति किलोमिटर 70, ग्राभेलमा प्रति किलोमिटर 75 र कच्ची सडकमा प्रति किलोमिटर 85 कायम गरिएको छ भने पहाडी भूभागमा पिसमा प्रति किलोमिटर 95, ग्राभेलमा प्रति किलोमिटर 100 र कच्चीमा प्रति किलोमिटर 110 रुपियाँ तोकिएको छ। चितवनको टिकौली जंगलमा सड़क दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब 2 किलोमिटर लामो फ्लाइओभर निर्माण हुने भएको छ। पूर्व पश्चिम राजमार्गको हेटौडा नारायणगढ सड़क खण्ड स्तर उन्नतिको योजना अन्तर्गत टिकौली जंगलमा सवारी साधन माथिबाट र वन्यजन्तु तलबाट आउजाउत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो। यसका लागि सड़क विभाग अन्तर्गत आयोजना निर्देशनालयले हेटौडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको करिब 70 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नतिका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। रसुवाको भुटेको सीमा गएको बाढीपछि चितवनमा 364 जनाको शव फेला परेकोमा 14 शवको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरूका 81 जना आफन्तले डिएनए नमुना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेका मध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानूनी प्रक्रिया मार्फत व्यवस्थापन गरिएको हो। पहिचान खुलेका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले बाढी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य सेवा उपचार दिनेछन्। सड़क डिभिजन कार्यालय भरतपुर चितवनले पृथ्वी राजमार्गमा पर्ने कृष्ण भीरमा जारी ट्र्याक निर्माण कार्य बुधबारसम्म
पूरा हुने जनाएको छ। दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा असोज एक गतेदेखि सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्ने उद्देश्यसहित अहिले निरन्तर काम भइरहेको कार्यालयले जानकारी दिएको हो। नारायणगढ मुगलिन सडक खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ। विक्रमसम्म 2070 ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो। सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आह्वान गर्न ₹2,50,00,000 विनियोजन गरिएको बताउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। भुटेको सीमा आएको बाढीपछिको पुननिर्माणका लागि सरकारले भारतको साथ खोजेको छ। त्यसका लागि अर्थमन्त्री डाक्टर सोडिमवाङले बिहिबार 3 दिने औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको छ। शुक्रबारदेखि शुरू हुने भेटघाटमा उहाँले नेपालमा बाढीका कारण आएको विपत्तिको बारेमा छलफल गर्ने बताइएको छ। उहाँ भारतीय विदेश मन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र वाणिज्य मन्त्री पीयूष गोयलसँग नेपालको विपत्तिको बारेमा छलफल गर्न अर्थ मन्त्रालय स्रोतले जनाएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विपदको अवस्थाबारे सरकारलाई विज्ञ मार्फत अध्ययन गराई घटनाको प्रकृति पहिचान तथा नामकरण गर्नुपर्ने बताउनु भएको छ। सर्वदलीय बैठकपछि बुधबार संचारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपदको प्रकृति जटिल रहेकाले अनुसन्धान र विज्ञताको आवश्यकता रहेको बताउनु भएको हो। बैठकमा सहभागी नेताहरूबीच समेत यस विषयमा छलफल भएको र सरकारले विज्ञको अध्ययनका आधारमा घटना के हो भन्नेबारे चाँडै स्पष्ट पार्नुपर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो। सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जनाउनुभयो। राष्ट्रिय सभाका सदस्यहरूले ब्रिक्स सम्मेलनमा नेपालले पनि अर्को पटकदेखि भाग लिने गरी ब्रिक्स सदस्य देशका रूपमा सदस्यता लिनुपर्नेमा जोड़ दिएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा सदस्य उर्मिला अर्यालले ब्रिक्स सम्मेलनमा नेपालले सदस्यता लिनुपर्ने बताउनुभयो। सदस्य गुमादेवी तिमी सिन्हाले ब्रिक्स सम्मेलनमा नेपाललाई किन निमन्त्रणा आएन भनी प्रश्न गर्नुभएको थियो। र सुवाको चिलिमे हाइड्रो पावरको सुरुङमा थप एकजनाको शव भेटिएको छ। गोताखोर टोलीले 130 मिटर भित्र प्रवेश गरेर थप एकजनाको शव निकालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो। बुधबार नै गोताखोरले 3 जनाको शव र एउटा मानव अङ्ग फेला पारेका थिए। मध्य प्रदेशमा सत्ता साझेदार दल एमाले सरकारप्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै एमाले असन्तुष्ट देखिएको हो। मध्य प्रदेश सभा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको रवैया यस्तै रहे, एमाले समर्थन फिर्ता लिने चेतावनी दिनुभयो। मुख्यमन्त्री समेत रहनुभएका यादवले वर्तमान सरकार गठन पूर्व गरिएको सम्झौता सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री उदासीन देखिएको आरोप लगाउनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। बुधबार काङ्ग्रेसले पत्रकार सम्मेलन गर्दै असो 16-19 गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने काङ्ग्रेस निर्वाचन समितिले जनाएको हो। निर्वाचन समितिका सदस्य राजु नेपालले यस पटकको महाधिवेशनमा करिब 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाउनुभयो। त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी देवीघाट त्रिशुली सडक खण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागढीसम्मको आवागमन सुचारू गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ। नेपाल सरकारसँग पर्याप्त लम्बाईका बेलीब्रिज मौजदात नभएपछि चीन, भारत र अमेरिका लगायतका देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागि हो। यद्यपि बाढीले भत्काएका सडक र पुलको स्थायी पुननिर्माणका लागि भने 73 अर्ब रुपियाँ भन्दा बढी लाग्ने प्रारम्भिक आकलन गरिएको छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता शर्तसहित खुल्ला गरेको छ। असोज 1 गतेदेखि लागू हुने गरी विभागले नयाँ सवारी दर्ता खुल्ला गरेको हो। विभागले 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सम्पूर्ण स्थानीय तहलाई पत्रचार गर्दै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि छुट्टा छुट्टै मापदण्ड तोकेर दर्ता खुल्ला गरिएको जनाउनुभयो।
र नेपाली जापानी नेपालमा जापानी इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 26 पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थित प्रतिवेदन अनुसार देशका 16 जिल्लामा 26 जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेमा सबैभन्दा बढी झापाका 6 जना छन्। यस्तै सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घखाँसीमा 2-2 जना, मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहु, नवलप्रासी, कञ्चनपुर र रोल्पामा 1-1 जनाको मृत्यु भएको छ भने पछिल्लो पटक रोल्पा र तनहुमा 1-1 जना गरी थप 2 जनाको ज्यान गएको हो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगरपालिका समक्ष ट्याङ्कपर्दा टौवामा आग लागि भुटेको सिवाडी प्रभावितलाई होटल व्यवसाय संघ माडीकाले 76,175 रुपियाँ सहयोग। चितवनमा एम्बुलेन्स तथा बिरामी ओसार पसार गर्ने गाडीको नयाँ भाडा दर निर्धारण। नारायणगढ हेटौडा खण्ड स्तरोन्नति हुँदै टिकोलीमा 2 किलोमिटरको फ्लाइओभर 42 महिनामा सक्ने लक्ष्य। चितवनमा भेटिएका 349 शव मध्ये 14 वटाको पहिचान, 81 जनाको डिएनए संकलन। चिलिमे जलविद्युतको सुरुङमा थप 3 वटा शव फेला। मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको चेतावनी। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा।

0: अन्ठानब्बे पाँच पचास त्रिसठी एक सय बहत्तर र अन्ठानब्बे चार बाहन्न बाह्र दुई सय छ।
1: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय पिलेटदाना।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिलिमे जलविद्युतको सुरुङबाट 4 र अप्पर त्रिशुलीको सुरुङबाट 5 जनाको शव निकालियो। भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपेली संघ ईयूको तयारी। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग 3-0 को सोझो सेटमा पराजित।

0: Telekom, राष्ट्रको संचार। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रासोपा सभापति लामिछाने संयोजक रहनु भएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ। संसद भित्रबाट संसदीय समिति बनाउनको लागि चाहिँ राजनीतिक दलहरू तयार रहेको र उहाँहरूको समर्थन रहेको, उहाँहरूको आग्रह र अनुरोध रहेको कुरा चाहिँ नि राजनीतिक दलहरूको तर्फबाट पनि आज व्यक्त गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू जुन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनु पर्छ, कुराहरू उठाउनु पर्छ, छलफल अगाडि बढाउनु पर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्त्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ।
0: बैठकपछि नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालले प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने राष्ट्रसङ्घको बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगेका क्षतिको दावी गर्न सुझाव दिएको बताउनुभयो। नेता नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने पर्याप्तता आधारहरू नेपालसँग रहेकाले प्रधानमन्त्री शाहले यो कुरा उठाउन सक्नुपर्ने बताउनुभयो। बैठकमा नेपाली कङ्ग्रेसका सभापति गगन थापा, राप्रपाका नेता ज्ञान बहादुर शाही, जनमत पार्टीका अध्यक्ष सीके रावत लगायतका नेताहरूको सहभागिता रहेको थियो। प्रतिनिधि सभाको आजको बैठकले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्रीवादीले बालबालिकाको जन्म दर्ता, नागरिकता प्राप्ति लगायतमा देखिएका कानूनी जटिलता सुधार गर्न नयाँ कानून आवश्यक रहेकाले विधेयक अगाडि बढाइएको बताउनुभयो। मन्त्रीवादीले प्रचलित कानूनले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न र नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि र प्रतिबद्धता समेट्न पनि विधेयक आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि समाज र राज्यले समान अवसर, न्यायपूर्ण वातावरण र सुरक्षित विकासको आधार सुनिश्चित गर्नुपर्ने बताउनुभयो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले तीन तहको सरकार र सरकारवालाहरूसँगको समन्वयमा भोटे कोशी बाढी प्रभावितको राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको थियो। सचेतक राईले विपदको समयमा नागरिकले सबैभन्दा बढी राज्यप्रति विश्वास गर्ने भएकाले राहत वितरण र पुनर्स्थापनालाई पक्षपात रहित बनाउनु पर्ने बताउनुभयो। सचेतक राईले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने ठोस योजना ल्याउन, कृषि आधुनिकीकरणमा जोड दिन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारी नियन्त्रण गर्न, शिक्षा स्वास्थ्य लगायतका अत्यावश्यक सेवामा नागरिकको पहुँच विस्तार गर्न सरकारले के गरिरहेको छ भनी प्रश्न गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले एकद्वार प्रणालीका नाममा राहत र उद्धार कार्यमा सहयोग गर्न चाहने संस्थाहरूलाई रोक्न नहुने बताउनुभयो। प्रमुख सचेतक राईले सङ्कटका बेला सबै नेपाली एकजुट र सामना गर्नुपर्ने भन्दै विस्थापितको पुनर्स्थापना र पुननिर्माणका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। यस्तै बैठकको सुरुमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले चाडपर्व नजिकै गर्दा बजारमा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिएको र अस्वाभाविक मूल्य बढेको भन्दै नागरिकको जनजीविकासँग जोडिएका समस्यामा सरकार मौन नहुने बताउनुभयो। सांसदहरूले भोटेकोसी बाढीमा परि बेपत्ता व्यक्तिको मृत्यु दर्ता सम्बन्धी कानूनी प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सिप परीक्षण, लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। बैठकमा मन्त्री मेहताले विभिन्न अस्पतालहरूमा आपतकालीन स्वास्थ्य सेवा तथा डिजिटल सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा सुरक्षा र दीर्घकालीन हित सुनिश्चित गर्न संघ प्रदेश र स्थानीय तीनै तहका सरकार बीच समन्वय भइरहेको जानकारी दिनुभयो। यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले संक्रामक रोग पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङ्खलाहरूमा परेको असर, बढ्दो हिम पहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान आकर्षण गराउनु पर्ने धारणा राख्नुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जिम्मेवार बनाउन नेपालले संयुक्त राष्ट्र संघको महासभामा जलवायु क्षतिपूर्ति र जलवायु न्यायका पहल अघि बढाउनु पर्नेमा जोड दिनुभएको थियो। यस्तै जलवायु परिवर्तनका कारण भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत र उद्धार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था तथा विस्थापित भएकालाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने सांसदहरूले बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, किशोरीहरूलाई लक्षित साइबर बुलिङ रोकथाम र सबै प्रदेशमा सुरक्षित मातृत्वका लागि आवश्यक नीतिगत सुधार गर्न माग गर्नुभयो। सांसदहरूले रोजगारी सृजना, सीमा क्षेत्रको सुरक्षा बढाउन, महँगी नियन्त्रण, किसानका उत्पादनको सहज बजारीकरण, मध्य प्रदेशमा आधारभूत सेवा विस्तार र दलित बालबालिकाको निशुल्क शिक्षामा पहुँचको प्रभावकारी अनुगमन लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि अपराह्न दिउँसो 1:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोसी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले बाढी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य, उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउनुभयो।
2: जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। प्रभावित नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ। तत्कालको लागि जुन विद्यालयहरू क्षति भएका छन् त्यहाँ विद्यार्थीहरूले पाउनु भएको छैन, सबै विद्यालयमा टेम्पररी लर्निङ सेन्टर भइसकेको छ।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सक्रिय राहत कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानूनी कार्यवाहीका लागि साउदी नागरिक कानूनी व्यवसायलाई ORS नामा पावर अफ अटर्नी दिई प्रक्रिया अघि बढाउने सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ। यसैगरी मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू फणेन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाल तथा प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको छ। चिलिमे जलविद्युत केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट आज 3 सग्लो शव र एउटा मानव अङ्ग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्ति सहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार यही भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले सो जलविद्युत केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकूल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो। बाढी आएको दिन उक्त जलविद्युत केन्द्रको बिहानी सिफ्टमा 1 2 सुपरभाइजर, 2 चौकीदार र 1 कार्यालय सहयोगी गरी 6 कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमल बहादुर खरेलले जानकारी दिनुभयो। यसै गरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशुली जलविद्युत आयोजना 1 अडिट टनेल भित्रबाट आजै 5 शव फेला पारेको छ। उत्तर गया 1 दलदुङ खोलाको 800 भित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। सरकारले रसुवाको भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेलबासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। समितिले बाढीको उत्पत्ति तथा त्यससँग जोडिएको हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। प्रवक्ता साक्यका अनुसार रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढीका रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिम नदीय जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णयमा पुगेको हो। यसअघि जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेर जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव दिएको थियो। यही भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्न रसुवा जिल्लामा 25 तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण 1 संकलन गर्न नवगठित मूल्याङ्कन समितिलाई कार्यादेश दिएको उहाँले जानकारी दिनुभयो। बाढीका कारण स्याप्रुबेसीमा रहेको गोसाईकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्य सञ्चालनका लागि रसुवा भू संरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णय समेत भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग यही भदौ 18 नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि दुईतर्फी यातायात सञ्चालन गरिने भएको हो। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार आज ग्राभेल नाली लगायतका सबै काम सकिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय संसदका बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डिनले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। भेटमा कार्यवाहक राजदूत बोल्टिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनस्थापना तथा पुननिर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भारतले देखाएको ऐक्यबद्धता तथा खोज उद्धार र राहतका लागि गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। बैतडीका ग्रामीण वस्तुहरू अझै पनि राष्ट्रिय प्रसारण लाइन तथा विद्युत सेवाबाट वञ्चित छन्। जिल्लाका कतिपय ठाउँमा बिजुलीका पोल र तार विस्तार भए पनि विद्युत लाइन सुचारू नहुँदा स्थानीयले बत्ती नै नबाली महसुल तिर्न बाध्य छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीमा अझै पनि कुल जनसङ्ख्या वा घरधुरीको आधारमा सरदर 35-40% जनसङ्ख्या पूर्ण रूपमा विद्युतको पहुँचबाट वञ्चित रहेको अनुमानित तथ्याङ्क रहेको छ। जिल्लाको पर्चौडी, सुनैया र पञ्चेश्वरका दुर्गम ओडाहरूका धेरै जसो ग्रामीण वस्तुहरूमा पोल र तार टाँगिए पनि बत्ती बाल्न नपाएको गुनासो गर्नुहुन्छ स्थानीय लक्ष्मण बोहरा।
4: त्यो ठाउँमा पोल होला तर त्यहाँ अहिले खिया लागेर अब केही छिनमा जीर्ण अवस्था बन्दै पोल परिवर्तन गर्नुपर्ने अवस्था छ। धेरै आवाज उठाए पनि न जनप्रतिनिधिले आवाज सुन्छ न के नै गर्छ मात्र भन्छ गर्ने के।
3: बत्ती नपुगेका बस्तीहरूमा स्थानीय बासिन्दाहरू वर्षौंदेखि टुकी वा सोलारको भरमा रात बिताइरहेका छन्। स्थानीय रिगेश धानुक।
5: अहिले चाहिँ हाम्रो सम्बन्धित क्षेत्रहरूमा चाहिँ विद्युत कार्य एकदमै ढिलासुस्ती चाहिँ भएको अवस्था चाहिँ हो। यस कार्यालयले अब सम्बन्धित कार्यालयहरूलाई विविध विषयमा चाहिँ कार्य अगाडि बढाउनलाई पत्रहरू पनि पाकेटा पत्रहरू पनि पठाए।
3: जिल्लाका कतिपय भित्री र दुर्गम बस्तीहरूमा वैकल्पिक ऊर्जाको लागि निर्माण गरिएका लघु जल विद्युत आयोजनाहरू समेत अहिले बिग्रिएर अल्पत्र परे। स्थानीय रावल बोहरा।
6: जनप्रतिनिधिहरूले कहिले केही कारणले चाहिँ भएको कहिले चाहिँ केही कारणले यस्तो पुग्छ कहिले दसैँमा पुग्छ भन्ने कहिले अब तिन चार महिनापछि हुन्छ भन्ने त्यसको प्रक्रिया हामीले अगाडि बढाएका छौँ भन्ने तर काम चाहिँ नहुने त्यो जनताहरूले आवाज गुनासोहरू राख्दाखेरि ठिक त हामी गर्छौँ भइरहेछ काम चाहिँ भइरहेछ भन्ने।
3: बैतडीका धेरै जसो गाउँहरू दुर्गम क्षेत्रको कठिन पहाडी भूगोलमा छरिएर रहेका कारण विद्युत पुर्याउन असहज भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला संस्कृति तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व प्रसिद्ध एकाडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस अस्कर अवार्डको 900 संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभयो। सरकारले आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति बिदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि तयार गरिएको विधेयकमा व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो। संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सुरु गरेको छ। सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्म शुभारम्भ गर्नुभएको हो। ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका 9 भिरबाट ट्र्याक्टर खस्दा 2 मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सडकबाट करिब 100 मिटर तल खस्दा माने भन्ज्याङ गाउँपालिका 8 20 नवीन पुलामी र सोही स्थानका 62 छविलाल तिमल सिन्हाको घटनास्थलमै मृत्यु भएको छ। सिराहामा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। प्रहरीले सिराहा नगरपालिका 1 स्थित हुलाकी सडक खण्डबाट 105 किलो गाँजा सहित J1C-12-13 नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। महोत्तरीको भिट्टामोड जनकपुर सडक खण्डमा पुलहरूको निर्माणमा ढिलाइ हुँदा स्थानीय तथा यात्रुहरूलाई दैनिक यात्रा गर्न शास्ति भइरहेको छ। 4 अघि नै ठेक्का लगाइएको भए पनि पुल निर्माणको आधा काम पनि हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। महोत्तरीबाट संवाददाता मनजित कुमार रामको रिपोर्ट।
7: महोत्तरीको भिठामोड जनकपुर सडक खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ हुँदा शास्ति भएको छ। पुल बनाउन थालेको चार वर्ष भइसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन, जसले गर्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ। पुल नहुँदा यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय लतिफ नदाफ बताउनुहुन्छ। जलेश्वर जनकपुर सडक कुनै गली रोड नभई दैनिक रूपमा हजारौं यात्रीहरू यातायात गर्ने सडक हो। समयमा पुल निर्माण नहुँदा धेरै चोटि दुर्घटना समेत भइसकेको स्थानीय रूपेश मण्डल बताउनुहुन्छ।
8: मौसम प्रत्येक साल साले साले बाहिर रहे छ, लेकिन तैयो भी यहाँ के जनप्रतिनिधि हो या क्षेत्र के प्रतिनिधि हो, अभी जब वही पुल पर कोनो सुनवाई नहीं कलकै, बाहर रहे छ, आब वहाँ रोड जाम भए छ, केहू दुर्घटना भए छ, कते बेर टेम्पू में खसल छ।
7: बजेट अभावले भिठामोड जनकपुर सडक खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ भएको र पटक पटक म्याद थप्नु परेको हुलाकी राजमार्ग जनकपुर परियोजनाका कार्यालय प्रमुख कृष्ण कुमार महतो बताउनुहुन्छ।
9: चारवटा पुलहरू मेजर पुलहरू थिए र केही कल्भर्टहरू थिए। मेजर पुलहरू मध्ये तीनवटा पुलको निर्माण कार्य अहिले भइराखेको अवस्था छ। एउटा पुलको अहिलेसम्म ठेका व्यवस्थापन नै गर्न सकिएको छैन। विगत चार वर्षदेखि हामीले अर्थ मन्त्रालयमा बजेटको लागि स्वरूप निर्माण मार गरेका छौँ, तर हालको अवस्थासम्म पनि प्राप्त नभएको अवस्था रहेको छ। त्यसले गर्दाखेरि एउटा पुलको निर्माण हामीले सुरु गर्नै सकेका छैनौँ। त्यसको कहिले बजेट प्राप्ति हुन्छ र ठेका व्यवस्थापन भएर बन्द काम सुरु हुने होला।
7: 2079 साल फागुन 2 गतेको करिब 30 करोडको लागतमा पुल निर्माण कार्य सुरु गरिएको चार वर्ष हुँदा समेत पूरा हुन सकेको छैन। मञ्जित कुमार राम, महोत्तरी।
0: अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयूले बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयरले बुधबार युरोपेली संसदमा बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गर्नुभएको छ। प्रस्तावित ईयू किड्स एक्ट अन्तर्गत 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल, भिडियो सेयरिङ प्लेटफर्म, एआई च्याट बोर्ड तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक एन 2058 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ। समितिको बुधबार र सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक एनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेर विधेयकको प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको हो। अर्थ समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन आगामी प्रतिनिधि सभाको बैठकमा पेश हुने समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका व्यवसायी तथा घर परिवारलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदबाट प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहत अनुभूति दिलाउन विद्युत सेवामा सहुलियत दिन लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने तथा क्षतिग्रस्त घर, व्यवसाय र उद्योगको विद्युत मिटरको लगत कट्टा गर्ने मन्त्रालयले जनाएको छ। यस्तै
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
12: विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। बुधबार महिला भलिबल अन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले जापानसँग सोझो सेटको हार बेहोर्यो। कुमाकी आइची स्थित कुमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्नेसियममा बलियो जापान विरुद्ध निरीह नेपाल 25-8, 25-12 र 25-11 नतिजामा पराजित भयो। नेपाली महिला भलिबल टोलीको एसिया खेलकुदमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा नेपालले पहिलो पटक सहभागी भएको थियो। लामो समयसम्म चल्ने भएकाले एसियाडको औपचारिक उद्घाटन हुन 3 दिन बाँकी रहे पनि भलिबलका प्रारम्भिक चरणका खेलहरू सुरु भएका हुन्। नेपालले अब समूहको दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। इन्डोनेसियासँग पनि पराजित भए नेपालको पदक जित्ने चुनौती सकिनेछ। यद्यपि नेपाली टोली घर जाने भने छैन। समूहका पुच्छार टोलीहरू 9-14 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
0: अब मौसम। आज राति कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.2, न्यूनतम 19.5, काठमाडौँको अधिकतम 28.3, न्यूनतम 20°C, वर्षा 0.2 mm, पोखराको अधिकतम 29.2, न्यूनतम 21.5°C, वर्षा 72.6 mm, वीरेन्द्रनगरको अधिकतम 31.8, न्यूनतम 21.5, र दिपायलको अधिकतम 33.7, न्यूनतम तापक्रम 22.4°C। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिलिमे जलविद्युतको सुरुङबाट 4 र अप्पर त्रिशुलीको सुरुङबाट 5 जनाको शव निकालियो। भोटेकोसी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपेली संघ EU को तयारी। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
13: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
14: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
13: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
14: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76074। खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
13: माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
14: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550-59984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458-91284।
13: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
15: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
13: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
15: 24 घण्टा इमर्जेन्सी सेवा,
13: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
15: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
13: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
15: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
13: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
15: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
13: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
15: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
13: भेन्टिलेटर सेवा,
15: होल बॉडी चेकअप जाँचको सुविधा
13: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
15: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
16: स्वदेश FM 93.2 MHz।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार सब फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढी प्रभावित नुवाकोट र रसुवामा 21 चिकित्सकको टोली परिचालन, बाढी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 सुझाव, अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनु पर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढी पछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटिकोशी त्रिशुलीको विपत केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुनर्निर्माण र विगतकै संरचना दोहोऱ्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढी पीडित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ, उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ, जो अहिले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय किसानमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभ कर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल,
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिन भन्दा बढी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
5: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 22 दिन आज रसुवाको चेलिमे जलविद्युत आयोजनाको सुरुङभित्र चारजनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा चारवटा शव भेटिएका हुन्। यो सँगै अहिलेसम्म बाढीमा परेका 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउतका अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हार्ट जोर्नी, मनोरोग लगायत विशेष के रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधी सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटेलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाइएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
6: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यस कारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
5: बाढीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकार बीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
7: बिल्कुल होइन, प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञ सम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटिरहनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठुलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौँ नि। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुइटै जिम्मेवारी एउटैको हुँदा नगर्ने। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने।
5: यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
8: संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ,
3: तर प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसले यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त। त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, तर सँगसँगै तपाईँकै दलको सरकार भएको, तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेका राख्नु होला।
5: ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून नै बनाएर बाढी प्रभावितको पुनस्थापनाका लागि काम गर्नु गर्ने धारणा राख्नुभयो। अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो। ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो। विभागले मोबाइल एप मार्फत विदेशी नागरिक पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो।
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनु पर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ। र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेसनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिन्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ। ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिन्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो। अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी सहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इन्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 सुरु हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक सुरुवात हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने सुरु भइसकेको छ। 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि सुरु भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
0: सन्तोषी राउल। बाढी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाइमा जोड।
9: खानेपानीको रिसोर चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जङ्गली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन।
0: नागरिकता पासपोर्ट जस्ता कागज पत्र हराएमा के गर्ने, जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: बाढीले तपाईँको पनि सरकारी कागज पत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागज पत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले,
3: यो रसुवा बटेगोसीको बाढीमा जो पर्नु भएको छ, चपेटामा पर्नु भएको छ, उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो च्यातियो भने त्यो अवस्थामा सम्बन्धित वडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानुनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन, अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआइडी प्राप्त गर्नुहुन्छ, जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरको आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कुलका कागजपत्रहरू, कलेजका कागजपत्र होलान् भने तत्त कानुनले नै यस्ता विषयहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्था आधार मानेर गर्छौँ। हामीसँग अहिले भएका जुन कानुनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन्। सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजहरू प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशेष चिकित्सा समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
2: विपदमा नष्ट भएका सरकारी कागजपत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अरियाललाई सोधेका छौँ।
4: चारवटा वडामा हाम्रो क्षति भएको, 7 नम्बर, 6 नम्बर, 4 नम्बर, 3 नम्बर प्राविधिक जीवहरू, अब कर्मचारी, जनप्रतिनिधि सबै हामी चाहिँ लागिरहेका छौँ। मृतकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामीले उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ, अब उहाँले खाइरहनु भएको औषधिहरू, र उहाँसँग सम्पर्कमा छौँ। जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेको छौँ।
2: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल। बेत्रावती बजार बाढीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाससँगै शुद्ध खाने पानीको चिन्ता उत्तिकै हुन्छ। आश्रय स्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डङ्गल,
5: खानेपानीको रिसोर चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जङ्गली जनावर मानव बस्तीको चाहिँ बाट बग्ने फर्मेलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केका फर्मेलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दुरीबाट करिब 100 मिटरसम्म पर लगेर डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मेलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र कुहिनेर चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिनेर त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वेट पिट एउटा ड्राई पिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने, नकुहिनेलाई चाहिँ खाल्टामा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
2: पानी शुद्ध भएन भने झाडा पखला, हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन्। अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव,
6: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ।
1: पोषण सुधारका लागि गर्नु

0: पर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
2: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण संवाद।
4: पोषण संवादमा आज हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा सामग्री लिएर आएका छौँ। भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा कम्तीमा पनि 17,000 बालबालिकामा मानवीय सहायताको तत्काल आवश्यकता देखिएको छ। सयौं बालबालिका अभिभावक विहीन भएका छन्। बाढीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट आदि पुग्दछन्, तर बालबालिका गर्भवती सुत्केरीका लागि यतिले मात्र पर्याप्त हुँदैन। विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा महत्वपूर्ण हुन्छन्। उनीहरूका लागि आमाले पर्याप्त दूध खुवाउने वातावरण छ कि छैन त्यो पनि हेरिदिनु पर्दछ। बाढी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गर्ने वातावरण बनाउनु पर्दछ। विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले खाने गर्दछन्। यो विशेष गरी गर्भवती र स्तनपान भएका आमाका लागि निकै जोखिमपूर्ण हुन्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग भलाकुसारी गर्नु भएको छ।
5: खानपानदेखि लिएर जिउ टेन्सिल लगाउने यताउति गर्ने चलन छ नि त। खानपान चाहिँ कस्तो छ?
6: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान्थे नै हो।
5: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
6: अझै नपुगे पनि अब
5: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
6: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँड्ने दिदीहरूलाई भनेको थिएँ अनि टेन्सन मैले त्यो बाहिर पुग्छु खाँदैछु क्या, मेरै पीडा थियो अनि अहिले फेरि अब यहाँ आइसिसी चाहिँ दुख्न पुग्ने गर्छ, दुख्छ र दुख्छ भन्नुहोस् चाहिँ भएको थियो, त्यही दुध खानिरहेको छु, मेरो दुधै पुगिरहेन।
5: पहिला चाहिँ आउँथ्यो,
6: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त्यो मामाको छोरालाई खानिन्थ्यो, दुख्थ्यो।
4: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन, फोलिक एसिड लगायतका आवश्यक सूक्ष्म पोषक तत्व नियमित रूपमा उपलब्ध गराउन आवश्यक छ। राहतका नाममा चाउचाउ जस्ता जङ्क फुड भन्दा पनि अन्डा, दाल, गेडागुडी, दुध, दही जस्ता प्रोटिनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमा दुवैको पोषणमा सघाउ पुग्छ। सबै गुमेको बेलामा किन खानु पर्यो, किन खुवाउनु पर्यो भन्ने पनि हुन सक्छ। यो समयमा बालबालिका, महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ। हामीले प्रेरक, भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग कुराकानी गरेका छौँ।
7: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ, विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो, पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू, साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू, उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए, त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ। र त्यसमध्ये पनि हामीले अब सानो उमेरमा हाम्रो बालबालिकाहरूलाई विद्यालयमा पनि हामीहरूले पोषणको कार्यक्रमहरू गर्ने गर्दथ्यौँ, गर्दछौँ पनि, भइ पनि राखेको छ धेरै ठाउँमा, किनभने बालबालिकाले पहिला यो पोषण लियो भने मात्रै मानसिक पोषण र जिन्दगीको पोषण हुन्छ भन्ने हाम्रो एउटा सामान्य त्यो बेसिक सिद्धान्त पनि हो र विज्ञान पनि त्यही नै हो। त्यसले गर्दाखेरि हामीले जो बालबालिकाहरू हुनुहुन्छ र जो बालबालिकालाई भर्खरै जन्म दिनुभएको एउटा आमाहरू हुनुहुन्छ, उहाँलाई विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुराकानी भनेको चाहिँ अहिले सबैजनालाई काहीँ काहीँ हामी सेल्टरमा राखिरहेका छौँ, सेल्टरमा त्यहाँ साना नानीहरू पनि हुनुहुन्छ, युवा वयस्क पनि हुनुहुन्छ, त्यहाँ अरू उमेरको पनि हुनुहुन्छ, अनि त्यो ठाउँमा चाहिँ हामीले ख्याल गर्दाखेरि चाहिँ एकअर्कालाई केयर गरेर, पहिलो भनेको त भोजन पनि भयो, पुग्दोसम्मको हामीले भोजन जे उपलब्ध छ त्यसलाई हामीले स्वीकार गर्ने, दोस्रो लेभलको भोजन भनेको चाहिँ हामीले अलिकति सकारात्मक चिन्तनलाई हामीले अब यहाँसम्म त हामी आयौँ, अब हामीले यहाँबाट अगाडि बढ्नुपर्नेछ भन्ने खालको जस्तो चिन्तनमा हामीहरूले सेवा दिनुपर्ने जस्तो हुन्छ।
4: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक खुवाउनु पर्दछ। नेपालमा 6-23 महिनाका धेरै बालबालिकाहरूमा पर्याप्त विविध आहार नपाउने समस्या पहिलेदेखि नै छ। यी सबै समस्या समाधानका लागि पोषण सम्बन्धी सचेतनाको आवश्यक छ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
8: चिलिमे सुरुङमा थप 400 फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन छन्। बाढी पीडित बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिले 11 बुधे सुझाव दिएको छ। अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी गरिएको छ। अध्यागमन विभागले अधिकांश सेवा अब कागज रहित बनाउने पनि योजना सार्वजनिक गरेको छ। ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी भएको छ। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध लगाउने बताइएको छ। बाढी पछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूले जोड समेत दिएका छन्। र एसियाड महिला भलिबलमा नेपालले जापानसँग 3-0 पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष।

0: 93.2 Suarez FM.
1: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
2: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: भुटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बनाउने सहमति, संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व रहने।
1: ग्रे जोनमा प्रकाशित रिपोर्टलाई विश्वसनीय नभएको रविको प्रतिक्रिया। रासोपा सांसदले संसदमा उठाएको राजदूत नियुक्तिको विषयमा सरकारका प्रवक्ताको जवाब।
2: चिलिमे सुरुङबाट चारवटा सग्लो र एउटा मानव अङ्ग फेला। होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाको तयारी हुँदै।
1: यु र क्यानाडा बीच रणनीतिक सहकार्य विस्तार। रक्षा ऊर्जा र एआई क्षेत्रमा नयाँ समझदारी गरिँदै।
2: र एसियाली खेलकुद भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7184-7024 वा himalayaswater.com.np लगइन गर्नुहोस्। हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भुटेकोशी बाढीपछि सिर्जित विपदबारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरू 7 दिनभित्र सर्वदलीय संयन्त्र बनाउन सहमत भएका हुन्। राप्रपा सांसद ज्ञानेन्द्र साईले सबै राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गरे सहमति जुटेको जानकारी दिनुभएको छ। बैठकका निर्णय सार्वजनिक गर्दै रासोपा प्रवक्ता जगदीश खरेलले रविकै नेतृत्वमा दिगो रूपमा समग्र विकास निर्माण र विपद जोखिम न्यूनीकरण लगायतका काम गर्न उच्च स्तरीय राजनैतिक संयन्त्र कायम राख्ने निर्णय भएको बताउनुभयो।
4: अब यसको अलिकति दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्च स्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।
1: यही भदौ 10 गते विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। सोही बैठकमा उहाँले उद्धार राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गर्नुभएको थियो। त्यसपछि पनि दोस्रो बैठक बसेको थियो। आज फेरि तेस्रो पटक लामिछानेकै आह्वानमा बसेको बैठकमा समिति गठनका लागि सहमति जुटेको हो। आजको बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता विषयमा पनि छलफल भएको छ। विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाव दिएको रासोपा प्रवक्ता खरेलले सुनाउनुभयो।
4: सम्माननीय प्रधानमन्त्री ज्यू जुन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढाउनु पर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्त्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ र आग्रह गर्नुभएको छ, सल्लाह दिनुभएको छ।
2: सोही बैठकपछि रासोपाका सभापति रवि लामिछानेले आफ्नो नाम मुछिएको ग्रे जोनमा प्रकाशित एक रिपोर्टलाई विश्वसनीय नभएको प्रतिक्रिया दिनुभएको छ। सञ्चारकर्मीको प्रश्नमा उहाँले त्यस्तो केही न केहीको समाचारमा समय खेर नफाल्न आग्रह गर्नुभएको हो।
5: अमेरिकी
6: पत्रिका छैन,
5: त्यो क्रेडिबिलिटी नभएको तपाईँको समाज के पत्रिका यो के हो? यसले झुटो झुटो कुरा लेख्न थाल्यो भने त म पढ्दिनँ। अब अन्डरसन्ट लेख्नु भएन भने त पढ्छु। अब अन्डरसन्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय, यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो किनकि समाचारमा खेर फाल्ने त। नमस्कार।
2: आफ्नै पार्टीका सांसदले सरकारको आलोचना गरिरहेको बारे पनि लामिछानेले स्वाभाविक भन्नुभएको छ। सरकार गुण्डागर्दी शैलीमा चलेको रासुपाकै सांसदले नै आरोप लगाइरहेका छन् नि भन्ने संचारकर्मीको प्रश्नको जवाफमा उहाँले आन्तरिक लोकतन्त्र बलियो भएको र प्रजातान्त्रिक पार्टी भएकाले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको हो।
5: कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ भलि बढी कम बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने, आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने, एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही पनि मान्छेको शैली पनि त हुन्छ नि। तपाईँको प्रशासनीय शैली उहाँ राईजीलाई मन नपर्न सक्ला, अरूलाई त्यस्तै हरेक सांसदहरूले आफूले प्रस्तुत गर्ने आफ्ना कहिलेकाहीँ आफ्ना आफूलाई अभिव्यक्त गर्ने सबको आफ्नो शैली हुन्छ। तर त्योभन्दा बाहेक अरू केही त्यस्तो केही पनि छैन।
1: सत्तारूढ रासपाका सांसद अमरेश कुमार सिंहले केही दिन अघिको संसद बैठकबाटै ज्वागलबाट सरकार चलिरहेको आरोप लगाउनु भएको थियो। आज पनि संसदमा रासुपाका सांसदहरूले राजदूत नियुक्तिदेखि सहितको पीडासम्मका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा रासुपा सांसद एवं जेन्जी सहितकी आमा समेत रहनुभएकी रचना खतिवडाले परिवर्तनका लागि भएको जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहितका परिवार र घाइतेलाई तत्काल न्याय दिन कसले छेक्यो भनेर प्रश्न गर्नुभएको छ।
6: जुन आन्दोलनले देशमा परिवर्तन ल्याए तिनै आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू आज पनि न्यायका लागि ढोका ढोकाकै रहेका छन्। प्रधानमन्त्रीज्यू शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ, तर ती शहीदका परिवारको पीडा सुन्न समय किन भएन? उनीहरूको प्रश्न सरल छ, न्याय कहिले पाउँछौ? म सरकारसँग स्पष्ट जवाफ र ठोस कार्यान्वयनको माग गर्दछु। जेलमा रहेका जेन्जी थुनुवासहरूलाई तत्कालै रिहा गरियोस्, ढिला होइन, नतिजा दिनुहोस्।
1: रासोपाका अर्का सांसद एकगेमणि न्यौपानेले राजदूत नियुक्तिमा भएको ढिलाइबारे सरकारको ध्यान आकर्षण गराउनुभयो। राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो नहुने भन्दै उहाँले योग्यता, क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक प्रशस्तै हुँदा हुँदै पनि कहाँ रोकियो भनेर सोध्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जान लागेको भए पनि अमेरिकामै नेपालको राजदूत नहुनु विडम्बनापूर्ण हो उहाँले भन्नुभयो। न्यौपानेले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा नछोड्न समेत सरकारको ध्यान आकर्षण गराउनुभयो।
7: अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार? जनताले अझै झन्डै दुई तिहाईको जनादेश दिएर हामीलाई पठाएका हुन् र अझै दिने आशामा छन्। हामी सांसदले पार्टी र सरकारका विश्वास गरेर हामीले साथ दिएकै छौँ। योग्यता, क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरू पनि प्रशस्तै छन्। अनि रोक्यो चाहिँ कहाँ? केले रोक्यो? कसले रोक्यो सरकार?
1: सरकारका प्रवक्ता सस्मित पोखरेलले आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाबमा राजदूत नियुक्तिको प्रक्रिया चलिरहेको ओठे जवाब फर्काउनु भएको छ।
8: राज्यले गरेको छ, यो एकदम अपरिहार्य छ, त्यसैले परराष्ट्र मन्त्रालयबाट सम्बन्धित काम कारवाही अगाडि बढिसकेको छ। यो चाँडो भन्दा चाँडो यो काम टुङ्गिनेछ।
1: नेपाल परिवेशमा कङ्ग्रेसको महाधिवेशन नरोकिने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
10: मार्वलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन।

0: महीना धुप को हूँ प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: चिलिमी जलविद्युत केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट चारवटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्ति सहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट सब फेला पारेको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी दिपेश रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार यही भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकूल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको दारटोलीले ती सब फेला पारेको हो। बाढी गएको दिन उक्त जलविद्युत केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगी समेत गरी 6 कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमल बहादुर खरेलले बताउनुभयो। नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत केन्द्रभित्र फँसेका कर्मचारीको उद्धारको कार्यलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। त्यसै गरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशुली जलविद्युत आयोजना एकको अडिट टनेलभित्रबाट आजै 5 जनाको शव फेला पारेको पनि रिजालले बताउनुभयो।
3: सरकारले भने भोटेको सिपबाडीबाट प्रभावित भई हाल होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाको काम भइरहेको जनाएको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले स्वास्थ्य उपचारदेखि पुनर्स्थापनासम्मको तयारीका काम भइरहेको जानकारी दिनुभएको हो।
5: अब कति उदाहरणको लागि बाढी पीडित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ।
3: शिक्षा मन्त्रालयले अभिभावक गुमाएका बालबालिकाको जिम्मा राज्यले लिनका लागि विवरण संकलनको काम पनि भइरहेको उहाँले सुनाउनुभयो।
5: जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ। त्यस्तै गरी महिला तथा बालबालिका मन्त्रालयले पनि महिलाहरू बालबालिकाहरूलाई अभिभावक गुमाउनु भएको छ भने पूर्ण उहाँहरूको जिम्मेवारी मन्त्रालयले लिने भनेको छ। त्यस्तै गरी सम्बन्धित मन्त्रालयहरूले त्यहाँको सरकारवालाहरूको जे जस्तो समस्याहरू छ त्यो लिने कामहरू सबैबाट अगाडि बढिरहेको छ।
3: उहाँका अनुसार प्रभावित क्षेत्रमा अहिले तत्कालीन व्यवस्थाका लागि पढ्ने व्यवस्था गरिएको छ। ध्वस्त भएका विद्यालयको पुनर्निर्माणदेखि विद्यार्थीलाई एक विद्यालयबाट अर्को सजिलो विद्यालयमा सार्ने काम पनि भइरहेको उहाँले बताउनुभयो।
4: प्रधानमन्त्री बालिन्द्र शाहसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासले अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभएको थियो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता प्रकट गर्नुभयो।
3: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार र व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गर्नुभएको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुमति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको मन्त्रीको निजी सचिवालयले जनाएको छ। बाढीबाट प्रभावित 15 पालिकामा अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन हुने क्रममा रहेकाले त्यहाँका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेश गर्न भनिएको छ। यस्तै क्षतिग्रस्त घर व्यवसाय र उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ।
4: नेपाली काङ्ग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले नेपाली काङ्ग्रेसको 15 महाधिवेशन मार्फत असोज 3 गते हुने वडा अधिवेशन नरोकिने स्पष्ट पार्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानिपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिका संयोजकले सामाजिक सञ्जालमा अधिवेशन सर्ने भन्दै भइरहेका प्रचारमा सत्यता नभएको बताउनु भएको हो। उहाँले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको फैसला र निर्वाचन कार्यतालिका अनुसार वडा अधिवेशन निर्धारित मितिमै अघि बढ्ने दावी गर्नुभयो। उहाँका अनुसार 77 जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ भने उनीहरूले सम्बन्धित जिल्लामा पुगेर जिल्ला सभापति तथा स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरिरहेका छन्। प्रत्येक वडामा मतदान अधिकृत समेत खटाइसकिएको उहाँले जानकारी दिनुभएको छ। बाढी तथा विपदबाट प्रभावित केही जिल्लामा अधिवेशन प्रभावित हुने अवस्था रहे पनि स्थलगत जानकारी र निर्वाचन अधिकृतहरूको रिपोर्टका आधारमा अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो। विशेष गरी धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या रहेको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रबारे स्थलगत अध्ययन तथा सम्बन्धित प्रतिनिधिसँग छलफल भइरहेको बताउनु भएको छ। जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशन पछि गर्ने गरी यसअघि नै कार्यतालिका तय गरिएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती संसदीय दलले अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई आफूले दिएको अभिव्यक्ति पुष्टि गर्न नभए फिर्ता लिन चेतावनी दिएको छ। बागमती प्रदेशका सांसदहरू बिकेको भन्ने आरोप पुष्टि गर्न नभए माफी माग्न भन्दै संसदीय दलले धुम्बाराई स्थित पार्टी कार्यालयमा ज्ञापन पत्र नै बुझाएको छ। पार्टीबाट निलम्बित संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले विभिन्न माग सहितको ज्ञापन पत्र महामन्त्री राजेन्द्र गुरुङलाई बुझाएको हो। प्रमाण पुष्टि भए 24 घण्टाभित्र सार्वजनिक रूपमा प्रमाण प्रस्तुत गरी दोषीमाथि कारवाही गर्न चुनौती दिइएको छ। ज्ञापन पत्रमा राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापाले नै हस्ताक्षर गर्नुभएको छ। अध्यक्ष लिङ्गदेनले केही दिन अघि बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने आफ्नै पार्टीका निर्वाचित सांसदहरूलाई लक्षित गरी भेडा बाख्रा जस्तै बिकेको तथा अर्काको ओछ्यान तताउन गएको जस्ता अभिव्यक्ति दिनुभएको थियो।
4: कृष्णभीरमा नयाँ ट्र्याक खोलेर भोलि बिहानदेखि दुईतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ। त्रिशुली बारीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँबाट उक्त राजमार्ग भदौ 14 गतेदेखि यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो। पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा भोलि बिहान 6 बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिने जनाइएको छ।
3: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ। विभागले हिजोदेखि 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यका भित्रको रूट तथा सवारी साधन व्यवस्थापनका लागि हाललाई भोलिदेखि लागू हुने गरी दर्ता खुला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिने विभागको भनाइ छ। विभागका निर्देशक मणिराम भूषालले काठमाडौँ उपत्यकाभित्र भने स्कुल बस एवं सट्टा भर्नाको हकमा मात्रै सार्वजनिक सवारी साधनको दर्ता खुला गरिएको छ बताउनुभयो। यसअघि विभागले नेपालमा पैठारे हुने सार्वजनिक सवारी साधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकोमा गत साउन 18 गते एक सूचना जारी गरी मालवाहक सवारी साधनको दर्ता खुला गरेको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: आपको एकमात्र DTH सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ तालिमको प्रशिक्षकसँग काम मिलाइदिए बापत 45,000 रुपियाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो गाउँपालिकामा आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 कार्यदिनको ढाका सिलाई बुनाई तालिम सम्पन्न भए पश्चात उपाध्यक्ष राईले प्रशिक्षकको रूपमा काम दिलाए बापत उक्त रकम माग गरेकी थिइन् उपाध्यक्ष राईले सो रकम आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खाताको क्यूआर कोडमा हाल्न लगाएको अख्तियारको उजुरीमा उल्लेख छ अनुसन्धानका क्रममा उपाध्यक्ष राईले आफ्नो पदीय जिम्मेवारीको दुरूपयोग गर्दै मिले महत्वमा रकम लिन लगाएको र छोरा सुनिलले आमासँग मिलेर सेवाग्राहीबाट रकम आफ्नो खातामा लिई प्रयोग तथा प्रचलनमा ल्याएको पुष्टि भएको अख्तियारले जनाएको छ आमासँगै घुस लिने कार्यमा सहयोगी बनेका छोरालाई पनि जनही 45,000 बिगो माग दाबी गरेर मुद्दा दायर गरिएको छ
3: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा 1,000 भन्दा बढी बिक्री केन्द्रबाट प्रति केजी 110 रुपियाँमा चिनी बिक्री भइरहेको जनाएको छ विभागले आज प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले हिजो सरकारवालाहरूसँग छलफल समेत गर्नुभएको थियो
4: रसुवाको भटेको सीमा गएको बाढीपछि चितवनमा 364 जनाको शव फेला परेकामा 14 शवको पहिचान भएको छ हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरूका 81 जना आफन्तले डीएनए नमुना संकलन गरेका छन् जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेका मध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण तथा कानूनी प्रक्रिया मार्फत व्यवस्थापन गरिएको हो पहिचान खुलेका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो पहिचान खुल्न नसकेका 349 शवको सुरक्षित व्यवस्थापन गरिसकेको प्रहरी उपरीक्षक पौडेलले बताउनु भएको छ हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ व्यवस्थापन गरिएका सबै शवको डीएनए नमुना सुरक्षित राखिएको उहाँले बताउनु भएको छ हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डीएनए नमुना संकलनलाई पनि प्राथमिकता दिएको छ डीएनए नमुना संकलन गरी विधि विज्ञान प्रयोगशाला पठाइएको छ
3: ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका 9 मा भिरबाट ट्र्याक्टर खस्दा 2 जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सडकबाट करिब 100 मिटर तल खस्दा माने भन्ज्याङ गाउँपालिका 8 का 20 वर्षीय नवीन पुलामी र सोही स्थानका 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमा मृत्यु भएको ट्र्याक्टर चालक माने भन्ज्याङ गाउँपालिका 8 का 25 वर्षीय मिलन राई 29 वर्षीय तुलसी थापा मगर र 28 वर्षीय भीमबहादुर सार्की भने सकुशल रहेका छन् चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ
4: भटिकोसी बाढी प्रभावित क्षेत्रमा झाडापखला ज्वरो लगायतका बिरामी बढ्न थालेका छन् बाढी प्रभावित क्षेत्रमा आकस्मिक तथा अन्य सबै खालका स्वास्थ्य सेवाका लागि बाढी प्रभावित क्षेत्रमा अन्य सबै खालका स्वास्थ्य सेवाका लागि मन्त्रालयमा रहेर समन्वय गरिरहेका डाक्टर समीर कुमार अधिकारीले बाढीबाट प्रभावित भएर होल्डिङ सेन्टरहरूमा सामूहिक रूपमा बसोबास गरिरहेको क्षेत्रमा झाडापखला ज्वरोसहितका केही स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो यता सरुवा रोग सम्बन्धी काम गर्ने मन्त्रालय अन्तर्गतकै प्रमुख निकाय स्वास्थ्य सेवा विभाग एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको पछिल्लो विवरण अनुसार प्रभावित क्षेत्रहरूमा स्वास्थ्य अवस्थाको निगरानी र व्यवस्थापनको काम तीव्र पारिएको छ महाशाखाले एसओआरएमएसएस प्रणाली मार्फत ज्वरो तथा झाडापखला जन्य बिरामीहरूको नियमित अनुगमन गरिरहेको जनाएको छ बाढी प्रभावित रसुवा नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा गत 24 घण्टामा कुल 6 वटा नयाँ झाडापखलाका केस दर्ता भएका छन् जसमा खोकीसहितको ज्वरो 4 वटा रहेका छन् सम्बन्धित स्थानीय तहहरूले ज्वरो तथा झाडापखलाका बिरामीहरूको उचित उपचार र व्यवस्थापन गरिरहेको इडिसिडीले जनाएको छ साथै जनस्वास्थ्य सम्बन्धी आवश्यक सतर्कताका उपायहरू अपनाउनका साथै थप अनुसन्धान र अनुगमनको कामलाई पनि निरन्तरता दिएको छ।
3: शेयर बजारमा आज नेप्सी परिसूचक दोहोरो अङ्कले घटेको छ। यससँगै परिसूचक 81.19 अङ्कले घटेर 2612 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 5,38,95,00,000 रुपियाँमा खरिद बिक्री भए। आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 225 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यु र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्वपूर्ण खनिज र रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन्। युरोपेली आयोगका अध्यक्ष ओर्सुला भोन डेर लियनले आज युरोपेली संसदमा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनु भएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने र भोलि संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। युको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उहाँ पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ। उहाँको भ्रमण आगामी महिना मोन्ट्रियलमा हुने यु क्यानाडा शिखर सम्मेलन अघि द्विपक्ष बीचको सहकार्यलाई गति दिने उद्देश्यले भएको हो। युका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा, कृत्रिम बौद्धिकता र महत्वपूर्ण खनिज जस्ता रणनीतिक क्षेत्रमा सहकार्य बढाउनु पर्ने बताउनुभयो। सन् 2016 लागू स्वतन्त्र व्यापार सम्झौता सीईटीएले सामान तथा सेवाको व्यापार 80% भन्दा बढी बढाउन योगदान गरेको बताइएको छ। यसै वर्ष क्यानाडा युको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर यु देश बनेको छ। क्यानाडाले महत्वपूर्ण खनिज परियोजनामा युरोपेली लगानी बैंकको लगानी भित्राउन चाहेको छ। यसले विद्युतीय ब्याट्री लगायत सामग्रीका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल र बङ्गलादेश बीच 3 खेलको अन्तर्राष्ट्रिय टी20 सिरिज आयोजना हुने भएको छ। बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा यो सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यान र सचिव पारस खड्काले जानकारी दिएका छन्। उनका अनुसार 26 मार्चमा पहिलो म्याच हुनेछ, 28 मार्चमा दोस्रो र 30 मार्चमा तेस्रो म्याच हुने विज्ञप्तिमा उल्लेख छ। नेपालले बङ्गलादेशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो।
4: नेपाली महिला भलिबल टोलीले आयोजक जापान विरुद्ध खेलेको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा पहिलो खेलमा पराजय भोगेको छ। आइसी नागोयामा विश्व संस्करणको एसियाडको औपचारिक उद्घाटन शनिबार हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल सुरु भइसकेको छ। भलिबलको खेल आज सुरु भएको हो। पार्क एरिना कोमाकीमा भएको खेलमा नेपाली टोली जापानसँग सोझो सेटमा पराजित भएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले 25-8, 25-12, 25-11 पराजित भयो। नेपालबाट निरुता सहित उषा भण्डारी, सलिना श्रेष्ठ, प्रगति नाथ, सलिना बुढा मगर, बसन्ती साउद, लक्ष्मी सन्त, रिमा कुँवर, सुनिता खत्री, आरती सुवेदी, मीना कुँवर र सुमित्रा रेग्मी कोर्टमा उत्रिएका थिए। प्रशिक्षकमा जगदीश प्रसाद भट्ट रहेका छन्। समूह एमा रहेको नेपालको अब शुक्रबार इन्डोनेसियासँग खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: घटेको सिट बारेबारे सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बनाउने सहमति, संसदमा प्राप्त सिट संख्याको आधारमा प्रतिनिधित्व रहने,
3: ग्रे जोनमा प्रकाशित रिपोर्टलाई विश्वसनीय नभएको रविको प्रतिक्रिया, रासपा सांसदले संसदमा उठाएको राजदूत नियुक्तिको विषयमा सरकारका प्रवक्ताको जवाब,
4: चिलिमे सुरुङबाट 4 सग्लो र 1 मानव अङ्ग फेला, होल्डिङ सेन्टरमा बसेकाहरूको पुनर्स्थापनाको तयारी हुँदै,
3: यु र क्यानाडा बीच रणनीतिक सहकार्य विस्तार, रक्षा ऊर्जा र एआई क्षेत्रमा नयाँ समझदारी गरिँदै,
4: र एसियाली खेलकुद भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
8: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हेतेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
11: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
6: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
11: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98-550-5984 र भ्याक्सिनेटर युवराज अधिकारी, पशु स्वास्थ्य प्राविधिक 98-458-91-284।

0: एनएमसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा राष्ट्रपा सभापतिको आह्वानमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय, तर विपदका बेला विपक्षीले खोजे प्रधानमन्त्री।
1: प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो। प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस्।
0: चिलिमेको सुरुङबाट आज 500 फेला, उक्त आयोजनाका प्रमुख भन्छन्।
2: खोज्न गएको आर्मीहरूको भनाइन्छ त्यहाँ अब जीवित होइन, त्यही सम्भावना।
0: र क्यानाडालाई युको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयोगकी अध्यक्षको समर्थन। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने युरोपेली संसदलाई बताइन्। ब्रसल्सबाट बीबीसी संवाददाता निक बिक भन्छन्,
4: हामीले
3: थाहा छैन कि त्यो कस्तो हुनेछ। युको कानून र प्रक्रियामा एसोसिएट सदस्यताको व्यवस्था छैन र सबै सदस्य राष्ट्रहरू सहमत भए पनि त्यसमा वर्षौँ समय लाग्न सक्छ। बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले

0: का भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 को दशकमा भएको बाल्कन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरुद्ध लगाइएका अरू कैयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन तीनजना पूर्व कमाण्डर सँगै उनी विरुद्ध मुद्दा चलाइएको थियो। यमनका हुथीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र सहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकु विमान खसाली दिएको उनीहरूले बताएका छन्। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुथीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिन्ज्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाख भन्दा बढी शरणार्थी मध्ये अधिकांश रोहिन्ज्या छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसो गरेका छैनन्। जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाउ गरे। उनले भने
2: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदा हुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइदिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घन्टौँ गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
1: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौँ। हामीले सुरुमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौँ।
3: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौँ। खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा सङ्घमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सिडिओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। त्यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौँ। साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ।
1: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
3: हो, आज हाम्रो त्यही कुरा भयो। प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर सङ्घ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौँ, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा सँग बस्न तयार छौँ, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौँ। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौँ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौँ भनेका
1: छन्। यति ठुलो विपद आएको छ, हजारौँ मानिसहरू सम्पर्क विहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुनर्निर्माणमा पुनस्थापनामा खर्बौँ लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ।

0: यो यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
1: प्रधानमन्त्रीजीले जवाफ दिने कुरा भयो, सरकार तर्फ त आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौँ, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्। हामीले अर्थमन्त्रीलाई पनि भन्यौँ, सभापतिलाई पनि भन्यौँ, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौँ। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढङ्गले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौँ। संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
0: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जागोल हुँदैन,
1: यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखजीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि चाहिँ काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानुनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले, विकसित देशहरूको कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन। त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संयुक्त राष्ट्रसङ्घको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समितिको टिओआरभित्र त्यो कुरालाई पनि हामी पारेका छौँ। अरू थुप्रै काम, त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छन्। त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला।
0: तीन साता लगभग पुग्यो विपदको, बढौ दसको विपदको, अब यस बिचका काम कारवाही बारे केही समीक्षाहरू पनि भए, किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनर्स्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
1: निकै कुराहरू उठे।
0: तब प्रतिपक्षीको मूल्याङ्कन के हो यो तीन साताको?
1: जसरी
0: सरकारका काम कारवाही,
1: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो, जसरी मिडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो तर फिल्डमा त्यो अन्त काम भएन भनेर एक हप्ता दुई हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो।
0: तपाईँ बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार पाँचवटा सब भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: चिलिमेको आजको खोजमा फाइनल्ली पाँचवटा चाहिँ डेलिभरी फेला पर्यो, अब जीवित कोही फेला परेन।
0: त्यहाँ अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोज्मा गएको आर्मीहरूको भने अनुसार त्यहाँ अब जीवित त होइन, डेलिभरी पनि भेट्ने सम्भावना गाह्रो छ भन्छ, अब माथि देखिने ठाउँसम्म कति खोज्न सक्ने ठाउँ छ नि, त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको।
0: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अङ्ग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि भाद्र 15 गते समेत उक्त सुरुङबाट एक शव तथा एक मानव अङ्ग फेला परेको थियो। बाढीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
3: बाढी प्रभावित क्षेत्रमा प्रदूषण बढी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अन्जु कार्कीले बताए। उनको अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा अनमी तथा विद्यालय नर्सहरू खटाएको छ।
4: हामीले चाहिँ खाने पानीको कुरा, व्यक्तिगत वातावरणको सरसफाइको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानी जन्य रोग, वातावरण जन्य रोग र व्यक्तिगत सरसफाइको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्नुहोस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
3: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर कार्कीले बताए।
4: एक वर्ष भन्दा माथिको अब लगाउनु हुने, जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउनु हो, हामीसँग पर्याप्त नै छ, त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप लिइरहेको छ।
3: होल्डिङ सेन्टरमा बस्दै आएकी निमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेङ्गु लागेको पुष्टि भएको उनकी छोरी छोरी कान्छीमाया तामाङले बताइन्।
5: डाक्टरले चेक गरेको अनि डेङ्गु र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानिदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेङ्गु लागेपछि चाहिँ यहाँको दाइहरूले चाहिँ यता डेङ्गु लागेको मान्छेलाई त छुट्टै राख्नुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हाउसमा लिएर आइदिनु भएको।
3: झाडापखला, डेङ्गु, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ यूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि यूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
6: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा यू र क्यानाडा बीच सहकार्यको बाटो खुला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले यूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरुद्धको साझेदारी होइन, बरु हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाइ हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो, उनले अगाडि थपिन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: This is our BBC.

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिल्मे जलविद्युत केन्द्रको सुरुङबाट 4 र अपर त्रिशुली जलविद्युत आयोजना 1 को अडिट टनेलबाट 5 जनाको शव निकालियो। भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि द्वितर्फी यातायात सञ्चालन हुने र सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपली संघको तयारी। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रासोपा सभापति लामिछाने संयोजक रहनु भएको उच्च स्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको पनि रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकपछि नेपाली कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने राष्ट्रसङ्घको बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगेका क्षतिका दावी गर्न सुझाव दिनुभयो। नेता नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने पर्याप्त आधारहरू नेपालसँग रहेकाले प्रधानमन्त्री शाहले यो कुरा उठाउन सक्नुपर्ने बताउनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, रापरापाका नेता ज्ञान बहादुर शाही, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी थिए। प्रतिनिधि सभाको आजको बैठकले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाब दिनुहुँदै मन्त्री बादीले बाल बालिकाको जन्मदर्ता, नागरिकता प्राप्ति लगायतमा देखिएका कानुनी जटिलता सुधार गर्न नयाँ कानुन आवश्यक रहेकाले विधेयक अगाडि बढाइएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले बाल बालिकाको सर्वाङ्गीण विकासका लागि समाज र राज्यले समान अवसर, न्यायपूर्ण वातावरण र सुरक्षित विकासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको थियो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले तीन तहको सरकार र सरोकारवालाहरूसँगको समन्वयमा भोटेकोशी बाढी प्रभावितको राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले एकद्वार प्रणालीका नाममा राहत र उद्धार कार्यमा सहयोग गर्न चाहने संस्थाहरूलाई रोक्न नहुने बताउनुभयो। यस्तै बैठकको सुरुमा सांसदहरूले दैनिक उपभोग वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री मेहताले आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। बैठकमा मन्त्री मेहताले विभिन्न अस्पतालमा आपतकालीन स्वास्थ्य सेवा तथा डिजिटल सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा, सुरक्षा र दीर्घकालीन हित सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय भइरहेको जानकारी पनि
दिनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङ्खलाहरूमा परेको असर, बढ्दो हिम पहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान आकर्षण गराउनु पर्ने धारणा राख्नु भएको थियो। यस्तै बैठकको आकस्मिक समयमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, किशोरीहरूलाई लक्षित साइबर बुलिङ रोकथाम र सबै प्रदेशमा सुरक्षित मातृत्वका लागि आवश्यक नीतिगत सुधार गर्न माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि दिउँसो 1:15 बजे बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटे कोशी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले बाढी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य, उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले धितोपत्र बजारमा सूचीकरण नभएका निकायको सेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत चक्रीय राहत कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले साउदी अरेबियामा मृत वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानुनी कार्यवाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारिसनामा पावर अफ अटर्नी दि प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने निर्णय पनि गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू फणीन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दहाल तथा प्रशासन सेवा तर्फका सहसचिव काली प्रसाद प्राजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णय गरेको छ। चिल्मे जल विद्युत केन्द्रको सुरंग उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट आज 3 संग्लो र एउटा मानव अङ्ग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्ति सहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत किरा क्षेत्रबाट सब फेला पारेको रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। यसै गरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशुली जलविद्युत आयोजना 1 अडिट टनल भित्रबाट आजै 5 सब फेला परेको छ। उत्तर गया 1 दलदुङ खोलाको 800 मिटर भित्र सुरंगमा पहिचान खोल्न नसकेको अवस्थामा 30 सब फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। सरकारले रसुवाको भोटे कोशी बाढीको वैज्ञानिक आधार तथा प्रमाण खोज्न 7 विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलव्यासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। यही भदौ 10 भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्न रसुवा जिल्लामा 25 तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी गजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चलान करना तथा मरम्मत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब बाकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने भएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग यही भदौ 18 गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि दुईतर्फी यातायात सञ्चालन गर्ने भएको हो। पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा भोलि बिहान 6 बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डेनले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायु विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार र सामूहिक प्रयासलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। भेटमा कार्यवाहक राजदूत बोल्डेनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै राहत पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्ने अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो। यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले आज भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले जापानका समकक्षी र परराष्ट्र मन्त्रीले रसुवाका बाढी पीडित प्रति देखाउनु भएको सद्भाव ऐक्यबद्धता सहानुभूति तथा संवेदनाका लागि आभार व्यक्त गर्दै जापान सरकारले जाइका मार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि धन्यवाद ज्ञापन गर्नुभयो। त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद प्रभावितको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस्तै परराष्ट्र मन्त्री सुशीर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज विदाई भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धलाई थप गहिरो र व्यायामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको थियो। भेटमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकाल नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपाल भारत सम्बन्ध अझै प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री चौधरीले कोरला नाका हुँदै हुने कृषि तथा पशुजन्य वस्तुको व्यापारमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। त्रिभुवन विश्वविद्यालयले भोटे कोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 9,25,00,000 रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा हुने गरी सहयोग गरेको छ। मनासलु हिमालको आरोहण सुरु भएको छ। शरद ऋतुमा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले आरोहण सुरु गरेको पर्यटन विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपली संघले बाल बालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल पिक्चरबाट जोगाउन नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ। युरोपली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले आज युरोपली संसदमा बाल बालिकाको अनलाइन सुरक्षा सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गर्नुभएको बताउनु भएको हो। प्रस्तावित किड्स एक्ट अन्तर्गत 15 वर्षभन्दा कम उमेरका बाल बालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल भिडियो सेयरिङ प्लेटफर्म एआई च्याट पोर्ट तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ। अब आर्थिक समाचार।
3: संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क एन 2058 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ। समितिको बुधबार र सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैङ्क एनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेर विधेयकको प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको हो। अर्थ समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन आगामी प्रतिनिधि सभाको बैठकमा पेश हुने समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका व्यवसायी तथा घर परिवारलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदबाट प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहत अनुभूति दिलाउन विद्युत सेवामा सहुलियत दिन लागिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने तथा क्षतिग्रस्त घर व्यवसाय र उद्योगको विद्युत मिटरको लगत कट्टा गर्ने मन्त्रालयले जनाएको छ। यस्तै विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल अजिएटा लिमिटेडका कर्मचारीहरूले भोटेकोशी बाढीबाट प्रभावितको राहत उद्धार तथा पुनस्थापनाका लागि 33,50,000 रुपियाँ सहयोग गरेका छन्। कर्मचारीका तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको एनसेल अजिएटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले बताउनुभयो। एनसेल एजिएटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड रुपियाँ सहयोग गरिसकेको थियो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 21.19 अङ्कले घटेर 2612.42 बिन्दुमा कायम भएको छ। बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 3.77 अङ्कले घटेर 463.68 पुगेको छ भने फ्लोट सूचक 1.50 अङ्कले घटेर 179.63 पुगेको छ। यस्तै सेन्सेटिभ फ्लोट सूचक 1.32 अङ्कले घटेर 156.58 पुगेको छ। बुधबार विभिन्न 42 कम्पनीको सेयर मूल्य बढ्दा 225 कम्पनीको सेयर मूल्य घट्यो भने 12 कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
2: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गा नवार। अब खेल समाचार अजय बमबाट।
4: बीसौं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। बुधबार महिला भलिबल अन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले जापानसँग सोझो सेटको हार बेहोर्यो। कुमाकी आइची स्थित कुमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्नासियममा बलियो जापान विरुद्ध निरीह नेपाल 25-8, 25-12 र 25-11 नतिजामा पराजित भयो। नेपाली महिला भलिबल टोलीको एसिया खेलकुदमा यो दोस्रो सहभागिता हो। गत संस्करणमा नेपालले पहिलो पटक सहभागी भएको थियो। लामो समयसम्म चल्ने भएकाले एसियाडको औपचारिक उद्घाटन हुन 3 दिन बाँकी रहे पनि भलिबलका प्रारम्भिक चरणका खेलहरू सुरु भएका हुन्। नेपालले अब समूहको दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। इन्डोनेसियासँग पनि पराजित भए नेपालको पदक जित्ने चुनौती सकिनेछ। यद्यपि नेपाली टोली घर जाने भने छैन। समूहका पुच्छा टोलीहरू 9-14 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले एसियाली खेलकुदमा 21 खेलमा सहभागिता जनाउँदैछ। एसिसी पुरुष प्रिमियर कपको फाइनलमा आचार संहिता उल्लङ्घन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपालका ब्याटर रोहित पौडेल सहित युएका 2 खेलाडीलाई कारवाही गरेको छ। आइसिसीका अनुसार रोहित पौडेल र युएका आदिप उसामानीलाई लेभल 1 उल्लङ्घनमा खेल शुल्कको 15% जरिवाना गरेको छ। नेपालले ब्याटिङ गरिरहेको 31 ओभरमा दुवै खेलाडी बीच मैदानमै विवाद भएपछि स्थिति नियन्त्रणमा लिन खोजेका एम्पायरको निर्देशन पालना नगरेको ठहर उनीहरूमाथि गरिएको हो। त्यस्तै युएका खुजाइमा तन्वीरलाई खेल शुल्कको 10% जरिवाना गरिएको छ। युएको इनिङ्सको 46 ओभरमा आउट भएपछि उनले ब्याटले स्टम्पमा प्रहार गरेका थिए। आइसिसीले तिनै खेलाडीको अनुशासन अभिलेखमा 1-1 डिमिनिट अङ्क समेत थपेको छ। पछिल्लो 24 महिनामा उनीहरूको यो पहिलो आचार संहिता उल्लङ्घन भएकाले थप निलम्बनको सजाय भने दिइएको छैन। आइसिसीका अनुसार तिनै खेलाडीले आफूमाथिको आरोप स्वीकार गर्दै प्रस्तावित सजाय समेत स्वीकार गरेपछि यस विषयमा औपचारिक सुनवाई गर्नु परेन।
2: अब मौसम। आज राति कोशी मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय। चिल्मे जलविद्युत केन्द्रको सुरङबाट 4 र अप्पर त्रिशुली जलविद्युत आयोजना 1 अडिट टनेलबाट 5 जनाको शव निकालियो। भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट भोलि बिहानदेखि द्वितर्फी यातायात सञ्चालन हुने र सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियन्त्रण गर्ने युरोपली संघको तयारी। यसका साथै राति 9 बजेको समाचार सक्यो, हारको समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855770061 र 9855770053।
10: दुबईमा रोजगारीको सुवर्ण अवसर।
4: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
10: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
4: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
10: सम्पर्क 9855558369, 9426443211 र 9142076404।

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ।
1: খবর তপাইঁको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको।

0: अधिकार अनि तपाईको अपरिहार्यता।
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवनको माडी नगरपालिका छमा चट्याङ पर्दा टौवामा आग लागि भएको छ। मंगलबार राति करिब 12:50 बजे स्थानीय मनोज पावेको टौवामा चट्याङ परेर आग लागि भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हो। आगलागीको सूचना प्राप्त हुनसाथ प्रहरी वरिष्ठ हवलदार राजेन्द्र कुमार चौधरीको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चट्याङमा आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ। रसुवाको फुटेको सी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि होटल व्यवसाय संघ चितवन माडी इकाइले 76,175 रुपियाँ सहयोग गरेको छ। माडी क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायीहरूको आपसमा रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। संकलित रकम फुटेको सी बाढी पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठले जनाउनुभयो। विपदको समयमा माडीका होटल व्यवसायीहरूले सामूहिक रूपमा गरेको सहयोगले सामाजिक उत्तर दायित्व तथा मानवीय सेवा प्रतिको प्रतिबद्धता देखाएको माडी इकाईका कोषाध्यक्ष घनश्याम लामिसानीले बताउनुभयो। इकाईले सम्पूर्ण सहयोगदाताहरूको नामोली समेत प्रकाशित गरी अभिलेख सुरक्षित गरेको उहाँले जनाउनुभयो। यसैबीच रसुवाको भुटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका तीन स्थित बगोडा उत्तर टोल विकास समितिले समेत संयुक्त रूपमा 40,130 रुपियाँ सहयोग प्रदान गरेको छ। चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालू आर्थिक वर्ष 2083-84 लागि एम्बुलेन्स तथा बिरामी उपचार प्रसार गर्ने गाडीको नयाँ भाडा दर निर्धारण गरेको छ। गत भदौ 9 गते बसेको समितिको बैठकको निर्णय अनुसार जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरूको सड़कको अवस्था, भौगोलिक भूभाग र एम्बुलेन्सको वर्गीकरण क वर्ग, ख वर्ग र पीटीभी अनुसार दुईतर्फी भाडा दर तय गरिएको हो। नयाँ तोकिएको भाडा दर अनुसार क वर्गको एम्बुलेन्सका लागि तराई भूभागमा पी सड़कमा प्रति किलोमिटर 70, ग्राभेलमा प्रति किलोमिटर 70 र कच्ची सड़कमा प्रति किलोमिटर 85 कायम गरिएको छ भने पहाड़ी भूभागमा पिसमा प्रति किलोमिटर 95, ग्राभेलमा प्रति किलोमिटर 100 र कच्चीमा प्रति किलोमिटर 110 रुपियाँ तोकिएको छ। चितवनको टिकौरी जंगलमा सड़क दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब 2 किलोमिटर लामो फ्लाइओभर निर्माण हुने भएको छ। पूर्व पश्चिम राजमार्गको हेटौडा नारायणगढ सड़क खण्ड स्तर उन्नतिको योजना अन्तर्गत टिकौली जंगलमा सवारी साधन माथिबाट र वन्यजन्तु तलबाट आवजावत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागि हो। यसका लागि सड़क विभाग अन्तर्गत आयोजना निर्देशनालयले हेटौडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको करिब 70 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नतिका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। रसुवाको भुटेको सीमा गएको बाढीपछि चितवनमा 364 जनाको शव फेला परेकोमा 14 शवको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरूका 81 जना आफन्तले डिएनए नमुना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेका मध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानूनी प्रक्रिया मार्फत व्यवस्थापन गरिएको हो। पहिचान खुलेका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले बाढी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य सेवा उपचार दिनेछन्। सड़क डिभिजन कार्यालय भरतपुर चितवनले पृथ्वी राजमार्गमा पर्ने कृष्ण भीरमा जारी ट्र्याक निर्माण कार्य बुधबारसम्म पूरा हुने जनाएको छ। 2 सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा असोज 1 गतेदेखि सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्ने उद्देश्यसहित अहिले निरन्तर काम भइरहेको कार्यालयले जानकारी दिएको हो। नारायणगढ मुगलिन सड़क खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ। विक्रमसम्म 2070 ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो। सड़क डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालू आर्थिक वर्षमा बोलपत्र आह्वान गर्न रु 2,50,00,000 विनियोजन गरिएको बताउनुभयो।
देश खबरमा अब केही राष्ट्रिय खबरहरू. भुटेको सीमा आएको बाढी पछिको पुननिर्माणका लागि सरकारले भारतको साथ खोजेको छ. त्यसका लागि अर्थमन्त्री डाक्टर सोडी मुआगले बिहिबार 3 दिने औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको छ. शुक्रबारदेखि शुरू हुने भेटघाटमा उहाँले नेपालमा बाढीका कारण आएको विपत्तिको बारेमा छलफल गर्ने बताइएको छ. उहाँ भारतीय विदेश मन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र वाणिज्य मन्त्री पीयूष गोयलसँग नेपालको विपत्तिको बारेमा छलफल गर्न अर्थ मन्त्रालय स्रोतले जनाएको छ. सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विपदको अवस्थाबारे सरकारलाई विज्ञ मार्फत अध्ययन गराई घटनाको प्रकृति पहिचान तथा नामकरण गर्नुपर्ने बताउनु भएको छ. सर्वदलीय बैठकपछि बुधबार संचारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपदको प्रकृति जटिल रहेकाले अनुसन्धान र विज्ञताको आवश्यकता रहेको बताउनु भएको हो. बैठकमा सहभागी नेताहरूबीच समेत यस विषयमा छलफल भएको र सरकारले विज्ञको अध्ययनका आधारमा घटना के हो भन्नेबारे चाँडै स्पष्ट पार्नुपर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो. सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ. बुधबार बसेको मन्त्री परिषद बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जनाउनुभयो. राष्ट्रिय सभाका सदस्यहरूले ब्रिक्स सम्मेलनमा नेपालले पनि अर्को पटकदेखि भाग लिने गरी ब्रिक्स सदस्य देशका रूपमा सदस्यता लिनुपर्नेमा जोड दिएका छन्. राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा सदस्य उर्मिला अर्यालले ब्रिक्स सम्मेलनमा नेपालले सदस्यता लिनुपर्ने बताउनुभयो. सदस्य गुमादेवी तिमी सिन्हाले ब्रिक्स सम्मेलनमा नेपाललाई किन निमन्त्रणा आएन भनी प्रश्न गर्नुभएको थियो. र सुवाको चिलिमे हाइड्रो पावरको सुरुङमा थप एकजनाको शव भेटिएको छ. गोताखो टोलीले 130 मिटर भित्र प्रवेश गरेर थप एकजनाको शव निकालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो. बुधबार नै गोताखोले 3 जनाको शव र एउटा मानव अङ्ग फेला पारेका थिए. मध्य प्रदेशमा सत्ता साझेदार दल एमाले सरकारप्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ. मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै एमाले असन्तुष्ट देखिएको हो. मध्य प्रदेश सभा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको रवैया यस्तै रहे, एमाले समर्थन फिर्ता लिने चेतावनी दिनुभयो. मुख्यमन्त्री समेत रहनुभएका यादवले वर्तमान सरकार गठन पूर्व गरिएको सम्झौता सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री उदासीन देखिएको आरोप लगाउनुभयो. नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्. बुधबार काङ्ग्रेसले पत्रकार सम्मेलन गर्दै असो 16 देखि 19 गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने काङ्ग्रेस निर्वाचन समितिले जनाएको हो. निर्वाचन समितिका सदस्य राजु नेपालले यस पटकको महाधिवेशनमा करिब 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाउनुभयो. त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी देवीघाट त्रिशुली सडक खण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागढीसम्मको आवागमन सुचारू गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ. नेपाल सरकारसँग पर्याप्त लम्बाईका बेलीब्रिज मौजदात नभएपछि चीन, भारत र अमेरिका लगायतका देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागि हो. यद्यपि बाढीले भत्काएका सडक र पुलको स्थायी पुननिर्माणका लागि भने 73 अर्ब रुपियाँ भन्दा बढी लाग्ने प्रारम्भिक आकलन गरिएको छ. यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता शर्तसहित खुल्ला गरेको छ. असोज 1 गतेदेखि लागू हुने गरी विभागले नयाँ सवारी दर्ता खुल्ला गरेको हो. विभागले 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सम्पूर्ण स्थानीय तहलाई पत्रचार गर्दै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि छुट्टा छुट्टै मापदण्ड तोकेर दर्ता खुल्ला गरिएको जनाउनुभयो. र नेपालमा जापानी इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 26 पुगेको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थित प्रतिवेदन अनुसार देशका 16 जिल्लामा 26 जनाको ज्यान गइसकेको छ. मृत्यु हुनेमा सबैभन्दा बढी झापाका 6 जना छन्। यस्तै सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घखाँसीमा 2-2 जना, मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रेदाङ, तनहुँ, नवलप्रासी, कञ्चनपुर र रोल्पामा 1-1 जनाको मृत्यु भएको छ भने पछिल्लो पटक रोल्पा र तनहुँमा 1-1 जना गरी थप 2 जनाको ज्यान गएको हो. अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै. अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु. नमस्कार.

0: 멍청 멍청 너 비뻑청 멍청 서대인이스 벅청
1: So this FM 3.5 plus 2 megahertz.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: 후폭 치역 서대인의 스폭 치역
1: 소디스 FM 리안노비토블루 2메가헤르츠

0: Strādāji nispokšā.
1: Sodies FM, Tirana pietu 2 MHz.

स्वदेश एफएम 93.2।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित राम भक्त अधिकारी
2: गीतोपदेशको क्रममा आज स्वदेश एफएमबाट प्रशस्त कालमा हामी समायुक्त भएका छौँ गीतोपदेशका लागि यहाँहरू सबैलाई आमन्त्रण गर्दछु। भगवान् श्री कृष्ण अर्जुन प्रति दयावश भएर भन्नुहुन्छ, कर्मजम बुद्धियुक्ता हि फलं त्यक्त मनीषिण जन्म बन्ध विनिर्मुक्त पदम गच्छ तनामयम भन्नुहुन्छ। हेर अर्जुन, शरीर भगवानको भक्तिमा तल्लीन रहेर महर्षिहरू या भक्तहरूले आफूलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त गर्दछन्। यसरी नै जन्म र मृत्युका चक्रबाट मुक्त भएर तिनीहरूले सम्पूर्ण दुःखभन्दा परको सुख स्वरूपमा आस्था गर्दछन्, सुख स्वरूप आत्माको भर पर्दछन्। यसरी सुख प्राप्त गर्दछन् जीवनमा। त्यसकारण हाम्रो भगवान्प्रतिको भक्ति हामीले गर्नुपर्दछ भनिकन यहाँ अर्जुनलाई सिकाउनुहुन्छ, भक्ति गर, भक्ति गर, परमात्माको चरणारविन्दको ध्यान गर, भक्ति गर। यो भक्तिबाट तिमीले चाहिँ ऊर्जा प्राप्त गर्दछौ, तिमीमा ऊर्जा खडा हुन्छ, त्यो भक्तिले तिमीलाई शक्ति दिन्छ भनिकन यसरी भक्तिका बारेमा सिकाउनुहुन्छ। या भक्तिका बारेमा भगवान्ले सिकाइरहँदाखेरिमा यदा ते मोह कलिलम बुद्धि व्यतितरिष्यति तदा गन्तासि निर्वेदम श्रोतव्यस्य श्रोतस्य च। यसरी भन्नुहुन्छ परमात्मा अर्जुनलाई, हेर भक्ति, तिमीले भगवान्प्रति ध्येय भगवान्लाई बनेर बनाएर तिमी ध्याता बनेर भक्ति गर। अब तिम्रो बुद्धिको अथवा बुद्धिले मोहरूपी घना जङ्गललाई पार गर्नेछौ तिमीले। त्यो समयमा तिमी पहिल्यै सुनिसकेका अथवा सुनिरहेका र सुन्नुपर्ने सबै कुराहरूप्रति, सबै जान्नेका र जान्नपर्ने सबै कुराहरूप्रति भगवान्मा आश्रय रहु र तिमी अल्पज्ञ भएर भगवान्को आदेशलाई मानेर आफ्नो जीवन व्यतीत गर भनेर यसरी अर्जुनले अनि अर्जुनलाई भगवान् श्री कृष्ण उपदेश बख्सिन्छ। भक्ति र शक्तिको बारेमा यहाँ यस्तो प्रसङ्ग उठेको छ, यहाँ एउटा रामायणको प्रसङ्ग म राख्ने अनुमति माग्छु। रामायणको कार्यक्रममा भगवान् रामले सेतुबन्धन गर् रामेश्वरमा सेतुबन्धन गर्दा त्यो गर्नको पूर्व संज्ञामा भगवान् शिवजीको आराधना गरेर शिव शक्ति प्राप्त गरेर अनि त्यो पुलको शिलान्यास गर्नु थियो। शिव शक्ति प्राप्त गर्नको लागि भगवान् रामले हनुमानलाई शिवजीको मूर्ति लिएर आउन भनेर आदेश दिनुभयो। हनुमानजी भगवान् रामको यो वचनलाई शिरोधार्य गरेर अनि उहाँ चाहिँ नि जानुभयो शिवलिङ्ग लिन। धेरै धेरै टाढा पुग्नुभयो, काशी बनारस आदि ठाउँमा पुगेर भगवान्को शिवलिङ्ग प्रार्थना गरेर शिवजीलाई प्रार्थना गरेर रामको पूजा आराधना भइराखेको छ। यसको लागि हजुरको म शिवलिङ्ग लिन यहाँ आइराखेको छु भनिकन बिन्ती गरेर शिवलिङ्ग उठाउनु भयो। उठाइसकेपछि अनि गरुङ्गो थियो, हनुमानजीले मनमा यस्तो चिन्ता गर्नुभयो, म जस्ता वानरहरू धेरै थिए, भगवान् रामले पनि विवेक गर्नुभएन, अरूलाई पठाइदिएको भए पनि हुन्थ्यो, जुनसुकै काममा पनि मैलाई हराउनुहुन्छ भगवान्ले भन्ने मनमा परेछ। यो कुरा भगवान् रामले थाहा पाउनुभयो। थाहा पाइसकेपछि अनि भगवान् रामले एउटा बालुवाको शिवलिङ्ग बनाएर आफ्नो मुहुर्तभित्र अनि शिलान्यास गर्नलाई चाहिँ उहाँले उद्यत हुनुभयो। अनि शिलान्यास गरेर भगवान् शिवजीको पूजा आराधना सकेपछि टुप्लुक्क हनुमानजी शिवलिङ्ग बोकेर त्यस ठाउँमा उपस्थित हुनुभयो। शिवलिङ्गलाई राखेर हात जोड्नुहुन्छ, भगवान् मलाई शिवलिङ्ग लिन पठाएर हजुरले यहाँ शिवजीको पूजा सम्पन्न गरिबक्सेछ प्रभु, किन यस्तो किन हुन गयो भनिकन सोध्नुभयो। सोधेपछि भगवान् रामले भन्नुहुन्छ, यहाँ मुहुर्त बित्न लागेको हुँदा हनुमान, मैले बालुवाको शिवलिङ्ग बनाएर शिवजीको आराधना गरेँ, तिमीले यो बालुवाको शिवलिङ्गलाई मेटेर त्यही माथि तिमीले लिएको शिवलिङ्ग राख भन्नुभयो। अनि हनुमानजीले रामको वचनलाई शिरोधार्य गरेर गएर त्यो बालुवाको शिवलिङ्ग त्यसलाई मेट्न लाग्नुभयो। सक्नु भएन हनुमानजीले, ओहो के को अचम्म हो, कत्रो कत्रो पुरुषार्थ गरेको रामको भक्त हनुमान, आज त्यो बालुवाको शिवलिङ्ग मेट्न नसक्दा ज्यादै उनीमा एउटा ठुलो मानसिक धक्का पर्यो, ममा केमा कमजोरी भयो, म पुच्छरले बेरेर हनुमानले त्यो शिवलिङ्गलाई मेट्न खोज्नुभयो तर मेट्न सक्नु भएन। यस्तो भइसकेपछि अनि हात जोडेर हनुमानजी भन्नुहुन्छ परमात्मा रामको पाउमा परेर, हे प्रभु मैले गल्ती गरे, मेरो गल्ती माफ गरिकन परमात्माले भक्तमाथि अनि दया गर्नुपर्दछ प्रभु, म दयाको भिखारी हुँ भनेर भन्नुभयो। यदि भनिसकेपछि भगवान् रामले पनि अनि उहाँका सम्पूर्ण गल्तीहरू अनि उनले गलत स्वीकार गरिसकेपछि यसलाई प्रायश्चित्त भनिकन भनिन्छ। प्रायश्चित्त गरिसकेपछि अनि आदि त्यही कमजोरी भएका कर्महरूमा पनि सम्पूर्णता हुने हुनाले यो कमजोरीलाई भगवान्ले क्षमा गरिदिनुभयो। त्यसै कारणले भनिन्छ, शक्ति त भक्ति त हनुमानको, शक्ति हुनै रामको, यसरी शक्ति परमात्माको प्राप्त गरेर, शक्ति परमात्माको प्राप्त गरेर सारा प्राणीहरू आफ्नो जीवनमा विभिन्न प्रकारका शक्तिहरू प्रयोग गर्दछन्, तर अज्ञान भयो म शक्तिशाली हुँ, मैले परमात्माबाट शक्ति पाएको होइन, मेरो आफ्नै ऊर्जा हो, मै सफल छु भनिकन अहङ्कार गर्छ। यो अहङ्कारले गर्दा हनुमान फेल भए झैँ, हाम्रो जीवनमा पनि अहङ्कारले हामीलाई फलो गरिराखेको छैन, हामीलाई फेल गराइराखेको छ। सम्पूर्ण कार्यमा हामी कुन चाहिँ ठुलो चाहिँ नै ऊ गर्न सक्छौँ र हाम्रो यो सानो जीवनले एउटा सानो कर्तव्यलाई पनि सम्पन्न गर्न सक्दैन मरे भने हाम्रो अहङ्कार, यो व्यर्थमा गरिएको अहङ्कार हो। यसो भएको हुँदा हामीले आफ्नो जीवनमा कहिल्यै पनि हनुमानको जस्तो एउटा गलत विचार नउठोस्। यसरी परमात्मा रामले हनुमानप्रति दया गरेर आफ्नो भक्त सम्झेर क्षमा गरिदिनु भएको थियो। यस कारणले यहाँ भनिन्छ, भक्ति गर तर शक्ति परमात्मासित छ, परमात्माले तिमीलाई शक्ति प्रहार गर्नुहुन्छ, के अरे उपहार दिनुहुन्छ, त्यो शक्ति त परमात्माको शक्ति हो, तिम्रो शक्ति होइन भनिकन यसरी परमात्मा भगवान् श्रीकृष्णले अर्जुनलाई यो हनुमानको उदाहरण लिएर आएर यहाँ चाहिँ बताउनु भएको छ। समा शीर्षा कर्मजम बुद्धियुक्ता हि फलम जगदमनीषिण जन्म बन्न विनिर्मुक्ता पदम गच्छत्यनामयम भनिकन यसरी अर्जुनलाई शिवजीको र हनुमानको उदाहरण लिएर आएर सम्झाउनु भयो। यसरी परमात्मा प्रति नमन गर्दै यो मोक्ष शास्त्र आजको लागि म यहीँनिर विश्राम गर्छु। सत्यम मरम धीमहि जयतु संस्कृतम हरे नमः।
3: कोटीको सिबाडीमा बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी। कांग्रेसको महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुने राजसभाको कानूनी प्रस्तावलाई उल्ट्याइदियो अदालतले। शेयर बजारले पत्याएन सरकारलाई लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति शीर्षकको शुभ समाचार।
4: सरकारले भोटेकोशी हिम बाढी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा इकाइलाई आग्रह गरिएको पनि जानकारी दिनुभयो। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाइ केन्द्र बनाएर अध्यापन कार्य सुरु गरिने पनि उहाँको भनाइ छ। मन्त्री पोखरेलले भन्नुभयो विद्यालय नभएको अवस्थामा तत्कालका लागि अस्थायी सिकाइ केन्द्र बनाएर विद्यार्थीका लागि पठन पाठनको काम सुरु गरिसकेका छौँ। विद्यालय भवन क्षति भएका सबै ठाउँमा अस्थायी सिकाइ केन्द्र स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। विद्यालयहरू निर्माण गर्नका लागि विवरणहरू माग्ने काम पनि भइरहेको छ। विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने वा काठमाडौँ आउन चाहने विद्यार्थीलाई काठमाडौँ ल्याउने र सामुदायिक विद्यालयहरूमा सहजीकरण गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
7: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
8: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
7: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
8: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
7: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो नेपाली रेडियो,
11: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो, टुङ्गो छैन। पूर्वाधार विकास मन्त्रालय माथोतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव माचा काजी महर्जनका अनुसार 3 होल्डिङ सेन्टरमा 102 सुकुम्बासी परिवार छन्। उनीहरूलाई सुकुम्बासी बस्तीबाट हटाएर काठमाडौँको इचङ्गु नारायण स्थित अपार्टमेन्ट, भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र र खरीपाटी स्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएको हो। उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ अझै टुङ्गो लागेको छैन। महर्जनले भने जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फारम भर्न लगाएर प्रक्रिया अघि बढाएका छौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीका अनुसार वास्तविक सुकुम्बासीहरूलाई सरकारले कहिलेसम्म जग्गा दिन्छ र उनीहरू होल्डिङ सेन्टरबाट कहिलेसम्म बाहिरिन्छन् भन्ने यकिन छैन। सरकारले उनीहरूलाई आवश्यक जग्गा नदिएसम्म होल्डिङ सेन्टरमै बस्नुपर्ने हुन सक्छ। ती कर्मचारीले भने उनीहरू अनन्तकालसम्म होल्डिङ सेन्टरमा बस्ने भन्ने हुँदैन। यसको पनि एउटा समय हुन्छ, जग्गा पनि दिन नसक्ने र होल्डिङ सेन्टरमा पनि कतिसम्म राख्ने भन्ने यकिन नहुँदा सरकारका लागि यो समस्या निल्नु न ओकल्नु भएको अर्का एक कर्मचारीले बताए। होल्डिङ सेन्टरका सुकुम्बासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ, यसमा राज्यको करोडौं रुपियाँ खर्च भइसकेको छ। महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा 2608 सुकुम्बासी परिवार हटाइएका थिए। तीमध्ये 1819 परिवारलाई सरकारले प्रति परिवार 25,000 रुपियाँ दिइसकेको छ। यसै गरी होल्डिङ सेन्टरमा नबसेकालाई सरकारले प्रति परिवार मासिक 15,000 रुपियाँ दिने समेत गरेको छ। सरकारले गत वैशाखमा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएपछि सुरुमा 388 परिवारलाई नगरकोट, बनेपा, किर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरीपाटी, बालाजुका विभिन्न होटल र इचङ्गु नारायणका होल्डिङ सेन्टरमा बसेका थिए। पछि सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सरकारले सुकुम्बासी समस्या दीर्घकालीन समाधानका लागि भूमि समस्या समाधान समिति गठन गरेको छ। सरकारले 600 दिनभित्र वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरणको समेत घोषणा गरेको छ। 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु न ओकल्नु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
4: आजको अन्नपूर्ण पोस्टमा भोटेकोशी बाढीमा बेपत्ता सबै मृतक शीर्षकमा खबर छापिएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढीमा परी 4,000 भन्दा बढी नागरिक बेपत्ता भएका छन्। उनीहरू भेटिने सम्भावना क्षीण बन्दै गएपछि सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ। बाढीमा मृत्यु भएका 1403 जनाको शव फेला परिसकेको छ भने 4,089 जना अझै बेपत्ता रहेका छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाइमा रहेका छन्। मुलुकी देवयानी संहितामा बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा वा दर्ता गर्न सकिने गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत र कानूनी सहजीकरणको विकल्पमा छलफल अगाडि बढाएका छन्। भदौ 10 गते आएको भोटेकोशी बाढीमा परी अहिलेसम्म 1403 जनाको शव फेला परेको छ। रौसुवामा 193 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तरहुमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1403 जनाको शव फेला परेको हो। साथै 3 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैबीच गत भदौ 10 भोटेकोशीमा आएको बाढीमा 102 बालबालिकाले आमा बुबा गुमाएका छन्। आमा बुबा गुमाउनेमा 49 बालिका र 53 बालक रहेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, भोटेकोशी बाढीमा बेपत्ता सबै मृतक, बाढीमा 102 बालबालिकाले गुमाए आमा बुबा, आजको अन्नपूर्णमा खबर छ।
3: विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी, 7,000 प्रतिनिधि सहभागी हुने शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिए पनि पार्टीभित्रको विवाद भने अझै समाधान हुन सकेको छैन। संस्थापन पक्षले यही असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ भने संस्थापन इतर समूहले उक्त कार्यतालिका अस्वीकार गर्दै छुट्टै प्रक्रिया अघि बढाउने तयारी गरेको छ। संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब 7,000 प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब 7,000 को हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएका छन्। काङ्ग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङ लगायत केही जिल्लाको विवरण बाहेक पार्टीमा करिब 8,70,000 क्रियाशील सदस्य रहेका छन्। महाधिवेशन अन्तर्गत ओडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढ़िरहेको छ। महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब 9,000 निर्वाचन अधिकृत परिचालन गरिएको काँग्रेसले जनाएको छ। ओडा तहसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो। काँग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार 6,743 वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचन सम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढ़िसकेको छ। वडा तहदेखि शुरू हुने निर्वाचन प्रक्रिया मार्फत काँग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ। काँग्रेसको 15 महाधिवेशन प्रक्रियाले देशभर 3.5 लाख भन्दा बढ़ी पार्टी पदाधिकारी र प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ। ओडा तहमा मात्रै करिब 2,96,692 जना निर्वाचित हुने काँग्रेसको आकलन छ। विवादका बीच काँग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
4: जेन्जी आन्दोलन पछि पानी बाराबार, जल प्रलय पछि एक ठाउँ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। जेन्जी आन्दोलन पछिको चुनावले पुराना दल किनारामा परे, झण्डै 2/3 बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुग्यो। त्यसपछि पुराना र नयाँ बीचको द्वन्द्वले राजनैतिक तिक्तता बढाएको थियो। दलहरू एउटै मत सेयर गर्न पनि आनाकानी गर्थे, तर भोटेकोसी बाढीको बितण्डा पछि नयाँ पुराना दल फेरि एकै ठाउँमा उभिएका छन्। राहत र उद्धारका लागि मिलेर काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र पनि बनाएका छन्। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। अब संसदमा प्रतिनिधित्व रहेका र नरहेका प्रमुख राजनैतिक दलहरू समेटेर उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय भएको सहभागी नेताहरूले बताएका छन्। बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने सहमति भएको जानकारी दिए। एक साताभित्रमा प्रतिनिधि सभामा विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गरिनेछ, थापाले भने। गत भदौ 10 भोटेकोसी नदीको विनाशकारी बाढी आएको भोलिपल्टै लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार भदौ 19 बसेको अनौपचारिक रूपमा सर्वदलीय संयन्त्रले मंगलबारदेखि औपचारिकता पाएको छ। दलहरूबीच सौहार्दपूर्ण वातावरणमा उद्धार र राहत लगायतका दीर्घकालीन व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिएको प्रवक्ता खरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा भदौ 14 अवरुद्ध सड़क 18 दिनपछि सञ्चालनमा आएको छ। त्रिशुले नदीको कटानका कारण सड़कको पूरै भाग भाँचिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक निर्माण गरिएसँगै सड़क सञ्चालनमा ल्याइएको हो। नयाँ ट्र्याकमा ग्राभेलिङ तथा नाला निर्माणको काम समेत पूरा गरिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना नेतृत्वमा भदौ 18 भदौ 31 साँझसम्म निरन्तर काम गरेर सड़क सञ्चालनमा ल्याइएको हो। सड़क निर्माणका क्रममा दैनिक करिब 18 विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरुद्ध पृथ्वी राजमार्गको यो खण्ड सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ र देशको विभिन्न भागबीचको सड़क आवागमन समेत सहज हुने भएको छ। त्रिशुली नदीको कटानले सड़कको पूरै भाग पहिरोले बगाएपछि पुरानै स्थानमा सड़क पुननिर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सड़क चौडा पारिएको नागढुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो। भित्ता काटेर सड़क बनाउने क्रममा पहराका ठाउँ ठाउँमा पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णवीरको भित्तामा जता काट्यो उतैबाट पानी पानी निस्कने समस्या देखेपछि निर्माण व्यवसायी इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सड़क निर्माण अघि बढ़ाएका थिए। पित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सड़कको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णभीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन सञ्चालन गरिने बताएका छन्। सड़क निर्माणका क्रममा पहिरो खस्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ्ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति समेत परिचालन गरिने भएको छ।
4: पछिल्लो समय सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटनाहरू हुन थालेका छन्। यसअघि भदौ 17 गते भएको आगलागीको घटनाको छानबिन सम्पन्न पूरा नहुँदै बुधबार अर्को आगलागीको घटना भएको छ। बुधबार बिहान सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा भएको आगलागीले तीनवटा फाँटमा क्षति पुगेको छ। जेन्जी आन्दोलनका बेला भदौ 24 को विधमसमा आगलागी हुँदा सर्वोच्चको सिङ्गो संरचना नै ध्वस्त भएको थियो भने पछिल्लो दुईवटा आगलागीका घटनाले समेत सर्वोच्चका मिसिलहरूमा प्रयोगको प्रभाव पारेको प्रभावका बारेमा जनमानसमा विभिन्न प्रश्नहरू उठिएका छन्। तर सर्वोच्च प्रशासनले बुधबार भएको आगलागी घटनाका कारण फाँटमा भएका मिसिल र फाइलहरूमा असर नपरेको बताएको छ। यसैबीच सर्वोच्चले आगलागीका कारण प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको जनाएको छ। तर भदौ 17 को घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। अघिल्लो वर्षको भदौ 24 गते देशव्यापी रूपमा भएको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यसअघि अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक काम कारवाहीहरू संलग्न एनएक्स भवनबाट सञ्चालन गर्दै आइरहेको थियो। बुधबार बिहान भएको आगलागीका कारण सर्वोच्च अदालतको नयाँ भवनमा सामान्य क्षति पुगेको प्रतिवेदन पेश भएको छ। यसैबीच जेन्जी आन्दोलनका क्रममा भदौ 24 को विध्वंसर आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाट चोरी भइरहेका छन्। आगजनी र तोडफोडपछि बचेका मुद्दाका मिसिल अभिलेख र कागजात काठमाडौँ जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएकै अवस्थामा राखिएका 7 थान मुद्दाका फाइल त्यहाँबाट गायब पारिएको बताइएको छ। यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा 2/3 बहुमत हुनै पर्ने आदेश जारी गरेको छ। संविधान विपरीत हुने गरी प्रदेश सभा नियमावलीमा राखिएका 2 नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरिएको हो। नेपाली काङ्ग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरुद्ध दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। आजको हिमालय टाइम्समा खबर छ।
3: संघीय संसद र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ़ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाए सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याइएको हो। सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो। संघीय संसद सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय काम कार्यवाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट शुरूआत गरिएको हो। उक्त प्लेटफर्मबाट संसदीय काम कारवाही, सदस्यहरूको संक्षिप्त वैयक्तिक जानकारी र सदन र समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउनेछन्। अहिले संसदको प्रत्यक्ष प्रसारण र निर्णय प्रतिवेदन अनलाइन पहुँचमा छन्। digital.parliament.gop.np वेब पोर्टलबाट संसदीय काम कार्यवाहीको एकीकृत जानकारी पाइनेछ। यसअघिको वेबसाइटमा भएका आधारभूत विवरण समेत नयाँ डोमेनमा पनि उपलब्ध छन्। डिजिटल पार्लियामेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद